0: दिएको साहसिक दौड़ले फ्रान्सको विश्व प्रसिद्ध अल्ट्रा ट्रेल संस्थाबाट आधिकारिक मान्यता पाएको हो।
1: भोटिकोसी बारी प्रभावितका लागि मनोपरामर्शको महत्व कुराकानी कार्टुन लगायतका सामग्री बाँकी नै छन्। सीआईएनको साझा खबर सुन्दै गर्नुहोला।
2: प्यासको फिर्ता लिनुभयो त? एनसेल प्याक किन्नुभयो त? जहिले पनि जहाँ पनि प्याक खरिद गर्नुहोस् अनि 20% सम्म क्यास फिर्ता एनसेल एपमा क्लेम गर्नुहोस्। शर्तहरू लागू हुनेछन्। एनसेल नेपालकै लागि।
3: 3 महिना तिर्नुहोस्, 7 महिना चलाउनुहोस्। क्लासिक टेकको 200 Mbps इन्टरनेट 7 महिनाको लागि मात्र ₹5,700 साथै क्यारो टिभी एपमा पाउनुहोस् 200+ एचडी र एसडी टिभी च्यानलहरू। वाइफाई 6 सहितको सुपर फास्ट इन्टरनेट र आइपिटिभी अब क्लासिक टेकमा। आजै जडान गर्नुहोस्, कल गर्नुहोस् 9709184147। शर्तहरू लागू हुनेछन्।

0: मात्र डीटीएच सेवा डिस होम डिस होम खुशीको कनेक्शन
1: सामाजिक रूपान्तरणका लागि यो हो सामुदायिक सूचना नेटवर्क सीआईएन
2: साझा खबरमा अब विपद र मनोसामाजिक स्वास्थ्यको कुरा बाढ़ी लगायतका कुनै पनि विपदका घटनापछि आफन्तको मृत्यु धन सम्पत्तिको क्षतिका कारण परिवार तथा समुदायका सदस्यमा मानसिक रूपमा आघात पर्छ यस्तो अवस्थामा उनीहरूलाई मनोसामाजिक सहयोगको आवश्यकताका बारेमा साथी दीपक आचार्यले मनोविद पद्मप्रसाद घिमिरेसँग कुराकानी गर्नुभएको छ
3: यदि बुवा आमा बाँचेकै भए पनि उहाँले चाहिँ राम्रो समस्याहरू पाउनु भएको छ कि छैन पौष्टिक तत्व पाउनु भएको छ कि छैन यदि पौष्टिक तत्व नपाएको भएदेखि उहाँले प्रशस्त रूपमा दुध दिनै सक्नुहुन्न आउँदै आउँदैन आमाले मा प्रशस्त दुध उत्पादन हुनुको लागि आमाको मनोविज्ञान चाहिँ स्वतन्त्र सुरक्षित र भरपर्दो हुनुपर्छ
4: होल्डिङ सेल्टरमा बस्दाखेरि भनेको जस्तो कुराहरू नपाउने हुन्छ अझ किशोरी महिलाहरू भर्खर अब रजस्वलाई सुरु हुनेहरूलाई आफ्नै किसिमको अप्ठ्यारो हुन्छ मनमा कस्तो खालको असर पर्छ र उहाँहरूलाई परामर्शको कतिको आवश्यकता पर्छ
3: किशोरी छोरीहरूमा हामीले ख्याल गर्नुपर्ने रजस्वला सुरु भएको हुन्छ एक्कासी नयाँ ठाउँमा आउँदाखेरि चाहिँ केही पनि थाहा छैन कहाँ कसरी व्यवस्थित गर्ने हो भन्ने कुराले चाहिँ मनोवैज्ञानिक रूपमा अब असुरक्षित छु भन्ने खालको चाहिँ महसुस हुन्छ त्यसै हुनाले हामीले सम्भव भएसम्म त्यो होल्डिङ सेन्टरहरूमा छोराको लागि टोयलेट र छोरीको लागि टोयलेट चाहिँ फरक ठाउँमा बनाइदिनुपर्छ अनि अर्को चाहिँ त्यो सेनिटरी प्याडहरू डिस्पोज गरेर त्यो सुरक्षित तरिकाले राख्ने ठाउँहरू चाहिँ तुरन्त व्यवस्था गर्नुपर्छ त्यसले गर्दाखेरि चाहिँ उनीहरूमा कम्तीमा नयाँ ठाउँमा आए पनि म सुरक्षित रहेछु यति भने पनि त रहेछ भन्ने कुरा चाहिँ हुन्छ
4: यो बेलाको जुन त्रास फेरि पनि आउला भन्ने त्रास हुन सक्छ अरू अरू कुरा हुन्छ यस्तो विपद पर्यो भन्ने हुन्छ होइन त्यो त्रासबाट उहाँहरूले मुक्ति पाउन चाहिँ के उपायहरू हुन सक्छ
3: यसको लागि चाहिँ हामीले उनीहरूलाई पहिलो नम्बरमा चाहिँ विपद भनेको चाहिँ लगातार आइराख्दैन दोस्रो कुरो चाहिँ हामीले सुरक्षित ठाउँमा जाने बित्तिकै त्यसको जुन असरको कमी भइहाल्छ अनि बालबालिकामा चाहिँ राम्रो पछि के छ भने अलिकति ठूलाहरूले चाहिँ आफ्नो कुराहरू भन्न सक्छन् भन्न जति भन्न सक्यो मनको कुराहरू भन्न सक्यो त्यति नै उनीहरूको पीड़ा कम हुन्छ दोस्रो नम्बरमा चाहिँ भन्न सकेनन् भने उनीहरूलाई रचनात्मक तरिकाले लेख्न लगाएर हुन्छ कि अथवा चाहिँ उनीहरूलाई चाहिँ चित्र बनाउन लगाएर हुन्छ कि अथवा कथाको माध्यमबाट विभिन्न तरिकाले चाहिँ उनीहरूले आफ्नो पीड़ाहरू भन्न सक्छन् अपाङ्गता भएका बालबालिकाको लागि अलिकति बढी चुनौती छ खास गरेर सुन्न नसक्ने देख्न नसक्ने अथवा हिँड्न नसक्ने अवस्थामा चाहिँ यस्तो खालको विपत्तिले चाहिँ अझ बढी चुनौती थप्छ
4: अब उहाँहरू सबैलाई अब सामान्य अवस्थामा फर्किनको लागि अब उठ्नुपर्छ होइन भन्ने प्रभावित क्षेत्रका मानिसहरूलाई परामर्शका कार्यक्रमहरू कतिको गएको पाउनु भएको छ
3: अहिले चाहिँ मलाई एउटा मान्यमा चाहिँ खुसी के लागेको छ भने हामी अलि सचेत हुन थालेछौँ थालेका छौँ र

0: সামাজিক সংস্থা তাহলে মানে তেস্তে কিছু তৈরি গর্ন থালেকে ছ यो घटना हुने बित्तिकै हाम्रो संस्था सडक आश्रित मानवमुक्ति अभियान नेपाल संस्थाले सिविनसँग मिलेर शुरूमै एक चरण 30 जनालाई अर्को चरण 20 जनालाई गरेर लगभग 50 जनालाई चाहिँ प्राथमिक मनोवैज्ञानिक सेवाको चाहिँ तालिम दिइसक्यौं र त्यसमा 12 जनालाई चाहिँ हामीले फिल्डमा खटाइसक्यौं।
1: मनोविद पद्म प्रसाद घिमिरेसँगको यो कुराकानीसँगै हामी साझा खबरको अन्त्यमा आइपुगेका छौं। सामुदायिक रेडियो प्रसारक संघद्वारा संचालित सीआईएन को बिहान 6 बजेको साझा खबर सक्नु अघि मुख्य खबर फेरि एकपटक।
2: रसुवा र नुवाकोटका 4-4 स्थानीय तहमा हैजा विरूद्धको खोप लगाइँदै किशोरी तथा महिलाको सुरक्षाका लागि नेपाल प्रहरीको विशेष योजना मनोसामाजिक सहयोग पनि बढ़ाइँदै
1: पर्वतको मोदी खोलाको शाखामा पानीको बहाव बढ़दै जोखिममा रहेका स्थानीयलाई भने सुरक्षित स्थानमा सारियो। भोटेकोशी बाढ़ीका कारण 5,000 भन्दा बढ़ी अझै सम्पर्क विहीन।
2: इजरायलमा सहायक श्रमिकको माग 5 थरको पाखा बारीमा फस्टाउँदै सिउडी फल राहत लैजान रसुवाको धुन्चेमा हेलिकप्टर कुर्दै जनप्रतिनिधि।
1: हंगेरीद्वारा 10 रूसी कूटनीतिक नियोगका सदस्यहरूलाई देश छोड्न आदेश। रूसले युक्रेनमा फेरि क्षेपास्त्र आक्रमण शुरू गर्यो। इरानसँगको सैन्य द्वन्द अन्त्य गर्ने प्रयास अमेरिका छलफलमा।
2: र एनबीएलमा आज 2 खेल हुने काठमाडौँको दोस्रो जीत मधेसले खप्तरलाई हरायो। नेपालले एसएससी प्रिमियर कपको सेमी फाइनलमा ओमनसँग खेल्ने।
1: साझा खबरको अन्त्यमा कार्टुन हामीले नयाँ पत्रिका दैनिकमा रवि मिश्रले कर्नर किक शीर्षकमा बनाउनु भएको कार्टुन लिएका छौं। व्यङ्ग्य गर्न खोजिएको छ विगतका राजनैतिक दल र नेतृत्वहरू जसको आलोचना भइसकेपछि विभिन्न आन्दोलन र असन्तुष्टिहरू पनि बढ़े र नयाँ पुस्ता र नयाँ उमेर समूहका व्यक्तिले अहिलेको सरकारको नेतृत्वको बागडोल समारिरहेका छन् तर अहिले पनि नागरिकले सोचे जस्तो काम हुन नसकेका विभिन्न गुनासाहरू आइरहेका छन् भने विभिन्न प्रकारका दैनिक उपभोग्य सामग्रीको अभाव भएको छ र नागरिकहरू अहिलेको नयाँ सरकारले पनि त्यस अनुसारको काम गर्न नसकेको भन्न थालेका छन्। यहाँ गृहमन्त्री सुधन गुरूङ जस्ता देखिने व्यक्ति एउटा कुनै सार्वजनिक सभा समारोहमा अगाडिपट्टि भाषण गर्नको लागि त्यहाँ मञ्चमा उभिएको जस्तो देखाइएको छ र देब्रे हात नागरिक स्तर तल मञ्चभन्दा मुनिपट्टि रहेका व्यक्तिहरूतर्फ देखाइएको छ भने गृहमन्त्री गुरूङ जस्ता देखिने व्यक्ति भाषण गर्दै केही बोलिराखेका जस्तो देखाइएको छ। माथि यस्तो लेखिएको छ,
3: ए पुराना दल तिमीहरू सुध्रनु क्या, हामीलाई त फुर्सदै छैन।
2: हस्त प्राविधिक साथी रवि दितालाई धन्यवाद। अहिलेलाई लील प्रकाश चन्द्र सन्तोष गन्धर्व विदा भयो। तपाईँको आजको दिन शुभ होस्। नमस्कार। यसपछि देशभरिका सामुदायिक रेडियोबाट कार्यक्रम पोषण संवाद प्रसारण हुनेछ। सुन्ने प्रयास गर्नुहोला।

0: रेडियो बिहानी 97.6 MHz
1: पावरवाला चस्मा जस्तो भने त्यस्तै फ्रेम तथा विभिन्न ब्रान्डका घडी तथा चस्माहरू अब एकै ठाउँमा।
2: तपाईँको हेर्ने क्षमतालाई बनाउँछौ हामी प्रकाश जस्तै चम्किलो आरबी चस्मा पसल आरुघाट गाउँपालिका 9 आरुघाट बजार बंगैचा गोर्खा।
1: हामी कहाँ दैनिक रूपमा निशुल्क आँखा चेक जाँच गरी पावरवाला चस्मा 5 मिनटमै तयार गरिन्छ।
2: विभिन्न ब्रान्डका सनग्लास फ्रेम कन्ट्याक्ट लेन्स पाइनुका साथै विभिन्न ओरिजिनल ब्रान्डका घडीहरू तथा चस्माहरू पाइन्छ।
1: प्रोपाइटर विष्णु विश्वकर्मा सम्पर्क नम्बर 9843-62-86-16 र 9810-32-33-54।
2: ए सुन्नुहोस् त हाम्रो पसल पहिलाको भन्दा ठिक अगाडि सरेको छ, हेर्न नभुल्नुहोला।
3: होइन है भाउजू, कता जान लागेको हतार हतार गरेर?
4: हेर्नु न बाबु, छोराले मोबाइल झार्दै डिस्प्ले नै फुटाइदिएछ भने त्यही बनाउन जान लागेको नि।
3: लौ त्यही पुछार बजारमा रहेको इन्द्र मोबाइल सेन्टरमा जानु न, त्यहाँ त सस्तोमा ओरिजिनल डिस्प्ले फेरिदिनुको साथै 200 रुपियाँ पर्ने ग्लास पनि सित्तैमा हालिदिन्छ।
1: हजुर, तपाईँहरू पनि मोबाइलको डिस्प्ले फुटेर तनावमा हुनुहुन्छ भने हामी कहाँ आउनुहोला। साथै विभिन्न ब्रान्डका नयाँ मोबाइल तथा सेकेन्ड ह्यान्ड मोबाइल पनि पाइन्छ। अनि सुन्नुहोस् त, बिग्रेको मोबाइल र डिस्प्ले फुटेको मोबाइल पनि बेच्न पाइन्छ।
3: इन्द्र मोबाइल सेन्टर नीलकण्ठ 3 धादिङ बेसी पुछार बजार काठमाडौँ जाने पुलको ठिक अगाडि सुबला पोलिक्लिनिक सँगै। प्रोपाइटर इन्द्र श्रेष्ठ, सम्पर्क नम्बर 9849-24-31-11 9849-24-31-11।
0: रेडियो बिहानी 97.6 MHz
5: विगत 15 वर्षदेखि निरन्तर तपाईँहरूको सेवामा समर्पित न्यू टिपटप ह्यान्डिक्राफ्ट सिद्धलिक गाउँपालिका 1 बैरेनी धादिङ। हामी कहाँ विभिन्न स्कूल कलेज संघ संस्थाका ट्र्याकसुट तथा रेडिमेड सामान पाइनुका साथै धादिङ गोर्खा चितवन र नुवाकोट लगायतका जिल्लाहरूमा सामान डेलिभरीको समेत सुविधा रहेको छ। प्रोपाइटर रामजी परियार, फोन नम्बर 9141-68-67-64 9141-68-67-64।
6: तिमीलाई चप्पल किन अस्ति भर्खर पैसा दिएको होइन,
7: त्यो त फाटिसक्यो नि। बजारमा अहिले कस्तो डुप्लिकेट जुत्ता चप्पल आइरहेछ, हजुरलाई के थाहा?
8: होइन, तिमीहरू अघिदेखि किन झगडा गर्दैछौ?
6: किन हुनु नि, अस्ति भर्खर किनेको चप्पल आज फाट्यो भनेर पैसा माग्दैछ।
8: ल भाइको हल्ला नगर, छोरी तिमीलाई म पैसा दिन्छु तर जुत्ता चप्पल किन्न चाहिँ कृष्ण सप्लायर्स पुछार बजारमा जाऊ है।
7: किन नि बाबा?
8: किनकि त्यहाँ बच्चादेखि बुढासम्मलाई हुने लेडिज तथा जेन्ट्स आइटमका आकर्षक जुत्ता चप्पल सुपथ मूल्यमा खुद्रा तथा होलसेल बिक्री गरिन्छ नि।
7: हस् बाबा।
9: कृष्ण सप्लायर्स धादिङ स्थित पुछार बजार, प्रोपाइटर कृष्ण तिमल सिन्हा,
10: सम्पर्क मोबाइल 9741-031-429।
0: रेडियो बिहानी 97.6 MHz।
11: बुढा आज इन्टरभ्यू थियो, के भयो त?
12: म त सिधै छानियो भने नियुक्ति पत्र पनि आजै दिएछ नि, भोलिबाटै काममा जाने।
11: होइन, के भन्छ, कसरी नि?
12: कसरी हुनु नि, आज रिभा रेमन्ड सुटिङ हाउस एन्ड रितेश टेलरमा शिलाको ड्रेस लगाएर गएको सिधै पा।
1: रिभा रेमन्ड सुटिङ हाउस एन्ड रितेश टेलर्स, हामी कहाँ स्कूल कलेज अफिस तथा पार्टीका लागि स्वदेशी तथा विदेशी कपडाको साथै उच्च स्तरीय कारिगरद्वारा सिलाई गरिन्छ। प्रोपाइटर रितेश परियार, सम्पर्क मोबाइल नम्बर 9849-185-810 9849-185-810।
13: अफिसको डेकोरेसन त सबै सकियो, अब अफिसको लागि चाहिने कम्प्युटर, ल्यापटप, सिसी क्यामेरा, प्रिन्टर लगायतका सामग्रीहरू खरिद गर्न पर्ने, कहाँ गएर किन्ने होला?
14: छैन सर, के सोचिरहनु भएको छ?
13: हेर न बाबु, अफिसको डेकोरेसन त सबै सकियो, यो टेक्निकल सामानहरू किन्नु पर्ने, कहाँ गएर किन्ने होला?
14: ल सर, हाम्रै दार्जिलिङ बेसी बीच बजारमा सुसमर्पण कम्प्युटर सेन्टर भएपछि के को चिन्ता?
10: सुसमर्पण कम्प्युटर एन्ड मोबाइल सप। हामी कहाँ नयाँ पुराना डेस्कटप कम्प्युटर ल्यापटप सिसी क्यामेरा प्रिन्टर युपिएस इन्टरनेट जडान टोनर रिफिल मोबाइल बिक्री तथा मर्मत गरिनका साथै कम्प्युटर सम्बन्धी सम्पूर्ण काम गरिन्छ।
15: सुसमर्पण कम्प्युटर एन्ड मोबाइल सप मेलकन्ट नगरपालिका 3 बेच बजार धादिङ। सम्पर्क नम्बर 9851108878 र 9808878778।
16: रेडियो बिहानी 97.6 MHz।
17: शरीर फुलेर जागुता जस्तो भएर बसेर उठ्न नमिल्ने उठेर बस्न नमिल्ने भएको थिएँ। हस्पिटलको दबाई खाँदा खाँदै म मर्ने र बच्नेको ठेगानै थिएन कि। वैदिकमा औषधि हुन्छ अरे भन्ने सुनेर म वैदिकमा गएँ। 15 दिनको दबाई खानुहोस् त्यहाँबाट अनि विचार हुन्छ भनेर भन्नुभयो डाक्टरले। अनि दबाई लिएर आए जमानी फर्केछ पहिला जस्तो थियो। मलाई 16 वर्षको उमेर जस्तो लागिरहेको छ अहिले भने जस्तो। त्यो हाम्रो नेपालको जडीबुटीबाट उत्पादन भएको चिज हो। त्यसलाई कसैले पनि हेलातो नगर।
18: पहिला मलाई रिसर्च लागेन। यस्तो हस्पिटलको दबाईले त सन्चन हो नि, त्यस्तो आयुर्वेदिकको दबाईले के सन्चन हुन्छ र जस्तो लाग्थ्यो मलाई। बाबाले जान्छ भन्दा नि खै मलाई त हुन्न होला जस्तो लाग्छ। अब यत्रो मेडिसिन औषधिले त नहुने, जडीबुटीले के होला र भन्ने सोचे पछि बाबाले त्यहाँदेखि एकचोटि विचार गर्छु खान्छु के हुन्छ भन्नुभयो। अनि गएर ल्याउनु भयो, खानु भयो, पछि सन्चन हुँदा हामी त छक्कै गऱ्यौँ।
19: वैदिक आयुर्वेद सेवा प्रणाली लाइन चोक नारायणगढ मोबाइल 9855509034 ट्याङ्ला चोक किर्तिपुर काठमाडौँ 9855249034।
20: पावरवाला चस्मा जस्तो भन्यो त्यस्तै फ्रेम तथा विभिन्न ब्रान्डका घडी तथा चस्माहरू अब एकै ठाउँमा।
21: तपाईँको हेर्ने क्षमतालाई बनाउँछौ हामी प्रकाश जस्तै चम्किलो आरबी चस्मा पसल आरुघाट गाउँपालिका 9 आरुघाट बजार बगैंचा गोर्खा।
20: हामी कहाँ दैनिक रूपमा निशुल्क आँखा चेक जाँच गरी पावरवाला चस्मा 5 मिनटमै तयार गरिन्छ।
21: विभिन्न ब्रान्डका सनग्लास फ्रेम कन्ट्याक्ट लेन्स पाइनुका साथै विभिन्न ओरिजिनल ब्रान्डका घडीहरू तथा चस्माहरू पाइन्छ।
20: प्रोपाइटर बिटु विश्वकर्मा सम्पर्क नम्बर 9843062386 र 9810323754।
21: ए सुन्नुहोस् त, हाम्रो पसल पहिलाको भन्दा ठिक अगाडि सरेको छ, हेर्न नभुल्नु होला।
16: रेडियो बिहानी 97.6 MHz।
22: लस्तो है भेबे फेबेमा रङमाजे आरसीसी दिम बोरा चहरा दिन प्ले र खोरमा नग फारममा असिम टमाटर कि टनेलमा सिङ्बै सुर सिङ्जेपल मुबा होले सिङ्बै सुर मुसम ओम टंकेश्वर इन्टरप्राइजेस धादिङ बेसी सुगम टोलरी सेग होइ रोमा हुजुरिमी टिम फिटिङ सिङ्बै अन्तर्राष्ट्रिय स्तरलाई जम्मनु सामानमा होलसेल मूल्यारी यङ असेम दिम सम्बन्न बोरबरी ढुवानीला सुविधा न मुभा क्रङ्गले बजार कोर्ब आहि नै रोमा सेग बरो ओम टंकेश्वर इन्टरप्राइजेस धादिङ बेसी सुगम टोलरी। सम्पर्क नम्बर चाहिँ 0105204070 असेम 9851187882 फोन सिङ्जिम सेग है रोमा।
23: ओहो होइन, के हो अझ हातमा सुनको औठी पनि?
24: ल तलाई थाहा छैन, मिलन टोलमा रहेको रोमन मोबाइल पसलमा मोबाइल किन्दा हरेक महिना सुनको औठी पाइन्छ नि।
23: ए हो र, त्यसो भए म पनि मोबाइल किन्न गइहाले रोमन मोबाइल पसल धादिङ बेसीमा।
24: रोमन मोबाइल घडी पसल नीलकण्ठ नगरपालिका 3 धादिङ बेसी धादिङ। हामी कहाँ मोबाइल तथा मोबाइलका सम्पूर्ण पार्टपुर्जा घडी रेडियो टिभी डिस होम आइरन चार्जर पंखा लगायत सम्पूर्ण घरायसी इलेक्ट्रिक सामानहरू बिक्री तथा मर्मत गरिन्छ।
23: साथै किस्ताबन्दीमा हरेक ब्रान्डका मोबाइलहरू पाइनुका साथै पुरानो मोबाइलबाट नयाँ मोबाइल पनि साटिन्छ।
24: बम्पर उपहारमा हरेक स्मार्टफोनको खरिदमा हरेक महिना सुनको औठी समेत प्राप्त गर्न सक्नुहुनेछ।
23: प्रोपाइटर राम श्रेष्ठ, सम्पर्क मोबाइल नम्बर 9841497913 र 9813915519।
25: तपाईँको सन्तुष्टि नै हाम्रो सन्तुष्टि हो।
26: नयाँ बिजनेस सुरु त गरियो तर यो कम्पनी दर्ता प्यान भ्याट बैंक लोनको फाइल अनि कर चुक्ताको तनावले दिमागै खराब हुन लाग्यो यार।
27: यति सानो कुरामा पनि के को चिन्ता लिखिरहेको,
2: धादिङ बेसीमै छ त सुफत मूल्यमा सबै समस्याको एउटै समाधान साझा कन्सल्टेन्ट सर्भिस।
26: व्यापार व्यवसायका प्रशासनिक तथा कर सम्बन्धी सम्पूर्ण कामको लागि चिन्ता नलिनुहोस्, बस साझा कन्सल्टेन्ट सर्भिसलाई सम्झनुहोस्।
2: हाम्रा सेवाहरू कम्पनी तथा प्यान भ्याट दर्ता नवीकरण र खारेजी,
26: बैंक ऋणका लागि बिजनेस प्लान तथा प्रोजेक्टेड रिपोर्ट,
2: व्यवसाय तथा संस्था समितिको आय विवरण, D1, D2, D3, D4, TDS भ्याट विवरण तथा कर चुक्ता सेवा,
26: कर तथा अडिट परामर्श, पार्ट टाइम फुल टाइम लेखापाल जस्ता सेवाहरू उपलब्ध छन्।
2: साझा कन्सल्टेन्ट सर्भिस नीलकण्ठ नगरपालिका 3 बीज बजार धादिङ बेसी बीज बजार चोकबाट 4 घर तल, प्रोपराइटर किरण बिक, सम्पर्क 0105905530 र मोबाइल नम्बर 9860245049। साथै इमेल ठेगाना रहेको छ saajaconsultantservice@gmail.com।
3: नेपालका वरिष्ठ विशेषज्ञ डाक्टरहरूबाट सामान्य समस्यादेखि जटिल रोगसम्मको सफल उपचार गजुरी अस्पतालमा।
4: दैनिक रूपमा ज्वरो आउने, खोकी लाग्ने, पुरानो दम, मोटो दुख्ने, पुरानो ग्यास्ट्रिक, पेट फुल्ने, अल्सर, मृगौलाको पत्थरी, पिसाब पोल्ने, महिलाहरूको महिनावारी गडबडी, सानो पेट दुख्ने, युनाङ्गमा घाउ खटिरा आउने, सेतो पानी बग्ने, हाड जोर्ने, भाँचिएको या मर्किएको, छमछम गर्ने एवं कम्मर दुख्ने, घुँडा दुख्ने वा सुन्निने समस्याहरूको परीक्षण,
3: लाउने छालामा देखिएको दुबी, दाद, लुतो, कोठी त्यस्तै नाक कान घाँटी सम्बन्धी समस्याहरूको सफल उपचारका साथै बाल बालिकामा भएको समस्याको समाधानका लागि गजुरी अस्पताल, गजुरी 1 गजुरी बजार धादिङ, फोन 010-40-23-29।
5: प्रबन्ध निर्देशक राम कार्की।

0: रेडियो बिहानी 97.6 मेगाहर्ज।
1: बुढी हेर त लाऊ।
2: आहा, कति राम्रो मंगलसूत्र कहाँबाट ल्याएको?
1: कहाँबाट हुनु नि? मैले दिदी बहिनी सुनसारी गरगहना उद्योगबाट ल्याएको नि।
2: हजुर, हामी कहाँ नयाँ तथा पुराना आकर्षक डिजाइनमा सुनचाँदीका गरगहना अर्डर अनुसार तयार गरिन्छ।
1: दिदी बहिनी सुनचाँदी गरगहना उद्योग, नीलकण्ठ नगरपालिका, वडा नम्बर 3, शान्त बजार, धादिङ। प्रोप राइटर मेनुका बराइली। सम्पर्क नम्बर 98182473, 98165749588, 98165749588।
3: मम्मी, मलाई चप्पल किन्ने पैसा दिनु त। तिमीलाई चप्पल किन अस्ति भर्खर पैसा दिएको होइन,
4: त्यो त फाटिसक्यो नि। बजारमा अहिले कस्तो डुप्लिकेट जुत्ता चप्पल आइरहेको छ, हजुरलाई के थाहा?
5: होइन, तिमीहरू अघिदेखि किन झगडा गर्दैछौ?
3: किन हुनु नि, अस्ति भर्खर किनेको चप्पल आज फाट्यो भनेर पैसा माग्दैछे।
5: ल भाइ, हल्ला नगर छोरी, तिमीलाई म पैसा दिन्छु, तर जुत्ता चप्पल किन्न चाहिँ कृष्ण सप्लायर्स पुछार बजारमा जाऊ है।
4: किन नि बाबा?
5: किनकि त्यहाँ बच्चादेखि बुढासम्मलाई हुने लेडिज तथा जेन्ट्स आइटमका आकर्षक जुत्ता चप्पल सुपथ मूल्यमा खुद्रा तथा होलसेल बिक्री गरिन्छ नि।
4: हस् बाबा।
6: कृष्ण सप्लायर्स, धादिङ डिस्ट्रिक्ट, पुछार बजार। प्रोप्राइटर कृष्ण तिवल सिन्हा।
7: सम्पर्क मोबाइल 97140031429।
0: रेडियो बिहानी 97.6 मेगाहर्ज।

0: होइन है भाउजू, कता जान लागेको हतार हतार गरेर?
1: हेर्नु न बाबु, छोराले मोबाइल झार्दै डिस्प्ले नै फुटाइदिएछ भने त्यही बनाउन जान लागेको नि।
0: लौ, त्यही पुछार बजारमा रहेको इन्द्र मोबाइल सेन्टरमा जानु न, त्यहाँ त सस्तोमा ओरिजिनल डिस्प्ले फेरिदिनुको साथै 200 रुपियाँ पर्ने ग्लास पनि सित्तैमा हालिदिन्छ।
1: हजुर, तपाईँहरू पनि मोबाइलको डिस्प्ले फुटेर तनावमा हुनुहुन्छ भने हामी कहाँ आउनुहोला। साथै विभिन्न ब्रान्डका नयाँ मोबाइल तथा सेकेन्ड ह्यान्ड मोबाइल पनि पाइन्छ। अनि सुन्नुहोस् त, बिग्रेको मोबाइल र डिस्प्ले फुटेको मोबाइल पनि बेच्न पाइन्छ।
0: इन्द्र मोबाइल सेन्टर, नीलकण्ठ 3 धादिङ बेसी पुछार बजार, काठमाडौँ जाने पुलको ठिक अगाडि, सुबला पोलिक्लिनिक सँगै। प्रोपाइटर इन्द्र श्रेष्ठ। सम्पर्क नम्बर 9849241111, 9849241111।
2: शरीर फुलेर जागुता जस्तो भएर बसेर उठ्न नमिल्ने, उठेर बस्न नमिल्ने भएको थिएँ। हस्पिटलको दबाई खाँदा खाँदै म मर्ने र बच्नेको ठेगानै थिएन कि। वैदिकमा औषधि हुन्छ अरे भन्ने सुनेर म वैदिकमा गएँ। 15 दिनको दबाई खानुहोस्, त्यहाँबाट अनि विचार हुन्छ भनेर भन्नुभयो डाक्टरले। अनि दबाई लिएर आए, जमानी फर्केछ पहिला जस्तो थियो। मलाई 16 वर्षको उमेर जस्तो लागिराखेको छ अहिले पनि। हेर्नुहोस्, त्यो हाम्रो नेपालको जडीबुटीबाट उत्पादन भएको चिज हो, त्यसलाई कसैले पनि हेला त नगरोस्।
3: पहिला मलाई विश्वास लागेन, यस्तो यस्तो हस्पिटलको दबाईले त सन्चो हुने, त्यस्तो आयुर्वेदिकको दबाईले के सन्चो हुन्छ र जस्तो लाग्थ्यो मलाई। बाबाले जान्छ भन्दैन खै, मलाई त हुन्न होला जस्तो लाग्छ। अब यत्रो यत्रो मेडिसिन औषधिले त नहुने, जडीबुटीले के होला र भन्ने सोचे पछि बाबाले त्यहाँदेखि एकचोटि विचार गर्छु खान्छु के हुन्छ भन्नुभयो। अनि गएर ल्याउनु भयो, खानुभयो, पछि सन्चो हुँदा हामी त छक्कै पऱ्यौँ।
4: वैदिक आयुर्वेद सेवा प्रणाली, लाइन्स चोक नारायणगढ, मोबाइल 9850509334, ट्याङ्ला चोक किर्तिपुर काठमाडौँ, 9850124934।
5: रेडियो बिहानी 97.6 मेगाहर्ज।

0: नया नेपालको नया रेडियो
1: रेडियो बिहानी 97.6 मेगाहर्ज।
2: अहिले तपाई सुन्दै हुनुहुन्छ कार्यक्रम ज्योतिष वास्तु। मुलुकभरका विभिन्न एफएम रेडियोहरूबाट एकैसाथ हरेक बिहान 7 बजेदेखि 8 बजेसम्म कार्यक्रम ज्योतिष वास्तु, पञ्चाङ्ग, राशिफल, भूत, वर्तमान र भविष्यको पूरा जानकारीको लागि ज्योतिषाचार्य पण्डित प्रेम प्रसाद सुवेदीको साथमा नेपालभर एकैसाथ प्रसारण हुने कार्यक्रम ज्योतिष वास्तु सुन्न नभुल्नुहोला।

0: प्रेम प्रसाद सुवेदीलाई भेट्नुहोस्।
1: हाम्रा सेवाहरू ग्रह दशा हेर्ने, हस्तरेखा हेर्ने, कम्प्युटर प्रविधिबाट चिना बनाउने, घर घडेरीको माटो हेर्ने, वास्तु सम्बन्धी परामर्श, विदेश यात्राको समस्या समाधान, वैवाहिक समस्याको निवारण, पढाइ लेखाइमा पर्ने समस्याको निवारण, नानी बाबुको भविष्य, प्रेम मित्रता पछिको दोष निवारण, काल सर्प योग, राष्ट्रिय रत्न, मांगलिक योग, पितृदोष जस्ता समाधान लगायत अन्य विभिन्न कार्यको लागि शुभ साइत तथा शुभ मुहूर्त निकाल्ने कार्यका लागि सम्झने पर्ने नाम।
2: ज्योतिष तथा वास्तु परामर्श सेवा भरतपुर चितवन, मोबाइल 9845572223, 9806572223। पुनश्च फोनबाट पनि ग्रह दशा र भाग्यको बारेमा जानकारी लिन सक्नुहुनेछ। के तपाईँ ग्रह दशाको कारणले चिन्तित हुनुहुन्छ? यदि हुनुहुन्छ भने सुन्नुहोस् कार्यक्रम ज्योतिष वास्तु। बनारसको विश्वविद्यालयबाट अध्ययन पूरा गर्नुभएका, ज्योतिष शास्त्र सम्बन्धी वर्षौं वर्षदेखि अनुभव सङ्गाल्नुभएका, राष्ट्रिय तथा अन्तर्राष्ट्रिय सम्मानद्वारा विभूषित ख्यातिप्राप्त ज्योतिष आचार्य पण्डित प्रेम प्रसाद सुवेदीको साथमा कार्यक्रम ज्योतिष वास्तु नेपालभर एकैसाथ हरेक दिन बिहान 7 बजे सुन्न नभुल्नुहोला। पञ्चाङ्ग, दैनिक राशिफल सहित

0: आजको ग्रह सम्बन्धी जानकारी गराउने फरक कार्यक्रम ज्योतिष वास्तु।
1: के तपाईँ भूत वर्तमान र भविष्यको बारेमा जानकारी दिन चाहनुहुन्छ?
2: यदि चाहनुहुन्छ भने बनारसको विश्वविद्यालयबाट अध्ययन पूरा गर्नुभएका ज्योतिष शास्त्र सम्बन्धी वर्षौं वर्षदेखि अनुभव सँगाल्नुभएका राष्ट्रिय तथा अन्तर्राष्ट्रिय सम्मानद्वारा विभूषित राष्ट्रिय तथा अन्तर्राष्ट्रिय ख्याति प्राप्त विभिन्न रेडियो तथा टेलिभिजनमा ज्योतिष वर्षको कार्यक्रम प्रस्तुता ज्योतिष आचार्य पण्डित प्रेम प्रसाद सुवेदीलाई भेट्नुहोस्।
1: हाम्रा सेवाहरू कम्प्युटर प्रविधिद्वारा चिना टिप्पणी बनाउने, हेराउने,
2: वास्तुशास्त्र सम्बन्धी परामर्श,
1: घर घडेरीको माटो परीक्षण,
2: विदेश यात्राको समस्याको समाधान,
1: वैवाहिक समस्याको निराकरण,
2: व्यापार व्यवसायमा भएका बाधा,
1: निसन्तान सम्बन्धीका समस्याहरू,
2: पढाइ लेखाइमा पर्ने समस्याको निवारण,
1: नानी बाबुको भविष्य, प्रेम मित्रता, पछिको दोष निवारण,
2: पितृ उद्धार,
1: ग्रह अनुसार रत्न र कवच धारण,
2: कुण्डलीमा भएका अनिष्ट योग र ग्रह शान्ति एवं धार्मिक अनुष्ठान वैदिक विधिद्वारा गरिन्छ।
1: सम्पर्क ज्योतिष आचार्य पण्डित प्रेम प्रसाद सुवेदी ज्योतिष तथा वास्तु परामर्श सेवा भरतपुर चितवन। मोबाइल नम्बर 9845175223 र 9806575223। पुनश फोनबाट पनि ग्रह दशा र भाग्यको बारेमा जानकारी लिन सक्नुहुनेछ। आफ्नो अनि आफन्तजनको भूत भविष्य र वर्तमान जान्ने कार्यक्रम ज्योतिष वास्तु।
3: यो आवाज हो सर्वर रेडियो नेटवर्कको।

सर्वकालीन नमस्कार अनि हार्दिक स्वागत छ कार्यक्रम ज्योतिष वास्तुमा। कार्यक्रम ज्योतिष वास्तु लिएर सदाधै आज पनि उपस्थित भइसकेको छु म ज्योतिष आचार्य पण्डित प्रेम प्रसाद सुवेदी। कार्यक्रम ज्योतिष वास्तुमा हामीले जानकारी दिइसकेका जानकारी दिने गरेका छौं आजका तिथिमिति पञ्चाङ्ग मेष आदि बाह्र राशिफल। राशिफल पछि हामीले तपाईँको भूत वर्तमान र भविष्यको विषयमा पनि जानकारी पनि दिने गरेका छौं। पारिवारिक समस्या, वैदेशिक यात्रा, श्रीमान श्रीमतीको दाम्पत्य जीवन, निसन्तानपन सम्बन्धीका समस्या, कालसर्प योगका समस्या, मांगलिक योगका समस्या, पितृदोषका समस्याहरू के कस्तो रहन्छ, भूत वर्तमान र भविष्यको विषयमा, ग्रह दशा अनि भाग्यको विषयमा विशेष रूपमा जानकारी पनि हामी तपाईँलाई गर्ने गरेका छौं। 98451 75223 र 98056 75223 नम्बरमा तपाईँले आफ्नो र आफन्तको विषयमा, ग्रह दशा र भाग्यको विषयमा विशेष रूपमा जानकारी पनि तपाईँले प्राप्त गर्न सक्नुहुन्छ। र कार्यक्रम ज्योतिष वास्तु नेपालका विभिन्न जिल्लाहरूबाट, विभिन्न रेडियो स्टेशनबाट तपाईँले प्रत्यक्ष रूपमा एकैसाथ कार्यक्रम ज्योतिष वास्तुलाई सुन्दै आइराख्नु भएको छ। हाम्रो एफएम 94 MHz भरतपुर चितवनबाट, चितवनको पहिलो सामुदायिक रेडियो रेडियो चितवन 94.6 MHz रत्नगर दुई टाढीबाट, इच्छा कामना एफएम 102.4 MHz इच्छा कामना कुरिन्टार चितवनबाट, रेडियो साहिनो 89.8 MHz रनौली चितवनबाट, हाम्रो राप्ती एफएम 88.8 MHz भण्डारा चितवनबाट, सामुदायिक रेडियो सुनवल 90.7 MHz सुनवल नवलपरासीबाट, सामुदायिक रेडियो दुधोली एफएम 97.2 MHz दुधोली सिन्धुलीबाट, रेडियो होलेरी एफएम 102.5 MHz सोलेरी रोल्पाबाट, सामुदायिक रेडियो जलजला 96.4 MHz रिवाङ रोल्पाबाट, सामुदायिक रेडियो रेडियो मकनपुर 101.3 MHz छेटुडा मकनपुरबाट, रेडियो वर्षा 91.1 MHz मलङ्गवा नगरपालिका सर्लाहीबाट, नारायणी एफएम 103.8 MHz वीरगंज पत्रबाट, सामुदायिक रेडियो रेडियो बिहानी 97.6 MHz निरकण 3 धादिङबाट, सामुदायिक रेडियो रेडियो गोर्खा 92.8 MHz गोर्खा बजारबाट, असल साथी रेडियो 98.9 MHz पोखरा कास्कीबाट, रेडियो भरतपुर 105.2 MHz भरतपुर चितवनबाट पनि कार्यक्रम ज्योतिष वास्तु तपाईँले सुनेर साथ र सहयोग भनि गरिराख्नु भएको छ। भूत वर्तमान र भविष्यको विषयमा, ग्रह र भाग्यको विषयमा जानकारीका लागि 98451 75223 र 98056 75223 नम्बरमा तपाईँले आफ्नो र आफन्तको विषयमा, ग्रह दशा र भाग्यको विषयमा विशेष रूपमा जानकारी भने तपाईँले जानकारी भने प्राप्त गर्न सक्नुहुन्छ। कुनै पनि जिज्ञासाहरू रहेका छन् भने भूत वर्तमान र भविष्यको विषयमा, ग्रह दशा र भाग्यको विषयमा जानकारीका लागि 98451 75223 र 98056 75223 नम्बरमा तपाईँले आफ्नो र आफन्तको विषयमा, ग्रह दशा अनि भाग्यको विषयमा जानकारी भने तपाईँले प्राप्त गर्न सक्नुहुन्छ। कुनै पनि जिज्ञासाहरू रहेका छन् भने भूत वर्तमान र भविष्यको विषयमा, ग्रह दशा र भाग्यको विषयमा विशेष रूपमा जानकारी भने तपाईँले प्राप्त गर्न सक्नुहुन्छ। फोन गर्दा साल महिना गते अनि समयको विषयमा जानकारी भने तपाईँले प्राप्त गर्नुपर्ने हुन्छ, तपाईँले जानकारी पनि गर्नुपर्ने हुन्छ। कार्यक्रम ज्योतिष वास्तुमा तपाईँले हामीलाई सम्पर्क भने गर्दै गर्नुहोस्। म भने कार्यक्रमलाई अलिकति अगाडि बढाउँछु आजको तिथिमिति अनि पञ्चाङ्गबाट। राजमिति 2083 साल भदौ महिनाको आज 24 गते, र धनुसार सेसन 2026 सेप्टेम्बर 9 तारिक, शक संवत्सर 1948, नेपाल सम्बत 1146, गोलागा रोद नामक संवत्सर, दक्षिणायन वर्ष ऋतु आज बुधबार रहेको छ। भाद्र कृष्ण पक्ष तिथि रहेको छ आज। त्रयोदशी तिथि रहेको छ 11:47, तदुपरान्त चतुर्दशी रहनेछ। नक्षत्रमा रहेको छ अश्लेषा नक्षत्र रहेको छ आज, विशेष गरी अश्लेषा नक्षत्र रहेको छ। योगमा रहेको छ शिव योग, करणमा रहेको छ वाणिज्य करण रहेको छ आज। विशेष गरी चन्द्रमा आज कर्कट राशिमा, श्री सूर्यनारायण चाहिँ सिंह राशिमा, आनन्दादि योगमा आज राक्षस योग रहेको छ। आज बिहान सूर्योदय 5:46 भयो भने सन् सूर्यास्त 6:14 हुनेछ। आजको दिनमान घड़ी विशेष गरी 12:48 रहनेछ भनेर पञ्चाङ्गले उल्लेख पनि गरिएको छ। यी त भए आजका तिथिमिति पञ्चाङ्ग पालो रहेको छ। आजको समय यानि कि आजको शुभ समय, अशुभ समय, लाभ समय,
के कस्तो रहन्छ त भन्ने विषयमा विशेष जानकारी पनि गराउनेछु। विशेष गरी आजको लागि कालो बेलाको समय रहेको छ, विशेष गरी बिहानको 8:53:37 विशेष गरी 10:27:17 आज कालो बेला रहेको छ। आजको शुभ बेला रहेको छ बिहानको 10:27:18 दिउँसोको 12:56 शुभ बेला, यस्तै गरेर लाभ बेला रहेको छ बेलुकाको 4:41:54 विशेष गरी 6:15:34 आज लाभ बेला भनेर पञ्चाङ्गले उल्लेख पनि गरिएको छ। यी त भए आजका तिथिमिति पञ्चाङ्ग, यस्तै गरी ग्रह गोचरको विषयमा पनि जानकारी भने मैले तपाईँलाई गराउँदैछु। ग्रह गोचर यानि कि सूर्यादि नवग्रह कुन कुन राशिमा आएर विराजमान रहेका छन् त भन्ने विषयमा विशेष चर्चा। आजको लागि विशेष गरी सूर्य सिंह राशिमा, चन्द्रमा कर्कट राशिमा, मंगल मिथुन राशिमा, बुध कन्या राशिमा, बृहस्पति कर्कट राशिमा, यस्तै गरेर शुक्र तुला राशिमा, शनि मीन राशिमा, राहु कुम्भ राशि र केतु सिंह राशिमा विराजमान रहेका छन्। अहिले यतिखेर जन्मिएका शिष्यहरूको राशि विशेष गरी आउनेछ कर्कट राशि। अश्लेषाको तेस्रो चरण नाम आउँछ डेबाट डिलराज, डोलराज, डेल कुमारी, डिल्ली कुमारी नाम आउँछ, अन्त्येष्टि राक्षस गर्नु परेको छ भनेर पञ्चाङ्गले उल्लेख गर्ने गरिएको छ। यी त भए आजका तिथिमिति पञ्चाङ्ग, यस्तै गरी ग्रह गोचरको विषयमा पनि जानकारी भने गराइरह नेपाल रहेको छ। आजका दिन तपाईँको कहाँ कसरी के गरेर व्यतीत रहन्छ मेष आदि 12 राशिफल।

0: मेष राशि उनीहरूका लागि आजको दिन हतारमा निर्णय लिने बानीले अप्ठ्यारो पारे हुँदा सजग रहनुहोला। प्रक्रिया नमिल्नाले काम दोहोर्नु पर्ने हुन सक्छ। भूमि तथा पशुधनबाट लाभ मिल्नेछ। टाढाका आफन्त नजिकिनेछन्। दिउँसीदेखि स्वास्थ्य कमजोर रहने हुँदा आहार विहारमा ध्यान पुर्याउनुहोला। कामको मेष नमिल्दा केही अलमल पनि हुन सक्छ। अध्ययनमा भने गुरूजनको मार्गदर्शन उपयोगी हुने खालको योग भने राशि मेषलाई आजको दिन विशेष देखिएको छ। वृष राशि उनीहरूका लागि आजको दिन छोटो समय पनि राम्रो उपलब्धि हात लागि हुनेछ। स्रोत साधन जुट्नाले गरिएका कर्मको उचित प्रतिफल प्राप्त हुनेछ। अवसर जुट्नाले नौलो प्रकृतिको काम शुभारम्भ गर्न सकिन्छ। दिउँसोदेखि पुरानो सम्झौता तोड्नुपर्ने आवश्यकता पर्न सक्छ। पहिलेका सहयोगीहरू प्रतिस्पर्धामा उत्तीर्ण सक्छन्। ईर्ष्यालु मन भएकाहरूले सताउँदैछन्। साथीभाइहरूसँग सन्तुलित व्यवहार गर्दै अगाडि बढ्दा राशि वृषलाई आजको दिन विशेष देखिएको छ। मिथुन राशि उनीहरूका लागि आजको दिन समयमा होस नपुग्नाले अनायासै व्यवधान देखा पर्न सक्छ। आफ्नो कमजोरले विवाद निम्त्याउन सक्छ। शुभ चिन्तकहरूलाई व्यवस्था गर्दा दुःख पाइला। मध्याहदेखि रोकिया काम बन्द जानेछन् भने चिता काम प्रारम्भ गर्न सकिन्छ। प्रतिस्पर्धीलाई पछि पार्दै फाइदा उठाउन सकिन्छ। व्यापार व्यवसायमा सामान्य लाभ हुनेछन् भने सहयोगीहरूको भावना बुझ्ने प्रयत्न गर्नुहोला। दिन रमाइलो रहने खालको योग भई राशि मिथुनलाई आजको दिन विशेष देखिएको छ। कर्कट राशि उनीहरूका लागि आजको दिन प्रयत्न गर्दा विभिन्न अवसर प्राप्त हुनुका साथै दैनिकमा परिवर्तन आउन सक्छ। हिम्मतले काम बढाउन सकिन्छ। पेसा व्यापार व्यवसायमा उपलब्धि प्राप्त हुनेछ। सानो प्रयत्नले फाइदा दिलाउनेछन्। पछिसम्म लाभ हुने काम प्रारम्भ गर्न सकिन्छ। तर दिउँसोदेखि विवादास्पद काम जिम्मेवारी वहन गर्नुपर्ला। प्रलोभन देखाउनेहरूले फसाउन सक्छन्। विश्वमा दिएको वचनले पनि अप्ठ्यारो पार्न सक्ने योग राशि कर्कटलाई आजको दिन विशेष देखिएको छ। सिंह राशि उनीहरूका लागि आजको दिन परिश्रम परे पनि कम प्रतिफलमा चित्त बुझाउनु पर्ने परिस्थिति रहन सक्छ। आफ्नो मेहनतबाट अरूले फाइदा उठाउने कोसिस गर्नेछन्। फजुल खर्च बन्नाले अर्थ संग्रहमा बाधा पुग्ने योग देखिन्छ। प्रयत्न गर्दा ऋण मोचन हुनेछ। दिउँसोदेखि पारिवारिक भेटघाटले खुसियाली छाउनेछ। नयाँ योजना थाल्ने समय रहेको छ। आमदामीका नयाँ स्रोत फेला पर्दै जाँदैछन्। पढाइतर्फ नयाँ ज्ञान प्राप्त हुने योग पनि राशि सिंहलाई आजको दिन विशेष देखिएको छ। कन्या राशि उनीहरूका लागि आजको दिन व्यापार व्यवसायले आमदानी बढाउने काम रहेको छ। आवश्यकता भौतिक साधन सजिलै जुट्नेछ। श्रमको उचित मूल्याङ्कन पाइन्छ। व्यापारमा राम्रो फलको मार्न सकिन्छ। मेहनतले नामदाम इनाम दिलाउन सक्छ। दिउँसोदेखि खर्च बन्नाले अर्थ अभाव देखा पर्न सक्छ। आवश्यकता पूरा गर्न सर सपोर्ट वा ऋण लिनुपर्ने हुन सक्छ। सुखले फजुल खर्च बढाउनेछन्। आँट्यो काममा बाधा हुन सक्ने योग राशि कन्यालाई आजको दिन विशेष देखिएको छ।
1: के तपाईँ ग्रह दशाको कारणले चिन्तित हुनुहुन्छ? यदि हुनुहुन्छ भने बनारसको विश्वविद्यालयबाट अध्ययन पूरा गर्नुभएका ज्योतिष ज्ञान सम्बन्धी वर्षौं वर्षदेखि अनुभव सङ्गाल्नुभएका ज्योतिषाचार्य पण्डित प्रेम प्रसाद सुवेदीलाई भेट्नुहोस्।
2: हाम्रा सेवाहरू ग्रह दशा हेर्ने, हस्तरेखा हेर्ने, कम्प्युटर प्रविधिबाट चिना बनाउने, घर घडेरीको माटो हेर्ने, वास्तु सम्बन्धी परामर्श, विदेश यात्राको समस्या समाधान, वैवाहिक समस्याको निवारण, पढाइ लेखाइमा पर्ने समस्याको निवारण, नानी बाबुको भविष्य, प्रेम मित्रता पछिको दोष निवारण, कालसर्प योग, राशि रत्न, मांगलिक योग, पितृदोष जस्ता समाधान लगायत अन्य विभिन्न कार्यको लागि शुभ साइत तथा शुभ मुहूर्त निकाल्ने कार्यका लागि सम्झने पर्ने नाम।
3: ज्योतिष तथा वास्तु परामर्श सेवा भरतपुर चितवन। मोबाइल 9845572223, 9806575223। पुनश्च फोनबाट पनि ग्रह दशा र भाग्यको बारेमा जानकारी लिन सक्नुहुनेछ।
0: तुला राशि उनीहरूका लागि आजको दिन पुरुष साथी काम प्रारम्भ हुन सक्छ। भेटघाटले उत्साह जगाउनेछ। मेहनतले नामदाम इनाम दिलाउन सक्छ। दिगो काममा जग बसाउने मौका मिल्नेछ। विशिष्ट व्यक्तिसँग मित्रता बढ्न सक्छ। दिउँसोदेखि आमदामीका नयाँ स्रोत फेला पर्दै जाँदैछन्। कामबाट प्रशस्त लाभ हुनेछ। श्रमको उचित मूल्याङ्कन हुनेछन्। मनको रकम हात लागि हुनेछ। तर व्यापार व्यवसायमा लगानी बढाउनु पर्ने खालको योग भने राशि तुलालाई आजको दिन विशेष देखिएको छ। वृश्चिक राशि उनीहरूका लागि आजको दिन काम गर्ने अवसर प्राप्त भए पनि सानोतिनो समस्याले अल्झाउन सक्छ। व्यापार व्यवसायमा शुभचिन्तकहरूको भावना बुझ्ने चेष्टा गर्नुहोला। ठूलो उपलब्धि प्राप्त नभए पनि सम्भावना खोजी गर्ने समय रहेको छ। मध्याहदेखि स्थितिमा सुधार आउनेछ। दिगो फाइदा हुने जिम्मेवारी प्राप्त हुनेछ। परिश्रमले धेरैको मन जित्न सकिन्छ। मेहनतले लाभ दिलाउनेछन्। पेसातर्फ प्रशस्त फाइदै फाइदा हुने खालको योग भने राशि वृश्चिकलाई आजको दिन विशेष देखिएको छ। धनुराशि उनीहरूका लागि आजको दिन अरूका लागि समय खर्च गर्नु पर्ला। परिस्थिति अलि बिग्रिन सक्छ। सानातिनो समस्याले अल्झाउनेछन् भने स्वास्थ्य पनि प्रतिकूल रहनेछ। व्यापार व्यवसायमा शुभचिन्तकहरूको भावना बुझ्ने चेष्टा गर्नुहोला। दिउँसोदेखि स्थितिमा सुधार आउनाले फाइदा हुनेछ। तारिफको कामले धेरैको उपकार गर्न सकिन्छ। सामाजिक जिम्मेवारी प्राप्त हुनेछ। आफ्नो क्षेत्रमा नामदाम इनाम कमाउने बेला पनि राशि धनुलाई आजको दिन विशेष देखिएको छ। मकर राशि उनीहरूका लागि आजको दिन प्रियजनसँग रमाइलो भेटघाट हुनेछ। रमाइलो यात्राका बीच अतिथिका रूपमा सत्कार पाइन्छ। प्रेम र मित्रको बन्धन कसिलो भएर जानेछ। व्यापार व्यवसायमा आमदानी बढ्नेछ। दिउँसोदेखि काम बिग्रिने भएले सताउनेछ भने निन उपलब्धिमा चित्त बुझाउनु पर्ला। स्वास्थ्यका लागि आहार व्यायाम ध्यान पुर्याउनु होला। मेहनतको प्रतिफल समेत अरूले हत्याउने चेष्टा गर्ने खालको योग भने राशि मकरलाई आजको दिन विशेष देखिएको छ। कुम्भ राशि उनीहरूका लागि आजको दिन रोकिया काम सम्पादन हुन जानेछन् भने मेहनतले विशेष जिम्मेवारी दिलाउन सक्छ। भौतिक सदन जुट्नले साहसी काम गरेर लाभ उठाउन सकिन्छ। प्रतिपक्षीहरू समेत सहयोगी बन्दै जानेछन्। मध्याहदेखि दैनिकीमा थप परिवर्तन ल्याउन सकिन्छ। प्रियजनसँग भेटघाट हुनुका साथै आतिथ्यपूर्ण सम्मान प्राप्त हुनेछ। परिवारजनसँगको साथ र आकर्षण उपहारले मन उत्साहित हुने खालको योग भने राशि कुम्भलाई आजको दिन विशेष देखिएको छ। मीन राशि उनीहरूका लागि आजको दिन कामको मेसो नमिल्दा केही अलमल हुनेछ। तैपनि मेहनत गर्दा अध्ययन प्रगति हुनेछ। गुरुजनको सुझाव र सन्तानको सहयोग लाभदायक बन्दैछ। भविष्यको लागि काममा जग बसाने मौका मिल्नेछ। तर आलस गर्ने बानीले पछि परिएला। दिउँसोदेखि स्थितिमा सुधार आउला। आवश्यकता भौतिक साधन जुट्दै जाँदैछन्। साहसी कामले लाभ दिनुहुन्छ। प्रतीक्षितहरू समेत सहयोगी बन्ने खालको योग भने राशि मीनलाई आजको दिन विशेष देखिएको छ।
4: अहिले तपाईँ सुन्दै हुनुहुन्छ कार्यक्रम ज्योतिष वास्तु। मुलुकभरका विभिन्न एफएम रेडियोहरूबाट एकैसाथ हरेक बिहान 7 बजेदेखि 8 बजेसम्म कार्यक्रम ज्योतिष वास्तु। पञ्चाङ्ग, राशिफल, भू वर्तमान र भविष्यको पूरा जानकारीको लागि ज्योतिषाचार्य पण्डित प्रेम प्रसाद सुवेदीको साथमा नेपालभर एकैसाथ प्रसारण हुने कार्यक्रम ज्योतिष वास्तु सुन्न नभुल्नुहोला।

0: के तपाईँ ग्रह दशाको कारणले चिन्तित हुनुहुन्छ? यदि हुनुहुन्छ भने बनारसको विश्वविद्यालयबाट अध्ययन पूरा गर्नुभएका ज्योतिष ज्ञान सम्बन्धी वर्षौं वर्षदेखि अनुभव सङ्गाल्नु भएका ज्योतिषाचार्य पण्डित प्रेम प्रसाद सुवेदीलाई भेट्नुहोस्।
1: हाम्रा सेवाहरू ग्रह दशा हेर्ने, हस्तरेखा हेर्ने, कम्प्युटर प्रविधिबाट चिना बनाउने, घर घडेरीको माटो हेर्ने, वास्तु सम्बन्धी परामर्श, विदेश यात्राको समस्या समाधान, वैवाहिक समस्याको निवारण, पढाइ लेखाइमा पर्ने समस्याको निवारण, नानी बाबुको भविष्य, प्रेम मित्रता पछिको दोष निवारण, कालसर्प योग, राशि रत्न, मांगलिक योग, पितृदोष जस्ता समाधान लगायत अन्य विभिन्न कार्यको लागि शुभ साई तथा शुभ मुहूर्त निकाल्ने कार्यका लागि सम्झने पर्ने नाम।
2: ज्योतिष तथा वास्तु परामर्श सेवा भरतपुर चितवन, मोबाइल 9845572223, 9806575223। पुनश्च फोनबाट पनि ग्रह दशा र भाग्यको बारेमा जानकारी लिन सक्नुहुनेछ। के तपाईँ ग्रह दशाको कारणले चिन्तित हुनुहुन्छ? यदि हुनुहुन्छ भने सुन्नुहोस् कार्यक्रम ज्योतिष वास्तु। बनारसको विश्वविद्यालयबाट अध्ययन पूरा गर्नुभएका, ज्योतिषशास्त्र सम्बन्धी वर्षौं वर्षदेखि अनुभव सङ्गाल्नुभएका, राष्ट्रिय तथा अन्तर्राष्ट्रिय सम्मानद्वारा विभूषित ख्यातिप्राप्त ज्योतिष आचार्य पण्डित प्रेम प्रसाद सुवेदीको साथमा कार्यक्रम ज्योतिष वास्तु नेपालभर एकैसाथ हरेक दिन बिहान 7 बजे सुन्न नभुल्नुहोला। पञ्चाङ्ग, दैनिक राशिफल सहित तपाईँको ग्रह सम्बन्धी जानकारी गराउने फरक कार्यक्रम ज्योतिष वास्तु।
3: के तपाईँ भूत, वर्तमान र भविष्यको बारेमा जानकारी लिन चाहनुहुन्छ?
4: यदि चाहनुहुन्छ भने बनारसको विश्वविद्यालयबाट अध्ययन पूरा गर्नुभएका, ज्योतिषशास्त्र सम्बन्धी वर्षौं वर्षदेखि अनुभव सङ्गाल्नुभएका, राष्ट्रिय तथा अन्तर्राष्ट्रिय सम्मानद्वारा विभूषित राष्ट्रिय तथा अन्तर्राष्ट्रिय ख्याति प्राप्त विभिन्न रेडियो तथा टेलिभिजनमा ज्योतिष वस्तु कार्यक्रम प्रस्तुता ज्योतिष आचार्य पण्डित प्रेम प्रसाद सुवेदीलाई भेट्नुहोस्।
3: हाम्रा सेवाहरू कम्प्युटर प्रविधिद्वारा चिना टिप्पणी बनाउने, हेराउने,
4: वास्तुशास्त्र सम्बन्धी परामर्श,
3: घर घडेरीको माटो परीक्षण,
4: विदेश यात्राको समस्याको समाधान,
3: वैवाहिक समस्याको निराकरण,
4: व्यापार व्यवसायमा भएका बाधा,
3: निसन्तान सम्बन्धीका समस्याहरू,
4: पढाइ लेखाइमा पर्ने समस्याको निवारण,
3: नानी बाबुको भविष्य, प्रेम मित्रता पछिको दोष निवारण,
4: पितृ उद्धार,
3: ग्रह अनुसार रत्न र कवच धारण,
4: कुण्डलीमा भएका अनिष्ट योग र ग्रह शान्ति एवं धार्मिक अनुष्ठान वैदिक विधिद्वारा गरिन्छ।
3: सम्पर्क ज्योतिष आचार्य पण्डित प्रेम प्रसाद सुवेदी ज्योतिष तथा वास्तु परामर्श सेवा भरतपुर चितवन, मोबाइल नम्बर 9845572223 र 9806575223। पुनश्च फोनबाट पनि ग्रह दशा र भाग्यको बारेमा जानकारी लिन सक्नुहुनेछ। आफ्नो अनि आफन्तजनको भूत, भविष्य र वर्तमान जान्ने कार्यक्रम ज्योतिष वास्तु।
5: यो आवाज हो सर्वर रेडियो नेटवर्कको।

सर्वप्रथमपछि पुनः स्वागत छ कार्यक्रम ज्योतिष वास्तुमा र कार्यक्रम ज्योतिष वास्तुमा हामीले जानकारी पनि गराइसकेका छौं आजका तिथिमिति पञ्चाङ्ग मेषादी बाह्र राशिफलका विषयमा जानकारी मैले तपाईँलाई गराइसकेका छु र अब भन्ने पालो रहेको छ तपाईँको भूत वर्तमान अनि भविष्यको विषयमा जानकारी ग्रह दशा र भाग्यको विषयमा जानकारी भने गराउने बेला रहेको छ। म तपाईँहरू आज विशेष जानकारी गराउन खोजिराखेका छु। आज विशेष गरी गीताको विषयमा श्रीमद् भगवत गीताको विषयमा जानकारी भने म तपाईँलाई गराउन खोजिराखेका छु। तपाईँले एकदमै ध्यान दिएर सुन्नुहोला है अनि मनन गर्नुहोस् चिन्तन गर्नुहोस् गीताले के भनेको छ भन्ने विषयमा जानकारी पनि म तपाईँलाई गराउँछु। श्री परमात्मने नमः। श्री कृष्णाय वासुदेवाय हरये परमात्मने प्रणत क्लेशनाशाय गोविन्दाय नमो नमः। विशेष गरी आजको पवित्र बिहानी को रूपमा मैले तपाईँलाई गीताको विषयमा केही कुरा पस्किँदै खोजिराखेका छु। विशेष गरी कुरुक्षेत्रको धर्म क्षेत्रमा अर्जुनको हृदयमा फैलिएको शोक भ्रम मोह र उद्विग्नताको घडीमा भगवान श्रीकृष्णको कण्ठद्वारा झरेको दिव्य ज्ञान श्रीमद् भागवत गीता यो पृथ्वीमा प्रकट भएको थियो। त्यो समयमा हजारौं वर्ष अघि उच्चारित यी वाणीहरू आज पनि जीवन कर्म कर्तव्य भक्ति र मोक्षका लागि उत्तिकै शक्तिशाली मार्गदर्शक बन्न सकेका छन्। विशेष गरी गीता ज्ञान यज्ञको स्मृति हो। धर्म मार्गमा हिँड्न प्रेरणा दिने उज्यालो दीपको रूपमा पनि हामीले गीतालाई हामीले बुझ्न सकिन्छ। श्रोता मित्रहरू, युद्धको रणभूमि कुरुक्षेत्र, दुवै पक्षका सेनाहरू उभिएका भीष्म द्रोण जस्ता महर्षि समान योद्धाहरू महावीर अभिमन्यु विराट द्रुपद शल्य र शिखण्डी जस्ता महान महान महान बलिशालीहरू चाहिँ युद्धभूमिमा उभिनु भएको थियो र तर अर्जुनको अन्तर्मन भने विचलित भइराखेको थियो युद्ध गर्नको लागि चाहिँ। उहाँले देख्नुहुन्छ युद्ध म कोसँग गरिराखेको छु भन्दा आफ्नै गुरु आफ्नै पितामह आफ्नै कुटुम्ब युद्ध जिते पनि मैले यिनै प्रियजनसँगको वध गरेर प्राप्त भएको राज्य कस्तो सुख हुन्छ होला त, आफ्नो आफन्तलाई हत्या गरिसकेपछि कस्तो सुख पाउँछु होला त मैले। त्यही वेदनाका वेदनामा चाहिँ अर्जुनका वचनहरू चाहिँ कृपया परया वृष्टो विषि दन्ती दमब्रवित, हे माधव हे कृष्ण मेरो धनुष हातबाट झरेको छ, शरीर काँपेको छ, मन अस्थिर रहेको छ, युद्ध म कसरी गरौं। गीतामा भनेको छ है, अर्जुनले भन्नुभएको छ यो युद्ध म कसरी गरौं, मन मन्दिर ढाकिएको थियो महोदय तमसले, यही घडीमा यही मोडमा भगवान श्रीकृष्णले प्रदान गर्नुभएको जीवन परिवर्तन गर्ने मन शुद्ध पार्ने र कर्तव्य प्रकट गराउने दिव्य उपदेश नै के हो भन्दा गीता हो। यसको मूल सारांश भनेको यति नै हो है। श्री कृष्ण वदन, कृष्णले भन्नुहुन्छ अशो चानन्य सोदन्वम प्रज्ञा वादम सभाषसे, हे अर्जुन तिमी जसका लागि शोक गरिरहेका छौ तिनीहरूको शोक गर्न योग्य होइन, किनकि आत्मा जन्मिँदैन मर्दैन, नजायते मृियते वा कदाचित, आत्मा सनातन अविनाशी नित्य शुद्ध र चेतन तत्व हो, शरीर क्षणभङ्गुर हुन्छ, वसांसी जीर्णान यथा विहाय, जसरी पुराना वस्त्र फेर्छौ त्यसरी नै आत्माले शरीर परिवर्तन गर्दछ। यसैबाट सुरु हुन्छ पहिलो अध्याय अर्जुन
विषाद योग दोस्रो अध्याय सांख्य योग र ज्ञानको उज्यालो फैलिन थाल्दछ। भगवान भन्नुहुन्छ कर्मण्येवाधिकारस्ते मा फलेषु कदाचन। यसको अर्थ के हो भने कर्म गर तर फलको प्राप्तिको आसक्ति त्याग गर्नुपर्दछ। हामीहरूले आजको समयमा तनाव दबाव निराशा किन, किनभने हामी फलमा मात्र केन्द्रित छौं कर्ममा होइन। श्री कृष्णले भन्नुहुन्छ योगस्थ कुरु कर्माणि, अर्थ यसको के हो भन्न खोज्यो भन्दा मन शान्त बनाएर कर्म गर, शान्त मनले गरिने कर्म सफल हुन्छ अवश्यमेव। कर्मयोगले भन्छ, के भन्छ कर्मयोगले भन्दा कर्तव्य टाढेर भागेर शान्ति मिल्दैन, कर्तव्य पूरा गरेरै के हुन्छ भन्दा शान्ति मिल्दछ। गीताको चौथो र पाँचौ अध्यायमा ज्ञान योग यहाँ भगवानले बताउनुहुन्छ। ईश्वर सनातन अजोपी सन्न व्ययात्मा, भगवान जन्मिने मर्ने होइन, तर धर्म र अधर्मको सन्तुलन बिग्रदा अवतार धारण गर्नुहुन्छ भगवानले। पवित्राणय साधूनाम विनाशाय च दुष्कृताम्, श्रद्धावान लभते ज्ञानम, विश्वास बिना ज्ञान अधुरो हुन्छ। श्रद्धावान लभते ज्ञानम, विश्वास बिना ज्ञान अधुरो हुन्छ। ज्ञानाग्नि सर्वकर्माणि भस्म सात कुरुते, ज्ञानले अज्ञानी रूपी कर्म फललाई जलाइदिन्छ। ज्ञान आयो भने के हुन्छ भन्दा अज्ञान रूपी कर्म रूपी कर्म फललाई चाहिँ यसले ज्ञानले जलाइदिन्छ। गीताको सात अध्याय र बाह्र अध्याय भक्ति योगका फूलहरू यहाँ भगवान अत्यन्त मधुर स्वरमा भन्नुहुन्छ। मनमना भवमद भक्त हो, मेरो चिन्तन गर, मैले समर्पित हो, म प्रति समर्पित हो, तिमीहरू भक्तहरू सबै म प्रति समर्पित हो भनेर श्री कृष्णले भन्नुभएको छ। मलाई नमस्कार गर, म तिमीलाई अवश्य उद्धार गर्नेछु, भनेको मेरो साष्टाङ्ग दण्डवत नमस्कार गर्नु, मेरो श्रद्धा भक्तिद्वारा आराधना गर्नु, म तिमीलाई अवश्य उद्धार गर्नेछु। यस्तै प्रतिज्ञा संसारमा कुनै ग्रन्थमा पाइँदैन। यस्तो प्रतिज्ञा जुन गीतामा भन्नुभएको छ, यस्तो प्रतिज्ञा संसारमा कुनै पनि ग्रन्थमा पाइँदैन। भगवान भन्नुहुन्छ पत्रम पुष्पम फलम तोयम, तुलसी पत्ते भए पनि शुद्ध मूल्य चढाए भने भगवान प्रसन्न हुनुहुन्छ। त्यही भएर पूजा लाउने भन्दैमा धेरै खर्च गरेर पूजा लाउनुपर्छ भन्ने पनि छैन। पत्रम पुष्पम फलम तोयम भनेको छ, यहाँ के भनेको छ भन्दा तुलसी पातै भए पनि शुद्ध मूल्य चढाए भने भगवान प्रसन्न हुनुहुन्छ। भक्ति योगको योगको सुन्दरता जसमा जाति वर्ण धनी गरिबको भेद छैन, मन पवित्र भयो भने ईश्वर मन्दिरभित्रै बस्नुहुन्छ। मन के चाहिन्छ, पवित्र चाहिन्छ। शरीर बाहिरी रूप छाला पवित्र भएर सुकिला भएर हुँदैन, मन पवित्र चाहिन्छ। जसको मन पवित्र हुन्छ उसको मनमा भगवानको मन्दिर बसेको हुन्छ, ईश्वर मन्दिरभित्रै बस्नुहुन्छ, त्यहीँभित्र हुनुहुन्छ। विशेष गरी अब ध्यान योगमा के भन्नुहुन्छ भन्दा चाहिँ ध्यान योग यहाँ भगवान बताउनुहुन्छ सुचौ देश प्रतिष्ठाम्यः, ध्यान गर्न शुद्ध स्थान चाहिन्छ, मनलाई शान्त बनाउँदै बिस्तारै बिस्तारै एकाग्रता प्राप्त गर्ने पनि भन्नुभएको छ। यतो यतो निश्चरति मनश्चल मस्थितम, जहाँ जहाँ मन चाहिँ जहाँ जहाँ भड्किन्छ फेरि फेरि ईश्वर स्मरणमा लागिरहनुहोस्। कुनै पनि मन विचलित भयो भने तपाईँले चाहिँ विष्णुको आराधना गर्नु, श्री कृष्णको आराधना गरेर अगाडि बढ्नुहोस्, मन स्थिर रहन्छ भन्नुभएको छ। आजको जीवनमा तनाव अनिद्रा मानसिक थकान हटाउन ध्यान योग अमृत समान छ। तपाईँहरू अलिक डिप्रेसनमा जानुभएको छ, तपाईँको आफ्नो आफन्तहरू पनि पनि ध्यानमा बस्न सिकाउनुहोस् उहाँहरूलाई चाहिँ। अनिन्द्रा छ, तनाव छन् भने ध्यानमा बस्न सिकाउनुहोस्। यो ध्यान योग भनेको आजभोलिको कलि योगको अमृत हो भनेर भनेको छ। विशेष गरी चाहिँ एघारौं अध्याय गीताको शिखर, अर्जुनले श्री कृष्णको विश्वरूप अवलोकन गर्नुहुन्छ। दिव्य ददामि ते चक्षुः, भगवान भन्नुहुन्छ
अर्जुन म तिमीलाई दिव्य नेत्र दिन्छु मेरा अनन्त रूप हेर भनेर भन्नुभएको छ भगवानले है कस्तो राम्रो छ यो यसमा हेर्नुहोस् त अर्जुन म तिमीलाई दिव्य नेत्र दिन्छु भनेर श्री कृष्णले भन्नुभएको छ दिव्य नेत्र दिन्छु मेरो विराट रूपलाई तिमीले हेर देख होला हेर भनेर भन्नुहुन्छ त्यही क्षणमा अग्नि ज्वाला समान तेज अनन्त सूर्यहरूको प्रकाश बराबरको उज्यालो सबै देवता सबै रूप सृष्टि पलायन समयकाल सबै एकै एक शरीरमा अर्जुन विस्मित भयरित र भक्ति विभोध नमस्तेस्तु सहस्रकृत भनेर भन्नुहुन्छ त्यहाँ अर्जुनले दर्शन गर्नुभयो भगवान श्री कृष्णको विराट रूपलाई दर्शन गर्नुभएको छ जीवनको अदृश्य नियमका नियमहरू बताउनुहुन्छ प्रकृति सृष्टिको शक्ति हो प्रकृति चाहिँ सृष्टिको शक्ति पुरुष चेतना आत्मा त्रिगुण रजगुण सतगुण तमगुण सतगुण रजगुण र तमगुण मन मानिस किन बदलिन्छ मनको मन मानिस किन बदलिन्छ भने हाम्रो मन किन बदलिन्छ भन्दा किन कहिले शान्त कहिले क्रोध र कहिले आलस्य यी सबै गुणहरूको खेल हो हेर्नुहोस् सत्वगुण रजगुण र तमगुणमा यी पर्दछन् भगवान भन्नुहुन्छ सत्वगुणले प्रकाश दिन्छ रजगुणले तृष्णा तमगुणले आलस्य र अज्ञान ल्याउँछ त भन्नुहोस् है अब तपाईँहरूमा कुन छ कुन सत्वगुण छ कि रजगुण छ कि तमगुण छ कि सत्वगुणले प्रकाश लिएर आउँदछ उज्यालो राम्रो रजगुणले तृष्णा तमगुणले आलस्य र अज्ञान लिएर आउने गर्दछ गीता सिकाउँदछ हामीलाई के भन्छन् गीताले भन्दा गुणातीत बन्ने अभ्यास गर्नुपर्छ जसलाई गुणले छोइन त्यही मुक्त आत्मा बन्न सक्छ यी तिनटै सत्वगुण रजगुण र तमगुणले जसलाई हामीलाई छुन सक्दैन त्यो नै पछि भविष्यमा हाम्रो चाहिँ आत्मा परम आत्मा बन्न सक्ने गर्दछ भनेर भनेको छ यसमा विशेष गरी 18 अध्याय पूर्व निष्कर्ष भगवान अन्त्यमा मानव जीवनको सार भन्नुहुन्छ सर्वधर्मान् परित्यज्य मामेकम् शरणम् व्रज भन्न खोजे के भन्दा सबै मेरो शरणमा आउनुहोस् समर्पणमा नै मोक्ष छ मानव जीवनका सबै विवाद तनाव भ्रम अज्ञान अन्त्य गर्ने वचन अहम् त्वा सर्वपापेभ्यो मोक्ष इष्यामि माम् शुचः चिन्ता तिमी चिन्ता नगर तिमीलाई म अवश्य उद्धार गर्नेछु भन्दा भगवान श्री कृष्णले भन्नुभएको छ गीतामा 18 अध्यायको 5 घरमा घिउको दियो बाल्नु पर्दछ श्री कृष्णको नाम जप गर्ने ओम नमो भगवते वासुदेवाय दान धर्म परिवारसँग बसेर गीतासार वाचन गर्नु पर्दछ मन शुद्ध वाणी मधुर कर्म तत्परमा हुनेछ विशेष गरी चाहिँ गीता 18 अध्यायमा हजुरले सक्नुहुन्छ दिनको एक अध्याय गर्नुहोस् नभए एउटा श्लोक भए पनि तपाईँले पाठ गर्ने गर्नुहोस् दैनिक रूपमा गीता असाध्यै पवित्र ग्रन्थको रूपमा हामीले मानिन्छ जीवन रूपी समुद्रमा तर्ने ढुङ्गा हो गीता भनेको ज्ञान कर्तव्य भक्ति योग यी चार स्तम्भमा टेकेर हिँड्दा मनमा शान्ति सुख समाधान स्वयं प्राप्त हुने गर्दछ भनेको छ यत्र योगेश्वर कृष्ण यत्र पार्थ धनुर्धर तत्र शिर विजय भूतिर ध्रुवानी तिर्मतिर्ममा जहाँ कृष्ण छन् त्यहाँ नीति छ धर्म छ शान्ति छ विजय अवश्य हुनेछ भनेर गीतामा विशेष गरी चाहिँ भनेको छ यो गीताको चाहिँ विशेष गरी चाहिँ अब गीता 18 अध्याय अनि त्यसपछि विष्णु सहस्र नाम पनि हुन्छ विशेष गरी चाहिँ हाम्रो भनेको छ यसरी चाहिँ भनेको छ विशेष गरी चाहिँ हाम्रो जीवन आफैमा एउटा कुरुक्षेत्र जस्तै छ विशेष गरी कर्तव्य मोह ज्ञान माया जीवनको सुख सुखहरू बीच चलिरहेको निरन्तर संघर्ष यही संघर्षलाई भगवान श्रीकृष्णले अर्जुनलाई बुझाइदिनु भएको कथा नै श्रीमद् भागवत गीता हो यो तपाईँलाई थाहा छँदैछ यो गीतामा 18 अध्याय 700 श्लोकहरू छन् तर श्लोकभन्दा महत्वपूर्ण कुरा के छ भन्दा जीवनलाई कसरी चलाउने कर्तव्य कसरी निभाउने भगवत प्राप्ति कसरी गर्ने भन्ने कुराहरू चाहिँ यहाँ विशेष गरी चाहिँ लेखिएको छ म तपाईँलाई प्रत्येक अध्यायको सारांश पनि भन्न मन लागिहाल्यो मलाई है आज प्रत्येक अध्यायको सारांश पनि भन्न मन लागेको छ म भन्छु तपाईँले एकदम ध्यान दिएर सुन्नुहोस् है युद्धभूमिमा अर्जुनले आफन्त गुरु काका भाइ भतिज सबैलाई अगाडि देख्दा उनको हात
अध्याय एकमा के छ भन्दा यो अध्याय एकको कुरा गरिरहेको छु मैले चाहिँ अगाडि देख्दा उनको हात काम छ धनुष खस्छ मन भताभत हुन्छ मन आत्तिन्छ युद्ध गरेर के पाउने भन्ने ठूलो प्रश्न उठ्छ मनमा यो अध्यायले जीवनको एउटा महान सत्य सिकाउँदछ समस्याबाट भागेर हुँदैन दुःख द्वन्द र मानसिक भ्रम यिनैबाट ज्ञानको प्रारम्भ हुने गर्दछ अर्जुनको विश्वास वास्तवमा पतन होइन ज्ञान यात्राको प्रवेशद्वार हो भन्ने कुरा बुझ्न सकिन्छ हामीले दोस्रो अध्यायमा हामीले यहाँ भगवान श्री कृष्णले पहिलो पटक दार्शनिक सत्य खोलिदिनु भएको हुन्छ सबैभन्दा ठूलो वाक्य नजायते मृयते वा कदाचित आत्मा न जन्मिन्छ न मर्छ शरीर बदलिन्छ आत्मा शाश्वत छ जीवनका सबै भय दुःख मोह किन दुख्छ किनकि हामी शरीरलाई म भनी भन्छौ विशेष गरी म हो मेरो शरीर हो भन्छौ कृष्ण भन्नुहुन्छ कर्तव्य गर तर फलको अपेक्षा बिना यो नै निष्काम कर्म हो यो चाहिँ द्वितीय अध्यायमा यो गीताको निचोड गरिएको छ तेस्रो अध्यायमा भनेको छन् कर्म छोडेर शान्ति मिल्छ कि कृष्ण भन्नुहुन्छ छोडेर होइन भगवान्लाई अर्पण गरेर कर्म गर्दा शान्ति मिल्दछ विश्वासलाई चलाइरहेको कर्म चक्र छ सूर्य उदाउँदा पानी विशेष गरी सूर्य उदाउँदा पानी पर्छ बत्ती बल्छ सबै कर्म नै कर्मकै आधारित हुन् सूर्य पनि उदाउँछ पानी पनि पर्छ बाली पनि फल्छ सबै कर्मकै आधारित हुन् मानिसले पनि कर्मबाट कहिले भाग्न मिल्दैन तसर्थ कर्तव्य जन्म सिद्ध धर्म हो कर्म गर्नाले मन शुद्ध हुन्छ भनेर भनेको छ विशेष गरी चाहिँ श्रीकृष्ण भन्नुहुन्छ मैले यो योग सूर्यलाई मनुलाई इक्वाक्सु राजालाई पनि दिएको थिएँ यसको अर्थ योग गर धर्म योग ज्ञान सदैव रहन्छ यो नयाँ होइन यहाँ भगवानका अवतार विषम प्रकट हुन्छन् यदा यदा हि धर्मस्य ग्लानिर् भवति भारत भन्ने श्लोक पनि रहेको छ धर्म पतन भएर अधर्म बढेपछि भगवान अवतार धर्म अवतार चाहिँ धारण गर्नुहुन्छ कर्म ज्ञान सन्यास यी तिनीलाई एकै कसरी एकै ठाउँमा मिलाउन सकिन्छ भन्ने सूत्र यही अध्यायले दिउँछ जुन कि चार अध्याय हो अब पाँचौं अध्यायमा कर्मयोग र सन्यास कुन उत्तम हो कर्मयोग र सन्यास कुन उत्तम हो कृष्णको निचोड के रहेको छ भने मनले आसक्ति त्यागेर कर्म गर्नु नै ठूलो सन्यास हो मनले आसक्ति कर्म गर्नु नै ठूलो सन्यास हो वस्तु छोड्नु सन्यास होइन मोह छोड्नु सन्यास होइन भित्रबाट मोह रहँदा बाहिर वस्तु छोडेर जंगल जाँदा सन्यास नै नसुनिन्छ सन्यास हुँदैन भनेर लेखेर छैठौं अध्यायमा भनेको छ यहाँ कृष्णले ध्यान कस्तो गर्नु कसरी गर्नु कहाँ बस्नु कति खानु कति निन्दा लिनु सबै बताउनुहुन्छ अर्जुन भन्नुहुन्छ मन त वायु भन्दा पनि चञ्चल छ कृष्ण उत्तर दिनुहुन्छ अभ्यास छैन तु को तेन वैराग्य गृहते अभ्यास वैराग्य र ध्यानको दुई पिल्लर हुन् ध्यान नै आत्मा र उन्नतिको सदैव सबैभन्दा प्रभावकारी साधन हो ध्यान गर्न सिक्नु पर्दछ हामीले भनेर भनेको छ कृष्णको स्वरमा के भन्नुहुन्छ भन्दा अर्जुन यो संसारमा जस कसैलाई भेट एक मकै रूप हुन् माटो जल अग्नि वायु आकाश ईश्वरका तत्वहरू हुन् यो चाहिँ यहाँ भगवानका दुई रूप सिकाइन्छ अपर प्रकृति जड पदार्थ परा प्रकृति चित्त चेतना जीवात्मा भनेर लेखिया छ ईश्वरको महिमा बुझ्न यो अध्याय अत्यन्त जरूरी छ सात अध्याय तपाईँले ईश्वरको महिमा बुझ्न सक्नुहुन्छ पढ्नुभयो भने है अनि आठौं अध्याय भनेको छ मृत्यु समयको चिन्तन प्रभाव कृष्ण भन्नुहुन्छ जीवनभरि जसको स्मरण गर्छौ अन्तिममा त्यही स्मरण हुन्छ अन्तिम स्मरण नै अर्को जन्मको ढोका बनिदिन्छ अन्तत शुद्ध स्मरण शुद्ध भयो भने भवसागर पार हुन्छ त्यही भएर भनेको छ नि त भगवान नाम चाहिँ जपिराख्नुपर्छ भगवान नाम चाहिँ भनिराख्नुपर्छ नाम पनि जप गर्नु भएन भन्नु पनि भएन भने के हुन्छ भन्दा विशेष गरी अन्तिममा मर्ने बेलामा जसको धेरै आसक्त जोपट्टि धेरै आसक्त हुनुहुन्छ तपाईँ त्योतिर नै हाम्रो भाव जान्छ भन्न खोजिया हो है अनि नौ अध्यायमा यहाँ सबैभन्दा गोप्य विद्या चाहिँ विद्या भक्ति ज्ञान योग कर्म सबै सुन्दर तर कठिन भक्ति सरल सहज सबैको लागि खुल्ला कृष्ण भन्नुहुन्छ पात्रता जे होस् मन पात्र मेरो प्रीति भएको हुनुपर्छ व्यक्ति जसोसुकै होस् मनमा चाहिँ म प्रति ढल्किएको हुनुपर्छ
यो अध्यायमा चाहिँ भक्ति र श्रद्धाको हृदयमा जाने कुराहरू बताउँछ नौ अध्यायमा। दश अध्यायमा कृष्णका ऐश्वर्य शक्तिहरू, सूर्यका सूर्यमा प्रकाश, चन्द्रमा शीतलता, अग्निमा तेज, सिंहमा वीर्यता, समुद्रमा गहिराई, शिवमा रुद्रत्व, वसुधामा धैर्य, यी सबै मेरा अंश हुन् भन्नुहुन्छ श्री कृष्ण। भक्तले जहाँ जहाँ उत्कृष्ट देख्छ त्यहाँ भगवान्लाई सम्झन सिकाइहाल्छ भनेर भनेको छ। एघार अध्यायमा सबै अध्यायभन्दा विस्मयकारी छ, कृष्णले अर्जुनलाई विशेष गरी चाहिँ देवी चक्षु दिनुहुन्छ, सम्पूर्ण सृष्टि एकै रूपमा आविभार्य विनाश काल शक्ति रूप एकै एकै पटक विराट रूपमा दर्शन दिनुहुन्छ, अर्जुन कामनुहुन्छ, चकित हुनुहुन्छ, नमस्कार ढोक गर्नुहुन्छ, दण्डवत प्रणाम गर्नुहुन्छ, यो अध्यायले सिकाउँछ ईश्वर सानो रूपमा मात्र होइन सम्पूर्ण ब्रह्माण्डमा व्यापित रहनु भएको छ भनेर सिकाउँछ एघार अध्यायले। बाह्र अध्यायमा के छ भन्दा भक्ति योग, कसरी भक्त बन्ने, को प्रिय भक्त, कृष्ण भन्नुहुन्छ द्वेष नभएको मेरो प्रिय भक्त, मित्रवर, क्षमाशील, समता राख्ने, अहिंसक, मन वचन कर्म शुद्ध भएको त्यस्तो व्यक्ति मेरो अनन्य भक्ति हुन्छ, अनन्य भक्त हुन्छ भन्दा भन्नुभएको छ। अब तेह्र अध्यायमा के छ भन्दा क्षेत्रज्ञ, क्षेत्रज्ञ विभाग योग भनेको छ, शरीर क्षेत्र हो, आत्मा क्षेत्रज्ञ हो, भगवान महादेवेश्वर हो। यो अध्यायमा अद्भुत दार्शनिक छ, हामी शरीर होइनौ, हामी चेतन आत्मा हो, शरीर परिवर्तनशील छ, आत्मा अपरिवर्तनशील छ, हाम्रो मृत्यु भएपछि हाम्रो मृत्यु हुँदैन, आत्माको मृत्यु हुँदैन, मात्रै हामीले नयाँ लुगा किनेर लिएर आयौँ भने पुरानो लुगा छोडेर नयाँ लुगा लगाउँछौ, हो त्यही नै हो मृत्यु भनेको चाहिँ, यो शरीरबाट अर्को शरीरमा जानु नै मृत्यु हो, यसमा कुनै मृत्यु भयो भने हामीले आत्तिराख्नु पर्दैन भनेर सिकाउँछ। चौथो अध्यायमा सिकाउँछ प्रकृतिका तीन गुण, सत्वगुण, रजगुण र तमगुण। सत्वगुण भनेको उज्यालो, ज्ञान, शुद्धता, अघि पनि मैले भनेको थिएँ तपाईँलाई। रजगुण भनेको चाहिँ इच्छा, दौड़धूप। तमगुण भनेको अज्ञान, आलस्य। सत्वगुणले के भन्छ भन्दा उज्यालो, ज्ञान, शुद्धता, कुनै पनि भाव हुँदैन, उज्यालो हुन्छ मनमा, ज्ञान, शुद्धता, पवित्रता हुन्छ। अनि रजगुण भनेको चाहिँ इच्छा, दौड़धूप, पैसा कमाउने, होइन त, यो पनि चाहियो, त्यो पनि चाहियो भने लोभहरू धेरै हुन्छ रजगुणमा चाहिँ। अनि तमगुणमा चाहिँ अज्ञान हुन्छ, आलस्य हुन्छ। मानिसले गर्ने सबै कर्म यी गुणले प्रेरित गर्दछन्। उद्धार तब हुन्छ जब गुणभन्दा माथि उठिन्छ हामीहरू भनेको छ। पन्ध्र अध्याय भनेको छ जीवनलाई उल्टो रूख जस्तै वर्णन गर्नु, मूल भगवान शाखा संसार जीवात्मा भगवानको अंश अमर शाश्वत छ, पुरुष प्रकृति परम पुरुष योग, यी तीनै सिद्धान्तको व्याख्या गर्न सिकाउँदछ। सोह्र अध्यायमा दैवी गुण, निर्भरता, सत्य, दान, अहिंसा, क्षमा, धर्म पालन भनेर सिकाउँछ। आसुरी गुण, क्रोध, हिंसा, लोभ, दम्भ, मह, अविवेक, यो सिकाउँछ। दैवी गुणमा के पर्यो, निर्भयता, सत्य, दान, अहिंसा, क्षमा, धर्म पालन, हामी कुन गुणमा पर्छौँ त हामी। आसुरी गुणमा के पर्छ, क्रोध, रिसाउने, हिंसा, लोभ, दम्भ, मह, अविवेक। मनुष्य दैवी गुणले उन्मुक्ति, आसुरी गुणले पतनतर्फ जान्छ भनेर लेखेको छ। सत्र अध्यायमा के भनेको छ, तीन प्रकारका श्रद्धा, सात्विक, राजसी र तामसी। मन मानिसले खाने, बोल्ने, गर्ने, यज्ञ, तप, जो सबै उसको श्रद्धा गुण अनुसार उसले प्राप्त गर्दछ, सात्विक, राजसिक र तामसी। अठार अध्याय भनेको छ के भनेको छ भन्दा कर्तव्य अनुसार कर्म गर, भक्ति राख, भगवानलाई शरणमा, भगवानको शरणमा जाऊ। अन्त्यमा सर्वश्रेष्ठ वाक्य भन्नुभएको छ, सर्वधर्मान् परित्यज्य मामेकम् शरणम् व्रज, सबै चिन्ता मोह भ्रम र भ्रम म हटाइदिन्छु, भक्तिले मात्र विश्वास गर भनेर भनेको छ। गीतामा चरम निचोड भनेको के छ भन्दा कर्तव्य, भक्ति, ज्ञान र मोक्ष मार्ग भनेर चाहिँ भनेको छ। मैले तपाईँलाई आज गीताको विषयमा छोटो जानकारी मलाई आज पनि तपाईँलाई दिन मन लाग्यो। गीताको सारांशको विषयमा, गीताको विषयमा छोटो जानकारी मैले तपाईँलाई गराएको छु। तपाईँले अरूलाई पनि सिकाउनु होला, यो कुराहरू चाहिँ सिकाउनु होला। कार्यक्रम ज्योतिष वास्तुको वर्षाउँछौँ यतिखेर हामी। कार्यक्रम ज्योतिष वास्तुमा हामीले तपाईँको भूत, वर्तमान र भविष्यको विषय पनि जानकारी भने हामीले दिने गरेका छौँ।
अनि तपाईहरु यदि मसँग प्रत्यक्ष रूपमा भेट्न चाहनुहुन्छ भने प्रत्यक्ष रूपमा भेट्नको लागि तपाईले हामीलाई सम्पर्क पनि गर्न सक्नुहुन्छ। म कुनै दिन तपाईलाई श्रीमद् भागवतको विषय पनि जानकारी गराउँछु। भागवतले के भन्छ त, भागवतमा के भनेको छ, भागवतमा यसको भागवतको सारांश के हो, निचोड के हो त भन्ने कुराको विषयमा छोटो मिठो जानकारी दिएर फेरि पनि म कुनै समय तपाईहरुसँग उपस्थित हुनेछु। आज मैले तपाईँलाई गीताको विषयमा जानकारी गराएँ, कुनै दिन म तपाईँलाई वेदको विषय पनि जानकारी गराउन सक्छु। हाम्रा वेद चाहिँ चारवटा वेद रहेका छन्, चार वेद मध्येमा कुन वेदको काम के रहेको छ, कुन वेदले के सिकाउँछ भन्ने विषयमा पनि म जानकारी लिएर कुनै समयमा उपस्थित अवश्यमेव हुनेछु। किनकि हाम्रो धर्म संस्कार संस्कृतिलाई कसरी जगेडा गर्नुपर्दछ, अनि हाम्रो धर्मले के भन्छ, संस्कारले के भन्छ, संस्कृतिले के भन्छ, गीताले के भनेको छ, वेदले के भनेको छ, धर्मशास्त्रहरूले के भनेका छन् भन्ने विषयमा जानकारी पनि हामीले तपाईँलाई गराउने गरेका छौं। कार्यक्रम ज्योतिष वास्तुको विषयमा सबै यतिखेर हामी र कार्यक्रम ज्योतिष वास्तुमा हामीले तपाईँको भूत वर्तमान र भविष्यको विषयमा पनि जानकारी भने हामी तपाईँलाई अवश्यमेव गराउनेछौं। आजको लागि चाहिँ कार्यक्रम ज्योतिष वास्तुको समय अवधि सकिएको जानकारी मलाई प्राविधिक मित्रलाई इशारा भएको छ। भोलि बिहान फेरि ठिक 7 बजेमा कार्यक्रम लिएर फेरि पनि उपस्थित हुनेछु। तबसम्म लागि प्राविधिक मित्रको साथै म ज्योतिष आचार्य पण्डित प्रेम प्रसाद सुवेदीलाई बिदा दिनुहोस्। नमस्कार, शुभ दिन।

0: के तपाईँ भूत वर्तमान र भविष्यका बारेमा जानकारी दिन चाहनुहुन्छ?
1: यदि चाहनुहुन्छ भने बनारसको विश्वविद्यालयबाट अध्ययन पूरा गर्नुभएका ज्योतिष शास्त्र सम्बन्धी वर्षौं वर्षदेखि अनुभव सङ्गाल्नुभएका राष्ट्रिय तथा अन्तर्राष्ट्रिय सम्मानद्वारा विभूषित राष्ट्रिय तथा अन्तर्राष्ट्रिय ख्याति प्राप्त विभिन्न रेडियो तथा टेलिभिजनमा ज्योतिष वस्तु कार्यक्रम प्रस्तुता ज्योतिष आचार्य पण्डित प्रेम प्रसाद त्रिवेदीलाई भेट्नुहोस्।
0: हाम्रा सेवाहरू कम्प्युटर प्रविधिद्वारा चिना टिप्पणी बनाउने, हेराउने,
1: वास्तुशास्त्र सम्बन्धी परामर्श,
0: घर घडेरीको माटो परीक्षण,
1: विदेश यात्राको समस्याको समाधान,
0: वैवाहिक समस्याको निराकरण,
1: व्यापार व्यवसायमा भएका बाधा,
0: निसन्तान सम्बन्धीका समस्याहरू,
1: पढाइ लेखाइमा पर्ने समस्याको निवारण,
0: नानी बाबुको भविष्य, प्रेम मित्रता, पछिको दोष निवारण,
1: पितृ उद्धार,
0: ग्रह अनुसार रत्न र कवच धारण,
1: कुण्डलीमा भएका अनिष्ट योग र ग्रह शान्ति एवं धार्मिक अनुष्ठान वैदिक विधिद्वारा गरिन्छ।
0: सम्पर्क ज्योतिष आचार्य पण्डित प्रेम प्रसाद त्रिवेदी ज्योतिष तथा वास्तु परामर्श सेवा भरतपुर चितवन। मोबाइल नम्बर 9845175223 र 9806575223। पुनश फोनबाट पनि ग्रह दशा र भाग्यको बारेमा जानकारी लिन सक्नुहुनेछ।

0: नया नेपाल को नया रेडियो
1: रेडियो बिहानी 97.6 MHz
2: रेडियो बिहानी 97.6 MHz
0: मम्मी मलाई चप्पल किन्ने पैसा दिनु त तिमलाई चप्पल किन अस्ति भर्खर पैसा दिएको होइन
3: त्यो त फाटिसक्यो नि बजारमा अहिले कस्तो डुप्लिकेट जुत्ता चप्पल आइरहेको छ हजुरलाई के थाहा
4: होइन तिमीहरू अघिदेखि किन झगडा गर्दैछौ
0: किन हुनु नि अस्ति भर्खर किनेको चप्पल आज फाट्यो भनेर पैसा माग्दैछ
4: ल भाइको हल्ला नगर छोरी तिमीलाई म पैसा दिन्छु तर जुत्ता चप्पल किन्न चाहिँ कृष्ण सप्लायर्स पुछार बजारमा जाऊ है
3: किन नि बाबा
4: किनकि त्यहाँ बच्चादेखि बुढासम्मलाई हुने लेडिज तथा जेन्ट्स आइटमका आकर्षक जुत्ता चप्पल सुपथ मूल्यमा खुद्रा तथा होलसेल बिक्री गरिन्छ नि
3: हस् बाबा
5: कृष्ण सप्लायर्स धादिङ स्थित पुछार बजार प्रोप्राइटर कृष्ण तिबल सिन्हा
6: सम्पर्क मोबाइल 97140131429
7: शरीर फुलेर झ्यागुता जस्तो भएर बसेर उठ्न नमिल्ने उठेर बस्न नमिल्ने भएको थिएँ हस्पिटलको दबाई खाँदा खाँदै म मर्ने र बच्नेको ठेगानै थिएन कि वैदिकमा औषधि हुन्छ अरे भन्ने सुनेर म वैदिकमा गएँ 15 दिनको दबाई खानुहोस् त्यहाँबाट अनि विचार हुन्छ भनेर भन्नुभयो डाक्टरले अनि दबाई लिएर आए जमानी फर्केछ पहिला जस्तो थियो मलाई 16 वर्षको उमेर जस्तो लागिराखेको छ अहिले भने हेर्नुहोस् त्यो हाम्रो नेपालको जडीबुटीबाट उत्पादन भएको चिज हो त्यसलाई कसैले पनि हेलातो नगरोस्
8: पहिला मलाई विश्वास लागेन यस्तो हस्पिटलको दबाईले त सन्चो हुने त्यस्तो आयुर्वेदिकको दबाईले के सन्चो हुन्छ र जस्तो लाग्छ मलाई बाबाले जान्छ भन्दा नि खै मलाई त हुन्न होला जस्तो लाग्छ अब यत्रो मेडिसिन औषधिले त नहुने जडीबुटीले के होला र भन्ने सोचे पछि बाबाले त्यहाँदेखि एकचोटि विचार गर्छु खान्छु के हुन्छ भन्नुभयो अनि गएर ल्याउनु भयो खानुभयो पछि सन्चो हुँदा हामी त छक्कै गऱ्यौँ
9: वैदिक आयुर्वेद सेवा प्रणाली लाइन चोक नारायणगढ मोबाइल 98550509334 ट्याङ्ला चोक किर्तिपुर काठमाडौँ 98512940934
2: रेडियो बिहानी 97.6 MHz

यहाँहरूको घर आँगनको रेडियो मार्फत हरेक दिन यही समय प्रसारण हुने गर्दछ। तपाई हाम्रो दैनिक जीवनका तिता मीठा अनुभवका साथै परमेश्वरको जीवित वचनका बारेमा चर्चा गर्ने रेडियो कार्यक्रम जीवनको वचन यहाँहरूले निरन्तर सुन्दै र साथ दिँदै आइरहनु भएको छ। हामीलाई विश्वास छ यो कार्यक्रमबाट तपाई पक्कै पनि आशिषित भइरहनु भएको छ। आज पनि कार्यक्रमलाई अन्तसम्म सुनेर साथ दिनुहुनेछ भन्ने हामीले विश्वास गरेका छौं। आउनुहोस् कार्यक्रमलाई शुरू गरौं एउटा आशिषित भजनबाट।

जय मसीह अनि नमस्कार। रेडियो कार्यक्रम जीवनको वचनको पर्खाईमा बसिरहनु भएका तपाई तमाम आदरणीय श्रोताहरूलाई हार्दिक स्वागत गर्दछु। म प्रस्तुता गोविन्द विश्वकर्मा। नेपाल क्रिश्चियन सामुदायिक संगतिद्वारा संचालित रेडियो कार्यक्रम जीवनको वचन हाम्रो केन्द्रीय स्टेशन काठमाडौँमा उत्पादन भयो।

0: यो आकर्षित भजनपछि कार्यक्रम जीवनको वचनमा यहाँहरूलाई पुनः स्वागत छ। प्रिय श्रोता, तपाईँ कतिपय क्रिश्चियन दाजुभाइ तथा दिदीबहिनीहरू जसले विभिन्न व्यवहारिक कठिनाईका कारण धर्मशास्त्र बाइबल पढ्न र संगति गर्न पाइरहनु भएको छैन, तपाईहरूलाई नै लक्षित गरी परमेश्वरको जीवित वचनद्वारा उत्साह दिने र संगति गर्ने हाम्रो अभिप्रायले कार्यक्रम जीवनको वचन यहाँहरू माझ लिएर आएका हौं। हामीलाई पूर्ण विश्वास छ यो कार्यक्रमले यहाँहरूलाई परमेश्वरमा उत्साहित भई अघि बढ्न टेवा दिइरहेको छ। श्रोता, कार्यक्रम जीवनको वचनमा अब भने धर्मशास्त्र बाइबलबाट परमेश्वरको जीवित वचन सुन्नेछौ। वचन लिएर आउँदै हुनुहुन्छ सालोम मण्डलीका एल्डर सेत तामाङ। अब सुनौ परमेश्वरको जीवित वचन।
1: आजको प्रवचन सेवामा बाइबल धर्मशास्त्रबाट जीवित वचन सुन्नका लागि उपस्थित सम्पूर्ण श्रोताहरूलाई हाम्रा मुक्तिदाता, शान्तिदाता र सृष्टिकर्ता प्रभु यीशुको पवित्र र उच्च नाउँमा ख्रिस्टीय अभिवादन तथा जयमसी भन्न चाहन्छु। यहाँहरूको लागि आज बाइबल धर्मशास्त्र मत्तीद्वारा लिखित सुसमाचारको 8 अध्यायको 23 पददेखि 27 पदहरूलाई यहाँहरूको बीचमा पाठ गर्नेछु। आशा छ यहाँहरूले ध्यान दिएर सुन्नुहुनेछ भनिकन। आउनुहोस् यसरी पाठ गर्नेछौ। मत्ती 8 अध्यायको 23 देखि हामी पाठ गर्नेछौ। उहाँ डुङ्गामा चढ्नु भएपछि उहाँका चेलाहरू उहाँको पछि लागे। अकस्मात तालमा ठूलो आँधी आयो र छालले डुङ्गालाई ढाक्न लाग्यो। यीशु निदाइरहनु भएको थियो। चेलाहरू आएर यसो भन्दै उहाँलाई भ्युजाए, बचाउनुहोस् प्रभु, हामीहरू नष्ट हुन लाग्यौं। यीशुले तिनीहरूलाई भन्नुभयो, अल्प विश्वासी मानिस हो, तिमीहरू किन डराउँछौ? तब उठेर उहाँले बतास र समुद्रलाई हकार्नुभयो र आँधी बिल्कुल शान्त भयो। यिनी त कस्ता मानिस हुन्, किनभने बतास र समुद्रले पनि यिनका आज्ञा मान्दरहेछन् भनी ती मानिसहरू छक्क परे। आदरणीय श्रोता, यो खण्डमा हामीले विशेष गरेर यीशु माथिको विश्वासले बतास र समुद्रलाई पनि शान्त पार्न सकिन्छ भन्ने विषयमा हामी चर्चा गर्नेछौ। यसको बारेमा हामी बुझ्ने कोसिस गर्नेछौ। यीशु माथिको विश्वासले प्राकृतिकलाई पनि आफ्नो अधीनमा ल्याउन सक्ने कुरा हामी यहाँ देख्छौ, किनभने यीशुले बतास र समुद्रलाई पनि शान्त पार्नु भएको कुरा हामी यहाँ देख्दछौ। आउनुहोस् यहाँ पहिलो कुरा हामी यहाँ हेरौं। उहाँ डुङ्गामा चढ्नु भएपछि उहाँका चेलाहरू उहाँको पछि लागे। यीशु ख्रीष्ट जहाँ जानुहुन्थ्यो, चेलाहरू पनि यीशु ख्रीष्टको पछि पछि लाग्ने गर्दथ्यो, किनभने यीशु त्यस बेला आफ्ना चेलाहरू सँगै सेवा काय गर्नुहुन्थ्यो। र यीशु डुङ्गामा चढ्नु भएको देखेपछि उहाँका चेलाहरू पनि डुङ्गामा चढेर उहाँको साथमा अघि बढिरहेको अवस्था थियो। तर आकाशमा तालमा ठूलो आँधी आयो र छालले ढुङ्गालाई ढाक्न लाग्यो। अब यो अवस्था जटिल थियो र यीशु प्रभु ढुङ्गामा हुनुहुन्थ्यो र चेलाहरू पनि यीशु सँगै थिए र यीशु ख्रीष्ट सँगै ढुङ्गालाई अगाडि बढाइराखेको अवस्थामा आकाशमा नसोचेको समयमा ठूलो आँधी आयो र यो आँधी आउँदाखेरि र छाल आउँदाखेरि ढुङ्गा चाहिँ पानीले भरिएर ढुङ्गा डुब्न लाग्यो र ती चेलाहरूले ढुङ्गा चलाउन जानेकै थियो। उनीहरूले आफ्नो बलले आफ्नो शक्तिले बुद्धिले भ्याएसम्म उनीहरूले ढुङ्गालाई चलाइराखेको थियो र उनीहरूले आफूलाई त्यो ढुङ्गाबाट ढुङ्गा नडुबोस् भनेर उनीहरूले आफूले जानेको सबै सिपहरू प्रयोग गरेर शक्ति बल प्रयोग गरेर उनीहरूले आफूलाई जोगाउन खोजिरहेको थियो र आधी डरलाग्दो थियो, छाल पनि डरलाग्दो थियो। यस्तो अवस्थामा यीशु प्रभु भने निराइराख्नु भएको थियो भनेर यहाँ विवरण हामी पाउँछौँ। यस्तो डरलाग्दो अवस्थामा ढुङ्गा डुब्नै लागेको अवस्थामा पनि यीशु निदाइराख्नु भएको थियो र यीशुमा शान्ति थियो, यीशु ख्रिस्टमा कुनै डर थिएन र यीशु प्रभु वास्तवमा प्रभुहरूको प्रभु सारा सृष्टिको पनि परमेश्वर सृष्टिकर्ता हुनुहुन्थ्यो। त्यसै कारण यीशु प्रभुमा ढुक्कपन थियो र उहाँ कुनै कुरादेखि डराउने व्यक्ति थिएन किनभने प्रकृतिले पनि उहाँको कुरा सुन्नु पर्थ्यो र उहाँको अधिकार एकदमै महान थियो र यीशु निराइराख्नु भएको थियो र चेलाहरू भने आत्तिएर अब आशा छैन, अब चेलाहरूले आफूलाई आफूले जानेको बुझेको सबै कुरा उनीहरूले अभ्यास गरिसकेको थियो, अब चाहिँ उनीहरू समुद्रमा डुब्ने खतरा भइसकेको थियो र उनीहरू राम्रोसँग ढुङ्गा चलाउने व्यक्ति भएको कारणले अब ढुङ्गा डुब्ने अवस्थामा पुगिसकेको उनीहरूले महसुस गरे। अब उनीहरूले आफूलाई के सम्झेको भन्दाखेरि उनीहरू अब डुब्नेछ र उनीहरू नष्ट हुन्छन् भन्ने उनीहरू त्यहाँसम्मको सोचाइ र निर्णयमा उनीहरू पुगिसकेको थियो र उनीहरूले अचानक प्रभुलाई बिउजाउनु भएको कुरा बिउजाएको कुरा हामी देख्छौँ। बचाउनुहोस् प्रभु भनेर उनीहरूले यीशु कहाँ आएर उहाँलाई बिउजाउँदै यो आवाज उनीहरूले प्रकट गरे, बचाउनुहोस् प्रभु बचाउनुहोस्, किनभने यो बेला चेलाहरूले हार खाइसकेका थिए, चेलाहरूले आफ्नो जीवन अब नष्ट हुन्छ भन्ने कुरा उनीहरूले आफ्नो हिसाब किताब गरिसकेका थिए। त्यसै कारण उनीहरूले यीशुलाई बिउजाउँदै बचाउनुहोस् प्रभु भनेर उनीहरू कराएर उनीहरूले भने हामीहरू नष्ट हुन लाग्यौं र उनीहरूको हिसाब किताबमा यो सही थियो र उनीहरूले आफ्नो बुझाइमा अब बाँच्ने स्थिति थिएन किनभने आँधी एकदम डरलाग्दो थियो, छाल डरलाग्दो थियो, अब हिसाब किताब गर्दा उनीहरूले अब बाँच्ने अवस्था त्यहाँ देखिएन। यीशुले तिनीहरूलाई भन्नुभयो, अल्प विश्वासी मानिस हो, तिमीहरू किन डराउँछौ र यो प्रश्न यीशु प्रभुले तिनीहरूलाई गर्नुभयो र यीशुले तिनीहरूलाई भन्दै गर्नु हुँदाखेरि अल्प विश्वासी मानिस हो भन्ने शब्द प्रयोग गर्नुभएको छ। विश्वास सानो भएको मानिस हो, सानो विश्वास भएको, ठूलो विश्वास नभएको मानिस हो, तिनीहरूको विश्वास एकदमै सानो भन्ने कुरा यहाँ देखिन्छ। उनीहरूमा ठूलो विश्वास रहन्छ त्यसकारण विश्वास नभएपछि उनीहरूको जीवनमा ठूलो डर आएको देखिन्छ। यो डर मानिसको लागि एकदमै एकदमै सामान्य डर, किनभने मानिसमा जब विश्वास हुँदैन तब आउने परिस्थितिहरू देख्दा वरिपरिको परिस्थिति देख्दा डर लाग्छ र यो डराउनु स्वाभाविक हो र चेलाहरूमा विश्वास थिएन भन्ने कुरो यहाँ बुझिन्छ र विश्वास नभएपछि अब यिनीहरूमा ठूलो डरले छायो अब नष्ट हुन्छ भन्ने कुरामा उनीहरू डराए आशा गुम्न लागेको कुरा हामी यहाँ देख्छौँ तब उठेर उहाँले बतास र समुद्रलाई हकार्नुभयो र आँधी बिल्कुल शान्त भयो आदरणीय श्रोता यीशु ख्रीष्ट जो मुक्तिदाता हुनुहुन्छ जो उद्धारकर्ता हुनुहुन्छ र उहाँ सृष्टिकर्ता हुनुहुन्छ उहाँको अगाडि कुनै कुरा पनि असम्भव भन्ने छैन किनभने प्रकृतिले पनि उहाँको आज्ञा पालन गर्नुपर्छ र उहाँले बतासलाई र समुद्रलाई हकार्नुभयो भनिएको छ यसको अर्थ किन आयो किन यसो गरेको भनेर यहाँ यीशु प्रभुले हकार्नुभयो आँधी चुप लाग भनेर प्रभुले भनिसकेपछि तिमीहरू यहाँबाट हटिजा भनेर प्रभुले भनिसकेपछि आँधी बिल्कुल शान्त भएको घटना यहाँ उल्लेख गरिएको छ आदरणीय श्रोता यो आँधी बिल्कुल शान्त भयो भनिएको छ त्यहाँका मानिसहरूले चेलाहरूले पनि यिनी त कस्ता मानिस हुन् किनभने बतास र समुद्रले पनि यिनको आज्ञा मान्दो रहेछन् भनी ती मानिसहरू छक्क परेको घटना हामी यहाँ पाउँछौ आदरणीय श्रोता आज यो खण्डमा हेर्दाखेरि यीशु माथिको विश्वासले बतास र समुद्रलाई पनि शान्त पार्न सक्छ र आज यहाँहरूको जीवनमा बतास र समुद्र जस्ता आँधी भेरीहरू आँधी र छालले तपाईँको जीवनमा कतिको असर पारिराखेको छ बतास रूपी अथवा समुद्र रूपी यी छालहरूले तपाईँको जीवनमा कस्तो प्रभाव पारिरहेको छ तपाईँको जीवनमा नष्ट हुन लाग्यो भन्ने अवस्थाको महसुस गरिराख्नु भएको छ कि अब हामी नबाँच्ने भयौँ यो आँधी र यो छालबाट अब हामी कुनै कारणले कुनै उपाय छैन भनेर अब निराश भएर डराएर अब जिन्दगी सकियो भन्ने अवस्था के हजुरहरूको जीवनमा पनि यो महसुस गरिराख्नु भएको छ चेलाहरूले जसरी अब जिन्दगी नष्ट भयो भनिराखेको थियो यही अवस्थामा उनीहरूलाई यीशु प्रभुले विश्वास नभएको मानिसहरू तिमीहरू किन डराउँछौ भनेर प्रभुले भन्नुभएको जस्तै यहाँहरूको बीचमा पनि छाल रूपी समस्याहरू बतास रूपी समस्याहरूले आशा नै निभ्न लागेको अब नष्ट हुन लागेको अवस्था यहाँहरूले महसुस गरिराख्नु भएको छ भने जसरी चेलाहरूले यीशुलाई बिउझाएर हामीलाई बचाउनुहोस् प्रभु भनेर उनीहरूले यीशुलाई उनीहरूले उठाएका थिए यीशुलाई प्रभु भनेर उनीहरूले सम्बोधन गरेका थिए प्रभु भनेको चाहिँ मालिक हो महाप्रभु भनेको चाहिँ जीवनको स्वामी हो अनि उनीहरूले यीशुको चरणमा आएर यीशुलाई पुकार गरेका छन् मचाउनुहोस् प्रभु भनेर यदि यहाँहरूको जीवनमा पनि यस्तै अवस्थाले भरिराख्नु भएको छ एक्लै हुनुहुँदाखेरि पनि यो कुराले सताइराख्नु भएको छ समाजमा तपाईँ सताइराख्नु भएको छ अब आशा नै निम्न लागेको छ अब बाँच्ने उपाय छैन धेरै कोसिस गरेको अवस्थाहरू हुन सक्छ यो निराशाबाट यो नष्ट हुनुबाट बाँच्ने उपायहरू धेरै गरिसक्नु भएको होला जसरी डुङ्गा चलाउने व्यक्तिले आफ्नो सिप सबै जानेका कुराहरू लगाएर उनीहरूले कोसिस गर्दाखेरि पनि नभएपछि उनीहरूले यीशुलाई पुकार गरेका थिए। र यहाँहरूको जीवनमा पनि धेरै कोसिस गर्नुभएको होला, यो समस्याबाट छुटकारा पाउनको लागि, धेरै समस्याहरूबाट छुटकारा पाउनलाई कोसिस गर्नुभएको होला, तर आशा निभिरहेको अवस्था, आशा रहित भएर जीवनमा डरै डरले भरिएर यदि यहाँहरू बसिराख्नु भएको छ भने चिन्ता नगर्नुहोस्। तपाईँको लागि खुसीको खबर यही हो, यीशुलाई भन्नुहोस्, यीशु प्रभु कहाँ आएर उहाँलाई विश्वास गरेर भन्नुहोस्, बचाउनुहोस् प्रभु मलाई, यीशु बचाउनुहोस् मलाई, यो समस्याबाट मलाई छुटकारा दिनुहोस्, मलाई आशा दिलाउनुहोस्, मेरो जीवन नष्ट भएको छ भनेर यहाँहरूले पनि प्रभुलाई पुकार गर्नुहोस् र आफ्नो विश्वास जो नभएको कारणले यो डरहरू आएको छ अब विश्वास गर्नुहोस्। यीशुलाई विश्वास गर्नुभयो भने यीशु प्रभुले ती बतास र समुद्रलाई जसरी हकार्नुभयो, आँधी बिल्कुल शान्त भयो, त्यसरी नै यहाँहरूको जीवनमा पनि यीशु प्रभुले ती बतास रूपी समुद्र रूपी समस्याहरूलाई यीशु प्रभुले हटाउनुहुनेछ र हजुरको जीवनमा शान्ति दिनुहुनेछ र तपाईँ फेरि नयाँ आशामा जिउनुहुनेछ। अनि मानिसहरूले जसरी भनेका थिए यिनी त कस्ता मानिस हुन् भनेर मानिसहरूले सोचे, किनभने बतास र समुद्रले पनि यिनका आज्ञा मान्दो रहेछन् भनी ती मानिसहरू छक्क परे। त्यसरी नै यहाँको जीवनमा पनि यीशु प्रभुले सबै समस्याहरूबाट छुटकारा दिइसकेपछि तपाईँ र तपाईँका मानिसहरू छक्क पर्नुहुनेछ र यहाँहरूको जीवनमा परिवर्तन भएको देख्नुहुनेछ र आशीर्वाद पाएको देख्नुहुनेछ, आफ्नै आँखाले तपाईँले देख्नुहुनेछ। त्यसकारण आज यदि यहाँहरूको जीवनमा पनि यसरी निराशा आइराखेको छ, अब आशा नै मर्न लागेको, आशा नै छैन भनेर जिन्दगीको एउटा मृत्युको घाटीमा पुगिसक्नु भएको छ भने यीशुलाई पुकार्न नबिर्सिनुहोस्, यीशु कहाँ आउन नबिर्सिनुहोस्, यीशुलाई पुकार्न नबिर्सिनुहोस्। यीशु तपाईँको लागि सहायता गर्नका लागि उहाँ सधैँ तयार हुनुहुन्छ। यीशुले बोलाइराख्नु भएको छ, हे मेहनत गर्ने र बोझले लादीहरू म कहाँ आऊ, म तिमीलाई विश्राम दिनेछु भन्नुभएको छ। तपाईँलाई विश्राम चाहिएको छ, तपाईँलाई शान्ति चाहिएको छ, तपाईँलाई आशा चाहिएको छ, भविष्य चाहिएको छ भने आउनुहोस्, यीशुमाथि विश्वास गर्नुहोस् र आश्चर्य कर्महरू तपाईँको जीवनमा अनुभव गर्नुहोस् र परमेश्वरलाई महिमा दिनुहोस्, किनभने यीशु माथिको विश्वासले बतास र समुद्र रूपी सबै समस्याहरूलाई उहाँले शान्त पार्न सक्नुहुन्छ। यति भन्दै आजको प्रवचन सेवालाई यही अन्त गर्न चाहन्छु। यदि परमेश्वरले फेरि अर्को समय दिनुभयो भने यहाँहरूको बीचमा फेरि प्रवचनको सेवा लिएर आउने नै छु। त्यतिन्जेलसम्म यहाँहरू सबैलाई परमेश्वरले प्रशस्त आशीर्वाद दिनुभएको होस्। धन्यवाद।

आदरणीय श्रोता, प्रस्तुत सामग्री सँगै कार्यक्रम जीवनको वचनको निर्धारित समय सकिन लाग्यो। हामीलाई विश्वास छ आजको कार्यक्रमले तपाईलाई उत्साहित र आशिषित तुल्याएको छ। अब भने कार्यक्रमलाई बीट मार्ने बेला भइसकेको छ। कार्यक्रम के कस्तो लाग्यो, कुनै सल्लाह सुझाव तथा प्रतिक्रियाका लागि हाम्रो सम्पर्क नम्बर 9855138516 र 9868553349 जुनसुकै बेला सम्पर्क गर्न सक्नुहुनेछ। हवस् त श्रोता, भोलि पुनः भेट्ने बाचाका साथ आजका लागि कार्यक्रम जीवनको वचनबाट म प्रस्तोता गोविन्द विश्वकर्मा पनि बिदा हुन चाहन्छु।

0: रेडियो बिहानी 97.6 MHz
1: लस्सो है मेबे फेबेमा रंगमाजे आरसीसी दिम गोरा चहरदिङ प्रे रखोरमा नगफारममा असिम टमाटर की टनेलमा सिंगबै सुर सिंगजेपल मुबा होले सिंगबै सुर मुसम ओम टंकेश्वर इंटरप्राइजेस धादिङ बेसी सुगम टोलरी सेगो है रोमा हुजुरिमी टिम फिटिङ सिंगबै अन्तर्राष्ट्रिय स्तरला जम्मनु सामानमा होलसेल मूल्यारी यंगबा असेम दिम सम्मन बोरबारी ढुवानीला सुविधा न मुबा क्रयुर्नाले बजार कोर्ब आही नै रोमा स्टेगो बरो ओम टंकेश्वर इंटरप्राइजेस धादिङ बेसी सुगम टोलरी सम्पर्क नम्बर चाहिँ 010-520-470 असेम 98-511-87-882 फोन सिंजिम सेगो है रोमा
2: तिमलाई चप्पल किन अस्ति भर्खर पैसा दिएको होइन
3: त्यो त फाटिसक्यो नि बजारमा अहिले कस्तो डुप्लिकेट जुत्ता चप्पल आइरहेको छ हजुरलाई के थाहा
4: होइन तिमीहरू अघिदेखि किन झगडा गर्दैछौ
2: किन हुनु नि अस्ति भर्खर किनेको चप्पल आज फाट्यो भनेर पैसा माग्दैछ
4: ल भाइगो हल्ला नगर छोरी तिमीलाई म पैसा दिन्छु तर जुत्ता चप्पल किन्न चाहिँ कृष्ण सप्लायर्स पुछार बजारमा जाऊ है
3: किन नि बाबा
4: किनकि त्यहाँ बच्चादेखि बुढासम्मलाई हुने लेडिज तथा जेन्ट्स आइटमका आकर्षक जुत्ता चप्पल सुपथ मूल्यमा खुद्रा तथा होलसेल बिक्री गरिन्छ नि
3: हस् बाबा
5: कृष्ण सप्लायर्स धादिङ स्थित पुछार बजार प्रोप्राइटर कृष्ण तिमल सिन्हा
6: सम्पर्क मोबाइल 97140031349

0: नया नेपाल को नया रेडियो
1: रेडियो बिहानी 97.6 मेगाहर्ट्ज
2: अफिसको डेकोरेशन त सबै सकियो, अब अफिसको लागि चाहिने कम्प्युटर, ल्यापटप, सिसी क्यामेरा, प्रिन्टर लगायतका सामग्रीहरू खरिद गर्न पर्ने, कहाँ गएर किन्ने होला?
3: छैन सर, के सोचिरहनु भएको छ?
2: हेर न बाबु, अफिसको डेकोरेसन त सबै सकियो, यो टेक्निकल सामानहरू किन्नु पर्ने, कहाँ गएर किन्ने होला?
3: ल सर, हाम्रै दार्जिलिङ बेसी बिच बजारमा सुसमर्पण कम्प्युटर सेन्टर भएपछि के को चिन्ता?
4: सुसमर्पण कम्प्युटर एन्ड मोबाइल सप, हामी कहाँ नयाँ पुराना डेस्कटप कम्प्युटर ल्यापटप सिसी क्यामेरा प्रिन्टर युपिएस इन्टरनेट जडान टोनर रिफिल मोबाइल बिक्री तथा मर्मत गरिनका साथै कम्प्युटर सम्बन्धी सम्पूर्ण काम गरिन्छ।
2: सुसमर्पण कम्प्युटर एन्ड मोबाइल सप नीलकण्ठ नगरपालिका तिन बेच बजार धादिङ, सम्पर्क नम्बर 9851108878 र 9808887878।
5: शरीर फुलेर झ्यागुता जस्तो भएर बसेर उठ्न नमिल्ने, उठेर बस्न नमिल्ने भएको थिएँ। हस्पिटलको दबाई खाँदा खाँदै म मर्ने र बच्नेको ठेगानै थिएन कि। वैदिकमा औषधि हुन्छ अरे भन्ने सुनेर म वैदिकमा गएँ। 15 दिनको दबाई खानुहोस्, त्यहाँबाट अनि विचार हुन्छ भनेर भन्नुभयो डाक्टरले। अनि दबाई लिएर आएँ, जमानी फर्केछ पहिला जस्तो थियो, मलाई 16 वर्षको उमेर जस्तो लागिराखेको छ अहिले भने हेर्दैछु। त्यो हाम्रो नेपालको जडीबुटीबाट उत्पादन भएको चिज हो, त्यसलाई कसैले पनि हेला त नगरोस्।
6: पहिला मलाई विश्वास लागेन, यस्तो यस्तो हस्पिटलको दबाईले त सन्चो हुने, त्यस्तो आयुर्वेदिकको दबाईले के सन्चो हुन्छ र जस्तो लाग्थ्यो मलाई। बाबाले जान्छ भन्दैन खै, मलाई त हुन्न होला जस्तो लाग्छ, अब यत्रो यत्रो मेडिसिन औषधिले त नहुने, जडीबुटीले के होला र भन्ने सोच्थ्यो। पछि बाबाले त्यहाँदेखि एकचोटि विचार गर्छु खान्छु के हुन्छ भन्नुभयो, अनि गएर ल्याउनु भयो, खानुभयो, पछि सन्चो हुँदा हामी त छक्कै गऱ्यौँ।
7: वैदिक आयुर्वेद सेवा प्रणाली लाइन्स चोक नारायणगढ, मोबाइल 98550509334, ट्याङ्ला चोक किर्तिपुर काठमाडौँ 98512409334।

विगत 15 वर्षदेखि निरन्तर तपाईहरुको सेवामा समर्पित न्यू टिपटप ह्यान्डिक्राफ्ट सिद्धलिक गाउँपालिका एक बैरेनी धादिङ हामी कहाँ विभिन्न स्कूल कलेज संघ संस्थाका ट्र्याकसुट तथा रेडिमेड सामान पाइनुका साथै धादिङ गोर्खा चितवन र नुवाकोट लगायतका जिल्लाहरूमा सामान डेलिभरीको समेत सुविधा रहेको छ। प्रोपाइटर रामजी परियार, फोन नम्बर 9141867764 9141867764।

0: जाने के लिए पत्रा दे तो अपनी सक्सेस पनि जान
1: अनि मैले भ्याउँछु त हामी पछि आउँछु सर अनि कले गर्छ
2: तँलाई
0: किरा पर्छ
2: किरा पर्छ
0: किरा पर्छ किरा पर्छ किरा पर्छ किरा पर्छ किरा पर्छ किरा पर्छ किरा पर्छ किरा पर्छ किरा पर्छ किरा पर्छ किरा पर्छ किरा पर्छ किरा पर्छ किरा पर्छ किरा पर्छ किरा पर्छ किरा पर्छ किरा पर्छ किरा पर्छ किरा पर्छ किरा पर्छ किरा पर्छ किरा पर्छ किरा पर्छ किरा पर्छ किरा पर्छ किरा पर्छ किरा पर्छ किरा पर्छ किरा पर्छ किरा पर्छ किरा पर्छ किरा पर्छ किरा पर्छ किरा पर्छ किरा पर्छ किरा पर्छ किरा पर्छ किरा पर्छ किरा पर्छ किरा पर्छ किरा पर्छ किरा पर्छ किरा पर्छ कि

0: रेडियो बिहानी 97.6 MHz।
1: बुढी हेर त लाउ
2: आहा कति राम्रो मगाछु त कहाँबाट ल्याएको
1: कहाँबाट हुनु नि मैले दिदीबहिनी सुनसादी घर गहना उद्योगबाट ल्याएको नि
2: हजुर हामी कहाँ नयाँ तथा पुराना आकर्षक डिजाइनमा सुनचाँदीका गरगहना अर्डर अनुसार तयार गरिन्छ
3: दिदी बहिनी सुनचाँदी गरगहना उद्योग नीलकण्ठ नगरपालिका वडा नम्बर 3 शान्त बजार धादिङ प्रोप राइटर मेनुका बराइली सम्पर्क नम्बर 9818-3274-73 9861-7549-88 9861-7549-88
0: रेडियो बिहानी 97.6 MHz।
4: होइन है भाउजू कता जान लागेको हतार हतार गरेर
5: हेर्नु न बाबु छोराले मोबाइल झार्दै डिस्प्ले नै फुटाइदिएछ भने त्यही बनाउन जान लागेको नि
4: लौ त्यही पुछार बजारमा रहेको इन्द्र मोबाइल सेन्टरमा जानु न त्यहाँ त सस्तोमा ओरिजिनल डिस्प्ले फेरिदिनुको साथै 200 रुपियाँ पर्ने ग्लास पनि सित्तैमा हालिदिन्छ
5: हजुर तपाईँहरू पनि मोबाइलको डिस्प्ले फुटेर तनावमा हुनुहुन्छ भने हामी कहाँ आउनुहोला साथै विभिन्न ब्रान्डका नयाँ मोबाइल तथा सेकेन्ड ह्यान्ड मोबाइल पनि पाइन्छ अनि सुन्नुहोस् त बिग्रेको मोबाइल र डिस्प्ले फुटेको मोबाइल पनि बेच्न पाइन्छ
3: इन्द्र मोबाइल सेन्टर नीलकण्ठ 3 धादिङ बेसी पुछार बजार काठमाडौँ जाने पुलको ठिक अगाडि सुबला पोलिक्लिनिक सँगै प्रोपाइटर इन्द्र श्रेष्ठ सम्पर्क नम्बर 9849241111 9849241111
6: शरीर फुलेर ढ्याबुता जस्तो भएर बसेर उठ्न नमिल्ने उठेर बस्न नमिल्ने भएको थिएँ हस्पिटलको दबाई खाँदा खाँदै म मर्ने र बच्नेको ठेगानै थिएन कि वैदिकमा औषधि हुन्छ अरे भन्ने सुनेर म वैदिकमा गएँ 15 दिनको दबाई खानुहोस् त्यहाँबाट अनि विचार हुन्छ भनेर भन्नुभयो डाक्टरले अनि दबाई लिएर आएँ जमानी फर्केछ पहिला जस्तो थियो मलाई 16 वर्षको उमेर जस्तो लागिराखेको छ अहिले भने त्यो हाम्रो नेपालको जडीबुटीबाट उत्पादन भएको चिज हो त्यसलाई कसैले पनि हेला त नगरोस्
7: पहिला मलाई विश्वास लागेन यस्तो यस्तो हस्पिटलको दबाईले त सन्चन हुने त्यस्तो आयुर्वेदिकको दबाईले के सन्चो हुन्छ र जस्तो लाग्थ्यो मलाई बाबाले जान्छ भन्दा नि खै मलाई त हुन्न होला जस्तो लाग्छ अब यत्रो यत्रो मेडिसिन औषधिले त नहुने जडीबुटीले के होला र भन्ने सोच्थ्यो पछि बाबाले त्यहाँदेखि एकचोटि विचार गर्छु खान्छु के हुन्छ भन्नुभयो अनि गएर ल्याउनु भयो खानुभयो पछि सन्चो हुँदा हामी त छक्कै गऱ्यौँ
8: वैदिक आयुर्वेद सेवा प्रणाली लाइन चोक नारायणगढ मोबाइल 9855509334 ट्याङ्ला चोक किर्तिपुर काठमाडौँ 9855249334
0: रेडियो बिहानी 97.6 MHz।

0: रेडियो बिहानी 97.6 MHz
1: लस है मेबे फेबेमा रंगमाजे आरसीसी दिम गोरा चहरा दिन प्ले रखोरमा नगा फारममा असिम टमाटर की ट्रनेलमा सिंगबे सुर सिंगजेपल मुबा होले सिंगबे सुर मुसम ओम टंके सुर इंटरप्राइजेस धादिंग बेसी सुगम टोलरी सेगो होई रोमा हुजुरिमी टीम फिटिंग सिंगबे अन्तर्राष्ट्रिय स्तरला जम्मनु सामानमा होलसेल मूल्यरी यंगबा असेम दिम सम्मन बोरबरी ढुवानीला सुविधा न मुबा क्रयुर्नले बजार कोर्ब आही नै रोमा सेगो बरो ओम टंकेश्वर इन्टरप्राइजेस धादिङ बेसी सुगम टोलरी सम्पर्क नम्बर चाहिँ 01052470 असेम 98511 87882 फोन सिन्जिम सेगो है रोमा
2: होइन के हो अझ हातमा सुनको औठी पनि
3: ल तलाई थाहा छैन मिलन टोलमा रहेको रोमन मोबाइल पसलमा मोबाइल किन्दा हरेक महिना सुनको औठी पाइन्छ नि
2: ए हो र त्यसो भए म पनि मोबाइल किन्न गइहाले रोमन मोबाइल पसल धादिङ बेसीमा
3: रोमन मोबाइल घडी पसल नीलकण्ठ नगरपालिका 3 धादिङ बेसी धादिङ हामी कहाँ मोबाइल तथा मोबाइलका सम्पूर्ण पार्टपुर्जा घडी रेडियो टिभी डिस होम आइरन चार्जर पंखा लगायत सम्पूर्ण घरायसी इलेक्ट्रिक सामानहरू बिक्री तथा मर्मत गरिन्छ
2: साथै किस्ताबन्दीमा हरेक ब्रान्डका मोबाइलहरू पाइनुका साथै पुरानो मोबाइलबाट नयाँ मोबाइल पनि साटिन्छ
3: बम्पर उपहारमा हरेक स्मार्टफोनको खरिदमा हरेक महिना सुनको औठी समेत प्राप्त गर्न सक्नुहुनेछ
2: प्रोप्राइटर राम श्रेष्ठ सम्पर्क मोबाइल नम्बर 98411 97913 र 98139159
4: तपाईको सन्तुष्टि नै हाम्रो सन्तुष्टि हो
0: रेडियो बिहानी समय संकेत यति बेला बिहानको 10 बज्यो

0: रेडियो
1: तपाईको सन्तुष्टि नै हाम्रो सन्तुष्टि हो।
2: रेडियो बिहानी समय संकेत।

0: सिद्धलिक गाउँपालिका एक बैरेनी धादिङ। हामी कहाँ विभिन्न स्कूल कलेज संघ संस्थाका ट्र्याकसुट तथा रेडीमेड सामान पाइनुका साथै धादिङ, गोर्खा, चितवन र नुवाकोट लगायतका जिल्लाहरूमा सामान डेलिभरीको समेत सुविधा रहेको छ। प्रोपाइटर रामजी परियार, फोन नम्बर 9141867764, 9141867764।
1: बुढा, आज इन्टरभ्यु थियो, के भयो त?
2: म त सिधै छानियो भने नियुक्ति पत्र पनि आजै दिएको छ नि, भोलिबाटै काममा जाने।
1: होइन, के भन्छ, कसरी नि?
2: कसरी हुनु नि, आज रिभा रेमन्ड सुटिङ हाउस एन्ड रितेश टेलरमा शिलाको ड्रेस लगाएर गएको सिधै पा।
1: रिभा रेमन्ड सुटिङ हाउस एन्ड रितेश टेलर्स, हामी कहाँ स्कुल, कलेज, अफिस तथा पार्टीका लागि स्वदेशी तथा विदेशी कपडाको साथै उच्च स्तरीय कारिगरद्वारा सिलाई गरिन्छ। प्रोपाइटर रितेश परियार, सम्पर्क मोबाइल नम्बर 9849185810, 9849185810।
3: त्यत्रो दुःख गरेर कमाएको पैसा सबै गहनामा सकिस होइन, अनि कहाँबाट लिएर आउने गहना?
4: नीलकण्ठ नगरपालिका 3 बिच बजार धादिङ बेसमा रहेको आरके सुन चाँदी पसलबाट।
3: अनि अघि नै भन्नु पर्दैन त, कम बाढी छैयो।
5: हजुर, हामी कहाँ उच्च गुणस्तरीय सुनचाँदीका आधुनिक डिजाइनका स्वीकृति, औठी, मंगलसूत्र, हार लगायत विभिन्न डिजाइनका गरगहना बनाइनुका साथै पुरानो गरगहनासँग नयाँ गहना पनि साटिन्छ। त्यति मात्र होइन, कम्प्युटरबाट नापतोल पनि गरिन्छ।
4: आरके सुन चाँदी पसल, नीलकण्ठ नगरपालिका 3 बिच बजार धादिङ बेसी। प्रोपाइटर राजेन्द्र र शैली, सम्पर्क मोबाइल नम्बर 9841639953।
5: बाजेदेखि नातिसम्म, विश्वासाम्रो माथिसम्म, सुन चाँदीको भरपर्दो कारोबारको लागि अब एउटै नाम, आरके सुन चाँदी पसल।
6: शरीर फुलेर जागुता जस्तो भएर बसेर उठ्न नमिल्ने, उठेर बस्न नमिल्ने भएको थियो। हस्पिटलको दबाई खाँदा खाँदै म मर्ने र बच्नेको ठेगानै थिएन कि। वैदिकमा औषधि हुन्छ अरे भन्ने सुनेर म वैदिकमा गएँ। 15 दिनको दबाई खानुहोस्, त्यहाँबाट अनि विचार हुन्छ भनेर भन्नुभयो डाक्टरले। अनि दबाई लिएर आए, जमानी फर्केछ, पहिला जस्तो थियो। मलाई 16 वर्षको उमेर जस्तो लागिरहेको छ अहिले भने जस्तो। त्यो हाम्रो नेपालको जडीबुटीबाट उत्पादन भएको चिज हो, त्यसलाई कसैले पनि हेलातो नगर।
7: पहिला मलाई विश्वास लागेन, यस्तो यस्तो हस्पिटलको दबाईले त सन्चो हुने, त्यस्तो आयुर्वेदिक दबाईले के सन्चो हुन्छ र जस्तो लाग्थ्यो मलाई। बाबाले जान्छ भन्दा नि खै मलाई त हुन्न होला जस्तो लाग्छ, अब यत्रो यत्रो मेडिसिन औषधिले त नहुने, जडीबुटीले के होला र भन्ने सोध्थ्यो। पछि बाबाले त्यहाँदेखि एकचोटि विचार गर्छु, खान्छु, के हुन्छ भन्नुभयो, अनि गएर ल्याउनु भयो, खानुभयो, पछि सन्चो हुँदा हामी त छक्कै गऱ्यौँ।
8: वैदिक आयुर्वेद सेवा प्रणाली, लाइन्स चोक नारायणगढ, मोबाइल 9855509934, ट्याङ्ला चोक कीर्तिपुर काठमाडौँ 9855409934।

0: नयाँ नेपालको नयाँ रेडियो
1: रेडियो बिहानी 97.6 MHz
2: रेडियो बिहानी 97.6 MHz
3: 11 बज्यो।

0: मंडे आई फॉरगॉट व्हाट द डे बट मेरा मन का कूदा मैं यही गीतमा भन्दे फेस टू फेस देन आई टू आई डर लाग्छ तर कि भन्छ तिमीलाई
1: यता जाउँ आफै उता जाउँ आफै हैरानै भयो भने हत्तेरी
2: खर्च अनुसारको घर त बनाए जस्तै बनाए छ त
1: बनेर भए त तल्लो घरको जेठा र पारी दाईको घरमा जस्तो आकर्षक डिजाइनका मार्बल किचन तथा टोयलेट बाथरूम फिटिङका सामान ल्याउन तनाव छैन त
2: किन तनाव लिने टङ्केश्वर गुप्ताको सञ्चालन भएको ओम टङ्केश्वर इन्टरप्राइजेसमा जानुहोस् न घर निर्माणका लागि सम्पूर्ण सामग्री एकै ठाउँमा पाइन्छ नि हाम्रो गाउँको सबैले त्यतैबाट ल्याएको त हो नि
1: हजुर हामी कहाँ मार्बल ट्रायल ग्रेनाइट कमोड बेसिन चिम्नी पीवीसी पाइप सीपीवीसी पाइप पीपीआर पाइप पार्किट गिजर सोलर किचन तथा टोयलेट बाथरूम फिटिङ गर्ने सबै सामान अन्तभण्ड होलसेल मूल्यमा पाइन्छ धादिङ जिल्लाको विभिन्न स्थानबाट सेवा दिँदै आइरहेको ओम चङ्केश्वर इन्टरप्राइजेस
3: धादिङ बेसी सुगम टोल सम्पर्क फोन नम्बर 010-520-470
1: 9851-87882 गल्छी बजारको लागि 010-4031-16 र 920 बजारको लागि 9851-2049-90 ओम टङ्केश्वर इन्टरप्राइजेस धादिङ बेसी धादिङ ओम टङ्केश्वर इन्टरप्राइजेस तपाईँकै सेवामा सधैँ तत्पर
2: पावरवाला चस्मा जस्तो भन्यो त्यस्तै फ्रेम तथा विभिन्न ब्रान्डका घडी तथा चस्माहरू अब एकै ठाउँमा
4: तपाईँको हेर्ने क्षमतालाई बनाउँछौ हामी प्रकाश जस्तै चम्किलो आरबी चस्मा पसल आरुघाट गाउँपालिका 9 आरुघाट बजार बंगैचा गोर्खा
2: हामी कहाँ दैनिक रूपमा निशुल्क आँखा चेक जाँच गरी पावरवाला चस्मा 5 मिनटमै तयार गरिन्छ
4: विभिन्न ब्रान्डका सनग्लास फ्रेम कन्ट्याक्ट लेन्स पाइनुका साथै विभिन्न ओरिजिनल ब्रान्डका घडीहरू तथा चस्माहरू पाइन्छ
2: प्रोपाइटर बिटु विश्वकर्मा सम्पर्क नम्बर 9843-62-86-16 र 9810-32-37-54
4: ए सुन्नुहोस् त हाम्रो पसल पहिलाको भन्दा ठिक अगाडि सरेको छ हेर्न नभुल्नुहोला
5: रेडियो बिहानी 97.6 मेगाहर्ज
6: बाबा म त आज स्कुल जान्न
7: म पनि स्कुल जान्न मम्मी
8: सुन्नुभयो छोराछोरी दुवैजना स्कुल नजाने रे मैले तपाईँलाई अस्ति नै भने होइन छोराछोरीको झोला च्यातिएको छ नयाँ झोला ल्याइदिनु भनेर
9: झोला चाहियो मात्रै भनेर हुन्छ र राम्रो बलियो भरपद्र टिकाउ झोला पाउने ठाउँ कहीँ हुनु पर्यो धादिङ बेसीमा
8: किन नहुनु नि हाम्रै धादिङ बेसी पुछार बजार एमाले चोकबाट 6 घर तल सलङ मालिका झोला पसल छँदैछ नि
1: हामी कहाँ आकर्षक डिजाइनका सुटकेस लेडिज झोला
3: पाइप कभर रेनकोट विभिन्न ब्रान्डका छाता
1: अर्डर अनुसार विभिन्न स्कुल कलेज तथा संस्थाका झोलाहरू अनुभवी गार्मेन्ट मास्टरद्वारा आकर्षक डिजाइनबाट सिलाइनुको साथै प्रिन्ट सहित होलसेल तथा खुद्रा मूल्यमा बिक्री वितरण गरिन्छ हामी कहाँ किनेको झोला 50% छुटमा मरमत गरिनुको साथै पुराना झोलाहरू पनि मरमत गरिन्छ सलाङ मालिका झोला पसल नीलकण्ठ नगरपालिका 3 पुछार बजार थालिन एमाले चोकबाट 6 घर तल
3: काठमाडौँ जाने बाटोपट्टि
1: प्रोपाइटर राम थापा मगर सम्पर्क मोबाइल नम्बर 9861-7045-54
3: 9861-7045-47

कहानी छ साचा कहानी छ साचा दारू सड्काउ भन्छ रे पाँच वर्ष का बच्चा पाँच वर्ष का बच्चा राम्रो काममा अगाडि सर्छु विद्यानाथ राम्रो काममा अगाडि सर्छु विद्यानाथ।

झुको सत्यानाश झुको सत्यानाश दारुका पानीले हुन्छ झुको सत्यानाश झुको सत्यानाश नखेलौ है जुवा तास जीवनको बनवास जीवनको बनवास रक्सीले टेन्सन दूर हुन विद्यानाश रक्सीले टेन्सन दूर हुन विद्यानाश

0: जुत्ता चप्पल किन अस्ति भर्खर पैसा दिएको होइन?
1: त्यो त फाटिसक्यो नि, बजारमा अहिले कस्तो डुप्लिकेट जुत्ता चप्पल आइरहेको छ, हजुरलाई के थाहा?
2: होइन, तिमीहरू अघिदेखि किन झगडा गर्दैछौ?
0: किन हुनु नि, अस्ति भर्खर किनेको चप्पल आज फाट्यो भनेर पैसा माग्दैछ।
2: ल भाइगो हल्ला नगर, छोरी तिमीलाई म पैसा दिन्छु तर जुत्ता चप्पल किन्न चाहिँ कृष्ण सप्लायर्स पुछार बजारमा जाऊ है।
1: किन नि बाबा?
2: किनकि त्यहाँ बच्चादेखि बुढासम्मलाई हुने लेडिज तथा जेन्ट्स आइटमका आकर्षक जुत्ता चप्पल सुपथ मूल्यमा खुद्रा तथा होलसेल बिक्री गरिन्छ नि।
1: हस् बाबा।
3: कृष्ण सप्लायर्स दार्जिलिङ स्थित पुछार बजार, प्रोप्राइटर कृष्ण तिमल सिन्हा,
4: सम्पर्क मोबाइल 9741031429।
5: रेडियो बिहानी 97.6 MHz।
1: पावर वाला चश्मा जस्तो भन्यो त्यस्तै फ्रेम तथा विभिन्न ब्रान्डका घडी तथा चश्माहरू अब एकै ठाउँमा।
6: तपाईँको हेर्ने क्षमतालाई बनाउँछौ हामी प्रकाश जस्तै चम्किलो। आरबी चश्मा पसल आरूघाट गाउँपालिका 9 आरूघाट बजार बंगैचा गोर्खा।
1: हामी कहाँ दैनिक रूपमा निशुल्क आँखा चेक जाँच गरी पावरवाला चश्मा 5 मिनटमै तयार गरिन्छ।
6: विभिन्न ब्रान्डका सनग्लास फ्रेम कन्ट्याक्ट लेन्स पाइनुका साथै विभिन्न ओरिजिनल ब्रान्डका घडीहरू तथा चश्माहरू पाइन्छ।
1: प्रोपाइटर बिटु विश्वकर्मा, सम्पर्क नम्बर 9843062686 र 9810323354।
6: ए सुन्नुहोस् त, हाम्रो पसल पहिलाको भन्दा ठिक अगाडि सरेको छ, हेर्न नभुल्नुहोला।

0: थाहा संचार नेटवर्कले काठमाडौँमा तयार पारेको दिउँसो 12 बजेको थाहा खबरमा सन्चु ब्लोनसँगै धर्मराज भट्टको नमस्कार।
1: थाहा खबर थाहा संचार नेटवर्कमा आबद्ध देशका विभिन्न एफएम स्टेशनबाट एकसाथ प्रसारण भइरहेको छ।
0: शुरूमा मुख्य समाचारका शीर्षकहरू।

0: सम्बोधन गर्ने
1: जुनसुकै कम्पनीको पनि ग्यास सिलिण्डर साट्न उद्योगीको निर्देशन बाढ़ी प्रभावित क्षेत्रमा विद्युत आपूर्ति धमाधम
0: अमेरिकाले तेल ट्याङ्करमा आक्रमण गरेपछि जोर्डनमा इरानको मिसाइल हमला लगातार चौथो दिन पनि तेलको मूल्य बढ़्यो
1: र युईएफए च्याम्पियन लीग शुरू रियल मड्रिड म्यान्चेस्टर सिटी बोरुसिया र एस्टन भिल्लाको सुखद शुरूआत
2: मार्बलको पाइप जडान गरेको घरलाई पनि के भन्नुपर्छ एकदम ठिक छ कुरा मिला अनि खर्चर बेच्नु छोडेर यतातिर कता नि
3: यो त साइड जब दाई यो चाहिँ मेन
2: यो मेरो छोरा विदेशबाट आएको नयाँ घर बनाएको पाइप किन्न आएको
3: सामान राम्रो छ ढुक्क हुनुहोस्
2: थाहा छ त्यसैले त यही लिन आएको
4: विदेशमा पनि फ्लोकार्ड र लेड फ्री प्रडक्ट नै युज हुन्छ
2: त्यही भएर गुणस्तरीय प्लम्बिङको भरपर्दो नाम
3: मार्बल
4: अनि पाइप फिटिङको लागि मार्बलकै सल्भेन्ट सिमेन्ट राखिदिनुहोस् है
2: सुरक्षा घरको
3: जीवन घरको
5: यो हो थाहा संचार नेटवर्क समयको आवाज समयको आवाज
0: समाचार अब विस्तारमा जेएनजी आन्दोलनमा देशका महत्वपूर्ण संरचनाहरू ध्वस्त भएको एक वर्ष पूरा भएको छ गत भदौ 23 गते सरकार विरूद्ध प्रदर्शनमा उत्रिएका युवाहरूमाथि दमन भएपछि 24 गते संसद भवन सिंहदरबार सर्वोच्च अदालत सहित कैयौं सार्वजनिक र निजी सम्पत्तिमा समेत तोडफोड भएको थियो तर एक वर्षमा समय देशको प्रतिष्ठासँग जोड़िएका र महत्वपूर्ण प्रशासनिक निकायको पुननिर्माणमा सरकारी उदासीनता देखिएको छ पुननिर्माणका लागि प्राविधिक रूपमा योजनाहरू बने पनि सरकारी प्राथमिकतामा नपर्दा ठोस काम हुन सकेको छैन सामान्य क्षति पुगेका संरचना भने केही पुननिर्माण सम्पन्न भइसकेका छन् बाँकी क्षति पुर्याएका संरचनाहरूको डिजाइन पूरा भए पनि अर्थले बजेट स्वीकृत नगर्दा पुननिर्माणको काम अघि नबढ़ेको शहरी विकास तथा भवन निर्माण विभागले जनाएको छ सबैभन्दा पहिले आगजनी गरिएको बानेश्वर स्थित अन्तर्राष्ट्रिय सम्मेलन केन्द्रको अस्तित्व नै संकटमा परेको छ भने भत्काएर नयाँ निर्माण गर्नुपर्ने अवस्था छ सिंहदरबार र शीतल निवासको रेट्रोफिट गरी पुननिर्माण गर्ने तयारी छ सिंहदरबारको मुख्य भवनका लागि 1 अर्ब 50 करोड़ र शीतल निवासका लागि 2 अर्ब रूपियाँ लागत अनुमान गरिएको छ तर बजेटको सुनिश्चितता भएको छैन ललितपुरको भैंसेपाटी स्थित मन्त्री क्वार्टर निर्माणको काम सकाएर आन्तरिक सजावटको काम भइरहेको छ आगामी असोज मसान्तसम्म सक्ने लक्ष्य राखिएको छ सर्वोच्च अदालत भवन पुननिर्माणका लागि टेण्डर प्रक्रिया सकिएर काम शुरू भएको छ ललितपुरको सनराइज सम्मेलन केन्द्र सड़क विभागको भवन लगायतको पुननिर्माणमा समेत सरकारले चासो दिएको छैन जेएनजी आन्दोलनका क्रममा संघ सरकार मातहतका साना ठूला गरी 380 वटा कार्यालय भवन आगजनीबाट क्षतिग्रस्त भएका थिए
1: नेकपा एमाले गत वर्ष भदौ 24 गते भएको आगजनी तोडफोड र विध्वंसलाई सुनियोजित योजनाको परिणाम भएको दावी गरेको छ आज एक विज्ञप्ति मार्फत एमाले अध्यक्ष केपी शर्मा ओलीले भदौ 23 गतेको शान्तिपूर्ण प्रदर्शनमा विभिन्न अपराधिक समूहले घुसपैठ गरी हिंसात्मक बनाएको दावी गर्नुभएको हो त्यस क्रममा 19 जना युवाको मृत्यु भएको उल्लेख गर्दै मृतकप्रति श्रद्धांजलि तथा घाइतेको शीघ्र स्वास्थ्य लाभको कामना गर्नुभएको छ एमालेका अनुसार प्रदर्शनमा घुसपैठपछि आयोजकहरूले कार्यक्रम स्थगित गरे पनि षड्यन्त्रकारी समूहले युवाहरूलाई मानव ढाल बनाएर संसद भवनमा आक्रमण गर्न दुरुत्साहन गरेका थिए भेट नियन्त्रणका क्रममा प्रहरीको बल प्रयोगबाट 19 जनाको मृत्यु भएको एमालेको दावी छ वक्तव्यमा भदौ 24 गते राष्ट्रपति भवन प्रधानमन्त्री निवास सिंहदरबार संसद भवन सर्वोच्च अदालत राजनैतिक दलका कार्यालय शहीद तथा अग्रजका स्मारक र सार्वजनिक तथा निजी सम्पत्तिमा भएको आगजनी तथा तोडफोडलाई नेपालको इतिहासकै कालो अध्याय भएको भनिएको छ यस्तै एमाले आज जेएनजी आन्दोलनको नाममा भएको राष्ट्रमति प्रतिको आक्रमणको भण्डाफोर गर्दैछ गुण्डू स्थित सचिव महेश बस्नेतको घरमा यो कार्यक्रम आयोजना गरिएको छ कार्यक्रममा सचिव बस्नेतले आगामी केन्द्रीय समितिको बैठकले जेएनजी आन्दोलनपछि संसद विघटन पुनर्स्थापना गर्ने एजेण्डा पार्टीले अघि सार्ने पनि बताउनु भएको छ आयोजित कार्यक्रममा बोल्दै संसद पुनर्स्थापना असोज 6 र 7 गते बस्ने बैठकको एजेण्डा बन्ने उहाँले सुनाउनु भएको हो
0: संघीय संसदका दुवै सदनको बैठक आज बस्दैछ दिउँसो 1 बजे सिंहदरबारमा बस्ने प्रतिनिधि सभाको बैठकमा कानून न्याय तथा संसदीय मामिला मन्त्री सोभिता गौतमले नेपाल कानून आयोग पहिलो संशोधन विधेयक 2083 प्रस्तुत गर्नुहुनेछ यस्तै बैठकमा कानून मन्त्री गौतमले नै मेलमिलाप सम्बन्धी दोस्रो संशोधन विधेयक 2083 विचार गरियोस् भन्ने प्रस्ताव प्रस्तुत गर्नुहुनेछ मन्त्री गौतमले एसियाली विधायकी संस्थाहरूको परिषदको सदस्यता प्राप्त गर्ने सम्बन्धी प्रस्ताव पनि सभा समक्ष पेश गर्नुहुनेछ

0: बैठकमा राष्ट्रपा सभापति रवि लामिछानेले सम्बोधन गर्नुहुने भएको छ। प्रमुख सचेतक कविन्द्र बुर्लाको टीका अनुसार सम्बोधनका लागि सभामुख डीपी अरियाललाई आग्रह गरिएको छ। यसैबीच दिउँसो सभा एक बजे बस्ने राष्ट्रिय सभाको बैठकमा नेपाल विशेष सेवा ऐन 2042 साबिकको व्यवस्था जगाउने सम्बन्धी विधेयक 2083 सम्बन्धी समितिको प्रतिवेदन पेश हुनेछ। विधान व्यवस्थापन समितिका सभापति कृष्णबहादुर रोकायले सो प्रतिवेदन पेश गर्नुहुने सम्भावित कार्यसूची छ। बैठकमा राष्ट्रिय सभाका अध्यक्ष नारायण प्रसाद दाहालले प्रधानमन्त्री तथा मन्त्री परिषद कार्यालयबाट प्राप्त मन्त्री परिषद सदस्यको कार्यभार तोकिएको सम्बन्धी पत्रको बेहोरा जानकारी गराउनुहुनेछ।
1: सुक्खा पहिरो खसेपछि अवरूद्ध कर्णाली राजमार्ग एकतर्फे खुलिएको छ। राजमार्गको सुर्खेत जुम्ला सड़क खण्ड अन्तर्गत दुल्लु नगरपालिका एक दैलेखको हम्लो खोला स्थित गैराती माथिबाट सुक्खा पहिरो खसेर सड़क अवरूद्ध भएको थियो। पहिरो हटाएपछि बिहान 10 बजेदेखि एकतर्फी रूपमा संचालनमा ल्याइएको हो। सड़क डिभिजन कार्यालय जुम्लाका प्रमुख श्रवण कुमार महताराका अनुसार सड़क पूर्ण रूपमा खुलाउने प्रयास भइरहेको छ। राजमार्ग अन्तर्गत कालीकोट खाँडा चक्र नगरपालिकाको पिली सुबा कालिका गाउँपालिकाको गगने खोला र यस मोडमा खसेको पहिरोले यी भदौ 20 गतेदेखि बन्द सड़क हिजो दिउँसोदेखि संचालनमा आएको थियो। दैलेखमा गैराती गएको सुक्खा पहिरोले सड़क पुनः अवरूद्ध भएपछि यातायात सेवा प्रभावित भएको थियो। अवरूद्धका कारण जुम्ला हुम्ला हुम्ला मुगु जुम्ला कालीकोटबाट सुर्खेत नेपालगंज काठमाडौँ गन्तव्यका यात्रुले शास्ति बिहोर्नु परेको थियो।
0: उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयले ग्यासको सहज उपलब्धता मिलाउन निर्देशन दिएको छ। मन्त्री गौरी कुमार यादवले बाढ़ीका कारण आपूर्ति श्रृंखलामा असर परेको भन्दै सम्बन्धित निकायलाई सहजीकरण गर्न निर्देशन दिनुभएको हो। मन्त्री यादवले जुनसुकै कम्पनीको सिलिण्डर भए पनि साटेर ग्यास दिन निर्देशन दिनुभयो। काठमाडौँ उपत्यकाभित्र मात्र लागू हुने गरी उहाँले यो निर्देशन दिनुभएको हो। एउटा कम्पनीको ग्यास सिलिण्डर उपलब्ध नभएको अवस्थामा अर्को कम्पनीको सिलिण्डरसँग समान मूल्यमा साटासाट गरी ग्यास उपलब्ध गराउने व्यवस्था मिलाउन निर्देशन दिएको उहाँको सचिवालयले जनाएको छ। यो व्यवस्था लागू भएपछि उपभोक्ताले आफूले प्रयोग गर्दै आएको निश्चित ब्राण्डको सिलिण्डर तत्कालका लागि नपाएको खण्डमा अन्य जुनसुकै कम्पनीको सिलिण्डर मार्फत पनि सहज रूपमा ग्यास प्राप्त गर्न सक्ने मन्त्रीको विश्वास छ। प्राकृतिक विपद बाढ़ीका कारण उत्पन्न आपूर्ति समस्यालाई तत्काल सम्बोधन गर्दै उपभोक्तालाई राहत प्रदान गर्ने उद्देश्यले यो कदम चालिएको सचिवालयले बताएको छ।
1: सरकारले रसुवा बाढ़ीका कारण अवरूद्ध विद्युत सेवा पुनः संचालन अभियानलाई तीव्रता दिएको छ। ऊर्जा जलस्रोत तथा सिंचाई मन्त्रालयले भदौ 10 आएको विनाशकारी बाढ़ीको भोलिपल्टदेखि नै सम्भव भएसम्म सबै स्रोत साधन र जनशक्ति परिचालन गरेर विद्युतीकरणको काम अगाडि बढ़ाएको थियो। हिजोदेखि बाढ़ी प्रभावित नुवाकोटको विदुर नगरपालिकाको वड़ा नम्बर 10 र 11 विद्युत सेवा पुनः सुचारू गरिएको छ। यस्तै गरी बाढ़ीले विद्युत प्रभावित भएको तारकेश्वर 4 पनि सेवा पुनः शुरू भएको छ। मन्त्री विराज भक्त श्रेष्ठका अनुसार हालसम्म रसुवामा करिब 83% र नुवाकोटमा करिब 95% विद्युत सेवा पुनर्स्थापना भइसकेको छ।
0: थाहा संचार नेटवर्कमा थप समाचार बाँकी नै छन्। रेडियो सुन्दै गर्नुहोला।
2: पानी जीवनको आधार हो, तर स्वच्छ पानी स्वस्थ जीवनको आधार। हिमालयज अन टप लाङटाङ हिमालको स्वच्छ प्राकृतिक पानी अब तपाईँको हातमा। अन्तर्राष्ट्रिय स्तरको अत्याधुनिक प्रविधिबाट प्रशोधित अनटप ब्रान्डका पानी 500-900 मिलिलिटरका आकर्षक पेट बोतलहरूमा उपलब्ध छ। थप जानकारीका लागि हिमालय स्प्रिङ वाटर प्राली नयाँ बानेश्वर काठमाडौँ, फोन 4781-4780-724 वा himalayswater.com.np लगइन गर्नुहोस्। यो हो थाहा संचार नेटवर्क, समयको आवाज, समयको आवाज।
0: हामी थाहा संचार नेटवर्क काठमाडौँबाट बोलिरहेका छौं। थाहा खबर अनलाइनमा थाहा संचार र थाहा खबर .com पनि सुन्न सकिन्छ।
1: अब बाँकी समाचार। प्रथम जननिर्वाचित प्रधानमन्त्री बीपी कोइरालाको 113 जन्म जयन्ती आज विभिन्न कार्यक्रम गरी मनाइँदैछ। नेपालको राजनीति र साहित्यमा महत्वपूर्ण योगदान दिनुभएका कोइरालाको जन्म जयन्तीको अवसरमा नेपाली कांग्रेस र उसका भ्रातृ एवं शुभेच्छुक संस्था र बीपी संग्रहालयले मुलुकभर विभिन्न कार्यक्रम आयोजना गरेका छन्। नेपालमा प्रजातन्त्रको स्थापना एवं पुनर्स्थापनाको लागि कठोर संघर्ष गर्नुभएका कोइरालाको विक्रम सम्बत 1971 भदौ 24 गते जन्म भएको थियो, जहाँ राणा शासनको विरोधमा उहाँ पिता कृष्ण प्रसाद कोइरालाको गरीब किसानले पहिरिरहेको कपड़ा राणा प्रधानमन्त्री चन्द्र शमशेरलाई पार्सल गरी पठाएपछि कोइराला परिवार भारतमा निर्वासनमा जानु परेको थियो। भारत निर्वासनकै क्रममा जाने राणा शासनको अन्त्य गर्न 2003 सालमा बीपीको नेतृत्वमा नेपाली राष्ट्रिय कांग्रेस स्थापना भयो। प्रजातन्त्र स्थापनासँगै मुख्य लक्ष्य लिएर सुवर्ण शमशेरको नेतृत्वमा 2006 सालमा स्थापना भएको नेपाल प्रजातन्त्र कांग्रेसका बीच एकता भएपछि 2007 सालको क्रान्ति सफल भएको थियो। क्रान्तिको सफलतापछि मोहन शमशेरको नेतृत्वमा बनेको राणा कांग्रेस सरकारमा बीपी गृहमन्त्री बन्नुभएको थियो। 2015 आम निर्वाचनमा कांग्रेसले दुई तिहाई बहुमत प्राप्त गरेपछि प्रथम जननिर्वाचित प्रधानमन्त्री बन्नुभएका कोइरालाले नेपालमा राष्ट्रियता प्रजातन्त्र र समाजवाद स्थापनाको लागि राजनैतिक नेतृत्व प्रदान गर्नुभएको थियो।
0: अब अन्तर्राष्ट्रिय समाचार। अमेरिकी सेनाले इरानी तेल बोकेका पाँचवटा ट्याङ्कर ध्वस्त पारेको छ। इरानले अमेरिकी नौसेनाको युद्धपोतमा आक्रमणको प्रयास गरेपछि त्यसको जवाफी कार्यवाही स्वरूप ती ट्याङ्करमाथि आक्रमण गरेको जनाएको छ। अमेरिकी सेनाको केन्द्रीय कमाण्डले हिजो ओमानको खाड़ीमा इस्लामिक रेभोल्युसनरी गार्ड क्रप्सले प्रयोग गरिरहेका चारवटा कच्चा तेल बोकेका ट्याङ्कर र इरानको खार्क टापु नजिक अर्को एउटा ट्याङ्करमाथि आक्रमण गरी ध्वस्त पारेको बताएको छ। अमेरिकी कार्यवाहीपछि इरानले जोर्डनमा रहेको अमेरिकी सैन्य अखडामा मिसाइल आक्रमण गरेको छ। अमेरिकी नौसेनाका दुई युद्धपोतलाई समेत निशाना बनाएको दावी गरेको छ। जोर्डनको सेनाले आज बिहानसम्म इरानबाट प्रहार गरिएका 18 ब्यालिस्टिक मिसाइललाई आफ्नो सेनाले आकाशमै नष्ट पारिदिएको बताएको छ। अमेरिकी सैन्य अड्डामा हमला भएको विषयमा सेन्टकमले भने अहिलेसम्म केही पनि बोलेको छैन। कमाण्डका अनुसार इरानले दुई दिनभित्र दुई पटक गरी अमेरिकी नौसेनाको युद्धपोतलाई ब्यालिस्टिक क्षेप्यास्त्रबाट निशाना बनाउने प्रयास गरेपछि ट्याङ्करमाथि कार्यवाही गरिएको हो। इरानले भने अमेरिकी युद्धपोतलाई लक्षित गर्ने पछिल्ला प्रयासबारे तत्काल पुष्टि गरेको छैन। तर पछिल्ला दिनमा अमेरिका र इरानबीच समुद्रमा आक्रमण प्रत्याक्रमणको क्रम चलिरहेको छ। योसँगै आज प्रारम्भिक कारोबारमै तेलको मूल्य लगातार चौथो दिन बढ़ेको छ। अन्तर्राष्ट्रिय बेन्चमार्क ब्रेन्ट कच्चा तेलको मूल्य $1.57 अर्थात 1.6% बढ़ेर प्रति ब्यारेल $79 पुगेको छ। यस्तै अमेरिकी वेस्ट टेक्सास इन्टरमिडिएट कच्चा तेलको मूल्य $1.60 अर्थात 1.72% बढ़ेर प्रति ब्यारेल $94.63 पुगेको छ।
1: र अब खेल समाचार। यूईएफए च्याम्पियन लीग शुरू भएको छ। गैराती भएको लीग चरणको उद्घाटन खेल नै रोमाञ्चक र प्रतिस्पर्धात्मक बनेको छ। युरोपेली दिग्गज टोलीहरू रियल मड्रिड, म्यान्चेस्टर सिटी, बोरुसिया डटमुन्ड र अस्टन भिल्लाले आफ्नो खेल जित्दै सुखद शुरूआत गरेका छन्। यस सिजनको च्याम्पियन लीगको पहिलो गोल गर्ने ऐतिहासिक उपलब्धि भने अस्टन भिल्लाका कप्तान जोन म्याकगिनले आफ्नो नाममा पारेका छन्। पूर्व प्रशिक्षक जोसे माउरिन्होको नेतृत्वमा रहेको साबिक विजेता रियल मड्रिडले आफ्नो पूर्व टोली इन्टर मिलानलाई 2-1 गोल अन्तरले पराजित गर्यो। उत्कृष्ट प्रदर्शन गरेका फेडेरिको भालभेर्दे प्लेयर अफ द म्याच घोषित भए। पोर्चुगीज क्लब पोर्टोको मैदानमा म्यान्चेस्टर सिटीले 2-0 सहज जित दर्ता गर्यो। सिटीको जितमा स्टार स्ट्राइकर अर्लिङ हल्यान्डले 2 गोल गरे। यस्तै पहिलो रातका अन्य दुई खेल भने निकै रोमाञ्चक र पाँच गोलको भिडन्त बने। बोरुसिया डटमुण्डले घरेलु मैदानमा भिल्लारियललाई 3-2 गोलले पराजित गर्यो। 21 वर्षपछि च्याम्पियन लीगमा पुनरागमन गरेको स्पेनिस क्लब रियल बेटिसले उत्कृष्ट पुनरागमन गर्दै फ्रान्सको लिललाई 3-2 गोलले पाखा लगायो। स्टन भिल्लाले क्लब ब्रुकलाई 3-2 गोलले पराजित गरेको छ। गैराती नै भएको अर्को खेलमा ग्रीक क्लब एथेन्सले अस्ट्रियाको एलए एसकेलाई 1-0 हराउँदै 20 वर्षपछि च्याम्पियन लीगमा पहिलो जित हासिल गरेको छ।
0: दिउँसो 12 बजेको थाहा खबर सकिने लाग्यो।
3: रेडियो बिहानी 97.6 मेगाहर्ज।
1: व्यवस्था कालो दिन भनेको एमाले भण्डाफोर कार्यक्रम गर्दै
0: संघीय संसदका दुवै सदनको बैठक बस्दै प्रतिनिधि सभामा विभिन्न 3 विधेयक प्रस्तुत हुँदै रासोपा सभापतिले सम्बोधन गर्ने
1: जुनसुकै कम्पनीको पनि ग्यास सिलिण्डर साट्न उद्योग मन्त्रीको निर्देशन। बाढ़ी प्रभावित क्षेत्रमा विद्युत आपूर्ति धमाधम।
0: अमेरिकाले तेल ट्याङ्करमा आक्रमण गरेपछि जोर्डनमा इरानको मिसाइल हमला। लगातार चौथो दिन पनि तेलको मूल्य बढ़्यो।
1: र यूईएफए च्याम्पियन लीग शुरू। रियल मड्रिड, म्यान्चेस्टर सिटी, बोरुसिया र अस्टन भिल्लाको सुखद शुरूआत।
0: थाहा संचार नेटवर्कले काठमाडौँमा तयार पारेको दिउँसो 12 बजेको थाहा खबर सकियो। सञ्चु र धर्मराज बिदा हुन्छौ।
3: रेडियो बिहानी 97.6 मेगाहर्ज।
4: यता जाउँ आफै उता जाउँ आफै हैरानै भयो भने हप्पेरी
5: खर्च अनुसारको घर त बनाए जस्तै बनाए छ त
4: बनेर भए त तल्लो घरको जेठा र पारी दाईको घरमा जस्तो आकर्षक डिजाइनका मार्बल किचन तथा टोयलेट बाथरूम फिटिङका सामान ल्याउन तनाव छैन त
5: किन तनाव लिने टङ्केश्वर गुप्ताबाट सञ्चालन भएको ओम टङ्केश्वर इन्टरप्राइजेसमा जानुहोस् न घर निर्माणका लागि सम्पूर्ण सामग्री एकै ठाउँमा पाइन्छ नि हाम्रा गाउँका सबैले त्यतैबाट ल्याएको त हो नि
6: हजुर हामी कहाँ मार्बल ट्रायल ग्रेनाइट कमोड बेसिन चिम्नी पीवीसी पाइप सीपीवीसी पाइप पीपीआर पाइप पार्किट गिजर सोलर किचन तथा टोयलेट बाथरूम फिटिङ गर्ने सबै सामान अन्तभण्ड होलसेल मूल्यमा पाइन्छ धादिङ जिल्लाको विभिन्न स्थानबाट सेवा दिँदै आइरहेको ओम चङ्केश्वर इन्टरप्राइजेस धादिङ बेसी सुगम टोल सम्पर्क फोन नम्बर 010-520-470 98511-87882 गोल्छे बजारको लागि 010-40-31-16 र 920 बजारको लागि 98-51-20-49-90 ओम टङ्केश्वर इन्टरप्राइजेस धादिङ बेसी धादिङ ओम टङ्केश्वर इन्टरप्राइजेस तपाईँकै सेवामा सधैँ तत्पर
5: पावरवाला चस्मा जस्तो भन्यो त्यस्तै फ्रेम तथा विभिन्न ब्रान्डका घडी तथा चस्माहरू अब एकै ठाउँमा
7: तपाईँको हेर्ने क्षमतालाई बनाउँछौ हामी प्रकाश जस्तै चम्किलो आरबी चस्मा पसल आरुघाट गाउँपालिका 9 आरुघाट बजार बंगैचा गोर्खा
5: हामी कहाँ दैनिक रूपमा निशुल्क आँखा चेक जाँच गरी पावरवाला चस्मा 5 मिनटमै तयार गरिन्छ
7: विभिन्न ब्रान्डका सनग्लास फ्रेम कन्ट्याक्ट लेन्स पाइनुका साथै विभिन्न ओरिजिनल ब्रान्डका घडीहरू तथा चस्माहरू पाइन्छ
5: प्रोपाइटर बिटु विश्वकर्मा सम्पर्क नम्बर 98-43-62-86-16 र 98-10-32-37-54
7: ए सुन्नुहोस् त हाम्रो पसल पहिलाको भन्दा ठिक अगाडि सरेको छ हेर्न नभुल्नुहोला
8: बाबा बाबा म टाढो स्कुल जान्न
9: म पनि स्कुल जान्न मम्मी
10: सुन्नुभयो छोराछोरी दुवैजना स्कुल नजाने रे मैले तपाईँलाई अस्ति नै भने होइन छोराछोरीको झोला च्यातिएको छ नयाँ झोला ल्याइदिनु भनेर
11: झोला चाहियो मात्रै भनेर हुन्छ र राम्रो बलियो भरपद्रो टिकाउ झोला पाउने ठाउँ कहीँ हुनु पर्यो धादिङ बेसीमा
10: किन नहुनु नि हाम्रै धादिङ बेसी पुछार बजार एमाले चोकबाट 6 घर तला सलङ मालिका झोला पसल छँदैछ नि
6: हामी कहाँ आकर्षक डिजाइनका सुटकेस लेडिज झोला
11: पाइप कभर रेनकोट विभिन्न ब्रान्डका छाता
6: अर्डर अनुसार विभिन्न स्कुल कलेज तथा संस्थाका झोलाहरू अनुभवी गार्मेन्ट मास्टरद्वारा आकर्षक डिजाइनबाट सिलाइनुको साथै प्रिन्ट सहित होलसेल तथा खुद्रा मूल्यमा बिक्री वितरण गरिन्छ हामी कहाँ किनेको झोला 50% छुटमा मरमत गरिनुको साथै पुराना झोलाहरू पनि मरमत गरिन्छ सलाङ मालिका झोला पसल नीलकण्ठ नगरपालिका 3 पुच्छार बजार थालिङ एमाले चोकबाट 6 घर तल
11: काठमाडौँ जाने बाटोपट्टि
6: प्रोपाइटर राम थापा मगर सम्पर्क मोबाइल नम्बर 98-61-70-45-54
11: 98-61-97-65-47

0: रेडियो बिहानी 97.6 मेगाहर्ज
1: विगत 15 वर्षदेखि निरन्तर तपाईहरुको सेवामा समर्पित न्यू टिप टप ह्यान्डिक्राफ्ट सिद्धलिक गाउँपालिका एक बैरेनी धादिङ हामी कहाँ विभिन्न स्कूल कलेज संघ संस्थाका ट्र्याकसुट तथा रेडिमेड सामान पाइनुका साथै धादिङ गोर्खा चितवन र नुवाकोट लगायतका जिल्लाहरूमा सामान डेलिभरीको समेत सुविधा रहेको छ। प्रोपाइटर रामजी परियार, फोन नम्बर 98 41 68 67 64 98 41 68 67 64।
2: घर त बल्ल बल्ल बनाई भ्याए, अब ग्रिल यूपीभीसी र अल्मुनियमको झ्याल ढोका फिटिङ गर्न पो झ्याउ छ त। हैरानै बनायो भने एउटा सके अर्को काम आइ लागिहाल्ने, सस्तो मस्तोमा कहाँ गएर ल्याउने होला।
3: अहिलेको जमानामा पनि टेन्सन लिने हो र अङ्कल, अन्त चाहिँ जानु पर्दैन। धादिङ बेसी स्थित धादिङ अस्पतालको पछाडि सिद्धार्थ ग्रिल स्टिल यूपीभीसी एन्ड अल्मुनियम हाउस छँदैछ नि। त आइएसओ नेपाल गुणस्तर मान्यता प्राप्त यूपीभीसी अल्मुनियमका झ्याल ढोका बनाउनुका साथै फलाम स्टिल सम्बन्धी सम्पूर्ण काम गरिन्छ नि। यूपीभीसी र अल्मुनियमका सामान अन्तभन्दा होलसेल मूल्यमा पनि पाइन्छ।
2: ए त्यसो भए सम्पर्क नम्बर भन त, म आजै गइहाल्छु। 1227 कुरो सुन्दिन म।
3: ल टिप्नुहोस् प्रोपाइटर गिरबहादुर श्रेष्ठको लागि 98 43 0957 437 र 010-590-093 सम्पर्क गर्नुहोला नि।
1: हजुर, विगत 10 वर्षदेखि तपाईँहरूकै सेवामा तत्पर सिद्धार्थ ग्रिल स्टिल यूपीभीसी एन्ड अल्युमिनियम हाउस नीलकण्ठ नगरपालिका वार्ड नम्बर 3 धादिङ अस्पतालको पछाडि। प्रोपाइटर बिरबहादुर श्रेष्ठ, सम्पर्क मोबाइल नम्बर 98 43 0057 437।

0: नयाँ नेपालको नयाँ रेडियो
1: रेडियो बिहानी 97.6 मेगाहर्ज रेडियो बिहानी 97.6 मेगाहर्ज।

0: रेडियो बिहानी 97.6 मेगाहर्ज।
1: अफिसको डेकोरेशन त सबै सकियो, अब अफिसको लागि चाहिने कम्प्युटर, ल्यापटप, सिसी क्यामेरा, प्रिन्टर लगायतका सामग्रीहरू खरिद गर्न पर्ने, कहाँ गएर किन्ने होला?
2: छैन सर, के सोचिरहनु भएको छ?
1: हेर न बाबु, अफिसको डेकोरेशन त सबै सकियो, यो टेक्निकल सामानहरू किन्न पर्ने, कहाँ गएर किन्ने होला?
2: ल सर, हाम्रै दार्जिलिङ बेसी बिच बजारमा सुसमर्पण कम्प्युटर सेन्टर भएपछि के को चिन्ता?
3: सुसमर्पण कम्प्युटर एन्ड मोबाइल सप, हामी कहाँ नयाँ पुराना डेस्कटप कम्प्युटर, ल्यापटप, सिसी क्यामेरा, प्रिन्टर, युपिएस, इन्टरनेट जडान, टोनर रिफिल, मोबाइल बिक्री तथा मर्मत गरिनका साथै कम्प्युटर सम्बन्धी सम्पूर्ण काम गरिन्छ।
1: सुसमर्पण कम्प्युटर एन्ड मोबाइल सप, नीलकण्ठ नगरपालिका 3 बेच बजार धादिङ, सम्पर्क नम्बर 98 51 10 88 78 र 98 088 78।

0: रेडियो बिहानी 97.6 MHz।
1: होइन है भाउजू, कता जान लागेको हतार हतार गरेर?
2: हेर्नु न बाबु, छोराले मोबाइल झार्दैन, डिस्प्ले नै फुटाइदिएछ भने त्यही बनाउन जान लागेको नि।
1: लौ, त्यही पुछार बजारमा रहेको इन्द्र मोबाइल सेन्टरमा जानु न, त्यहाँ त सस्तोमा ओरिजिनल डिस्प्ले फेरिदिनुको साथै 200 रुपियाँ पर्ने ग्लास पनि सित्तैमा हालिदिन्छ।
2: हजुर, तपाईँहरू पनि मोबाइलको डिस्प्ले फुटेर तनावमा हुनुहुन्छ भने हामी कहाँ आउनुहोला। साथै विभिन्न ब्रान्डका नयाँ मोबाइल तथा सेकेन्ड ह्यान्ड मोबाइल पनि पाइन्छ। अनि सुन्नुहोस् त, बिग्रेको मोबाइल र डिस्प्ले फुटेको मोबाइल पनि बेच्न पाइन्छ।
1: इन्द्र मोबाइल सेन्टर, नीलकण्ठ 3 धादिङ बेसी पुछार बजार, काठमाडौँ जाने पुलको ठिक अगाडि, सुबला पोलिक्लिनिक सँगै। प्रोपाइटर इन्द्र श्रेष्ठ। सम्पर्क नम्बर 9849241111, 9849241111।
3: यता जाउँ आफै, उता जाउँ आफै, हैरानै भयो भने हत्तेरी।
2: खर्च अनुसारको घर त बनाए जस्तै बनाए छ त।
3: बनेर भए त तल्लो घरको जेठा र पारी दाईको घरमा जस्तो आकर्षक डिजाइनका मार्बल, किचन तथा टोयलेट बाथरूम फिटिङका सामान ल्याउन तनाव छैन त?
2: किन तनाव लिने? टङ्केश्वर ग्रुपबाट सञ्चालन भएको ओम टङ्केश्वर इन्टरप्राइजेसमा जानुहोस् न, घर निर्माणका लागि सम्पूर्ण सामग्री एकै ठाउँमा पाइन्छ नि। हाम्रा गाउँका सबैले त्यतैबाट ल्याएको त हो नि।
3: हजुर, हामी कहाँ मार्बल, ट्रायल, ग्रेनाइट, कमोड, बेसिन, चिम्नी, पीवीसी पाइप, सीपीवीसी पाइप, पीपीआर पाइप, पार्किट, गिजर, सोलर, किचन तथा टोयलेट बाथरूम फिटिङ गर्ने सबै सामान अन्तभण्ड होलसेल मूल्यमा पाइन्छ। धादिङ जिल्लाको विभिन्न स्थानबाट सेवा दिँदै आइरहेको ओम चङ्केश्वर इन्टरप्राइजेस, धादिङ बेसी सुगम टोल। सम्पर्क फोन नम्बर 0105204070, 9851878282, गोल्छे बजारको लागि 0104116 र 9200 बजारको लागि 9851209090। ओम टङ्केश्वर इन्टरप्राइजेस, धादिङ बेसी धादिङ। ओम टङ्केश्वर इन्टरप्राइजेस, तपाईँकै सेवामा सधैँ तत्पर।
4: दादा दादा, म त आज स्कुल जान्न।
5: म पनि स्कुल जान्न मम्मी।
6: सुन्नुभयो, छोराछोरी दुवैजना स्कुल नजाने रे। मैले तपाईँलाई अस्ति नै भने होइन, छोराछोरीको झोला च्यातिएको छ, नयाँ झोला ल्याइदिनु भनेर।
7: झोला चाहियो मात्रै भनेर हुन्छ र? राम्रो बलियो भरपद्रो टिकाउ झोला पाउने ठाउँ कहीँ हुनु पर्यो धादिङ बेसीमा।
6: किन नहुनु नि, हाम्रै धादिङ बेसी पुछार बजार एमाले चोकबाट 6 घर तल सलङ मालिका झोला पसल छँदैछ नि।
3: हामी कहाँ आकर्षक डिजाइनका सुटकेस, लेडिज झोला,
7: बाइक कभर, रेनकोट, विभिन्न ब्रान्डका छाता,
3: अर्डर अनुसार विभिन्न स्कुल कलेज तथा संस्थाका झोलाहरू अनुभवी गार्मेन्ट मास्टरद्वारा आकर्षक डिजाइनबाट सिलाइनुको साथै प्रिन्ट सहित होलसेल तथा खुद्रा मूल्यमा बिक्री वितरण गरिन्छ। हामी कहाँ किनेको झोला 50% छुटमा मरमत गरिनुको साथै पुराना झोलाहरू पनि मरमत गरिन्छ। सलाङ मालिका झोला पसल, नीलकण्ठ नगरपालिका 3 पुछार बजार थारिङ, एमाले चोकबाट 6 घर तल,
7: काठमाडौँ जाने बाटोपट्टि।
3: प्रोपाइटर राम थापा मगर। सम्पर्क मोबाइल नम्बर 9861707545।
7: 9861707545।
8: शरीर फुलेर झ्याबुता जस्तो भएर बसेर उठ्न नमिल्ने, उठेर बस्न नमिल्ने भएको थियो। हस्पिटलको दबाई खाँदा खाँदै म मर्ने र बच्नेको ठेगानै थिएन कि। वैदिकमा औषधि हुन्छ अरे भन्ने सुनेर म वैदिकमा गएँ। 15 दिनको दबाई खानुहोस्, त्यहाँबाट अनि विचार हुन्छ भनेर भन्नुभयो डाक्टरले। अनि दबाई लिएर आएँ, जमानी फर्केछ पहिला जस्तो थियो, मलाई 16 वर्षको उमेर जस्तो लागिराखेको छ अहिले भने जस्तो। त्यो हाम्रो नेपालको जडीबुटीबाट उत्पादन भएको चिज हो, त्यसलाई कसैले पनि हेलाटो नगरो।
9: पहिला मलाई विश्वास लागेन, यस्तो यस्तो हस्पिटलको दबाईले त सन्चो हुने, त्यस्तो आयुर्वेदिकको दबाईले के सन्चो हुन्छ र जस्तो लाग्थ्यो मलाई। बाबाले जान्छ भन्दैन खै, मलाई त हुन्न होला जस्तो लाग्छ, अब यत्रो यत्रो मेडिसिन औषधिले त नहुने, जडीबुटीले के होला र भन्ने सोचे। पछि बाबाले त्यहाँदेखि एकचोटि विचार गर्छु खान्छु के हुन्छ भन्नुभयो, अनि गएर ल्याउनु भयो, खानुभयो, पछि सन्चो हुँदा हामी त छक्कै गऱ्यौँ।
10: वैदिक आयुर्वेद सेवा प्रणाली, लाइन्स चोक नारायणगढ, मोबाइल 9855509034, ट्याङ्ला चोक किर्तिपुर काठमाडौँ, 9855249034।
1: विगत 15 वर्षदेखि निरन्तर तपाईँहरूको सेवामा समर्पित न्यू टिपटप ह्यान्डिक्राफ्ट। सिद्धलीको गाउँपालिका एक बैरेनी धादिङ। हामी कहाँ विभिन्न स्कूल कलेज संघ संस्थाका ट्र्याकसुट तथा रेडीमेड सामान पाइनुका साथै धादिङ, गोर्खा, चितवन र नुवाकोट लगायतका जिल्लाहरूमा सामान डेलिभरीको समेत सुविधा रहेको छ। प्रोपाइटर रामजी परियार, फोन नम्बर 9141867764, 9141867764।
11: यता जाउँ आफै, उता जाउँ आफै, हैरानै भयो भने फेरी
12: खर्च अनुसारको घर त बनाए जस्तै बनाए छ त।
11: बनेर भए त तल्लो घरको जेठा र पारी दाईको घरमा जस्तो आकर्षक डिजाइनका मार्बल, किचन तथा टोयलेट बाथरूम फिटिङका सामान ल्याउन तनाव छैन त?
12: किन तनाव लिने? टङ्केश्वर ग्रुपबाट सञ्चालन भएको ओम टङ्केश्वर इन्टरप्राइजेसमा जानुहोस् न। घर निर्माणका लागि सम्पूर्ण सामग्री एकै ठाउँमा पाइन्छ नि। हाम्रो गाउँको सबैले त्यतैबाट ल्याएको त हो नि।
3: हजुर, हामी कहाँ मार्बल, ट्रायल, ग्रेनाइट, कमोड, बेस्टिन, चिन्नी, पीवीसी पाइप, सीपीवीसी पाइप, पीपीआर पाइप, पार्किट, गिजर, सोलार, किचन तथा टोयलेट बाथरूम फिटिङ गर्ने सबै सामान अन्तभन्द होलसेल मूल्यमा पाइन्छ। धादिङ जिल्लाको विभिन्न स्थानबाट सेवा दिँदै आइरहेको ओम चन्केश्वर इन्टरप्राइजेस,
1: धादिङ बेसी सुगम टोल, सम्पर्क फोन नम्बर 010-520-470,
3: 9851-87882, गल्छी बजारको लागि 010-4031-16 र 920 बजारको लागि 9851-2049-90। ओम टङ्केश्वर इन्टरप्राइजेस, धादिङ बेसी धादिङ। ओम टङ्केश्वर इन्टरप्राइजेस, तपाईँकै सेवामा सधैँ तत्पर।
2: पावरवाला चस्मा जस्तो भन्यो त्यस्तै फ्रेम तथा विभिन्न ब्रान्डका घडी तथा चस्माहरू अब एकै ठाउँमा।
1: तपाईँको हेर्ने क्षमतालाई बनाउँछौ हामी प्रकाश जस्तै चम्किलो। आरबी चस्मा पसल, आरुघाट गाउँपालिका 9, आरुघाट बजार, बंगैचा, गोर्खा।
2: हामी कहाँ दैनिक रूपमा निशुल्क आँखा चेक जाँच गरी पावरवाला चस्मा 5 मिनटमै तयार गरिन्छ।
1: विभिन्न ब्रान्डका सनग्लास, फ्रेम, कन्ट्याक्ट लेन्स पाइनुका साथै विभिन्न ओरिजिनल ब्रान्डका घडीहरू तथा चस्माहरू पाइन्छ।
2: प्रोपाइटर बिटु विश्वकर्मा, सम्पर्क नम्बर 9843-62-86-16 र 9810-32-33-54।
1: ए सुन्नुहोस् त, हाम्रो पसल पहिलाको भन्दा ठिक अगाडि सरेको छ, हेर्न नभुल्नुहोला।
13: अफिसको डेकोरेसन त सबै सकियो, अब अफिसको लागि चाहिने कम्प्युटर, ल्यापटप, सिसी क्यामेरा, प्रिन्टर लगायतका सामग्रीहरू खरिद गर्न पर्ने, कहाँ गएर किन्ने होला?
14: होइन सर, के सोचिरहनु भएको छ?
13: हेर न बाबु, अफिसको डेकोरेसन त सबै सकियो, यो टेक्निकल सामानहरू किन्नु पर्ने, कहाँ गएर किन्ने होला?
14: ल सर, हाम्रै दार्जिलिङ बेसी बिच बजारमा सुसमर्पण कम्प्युटर सेन्टर भएपछि के को चिन्ता?
15: सुसमर्पण कम्प्युटर एन्ड मोबाइल सप, हामी कहाँ नयाँ पुराना डेस्कटप कम्प्युटर, ल्यापटप, सिसी क्यामेरा, प्रिन्टर, युपिएस, इन्टरनेट जडान, टोनर रिफिल, मोबाइल बिक्री तथा मर्मत गरिनका साथै कम्प्युटर सम्बन्धी सम्पूर्ण काम गरिन्छ।
13: सुसमर्पण कम्प्युटर एन्ड मोबाइल सप, नीलकण्ठ नगरपालिका 3, बेच बजार, धादिङ। सम्पर्क नम्बर 9851-108878 र 9800888778।

0: गरिब परिवारकी छोरी र म धनी परिवारको छोरा। हाम्रो उमेर त मिल्दैन तर प्रेम बस्यो। हाम्रो प्रेम सम्बन्ध थाहा पाएर मेरो बुवाले गुन्डा लाएर सुरक्षालाई कुट्न लगाए। त्यसपछि हामी भाग्ने क्रममा यहाँ आइपुग्यौँ।
1: यो माया भन्ने चिज यस्तै रहेछ। यो हस्पिटलमा पनि एउटा यस्तो व्यक्ति छ जसलाई

0: नया नेपाल को नया रेडियो
1: रेडियो बिहानी 97.6 MHz रेडियो बिहानी 97.6 MHz

0: रेडियो बिहानी 97.6 MHz।
1: होइन है भाउजू, कता जान लागेको हतार हतार गरेर?
2: हेर्नु न बाबु, छोराले मोबाइल झार्दै डिस्प्ले नै फुटाइदिएछ भने त्यही बनाउन जान लागेको नि।
1: लौ, त्यही पुछार बजारमा रहेको इन्द्र मोबाइल सेन्टरमा जानु न, त्यहाँ त सस्तोमा ओरिजिनल डिस्प्ले फेरिदिनुको साथै 200 रुपियाँ पर्ने ग्लास पनि सित्तैमा हालिदिन्छ।
2: हजुर, तपाईँहरू पनि मोबाइलको डिस्प्ले फुटेर तनावमा हुनुहुन्छ भने हामी कहाँ आउनुहोला। साथै विभिन्न ब्रान्डका नयाँ मोबाइल तथा सेकेन्ड ह्यान्ड मोबाइल पनि पाइन्छ। अनि सुन्नुहोस् त, बिग्रेको मोबाइल र डिस्प्ले फुटेको मोबाइल पनि बेच्न पाइन्छ।
1: इन्द्र मोबाइल सेन्टर, नीलकण्ठ 3 धादिङ बेसी पुछार बजार, काठमाडौँ जाने पुलको ठिक अगाडि, सुबलाभ पोलिक्लिनिक सँगै। प्रोपाइटर इन्द्र श्रेष्ठ। सम्पर्क नम्बर 9849241111, 9849241111।
3: बुढा, आज इन्टरभ्यू थियो, के भयो त?
4: म त सिधै छानियो भने नियुक्ति पत्र पनि आजै दिएछु नि, भोलिबाटै काममा जाने।
3: होइन, के भन्छ, कसरी नि?
4: कसरी हुनु नि, आज रिभा रेमन्ड सुटिङ हाउस एन्ड रितेश टेलरमा शिलाको ड्रेस लगाएर गएको सिधै पा।
5: रिभा रेमन्ड सुटिङ हाउस एन्ड रितेश टेलर्स, हामी कहाँ स्कुल, कलेज, अफिस तथा पार्टीका लागि स्वदेशी तथा विदेशी कपडाको साथै उच्च स्तरीय कारिगरद्वारा सिलाइ गरिन्छ। प्रोपाइटर रितेश परियार। सम्पर्क मोबाइल नम्बर 9849185810, 9849185810।
6: बाबा बाबा, म त आज स्कुल जान्न।
7: म पनि स्कुल जान्न मम्मी।
8: सुन्नु भयो, छोराछोरी दुवैजना स्कुल नजाने रे। मैले तपाईँलाई अस्ति नै भने होइन, छोराछोरीको झोला च्यातिएको छ, नयाँ झोला ल्याइदिनु भनेर।
9: झोला चाहियो मात्रै भनेर हुन्छ र? राम्रो बलियो भरपद्रो टिकाउ झोला पाउने ठाउँ कहीँ हुनु पर्यो धादिङ बेसीमा।
8: किन नहुनु नि, हाम्रै धादिङ बेसी पुछार बजार एमाले चोकबाट 6 घर तल सलङ मालिका झोला पसल छँदैछ नि।
10: हामी कहाँ आकर्षक डिजाइनका सुटकेस, लेडिज झोला,
11: बाइक कभर, रेनकोट, विभिन्न ब्रान्डका छाता,
10: अर्डर अनुसार विभिन्न स्कुल कलेज तथा संस्थाका झोलाहरू अनुभवी गार्मेन्ट मास्टरद्वारा आकर्षक डिजाइनबाट सिलाइनुको साथै प्रिन्ट सहित होलसेल तथा खुद्रा मूल्यमा बिक्री वितरण गरिन्छ। हामी कहाँ किनेको झोला 50% छुटमा मर्मत गरिनुको साथै पुराना झोलाहरू पनि मर्मत गरिन्छ। सलाङ मालिका झोला पसल, नीलकण्ठ नगरपालिका 3 पुछार बजार थारिङ एमाले चोकबाट 6 घर तल
11: काठमाडौँ जाने बाटोपट्टि।
10: प्रोपाइटर राम थापा मगर। सम्पर्क मोबाइल नम्बर 9861705454।
11: 9861975447।

0: रेडियो बिहानी 97.6 MHz
1: नेपालका वरिष्ठ विशेषज्ञ डाक्टरहरूबाट सामान्य समस्यादेखि जटिल रोगसम्मको सफल उपचार गजुरी अस्पतालमा।
2: दैनिक रूपमा ज्वरो आउने, खोकी लाग्ने, पुरानो दम, मोटो दुख्ने, पुरानो ग्यास्ट्रिक, पेट फुल्ने, अल्सर, मृगौलाको पत्थरी, पिसाब पोल्ने, महिलाहरूको महिनावारी गडबडी, सानो पेट दुख्ने, युनाङ्गमा घाउ खटिरा आउने, सेतो पानी बग्ने, हाड जोड्ने भाँचिएको या मर्किएको, छमछम गर्ने एवं कम्मर दुख्ने, घुँडा दुख्ने वा सुन्निने समस्याहरूको परीक्षण,
1: चिलाउने, छालामा देखिएको दुबी, दाद, लुतो, कोठी, त्यस्तै नाक कान घाँटी सम्बन्धी समस्याहरूको सफल उपचारका साथै बाल बालिकामा भएको समस्याको समाधानका लागि गजुरी अस्पताल, गजुरी 1 गजुरी बजार धादिङ, फोन 010-40-23-29।
3: प्रबन्ध निर्देशक राम कार्की, मोबाइल 98-4-50-89-394।
4: मम्मी, मलाई चप्पल किन्ने पैसा दिनु त। तिमीलाई चप्पल किन अस्ति भर्खर पैसा दिएको होइन,
5: त्यो त फाटिसक्यो नि। बजारमा अहिले कस्तो डुप्लिकेट जुत्ता चप्पल आइरहेको छ, हजुरलाई के थाहा?
6: होइन, तिमीहरू अघिदेखि किन झगडा गर्दैछौ?
4: किन हुनु नि, अस्ति भर्खर किनेको चप्पल आज फाट्यो भनेर पैसा माग्दैछ।
6: ल भाइको हल्ला नगर छोरी, तिमीलाई म पैसा दिन्छु, तर जुत्ता चप्पल किन्न चाहिँ कृष्ण सप्लायर्स पुछार बजारमा जाऊ है।
5: किन नि बाबा?
6: किनकि त्यहाँ बच्चादेखि बुढासम्मलाई हुने लेडिज तथा जेन्ट्स आइटमका आकर्षक जुत्ता चप्पल सुपथ मूल्यमा खुद्रा तथा होलसेल बिक्री गरिन्छ नि।
5: हस् बाबा।
7: कृष्ण सप्लायर्स धादिङ पुछार बजार, प्रोप्राइटर कृष्ण तिमल सिन्हा।
8: सम्पर्क मोबाइल 97-41-031-429।
9: विगत 15 वर्षदेखि निरन्तर तपाईँहरूको सेवामा समर्पित न्यू टिपटप ह्यान्डिक्राफ्ट सिद्धलिक गाउँपालिका 1 बैरेनी धादिङ। हामी कहाँ विभिन्न स्कूल कलेज संघ संस्थाका ट्र्याकसुट तथा रेडिमेड सामान पाइनुका साथै धादिङ, गोर्खा, चितवन र नुवाकोट लगायतका जिल्लाहरूमा सामान डेलिभरीको समेत सुविधा रहेको छ। प्रोप्राइटर रामजी परियार, फोन नम्बर 98-41-68-67-64, 98-41-68-67-64।
10: यता जाउँ आफै, उता जाउँ आफै, हैरानै भयो भने खत्तेरी।
11: खर्च अनुसारको घर त बनाए जस्तै बनाए छ त।
10: बनेर भए त तल्लो घरको जेठा र पारी दाईको घरमा जस्तो आकर्षक डिजाइनका मार्बल, किचन तथा टोयलेट बाथरूम फिटिङका सामान ल्याउन तनाव छैन त?
11: किन तनाव लिने? टङ्केश्वर ग्रुपबाट सञ्चालन भएको ओम टङ्केश्वर इन्टरप्राइजेसमा जानुहोस् न, घर निर्माणका लागि सम्पूर्ण सामग्री एकै ठाउँमा पाइन्छ नि। हाम्रो गाउँको सबैले त्यतैबाट ल्याएको त हो नि।
10: हजुर, हामी कहाँ मार्बल, ट्रायल, ग्रेनाइट, कमोड, बेसिन, चिम्नी, पीवीसी पाइप, सीपीवीसी पाइप, पीपीआर पाइप, पार्किट, गिजर, सोलर, किचन तथा टोयलेट बाथरूम फिटिङ गर्ने सबै सामान अन्तभण्ड होलसेल मूल्यमा पाइन्छ। धादिङ जिल्लाको विभिन्न स्थानबाट सेवा दिँदै आइरहेको ओम चङ्केश्वर इन्टरप्राइजेस
12: धादिङ बेसी सुगम टोल, सम्पर्क फोन नम्बर 010-520-470,
10: 98-5-11-87-882, गल्छी बजारको लागि 010-40-31-16 र 920 बजारको लागि 98-51-20-49-90। ओम टङ्केश्वर इन्टरप्राइजेस धादिङ बेसी धादिङ। ओम टङ्केश्वर इन्टरप्राइजेस, तपाईँकै सेवामा सधैँ तत्पर।

0: रेडियो बिहानी 97.6 MHz।
1: यता जाउँ आफै उता जाउँ आफै हैरानै भयो भने हत्तेरी
2: खर्च अनुसारको घर त बनाए जस्तै बनाए छ त
1: बनेर भए त तल्लो घरको जेठा र पारी दाईको घरमा जस्तो आकर्षक डिजाइनका मार्बल किचन तथा टोयलेट बाथरूम फिटिङका सामान ल्याउन तनाव छैन त
2: किन तनाव लिने टङ्केश्वर ग्रुपबाट सञ्चालन भएको ओम टङ्केश्वर इन्टरप्राइजेसमा जानुहोस् न घर निर्माणका लागि सम्पूर्ण सामग्री एकै ठाउँमा पाइन्छ नि हाम्रो गाउँको सबैले त्यतैबाट ल्याएको त हो नि
1: हजुर हामी कहाँ मार्बल ट्रायल ग्रेनाइट कमोड बेसिन चिन्नी पीवीसी पाइप सीपीवीसी पाइप पीपीआर पाइप पार्किट गिजर सोलर किचन तथा टोयलेट बाथरूम फिटिङ गर्ने सबै सामान अल्पभन्द होलसेल मूल्यमा पाइन्छ धादिङ जिल्लाको विभिन्न स्थानबाट सेवा दिँदै आइरहेको ओम चन्केश्वर इन्टरप्राइजेस धादिङ बेस्ती सुगम टोल सम्पर्क फोन नम्बर 010-520-470 98511-87882 गोल्छे बजारको लागि 010-40-31-16 र 920 बजारको लागि 98-51-20-49-90 ओम टङ्केश्वर इन्टरप्राइजेस धादिङ बेसी धादिङ ओम टङ्केश्वर इन्टरप्राइजेस तपाईँकै सेवामा सधैँ तत्पर
3: मैले गहना लिएर थिएँ
4: त्यत्रो दुःख गरेर कमाएको पैसा सबै गहनामा सकिस होइन अनि कहाँबाट लिएर आने गहना
3: नीलकण्ठ नगरपालिका 3 बिच बजार धादिङ बेसमा रहेको आरके सुन चाँदी पसलबाट
4: अनि अघि नै भन्नु पर्दैन त कम बाटी छेयो
5: हजुर हामी कहाँ उच्च गुणस्तरीय सुनचाँदीका आधुनिक डिजाइनका सिक्री औठी मंगलसूत्र हार लगायत विभिन्न डिजाइनका गरगहना बनाइनुका साथै पुरानो गरगहनासँग नयाँ गहना पनि साटिन्छ त्यति मात्र होइन कम्प्युटरबाट नापतोल पनि गरिन्छ
3: आरके सुन चाँदी पसल नीलकण्ठ नगरपालिका 3 बिच बजार धादिङ बेसी प्रोपाइटर राजेन्द्र र शैली सम्पर्क मोबाइल नम्बर 98-41-63-89-53
5: बाजेदेखि नातिसम्म विश्वास हाम्रो माथिसम्म सुन चाँदीको भरपर्दो कारोबारको लागि अब एउटै नाम आरके सुन चाँदी पसल
6: बाबा बाबा म टाढो स्कुल जान्न
7: म पनि स्कुल जान्न मम्मी
8: सुन्नुभयो छोराछोरी दुवैजना स्कुल नजाने रे मैले तपाईँलाई अस्ति नै भने होइन छोराछोरीको झोला च्यातिएको छ नयाँ झोला ल्याइदिनु भनेर
9: झोला चाहियो मात्रै भनेर हुन्छ र राम्रो बलियो भरपद्रो टिकाउ झोला पाउने ठाउँ कहीँ हुनु पर्यो धादिङ बेसीमा
8: किन नहुनु नि हाम्रै धादिङ बेसी पुछार बजार एमाले चोकबाट 6 घर तल सलङ मालिका झोला पसल छँदैछ नि
1: हामी कहाँ आकर्षक डिजाइनका सुटकेस लेडिज झोला
10: बाइक कभर रेनकोट विभिन्न ब्रान्डका छाता
1: अर्डर अनुसार विभिन्न स्कुल कलेज तथा संस्थाका झोलाहरू अनुभवी गार्मेन्ट मास्टरद्वारा आकर्षक डिजाइनबाट सिलाइनुको साथै प्रिन्ट सहित होलसेल तथा खुद्रा मूल्यमा बिक्री वितरण गरिन्छ हामी कहाँ किनेको झोला 50% छुटमा मर्मत गरिनुको साथै पुराना झोलाहरू पनि मर्मत गरिन्छ सलाङ मालिका झोला पसल नीलकण्ठ नगरपालिका 3 पुछार बजार धादिङ एमाले चोकबाट 6 घर तल
10: काठमाडौँ जाने बाटोपट्टि
1: प्रोपाइटर राम थापा मगर सम्पर्क मोबाइल नम्बर 98-61-70-45-54
10: 98-61-97-65-47
11: शरीर फुलेर जागुता जस्तो भएर बसेर उठ्न नमिल्ने उठेर बस्न नमिल्ने भएको थियो हस्पिटलको दबाई खाँदा खाँदै म मर्ने र बच्नेको ठेगानै थिएन कि वैदिकमा औषधि हुन्छ भन्ने सुनेर म वैदिकमा गएँ 15 दिनको दबाई खानुहोस् त्यहाँबाट अनि विचार हुन्छ भनेर भन्नुभयो डाक्टरले अनि दबाई लिएर आएँ जमानी फर्केछ पहिला जस्तो थियो मलाई 16 वर्षको उमेर जस्तो लागिराखेको छ अहिले भने जस्तो त्यो हाम्रो नेपालको जडीबुटीबाट उत्पादन भएको चिज हो त्यसलाई कसैले पनि हेलाचो नगर
12: पहिला मलाई विश्वास लागेन यस्तो यस्तो हस्पिटलको दबाईले त सन्चो हुने त्यस्तो आयुर्वेदिक दबाईले के सन्चो हुन्छ र जस्तो लाग्थ्यो मलाई बाबाले जान्छ भन्दा नि खै मलाई त हुन्न होला जस्तो लाग्छ अब यत्रो यत्रो मेडिसिन औषधिले त नहुने जडीबुटीले के होला र भन्ने सोचे पछि बाबाले त्यहाँदेखि एकचोटि विचार गर्छु खान्छु के हुन्छ भन्नुभयो अनि गएर ल्याउनु भयो खानुभयो पछि सन्चो हुँदा हामी त छक्कै गऱ्यौँ
13: वैदिक आयुर्वेद सेवा प्रणाली लाइन्स चोक नारायणगढ मोबाइल 98-550-50-934 ट्याङ्ला चोक किर्तिपुर काठमाडौँ 98-512-40-934

0: नया नेपाल को नया रेडियो
1: रेडियो बिहानी
2: 97.6 मेगाहर्ज
3: एकैसाथ प्रसारण भइरहेको नेपाली खबर शुरू गरौं। बाढ़ीपछिको प्रभावलाई सम्बोधन गर्न अर्थतन्त्र पुनरुत्थानका प्याकेज अघि बढ़ाइएको सरकारद्वारा जानकारी सम्बन्धी खबरबाट सरकारले रसुवा बाढ़ीपछि विभिन्न क्षेत्रमा परेको प्रभावलाई सम्बोधन गर्न अन्तर्राष्ट्रिय सहयोग परिचालनका साथै अर्थतन्त्र पुनरुत्थानका प्याकेज अघि बढ़ाएको छ। सिंहदरबारमा आज बसेको प्रतिनिधि सभा अन्तर्गतको अर्थ समिति बैठकमा अर्थ मन्त्रालयका सचिव घनश्याम उपाध्यायले विपदबाट भएको भौतिक तथा आर्थिक क्षति र सरकारका तर्फबाट चालिएका कदमको विस्तृत विवरण प्रस्तुत गर्दै विभिन्न प्याकेजका साथ काम भइरहेको जानकारी गराउनु भएको छ। उहाँले प्रधानमन्त्री दैवी प्रकोप उद्धार तथा राहत कोषमा हालसम्म 12 अर्ब रूपियाँ संकलन भएको र बी सरकारद्वारा जानकारी सम्बन्धी खबरबाट सरकारले रसुवा बाढ़ीपछि विभिन्न क्षेत्रमा परेको प्रभावलाई सम्बोधन गर्न अन्तर्राष्ट्रिय सहयोग परिचालनका साथै अर्थतन्त्र पुनरुत्थानका प्याकेज अघि बढ़ाए

प्राप्त भएको उहाँको भनाई छ। केरुङ रसुवा नाका अवरूद्ध भई सप्लाई चेनमा समस्या आएपछि कोरला नाकामा थप जनशक्ति खटाई सामान भित्राउने व्यवस्था गराइएको र अर्थ मन्त्रालयद्वारा व्यवसाय पुनरुत्थान प्याकेज कार्यान्वयन रहेको उहाँको भनाइ छ। अर्थ सचिव उपाध्यायले पुँजी बजार र सुदृढीकरण एफटीएफको निगरानी सूचीबाट बाहिरिने रणनीति र सार्वजनिक पूर्वाधारमा निजी लगानी आकर्षित गर्न वैकल्पिक विकास वित्त कोषको संचालक समिति गठन गरिएको जानकारी दिनुभएको छ। बैठकमा राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका कार्यकारी प्रमुख डाक्टर धर्मराज उप्रेतीले बाढ़ीपछि खोज तथा उद्धार कार्यलाई निरन्तर जारी राखिएको बताउनुभयो। चिलिमे र त्रिशुली 3A 3B को आन्तरिक कनेक्टिभिटी भएका सुरुङमा विशेष ध्यान केन्द्रित भएको उहाँको भनाइ छ। विपदपछिको प्रारम्भिक पुनबहालीका लागि अर्ली कभरी 1-4 महिनाको योजना अघि सारिएको छ। यसै गरी अर्थ समितिले रसुवा बाढ़ीले अर्थतन्त्रमा पारेको प्रभाव विश्लेषण एवं जलवायु वित्तसँग सम्बन्धित सुझाव सरकारलाई दिने प्रयोजनका लागि अध्ययन अनुसन्धान गर्न उपसमिति गठन गरेको छ। आज बसेको समिति बैठकले सम्बन्धित मन्त्रालय र विभिन्न निकायसँग समेत समन्वय गरेर निर्देशन सुझाव तयार पार्ने जिम्मेवारी उपसमितिलाई दिएको छ। उपसमितिको संयोजकमा सुशील खड्का तोकिनु भएको छ। भोटेकोशी बाढ़ी पीड़ितका लागि संकलन गरिएका राहत सामग्रीको खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागले स्थलगत अनुगमन गरेको छ। काठमाडौँको सामाखुशी स्थित राधास्वामी सत्संगमा भण्डारण गरिएका सामग्रीको वरिष्ठ खाद्य अनुसन्धान अधिकृत डाक्टर बालकुमारी शर्माको टोलीले निरीक्षण गरेको हो। खाद्य स्वच्छता तथा गुणस्तर ऐन 2081 बमोजिम गरिएको अनुगमनका क्रममा प्याकेटबन्द खाद्य वस्तुको अवस्था सन्तोषजनक पाइएको छ। चाउचाउ बिस्कुट जुस नुन र प्याकेटका चामलमा उद्योगको नाम ब्याज नम्बर म्याद बाँकी नै रहेको पाइएको विभागले जनाएको छ। ललितपुरको सादोबाटो स्थित स्वीमिङ पूल कम्प्लेक्स परिसरमा निर्माण गरिएका जेएनजी आन्दोलनका 45 जना सहितको शालिग अनावरण कार्यक्रम आज स्थगित भएको छ। निर्मित शालिग सहितको वास्तविक अनुहारसँग नमिलेको भन्दै परिवारका सदस्यले आपत्ति जनाएपछि अनावरण कार्यक्रम रोकिएको हो। परिवारले शालिगको अनुहार नसचाएसम्म अनावरण गर्न नदिने अडान लिएपछि कार्यक्रम स्थगित गरिएको थियो। शालिग अनावरण कार्यक्रममा सहभागी हुन पुग्नुभएका गृहमन्त्री सुदन गुरूङ समेत शालिग अनावरण नगरी फर्किनु भएको छ। परिवारको माग सम्बोधन भएपछि मात्रै अनावरण प्रक्रिया अघि बढ़ाउने तयारी भएको बताइएको छ। प्रतिनिधि सभाको बैठक अहिले जारी छ। अहिले विभिन्न सांसदहरूले आफ्नो धारणा राखिरहनु भएको छ। रासपा सांसद एवं जेएनजी सहितकी आमा रचना खतिवड़ा खत्रीले जेएनजी सहितले कहिले न्याय पाउने भन्दै सरकारसँग प्रश्न गर्नुभएको छ। आज प्रतिनिधि सभा बैठकमा समय लिएर बोल्दै उहाँले यस्तो प्रश्न गर्नुभएको हो। हिजो मंगलबार जेएनजी सहितको सम्झनामा आयोजित स्मृति सभामा बोलाउँदा पनि नआएको भन्दै उहाँले आपत्ति जनाउनुभयो। निमन्त्रणा दिएर आउन बोल्न आग्रह गरेको पनि उहाँले जनाउनु भएको छ। उहाँले प्रधानमन्त्रीलाई सो कुरा बताउनु भएको र बिहान 7 बजेदेखि आग्रह गर्दा पनि प्रधानमन्त्री बालेन्द्र शाहले साँझ 7 बजे मात्रै स्टाटस लेखेको भन्दै आपत्ति जनाउनु भएको छ। जेएनजी आन्दोलन भएको 1 वर्ष भयो। जेएनजी सहितले देशले सहित पायो, एक दिन विदा पायो। उहाँले भन्नुभयो निमन्त्रणा दिएर कि त आइदिनुहोस्, केही त बोलिदिनुहोस्, जेएनजी सहितको नाममा केही त लेखिदिनुहोस् भनेर बिहान 7 बजेबाट भन्दा भन्दा बेलुकी 7 बजे स्टाटस त आयो। अन्तमा 1 वर्षपछि शहीदलाई श्रद्धांजली उहाँले सोही प्रसंगमा सरकारलाई थप 2 प्रश्न गर्नुभयो। अब म यो सरकारलाई 2 प्रश्न सोध्न चाहन्छु। शहीदले न्याय कति वर्षमा पाउँछ? सरकार शहीद र घाइते परिवारलाई भेट्न कति वर्ष लाग्छ? उहाँले भन्नुभएको छ। सांसद खतिवड़ाले गत वर्ष भदौ 23 गतेको जेएनजी आन्दोलनका क्रममा 23 वर्षीय छोरा रसिक खतिवड़ालाई गुमाउनु भएको थियो। यसै गरी जेएनजीसँग सरकारले गरेको 10 बुँदे सम्झौता कार्यान्वयनको विषय पनि आजको प्रतिनिधि सभामा उठेको छ। यो कहिले कार्यान्वयन हुन्छ भनेर सत्तारूढ़ दल राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद पुरूषोत्तम शुभ प्रभात यादवले यो विषयमा सरकारको ध्यान आकर्षण गराउनु भएको छ। यसै गरी आजकै संसद बैठकमा बोल्दै जेएनजी दिवसका अवसरमा आयोजित कार्यक्रममा विवादित धर्मगुरूलाई मंचमा राखिएको प्रति राष्ट्रिय स्वतन्त्र पार्टी रासोपाका सांसदले संसदमा असन्तुष्टि पोख्नु भएको छ। रासपा सांसद मधुकुमार सौलागाईले बुधबारको प्रतिनिधि सभा बैठकमा यसबारे असन्तुष्टि राख्नु भएको हो। राष्ट्रिय स्वतन्त्र पार्टी रासपाका सभापति रवि लामिछानेले भोटेकोशी बाढ़ीलाई लिएर जलवायु न्यायको ढोका ढकढकाउने बताउनु भएको छ। आजको जारी प्रतिनिधि सभा बैठकमा बोल्दै रासपा सभापति लामिछानेले भोटेकोशी बाढ़ीमा मृत्यु हुनेहरूलाई जलवायु अन्याय पीड़ितको संज्ञा दिनुभयो। आफूले नगरेको गल्तीमा उनीहरूले ज्यान गुमाएको लामिछानेको भनाइ छ।

0: भोटेकोशी बारीमा ज्यान गुमाउनेहरू जलवायु अन्यायका पीड़ित हुन् उहाँको भनाइ छ। यस विषयमा न्यायका लागि पहल गर्नुपर्ने उहाँको भनाइ थियो। हामीसँग खबर अझै बाँकी छन्। नेपाली रेडियो नेटवर्क सुन्दै गर्नुहोला।
1: भनिन्छ नि, नानीदेखि लागेको बानी मेरो पनि एउटा बानी थियो। जे पनि बचत गरिहाल, बिस्तारै यो बानी स्वभाव बन्दै गयो। बाबालाई पनि ब्याङ्कमा खातै खोलिदिनु पर्ने भयो। अनि त महिनाभरिमा खुत्रुके भरायो, बाबासँग ब्याङ्क गएर जम्मा गरायो। समयसँगै हुर्किँदै गयो, बचत पनि थरी थरी चिन्न लाग्यो। जिन्दगी नहो सधैँ किन एकनास हुन्थ्यो र, तर पनि मन ढुक्क हुन्थ्यो। किनकि मेरो खाता थियो नोबेल ब्याङ्कमा। मेरो बाबादेखि मेरी छोरी सानी सबैलाई सरेको छ मेरो जस्तै बानी।
2: तपाईँको नोबेल ब्याङ्कमा खाता छ कि छैन त?

0: भोटेकोशी बाढी प्रभावित सम्बन्धी कृषि विकास ब्याङ्क लिमिटेडको अत्यन्त जरूरी सूचना। प्रिय ग्राहक वर्ग, प्राकृतिक विपत्तिले निम्ति आएको यस दुःखद घड़ीमा तपाईँले भोग्नु भएको पीड़ा र क्षतिप्रति हामी गहिरो दुःख व्यक्त गर्दछौ। तपाईँ कहाँ हुनुहुन्छ, कस्तो अवस्थामा हुनुहुन्छ, कस्तो क्षति भएको छ, कृपया हामीलाई तल दिएको नम्बरमा जानकारी गराउनुहोस्। तपाईँको समस्या र आवश्यकता बारे हामीलाई बताउनुहोस्। हामी तपाईँको कुरा सुन्न र सहयोगका लागि सधैँ तयार छौ। त्रिशुली शाखा सम्पर्क 98513 17966, गजुरी शाखा सम्पर्क 98513 18367, धुन्चे शाखा सम्पर्क 98513 17866, कल सेन्टर 015 721 165, टोल फ्री नम्बर 1660011110, इमेल kathmandu.ro@advl.gov.np। तपाईँको सुरक्षा नै हाम्रो पहिलो प्राथमिकता हो। यो कठिन समयमा हामी तपाईँको साथमा छौ। कृषि विकास ब्याङ्क लिमिटेड।
1: यो आवाज हो नेपाली रेडियो नेटवर्कको। नेपाली खबर।
2: अब बाँकी खबर। नेपाली कांग्रेसका सभापति गगन थापाले भदौ 23 र 24 गते भएका घटनामा संलग्न सबैमाथि निष्पक्ष छानबिन गरी कार्यवाही गर्न सरकारसँग माग गर्नुभएको छ। बीपी स्मृति दिवसको अवसरमा आज भिडियो सन्देश दिँदै सभापति थापाले भदौ 24 गते आफ्नो घर समेत जलेको स्मरण गर्नुभयो। थापाले उक्त दिनको आफ्नो व्यक्तिगत पीड़ा भन्दा घटनामा ज्यान गुमाएका र घाइते भएका युवाको पीड़ा ठूलो भएको बताउनु भएको छ। उहाँले भदौ 23 गते शान्तिपूर्ण आन्दोलनमाथि भएको राज्य दमन र आन्दोलनमा घुसपैठ गरी हिंसा भड़काउनेको पहिचान गर्नुपर्ने बताउनु भएको छ। पृथ्वी राजमार्ग अन्तर्गत धादिङको थाक्रे गाउँपालिका 2 खैरघारीमा मोटरसाइकल दुर्घटना हुँदा 2 जनाको मृत्यु भएको छ। दुर्घटनामा मोटरसाइकलमा सवार 2 जनाको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ। गल्छीबाट सिमलेतर्फ जाँदै गरेको 52 P4322 नम्बरको मोटरसाइकल अनियन्त्रित भई दुर्घटनामा परेको हो। मृत्यु हुनेमा गल्छी गाउँपालिका 5 का दिनेश तामाङ र हरि तामाङ रहेको प्रहरीले जनाएको छ। कर्णाली प्रदेश सरकारले मानसिक स्वास्थ्यलाई प्राथमिकतामा राखी सचेतना कार्यक्रम अगाडि बढ़ाएको छ। पछिल्लो समयमा समाजमा मानसिक स्वास्थ्य समस्या बढ़दै गएको पाइएपछि प्रदेश सरकार सामाजिक विकास मन्त्रालयले पहिचान उपचार र नियन्त्रणमा बढ़ी जोड़ दिँदै आएको छ। मन्त्रालयका अनुसार त्यस समस्या ग्रामीण भेगभन्दा शहरी क्षेत्रमा बढ़ी देखिएको छ। मानसिक स्वास्थ्य समस्याको न्यूनीकरण तथा रोकथामका लागि मुलुकका 7 प्रदेशमध्ये सबैभन्दा पहिला कर्णाली प्रदेशले मानसिक स्वास्थ्य तथा मनोसामाजिक रणनीति तथा कार्ययोजना निर्माण गरेको हो। हामीसँग खबर अझै पनि बाँकी छन्। नेपाली रेडियो नेटवर्क सुन्दै गर्नुहोला।
3: एनबीएल सर्वसुलभ आवास कर्जा बब्बाल फेस्टिवल अफर।
4: अब बन्छ सबैको सपनाको घर, किनकि हामीसँग छ सर्वाधिक न्यून ब्याज दर।
3: परिवर्तनीय ब्याज दरमा 4.95% वा स्थिर ब्याज दरमा 5.99%।
4: विशेषताहरू रु 2 करोड़ सम्मको कर्जा सुविधा।
3: घर तथा अपार्टमेन्ट खरिद, घर निर्माण तथा मरमत सम्हार गर्न
4: 25 वर्ष सम्मको लचिलो कर्जा अवधि,
3: न्यून सेवा शुल्क, न्यून ब्याज दर,
4: सम्पूर्ण शाखाबाट कर्जा प्रवाह। थप जानकारीको लागि आजै आफ्नो नजिकैको शाखा कार्यालय वा कल सेन्टर 01-597-1222 सम्पर्क गर्नुहोस्।
3: शर्तहरू लागू हुनेछन्।
5: समय सँगै अघि बढ्दै नेपाल ब्याङ्क लिमिटेड, नेपालको पहिलो ब्याङ्क।

दिलेले आयो नयाँ एलजी एसेन्सियल सिरिज अब किफायती मूल्यमा रेफ्रिजरेटर वाशिङ मसिन एसी को कम्प्लिट रेन्ज 10 वर्षको वारेन्टी सहित 0% नो कस्ट ईएमआई नागरिकता भए पुग्छ हरेक घरको खुशी घर घरमा एलजी लाइफ्स गुड

0: एकमात्र डीटीएच सेवा डिस्क होम
1: डिश होम खुशी को कनेक्शन
2: यो आवाज हो नेपाली रेडियो नेटवर्क को तपाईं सुन्दै हुनुहुन्छ नेपाली खबर।
3: अब विदेशका खबर। संयुक्त राष्ट्र संघको 81 महासभा शुरू भएको छ। संयुक्त राष्ट्र संघको मुख्यालय न्यूयोर्कमा शुरू भएको महासभा आगामी 29 सेप्टेम्बरसम्म जारी रहनेछ। विश्वासको पुनर्स्थापना रूपान्तरणको व्यवस्थापन सबैका लागि काम गर्ने संयुक्त राष्ट्र संघ भन्ने नारासहित 20 दिन चल्ने महासभाको बैठकलाई अध्यक्ष खालिलुर रहमान र महासचिव एन्टोनियो गुटेरेसले सम्बोधन गर्नुभएको छ। यता बेलायतको हवाई यातायात व्यवस्थापन प्रणालीमा देखिएको प्राविधिक समस्याका कारण देशभर 1000 भन्दा बढ़ी उडान रद्द भएका छन्। समस्याका कारण हजारौं यात्रु प्रभावित भएका छन्। र खेल खबर। नेपालको पुरूष भलिबलमा पहिलो पटक आयोजना भइरहेको फ्रेन्चाइज लीगले कोर्टभित्रको रोमाञ्चक प्रतिस्पर्धासँगै कोर्ट बाहिर पनि भलिबलको क्रेज बढ़ाएको छ। नेपाल भलिबल लीगको पहिलो संस्करणले कवर हलमा दर्शकको बाक्लो उपस्थिति र नेपाली भलिबल प्रति क्रेज बढ़ाएको हो। लीगको पहिलो दिनको टिकट बिक्रीबाट उठेको 5,90,110 रूपियाँ प्रधानमन्त्री दैविप्परको पुद्दार कोषमा जम्मा गरिएको छ। कर्णाली शिवराज 8 अंकसहित शीर्ष स्थानमा अपराजित छ भने उडान वायर मंखवायर र अहमेद मुस्ताफाले उत्कृष्ट प्रदर्शन गरिरहेका छन्। नेपालको पुरूष भलिबलमा पहिलो पटक आयोजना भइरहेको फ्रेन्चाइज लीगले कोर्टभित्रको रोमाञ्चक प्रतिस्पर्धासँगै कोर्ट बाहिर पनि भलिबलको क्रेज बढ़ाएको हो। जाँदा जाँदै नेपाली खबरमा मुख्य खबरका शीर्षक पुनः एकपटक। बाढ़ीपछिको प्रभावलाई सम्बोधन गर्न
4: रेडियो बिहानी 97.6 मेगाहर्ज
5: पावरवाला चस्मा जस्तो भन्यो त्यस्तै फ्रेम तथा विभिन्न ब्रान्डका घडी तथा चस्माहरू अब एकै ठाउँमा।
6: तपाईँको हेर्ने क्षमतालाई बनाउँछौ हामी प्रकाश जस्तै चम्किलो आरबी चस्मा पसल आरूघाट गाउँपालिका 9 आरूघाट बजार बंगैचा गोर्खा।
5: हामी कहाँ दैनिक रूपमा निशुल्क आँखा चेक जाँच गरी पावरवाला चस्मा 5 मिनटमै तयार गरिन्छ।
6: विभिन्न ब्रान्डका सनग्लासेस फ्रेम कन्ट्याक्ट लेन्स पाइनुका साथै विभिन्न ओरिजिनल ब्रान्डका घडीहरू तथा चस्माहरू पाइन्छ।
5: प्रोपाइटर बिटु विश्वकर्मा सम्पर्क नम्बर 9843462616 र 9810323754।
6: ए सुन्नुहोस् त, हाम्रो पसल पहिलाको भन्दा ठिक अगाडि सरेको छ, हेर्न नभुल्नुहोला।
7: दादा दादा म टाढा स्कुल जान्न।
8: म पनि स्कुल जान्न मम्मी।
9: सुन्नुभयो, छोराछोरी दुवैजना स्कुल नजाने रे। मैले तपाईँलाई अस्ति नै भने होइन छोराछोरीको झोला च्यातिएको छ, नयाँ झोला ल्याइदिनु भनेर।
10: झोला चाहियो मात्रै भनेर हुन्छ र? राम्रो बलियो भरपद्रो टिकाउ झोला पाउने ठाउँ कहीँ हुनु पर्यो धादिङ बेसीमा।
9: किन नहुनु नि, हाम्रै धादिङ बेसी पुछार बजार एमाले चोकबाट 6 घर तल सलङ मालिका झोला पसल छँदैछ नि।
11: हामी कहाँ आकर्षक डिजाइनका सुटकेस लेडिज झोला
12: बाइक कभर रेनकोट विभिन्न ब्रान्डका छाता
11: अर्डर अनुसार विभिन्न स्कुल कलेज तथा संस्थाका झोलाहरू अनुभवी गार्मेन्ट मास्टरद्वारा आकर्षक डिजाइनबाट सिलाइनुको साथै प्रिन्ट सहित होलसेल तथा खुद्रा मूल्यमा बिक्री वितरण गरिन्छ। हामी कहाँ किनेको झोला 50% छुटमा मर्मत गरिनुको साथै पुराना झोलाहरू पनि मर्मत गरिन्छ। सलाङ मालिका झोला पसल नीलकण्ठ नगरपालिका 3 पुछार बजार धादिङ एमाले चोकबाट 6 घर तल
12: काठमाडौँ जाने बाटोपट्टि।
11: प्रोपाइटर राम थापा मगर। सम्पर्क मोबाइल नम्बर 9861707545।

0: होइन है भाउजू, कता जान लागेको हतार हतार गरेर?
1: हेर्नु न बाबु, छोराले मोबाइल झार्दै डिस्प्ले नै फुटाइदिएछ भने त्यही बनाउन जान लागेको नि।
0: लौ, त्यही पुछार बजारमा रहेको इन्द्र मोबाइल सेन्टरमा जानु न, त्यहाँ त सस्तोमा ओरिजिनल डिस्प्ले फेरिदिनुको साथै 200 रुपियाँ पर्ने ग्लास पनि सित्तैमा हालिदिन्छ।
1: हजुर, तपाईँहरू पनि मोबाइलको डिस्प्ले फुटेर तनावमा हुनुहुन्छ भने हामी कहाँ आउनु होला। साथै विभिन्न ब्रान्डका नयाँ मोबाइल तथा सेकेन्ड ह्यान्ड मोबाइल पनि पाइन्छ। अनि सुन्नुहोस् त, बिग्रेको मोबाइल र डिस्प्ले फुटेको मोबाइल पनि बेच्न पाइन्छ।
0: इन्द्र मोबाइल सेन्टर, नीलकण्ठ 3 धादिङ बेसी पुछार बजार, काठमाडौँ जाने पुलको ठिक अगाडि, सुबला पोलिक्लिनिक सँगै। प्रोपाइटर इन्द्र श्रेष्ठ। सम्पर्क नम्बर 9849241111, 9849241111।
2: यता जाउँ आफै, उता जाउँ आफै, हैरानै भयो भने खत्तेरी।
1: खर्च अनुसारको घर त बनाए जस्तै बनाए छ त।
2: बनेर भए त तल्लो घरको जेठा र पारी दाईको घरमा जस्तो आकर्षक डिजाइनका मार्बल, किचन तथा टोयलेट बाथरूम फिटिङका सामान ल्याउन तनाव छैन त?
1: किन तनाव लिने? टङ्केश्वर ग्रुपबाट सञ्चालन भएको ओम टङ्केश्वर इन्टरप्राइजेसमा जानुहोस् न, घर निर्माणका लागि सम्पूर्ण सामग्री एकै ठाउँमा पाइन्छ नि। हाम्रा गाउँका सबैले त्यतैबाट ल्याएको त हो नि।
2: हजुर, हामी कहाँ मार्बल, ट्रायल, ग्रेनाइट, कमोड, बेसिन, चिम्नी, पीवीसी पाइप, सीपीवीसी पाइप, पीपीआर पाइप, पार्किट, गिजर, सोलर, किचन तथा टोयलेट बाथरूम फिटिङ गर्ने सबै सामान अल्पभन्द होलसेल मूल्यमा पाइन्छ। धादिङ जिल्लाको विभिन्न स्थानबाट सेवा दिँदै आइरहेको ओम चन्केश्वर इन्टरप्राइजेस,
3: धादिङ बेसी सुगम टोल। सम्पर्क फोन नम्बर 0105204070,
2: 9851887882, गोल्छे बजारको लागि 0104131116 र 920 बजारको लागि 9851209090। ओम टङ्केश्वर इन्टरप्राइजेस, धादिङ बेसी धादिङ। ओम टङ्केश्वर इन्टरप्राइजेस, तपाईँकै सेवामा सधैँ तत्पर।

0: ओहो होइन के हो अझ हातमा सुनको औठी पनि
1: ल तलाई थाहा छैन मिलन टोलमा रहेको रोमन मोबाइल पसलमा मोबाइल किन्दा हरेक महिना सुनको औठी पाइन्छ नि
0: ए हो र त्यसो भए म पनि मोबाइल किन्दा गइहाले रोमन मोबाइल पसल धादिङ बेसीमा
1: रोमन मोबाइल घडी पसल नीलकण्ठ नगरपालिका 3 धादिङ बेसी धादिङ हामी कहाँ मोबाइल तथा मोबाइलका सम्पूर्ण पार्टपुर्जा घडी रेडियो टिभी डिस होम आइरन चार्जर पंखा लगायत सम्पूर्ण घरायसी इलेक्ट्रिक सामानहरू बिक्री तथा मर्मत गरिन्छ
0: साथै किस्ताबन्दीमा हरेक ब्रान्डका मोबाइलहरू पाइनुको साथै पुरानो मोबाइलबाट नयाँ मोबाइल पनि साटिन्छ
1: बम्पर उपहारमा हरेक स्मार्टफोनको खरिदमा हरेक महिना सुनको औठी समेत प्राप्त गर्न सक्नुहुनेछ
0: प्रोप्राइटर राम श्रेष्ठ सम्पर्क मोबाइल नम्बर 9841-9797-13 र 9813-1915-19
2: तपाईँको सन्तुष्टि नै हाम्रो सन्तुष्टि हो
3: लस्तो है मेबे फेबेमा रङमाजे आरसीसी दिम गोरा चहरा दिन प्रे र खोरमा नग फारममा अस्तिम टमाटर कि टनेलमा सिङबै सुर सिङजेपल मुबा होले सिङबै सुर मुसम ओम टंके सुर इन्टरप्राइजेस धादिङ बेसी सुगम टोलरी सेगो है रोमा हुजुरिमी दिम फिटिङ सिङबै अन्तर्राष्ट्रिय स्तरला जम्मनु सामानमा होलसेल मूल्यारी यङबा अस्तेम दिम सम्म न बोरबरी ढुवानीला सुविधा न मुभा क्रङ्युर्नाले बजार कोर्ब आही नै रोमा सेगो बरो ओम टंकेश्वर इन्टरप्राइजेस धादिङ बेसी सुगम टोलरी सम्पर्क नम्बर चाहिँ 010-520-470 अस्तेम 9851-87-882 फोन सिन्जिम सेगो है रोमा

0: विगत 15 वर्षदेखि निरन्तर तपाईहरुको सेवामा समर्पित न्यू टिपटप ह्यान्डिक्राफ्ट सिद्धलीको गाउँपालिका एक बैरेनी धादिङ हामी कहाँ विभिन्न स्कूल कलेज संघ संस्थाका ट्र्याकसुट तथा रेडीमेड सामान पाइनुका साथै धादिङ गोर्खा चितवन र नुवाकोट लगायतका जिल्लाहरूमा सामान डेलिभरीको समेत सुविधा रहेको छ। प्रोपाइटर रामजी परियार, फोन नम्बर 9141867764 9141867764।
1: कार्यक्रमको तयारी त सबै सकियो, साउन्ड सिस्टमको लागि कहाँ सम्पर्क गर्ने होला?
2: कहाँ हुनु नि सर, हाम्रै धादिङ बेसीमा रहेको सत्यदेवी साउन्ड सिस्टम सर्भिसमा सम्पर्क गर्ने हो नि।
3: सत्यदेवी साउन्ड सिस्टम सर्भिस, नीलकण्ठ नगरपालिका 3 मिलनचोल धादिङ।
2: हामी कहाँ सभा सम्मेलन महोत्सव लोसार शुभ विवाह व्रतबन्ध आदि कार्यको लागि साउन्ड सिस्टम उपलब्ध गरिन्छ।
3: सानोदेखि ठुल्ठुला कार्यक्रमहरूमा गुणस्तरीय सेवा दिँदै आइरहेको एकमात्र उत्कृष्ट साउन्ड सिस्टम सत्यदेवी साउन्ड सिस्टम सर्भिस।
4: प्रोपाइटर मर्नेन वाइबा, सम्पर्क मोबाइल नम्बर 9855097838 र 9802340723।
5: अफिसको डेकोरेसन त सबै सकियो, अब अफिसको लागि चाहिने कम्प्युटर, ल्यापटप, सिसी क्यामेरा, प्रिन्टर लगायतका सामग्रीहरू खरिद गर्न पर्ने, कहाँ गएर किन्ने होला?
1: छैन सर, के सोचिरहनु भएको छ?
5: हेर न बाबु, अफिसको डेकोरेसन त सबै सकियो, यो टेक्निकल सामानहरू किन्नु पर्ने, कहाँ गएर किन्ने होला?
1: ल सर, हाम्रै दार्जिलिङ बेसी बिच बजारमा सुसमर्पण कम्प्युटर सेन्टर भएपछि के को चिन्ता?
2: सुसमर्पण कम्प्युटर एन्ड मोबाइल सप, हामी कहाँ नयाँ पुराना डेस्कटप कम्प्युटर ल्यापटप सिसी क्यामेरा प्रिन्टर युपिएस इन्टरनेट जडान टोनर रिफिल मोबाइल बिक्री तथा मर्मत गरिनका साथै कम्प्युटर सम्बन्धी सम्पूर्ण काम गरिन्छ।
3: सुसमर्पण कम्प्युटर एन्ड मोबाइल सप, नीलकण्ठ नगरपालिका 3 बेच बजार धादिङ, सम्पर्क नम्बर 9851108878 र 9808878778।
6: शरीर फुलेर जागुता जस्तो भएर बसेर उठ्न नमिल्ने, उठेर बस्न नमिल्ने भएको थियो। हस्पिटलको दबाई खाँदा खाँदै म मर्ने र बच्नेको ठेगानै थिएन कि। वैदिकमा औषधि हुन्छ अरे भन्ने सुनेर म वैदिकमा गएँ। 15 दिनको दबाई खानुहोस्, त्यहाँबाट अनि विचार हुन्छ भनेर भन्नुभयो डाक्टरले। अनि दबाई लिएर आएँ, जमानी फर्केछ पहिला जस्तो थियो, मलाई 16 वर्षको उमेर जस्तो लागिराखेको छ अहिले पनि। हेर्नुहोस्, त्यो हाम्रो नेपालको जडीबुटीबाट उत्पादन भएको चिज हो, त्यसलाई कसैले पनि हेलातो नगरोस्।
7: पहिला मलाई विश्वास लागेन, यस्तो यस्तो हस्पिटलको दबाईले त सन्चो हुने, त्यस्तो आयुर्वेदिकको दबाईले के सन्चो हुन्छ र जस्तो लाग्थ्यो मलाई। बाबाले जान्छ भन्दा नि खै मलाई त हुन्न होला जस्तो लाग्थ्यो, अब यत्रो यत्रो मेडिसिन औषधिले त नहुने, जडीबुटीले के होला र भन्ने सोच्थे। पछि बाबाले त्यहाँदेखि एकचोटि विचार गर्छु खान्छु के हुन्छ भन्नुभयो, अनि गएर ल्याउनु भयो, खानुभयो, पछि सन्चो हुँदा हामी त छक्कै पऱ्यौँ।
8: वैदिक आयुर्वेद सेवा प्रणाली लाइन्स चोक नारायणगढ, मोबाइल 9855050934, ट्याङ्ला चोक किर्तिपुर काठमाडौँ 9855040934।

0: नया नेपाल को नया रेडियो
1: रेडियो बिहानी 97.6 MHz
2: रेडियो बिहानी 97.6 MHz।

0: रेडियो बिहानी 97.6 मेगाहर्ज
1: यता जाउँ आफै उता जाउँ आफै हैरानै भयो भने हत्तेरी
2: खर्च अनुसारको घर त बनाए जस्तै बनाए छ त
1: बनेर भए त तल्लो घरको जेठा र पारी दाईको घरमा जस्तो आकर्षक डिजाइनका मार्बल किचन तथा टोयलेट बाथरूम फिटिङका सामान ल्याउन तनाव छैन त
2: किन तनाव लिने टङ्केश्वर ग्रुपबाट सञ्चालन भएको ओम टङ्केश्वर इन्टरप्राइजेसमा जानुहोस् न घर निर्माणका लागि सम्पूर्ण सामग्री एकै ठाउँमा पाइन्छ नि हाम्रो गाउँको सबैले त्यतैबाट ल्याएको त हो नि
3: हजुर हामी कहाँ मार्बल ट्रायल ग्रेनाइट कमोड बेसिन चिन्नी पीवीसी पाइप सीपीवीसी पाइप पीपीआर पाइप पार्किट गिजर सोलर किचन तथा टोयलेट बाथरूम फिटिङ गर्ने सबै सामान अन्तभण्ड होलसेल मूल्यमा पाइन्छ धादिङ जिल्लाको विभिन्न स्थानबाट सेवा दिँदै आइरहेको ओम चन्द्रेश्वर इन्टरप्राइजेस
4: धादिङ बेसी सुगम टोल सम्पर्क फोन नम्बर 010-520-470
3: 98-511-87-882 गोल्छी बजारको लागि 010-40-31-16 र 920 बजारको लागि 98-51-20-49-90 ओम टङ्केश्वर इन्टरप्राइजेस धादिङ बेसी धादिङ ओम टङ्केश्वर इन्टरप्राइजेस तपाईँकै सेवामा सधैँ तत्पर
5: बाबा बाबा म त आज स्कुल जान्न
6: म पनि स्कुल जान्न मम्मी
7: सुन्नुभयो छोराछोरी दुवैजना स्कुल नजाने रे मैले तपाईँलाई अस्ति नै भने होइन छोराछोरीको झोला च्यातिएको छ नयाँ झोला ल्याइदिनु भनेर
8: झोला चाहियो मात्रै भनेर हुन्छ र राम्रो बलियो भरपद्रो टिकाउ झोला पाउने ठाउँ कहीँ हुनु पर्यो धादिङ बेसीमा
7: किन नहुनु नि हाम्रै धादिङ बेसी पुछार बजार एमाले चोकबाट 6 घर तल सलङ मालिका झोला पसल छँदैछ नि
3: हामी कहाँ आकर्षक डिजाइनका सुटकेस लेडिज झोला
4: पाइप कभर रेनकोट विभिन्न ब्रान्डका छाता
3: अर्डर अनुसार विभिन्न स्कुल कलेज तथा संस्थाका झोलाहरू अनुभवी गार्मेन्ट मास्टरद्वारा आकर्षक डिजाइनबाट सिलाइनुको साथै प्रिन्ट सहित होलसेल तथा खुद्रा मूल्यमा बिक्री वितरण गरिन्छ हामी कहाँ किनेको झोला 50% छुटमा मर्मत गरिनुको साथै पुराना झोलाहरू पनि मर्मत गरिन्छ सोलाङ मालिका झोला पसल नीलकण्ठ नगरपालिका 3 पुछार बजार धादिङ एमाले चोकबाट 6 घर तल
4: काठमाडौँ जाने बाटोपट्टि
3: प्रोपाइटर राम थापा मगर सम्पर्क मोबाइल नम्बर 98-61-70-45-54
4: 98-61-97-65-47

0: तिमीलाई चप्पल किन अस्ति भर्खर पैसा दिएको होइन?
1: त्यो त फाटिसक्यो नि, बजारमा अहिले कस्तो डुप्लिकेट जुत्ता चप्पल आइरहेको छ, हजुरलाई के थाहा?
2: होइन, तिमीहरू अघिदेखि किन झगडा गर्दैछौ?
0: किन हुनु नि, अस्ति भर्खर किनेको चप्पल आज फाट्यो भनेर पैसा माग्दैछ।
2: ल भाइगो, हल्ला नगर छोरी, तिमीलाई म पैसा दिन्छु, तर जुत्ता चप्पल किन्न चाहिँ कृष्ण सप्लायर्स पुछार बजारमा जाऊ है।
1: किन नि बाबा?
2: किनकि त्यहाँ बच्चादेखि बुढासम्मलाई हुने लेडिज तथा जेन्ट्स आइटमका आकर्षक जुत्ता चप्पल सुपथ मूल्यमा खुद्रा तथा होलसेल बिक्री गरिन्छ नि।
1: हस् बाबा।
3: कृष्ण सप्लायर्स, दार्जिलिङ बेसिक पुछार बजार, प्रोप्राइटर कृष्ण चिबल सिन्हा।
4: सम्पर्क मोबाइल 97140131429।
5: बाबा बाबा, म त आज स्कुल जान्न।
6: म पनि स्कुल जान्न मम्मी।
7: सुन्नुभयो, छोराछोरी दुवैजना स्कुल नजाने रे। मैले तपाईँलाई अस्ति नै भने होइन, छोराछोरीको झोला च्यातिएको छ, नयाँ झोला ल्याइदिनु भनेर।
8: झोला चाहियो मात्रै भनेर हुन्छ र? राम्रो बलियो भरपद्रो टिकाउ झोला पाउने ठाउँ कहीँ हुनु पर्यो धादिङ बेसीमा।
7: किन नहुनु नि, हाम्रै धादिङ बेसी पुछार बजार एमाले चोकबाट छ घर तल सलङ मालिका झोला पसल छँदैछ नि।
9: हामी कहाँ आकर्षक डिजाइनका सुटकेस, लेडिज झोला, बाइक कभर, रेनकोट, विभिन्न ब्रान्डका छाता, अर्डर अनुसार विभिन्न स्कुल कलेज तथा संस्थाका झोलाहरू अनुभवी गार्मेन्ट मास्टरद्वारा आकर्षक डिजाइनबाट सिलाइनुको साथै प्रिन्ट सहित होलसेल तथा खुद्रा मूल्यमा बिक्री वितरण गरिन्छ। हामी कहाँ किनेको झोला 50% छुटमा मरमत गरिनुको साथै पुराना झोलाहरू पनि मरमत गरिन्छ। सलाङ मालिका झोला पसल, नीलकण्ठ नगरपालिका 3, पुछार बजार थारिङ, एमाले चोकबाट छ घर तल
10: काठमाडौँ जाने बाटोपट्टि।
9: प्रोपाइटर राम थापा मगर। सम्पर्क मोबाइल नम्बर 98167045454।
10: 98167045447।

0: विगत 15 वर्षदेखि निरन्तर तपाईहरुको सेवामा समर्पित न्यू टिपटप ह्यान्डिक्राफ्ट सिद्धलिक गाउँपालिका एक बैरेनी धादिङ हामी कहाँ विभिन्न स्कूल कलेज संघ संस्थाका ट्र्याकसुट तथा रेडीमेड सामान पाइनुका साथै धादिङ गोर्खा चितवन र नुवाकोट लगायतका जिल्लाहरूमा सामान डेलिभरीको समेत सुविधा रहेको छ। प्रोपाइटर रामजी परियार, फोन नम्बर 9141867764 9141867764।
1: शरीर फुलेर जागुता जस्तो भएर बसेर उठ्न नमिल्ने उठेर बस्न नमिल्ने भएको थियो। हस्पिटलको दबाई खाँदा खाँदै म मर्ने र बच्नेको ठेगानै थिएन कि। वैदिकमा औषधि हुन्छ अरे भन्ने सुनेर म वैदिकमा गएँ। 15 दिनको दबाई खानुहोस् त्यहाँबाट अनि विचार हुन्छ भनेर भन्नुभयो डाक्टरले। अनि दबाई लिएर आएँ। जमानी फर्केछ पहिला जस्तो थियो। मलाई 16 वर्षको उमेर जस्तो लागिराखेको छ अहिले पनि। हेर्नुहोस् त्यो हाम्रो नेपालको जडीबुटीबाट उत्पादन भएको चिज हो। त्यसलाई कसैले पनि हेलातो नगरोस्।
2: पहिला मलाई विश्वास लागेन। यस्तो यस्तो हस्पिटलको दबाईले त सन्चन हुने, त्यस्तो आयुर्वेदिकको दबाईले के सन्चन हुन्छ र जस्तो लाग्थ्यो मलाई। बाबाले जान्छ भन्दा नि खै मलाई त हुन्न होला जस्तो लाग्छ। अब यत्रो यत्रो मेडिसिन औषधिले त नहुने, जडीबुटीले के होला र भन्ने सोच्थ्यो। पछि बाबाले त्यहाँदेखि एकचोटि विचार गर्छु खान्छु के हुन्छ भन्नुभयो। अनि गएर ल्याउनु भयो, खानुभयो, पछि सन्चन हुँदा हामी त छक्कै गऱ्यौँ।
3: वैदिक आयुर्वेद सेवा प्रणाली लायन्स चोक नारायणगढ, मोबाइल 9855509034, ट्याङ्ला चोक किर्तिपुर काठमाडौँ 9855409034।
4: रेडियो बिहानी 97.6 मेगाहर्ज।

0: नेपालको नयाँ रेडियो
1: रेडियो बिहानी 97.6 मेगाहर्ज
2: प्रिय श्रोता, अब प्रसारण हुँदैछ TWR नेपालको प्रस्तुति कार्यक्रम प्राकृतिक प्रकोप। कार्यक्रम सुनेर आश्वासित हुनुहोस्।

0: प्रिय श्रोता, आज यस कार्यक्रममा तपाईँ सबैलाई हार्दिक स्वागत छ। यी दिनहरूमा हामी कुरा गर्नेछौ जब तपाईँको पूरै संसार परिवर्तन हुन्छ। के विध्वंसले वृद्धिको लागि मौका दिन सक्छ? हाम्रो दैनिक जीवनमा धेरै कठिन परिस्थितिहरू आउँदछन् र परमेश्वरले हामीलाई ती परिस्थितिहरू हाम्रो व्यक्तिगत वृद्धिको लागि मौकाहरू हुन् भन्ने महसुस गरेको चाहनुहुन्छ। आउनुहोस्, यसै सिलसिलामा हामी कार्यक्रम सुन्नेछौ।
1: संकटमा शान्त हुनु, संकट पछिको वृद्धि, निराशामाथि विजय हुनु, बाल बालिकाहरूलाई सुरक्षित महसुस गर्न सहायता गर्नु, संकटको परिचय, विपत्तिबाट निको हुने चारवटा अवस्थाहरू, चरणहरू। विगतमा घटेका केही घटनाहरूले हामीलाई यो देखाउँछन् कि केही मिनटभित्रै जीवन उलटपुलट हुन सक्छ। घरहरू भन्दा पनि ठूला ठूला समुद्रमा उठ्ने छालहरूले किनाराका गाउँहरूलाई तिनीहरूका घरहरू, बाली नालीहरू र व्यापारहरू समेत त्यहाँ काम गर्ने र जिउने मानिसहरूलाई स्वात्तै पारेर लगिदिएको छ। जमिनभित्रैबाट हल्लिएर आएको भूकम्पले घरहरू हल्लिएर भत्कँदै मानिसहरूमाथि ढलेका छन्। दुःखलाग्दो कुरा, हाम्रो संसारमा जहाँ धेरै गरीबहरू छ त्यहाँ नै यो किसिमको अकल्पनीय विध्वंसले प्राय स्थान लिएको पाइन्छ। त्रसित संसारले प्रतिक्रिया दिने वाचा गर्छन् र वास्तवमा तिनीहरूले गर्छन् पनि, तर विश्वव्यापी आर्थिक संकटको कारणले तिनीहरूले गरेको प्रतिज्ञाहरू पूरा हुन पाउँदैनन्, किनभने यी संकटको कारण उनीहरू आफै पनि त्यही संकटबाट भएर गइरहनु परेको हुन्छ। जुन आर्थिक संकट हो, यस विपत्तिबाट कसरी बच्ने भनेर बुझ्नु हाम्रो समझभन्दा पनि परको कुरा हो। तपाईँको घर र तपाईँको परिवारका धेरै सदस्यहरू तपाईँले गुमाउनु भएको होला। हुन सक्छ तपाईँ पनि घर ढल्दा त्यसभित्र परेर थिचिएको अवस्थाबाट तपाईँलाई कसैले तानेर निकाली तपाईँ बाँच्नु भएको होला। यसरी बाँचेको व्यक्तिको रूपमा भएर तपाईँको मानसिक स्थिति कमजोर भई स्तब्ध हुनुभएको पनि हुन सक्छ। संकष्टको बेला अन्यलमा पर्नु र आफ्नो संसार अब केही कसरी पुननिर्माण गर्ने भनी उपाय नसम्झनु स्वाभाविकै हो। यो काम पुनः शुद्ध गर्न सम्भव भए तापनि तपाईँ विस्मत हुन सक्नुहुन्छ। अब यो कार्यक्रमको श्रृंखला संकट र संकट व्यवस्थापनको बारेमा केही आधारभूत सूचना बाँडचुट गर्नको लागि तयार गरिएको छ। हामीलाई आशा छ यसले तपाईँलाई तपाईँ संकटबाट भएर जाँदै गर्दा सहायता गर्नेछ। यस दुःखदायी घटना अघि तपाईँले दैनिक रूपमा आइपर्ने संकटहरूको बारेमा थाहा पाइसक्नु भएको हुन सक्छ। आज हामीले तपाईँलाई दिने सामग्रीले पनि तपाईँलाई अझ बढी सहायता पुग्नेछ। आउनुहोस्, अब हामी केही शब्दहरूको परिभाषा हेर्दै शुरू गरौं। विपत्ति अर्थात संकट भनेको के हो? अमेरिकाको न्यूयोर्क स्थित मेन्टल हेल्थ वेबसाइटको कार्यालयमा केही अति उत्तम सामग्रीहरू उपलब्ध छन्। यो सामग्री सामान्य आधारभूत किसिमको छ र यसले हामीलाई बुझ्नको लागि सहायता पुर्याउनेछ। विपत्तिलाई आपतकालीन स्थिति भनेर परिभाषित गर्न सकिन्छ। विशेष गरेर अचानक भई परि आउने यो आपतकालीन अवस्था हो जसले जीवनको ठूलो क्षति वा बिगार गर्दछ, अथवा यसले गर्दा कठिनाई, जल प्रलय, हवाई जहाजको दुर्घटना अथवा व्यवसायमा अर्थात संकट भनेको के हो? अमेरिकाको न्यूयोर्क स्थित मेन्टल हेल्थ वेबसाइटको कार्यालयमा केही अति उत्तम सामग्रीहरू उपलब्ध छन्। यो सामग्री सामान्य आधारभूत किसिमको छ र यसले

छन्। वास्तवमा अशक्त औषधिको समस्या परेका अथवा औषधि उपचार गरिरहेका मानिसहरूले धेरै संघर्षमय जीवन बिताउनु पर्ने हुन्छ। सामाजिक सहयोगको सञ्जालमा नभएका मानिसहरू, श्रीमान गुमाएका विधवाहरू वा सम्बन्ध विच्छेद भएकाहरू र भाषाको समस्या भएकाहरू अझ उच्च जोखिममा परेका हुन्छन्। यसमा उमेरको क्षेत्र पनि पर्न सक्छ। संकटको बेलामा बालकहरू, वृद्ध मानिसहरूलाई धेरै कठिनाई हुन्छ। आफ्ना आमा बुवाहरू गुमाएका बाल बालिकाहरूको अवस्थालाई कल्पना गर्नुहोस् त। सायद सम्पूर्ण परिवारका सदस्यहरू गुमाएकाहरूलाई पनि तपाई कल्पना गर्न सक्नुहुन्छ। एउटा व्यक्तिले संकटलाई कसरी लिन्छ भन्ने कुरा उसले विगतमा आघातलाई अनुभव गरेको थियो कि थिएन भन्ने कुरामा भर पर्दछ। यदि तपाईँको जीवनमा संकट र आघात पूर्ण घटनाको इतिहास भएर तपाईँले त्यसको सिमाना ठिक प्रकारले गर्नु भएको भए वा तपाईँलाई ठिक किसिमले त्यो बेला सामाजिक सहायता नभएको भए तपाईँले अहिले भोगिरहनु भएको संकटले अझ बढी तपाईँलाई उच्च जोखिममा पुर्याउँदछ। मानिसहरूले अनुभव गर्न सकेका र तिनीहरूले मानसिक, संविज्ञात्मक र शारीरिक स्वास्थ्यमा फर्कने क्षमताका लागि चंगाईका धेरै तहहरू छन्। मानिसहरू संकटमा परेको बेला देखा पर्ने लक्षणहरूलाई अब हामी हेरौं। शारीरिक लक्षणहरूले हामीलाई अन्योलमा पार्न सक्छन् र तिनीहरूले हामीलाई स्पष्ट रूपमा सोच्न असक्षम बनाइदिन्छन्। शारीरिक लक्षणहरूमा थकावट, आघात, घृणा, टाउको दुख्ने, चिटचिट पसिना आउने, मांसपेशीहरू दुख्ने, आलस्य हुने तथा दाह्रा किट्ने आदि जस्ता समस्याहरू देखा पर्दछन्। संज्ञानात्मक वा सोचाइका लक्षणहरूमा स्मरण शक्तिमा ह्रास आउने, ध्यान दिन नसक्ने समस्याहरू, निर्णय गर्न कठिनाई तथा हिसाब किताब गर्न कठिन हुने जस्ता समस्याहरू विद्यमान हुन्छन्। संविज्ञात्मक लक्षणहरूमा चिन्ता, भयभीत हुने अनुभवहरू, शोक र पीड़ितसँगको परिचय, व्यक्तित्व लोप र आफैलाई वा अरूहरूको हानि नोक्सानी गर्ने अनुभूति जस्ता कुराहरू पर्दछन्। मानिसहरू सुत्न वा निदाउन सक्दैनन् अथवा त्यसको विपरीत पूर्ण रूपमा सुत्न सक्छन्। तिनीहरू केवल सुत्न मात्र चाहन्छन् किनकि यो मानसिक तनावबाट मुक्त हुने कुरा हो। तिनीहरू सुत्न वा निदाउन मात्र सक्छन्। कोही कोही चाहिँ आँखाबाट लगातार आँसु मात्र झारिरहने हुन्छन्। हामीहरू मध्ये कतिपयको कटु स्वभाव हुन सक्छ र कतिपयको चाहिँ अरूलाई व्यङ्ग्य गर्ने बानी हुन सक्छ, जसले गर्दा अझै बढी संकट थुप्रिन सक्ने सम्भावना रहन्छ। अति सावधानी पनि एउटा समस्या हुन सक्छ। त्यो चाहिँ ती स्थानहरूमा जोखिम देखिनु हो जहाँ हुन कसैलाई पनि मन पर्दैन। कहिलेकाहीँ मानिसहरूको लागि त्यस्तो दृश्यहरू वा अवस्थाहरू छोड्नु महत्वपूर्ण हुन्छ, तर तिनीहरू त्यसो गर्न चाहँदैनन्। त्यस्तो अवस्थालाई तपाईँले कसरी नियन्त्रण गर्नुहुन्छ जबकि त्यहाँ कुनै आधिकारिक नियन्त्रक हुँदैनन्? म तपाईँहरूसँग विपत्तिका मनोवैज्ञानिक अवस्थाको बारेमा बाँड्न चाहन्छु। धेरै जसो साहित्यहरूमा चारवटा अवस्थाहरू हुन्छन् भनेर उल्लेख गरिएको छ। तपाईँले यसलाई रेडक्रसद्वारा तयार पारिएको सामग्रीमा पाउनुहुन्छ। जे होस्, रेडक्रसले यी चारवटा अवस्थाहरूलाई परिभाषित र व्याख्या गर्ने काम धेरै राम्रोसँग गरेको हुन सक्छ। विश्वव्यापी रूपमा रेडक्रसको वेबसाइटले मानिसहरूका विभिन्न भाषामा मात्रै यी चारवटा अवस्थाहरूलाई प्रस्तुत गरेको छैन, तर तिनीहरूलाई देशको संस्कृति स्वाउँदो रूपमा पनि प्रस्तुत गरिदिएको छ। पहिलो अवस्था ओजस्विक हिरो हो। यो अवस्था प्रभावपछि तुरुन्तै आउँदछ र त्यो समय हो जब तपाईँले यथार्थवादी र ओजस्विक देख्नुहुन्छ। त्यति बेला मानिसहरू चाहिने भन्दा बढी परोपकारी बन्न चाहन्छन्। तपाईँले मानिसहरूले अतुलनीय कामहरू गरेको निकै राम्रा र रोचक गवाईहरू सुन्नु भएको होला। दोस्रो अवस्था हनीमुन अवस्था हो। यो प्रतीकको रूपमा एक हप्ता वा दुई हप्तादेखि संकटकालीन अवस्थापछि छ महिनासम्म जहाँ सुकै दौड़िरहेका हुन्छन्। यो बाँडचुन गर्ने, सहायता गर्ने, उच्च रूपमा समाजसँग गाँसिने समय हो र यो समयमा हरेक व्यक्ति यसरी व्यस्त हुन्छ। वास्तवमा यो संकट कति भयावह छ त्यसमा भर पर्दछ। अर्को अथवा तेस्रो अवस्था भनेको मोह या भ्रम दूर गर्ने अवस्था हो। यो अवस्था संकटकाल बितेको दुई महिनादेखि करिब एक वा दुई वर्षसम्म हुन्छ। निराशको अनुभव, रिस, अप्रसन्नता र तितोपन वा निको पारिने र सहायता पाउने कुराबाट वञ्चित भएपछि यो हुन्छ। भारतीय सागरमा आएको सुनामी र हालसालै आएको भूकम्पले छेदविच्छेद बनाएका ठाउँहरूको हकमा जहाँ ती महाविपत्ति समाप्त भए ती ठाउँहरूमा यो अवस्था ठिक किसिमले शान्त भएर जान सक्छ। त्यस्ता अवस्थाहरूमा हामीले दुई महिनासम्म कुर्नु पर्दैन किनभने त्यहाँ छोडिने पो हो कि

0: भन्ने कुरो अपेक्षा र डर हुन्छ र वास्तवमा मानिसहरूले अपेक्षा गरेका धेरै व्यवस्थाहरूले पुनर्निर्माण गर्न नसकिने गरी भत्किएका र लामो समयसम्म हुने गरी बनाउन नसकिने किसिमका संरचनाहरूलाई मात्र बनाइरहेका हुन्छन्। माया वा भ्रम दूर गर्ने कुरा चाहिँ त्यो हो जहाँ मानिसहरू रिसाउँछन्, निराश हुन्छन् र लत्तो छाड्छन्। अन्त्यमा चौथो अवस्था निको पारिने अवस्था हो। यो विपत्तिबाट निको पार्न धेरै वर्ष नियमित लाग्न सक्छ। शारीरिक तथा संवेगात्मक पुनर्लगानीले स्थान लिन्छ। अब उत्तम घटनाको चंगाईको दृश्य प्रभावकारिताको एउटा नयाँ तह हुन्छ। हामी प्राय घट्दै गएको देख्न सक्छौ। यसको अर्थ हामीले मानिसहरूलाई कार्य गरेको तल्लो तहमा इंकित गरेको पाउँछौ। समुदाय र देश समेत कहिले काहीँ दशकौंसम्म निको भएको अवस्थामा हुँदैनन्। सफलता वा असफलताको ठूलो परिणाम देशको अर्थतन्त्रमा भर पर्दछ र प्रभावकारी र इमान्दार सरकार ठिक ठाउँमा छ कि छैन भन्ने कुरामा पनि भर पर्दछ। सम्भवत तपाईँले धेरै ठाउँहरूको बारेमा सोच्नु भएको हुन सक्छ जोहरूले एकदम ठूलो संघर्ष गरिरहनु परेको छ र तिनीहरूलाई प्रहार गरेको संकटले गर्दा उनीहरूको संस्कृति, सन्दर्भ र संवेगात्मक जीवन दुवैमा राम्ररी अगाडि बढ्न सकेका छैनन्। आजको सेसनको निम्ति केही अन्तिम विचारहरू। जे भए तापनि तपाईँ त्यस विपत्तिबाट टाढा हुनुहुन्छ भने तापनि तपाईँले अझै पनि प्रार्थना गरेर, स्वयं सेवकको काम गरेर वा रूपियाँ पैसा तथा स्रोत साधनहरू सहयोग गरेर सहायता गर्न सक्नुहुन्छ। मैले भनेका प्राय यी चारवटा अवस्थाहरूलाई स्मरण गर्नुहोस् र त्यहाँबाट पाउनुभएका सूचनाहरूलाई छान्नुहोस्। दुःखमा परेका, बाँचेका कतिपय मानिसहरू भयभीत भएका छन् र तिनीहरूको मोह वा भ्रम दूर भएका छन् अनि त्यसैबाट कार्य गर्दछन्। तिनीहरूलाई अलिकति भए पनि दया गर्नुहोस्। संकटपछि तत्कालीन प्रक्रियाको बीचमा मानिसहरूका अनुभवहरू अद्वितीय हुन लागिरहेका छन् अनि तपाईँले आफैलाई र विभिन्न किसिमले विपदमा परेर संकट भोगिरहेका तपाईँहरूको वरिपरि भएका मानिसहरूलाई समेत अलिकति भए पनि दया गर्नुहोस्। यसको कारणले गर्दा यदि कसैलाई सुत्न र निदाउन समस्या भइरहेको छ भने र तपाईँ र ती मानिसहरू जोहरू त्यो समस्याबाट टाढा हुनुहुन्छ भने तपाईँ सोचिरहनु भएको छ भने त्यहाँ कुनै पनि छाल वा तरंग आउनेवाला छैन। त्यसमा डराउनु पर्ने केही छैन। तिनीहरूलाई तपाईँले दया गर्नु महत्वपूर्ण हुन्छ किनभने तिनीहरूले ती सबै कुराहरूमा संवेगात्मक वास्तविक तहहरूको अनुभव गरिरहेका हुन्छन्। त्यसैले तिनीहरूलाई अलिकति भए पनि दया गरिदिनुहोस्। अनि तेस्रो कुरो म तपाईँहरूलाई स्मरण गराउन चाहन्छु, त्यो हो व्यक्तिगत प्रतिक्रियाहरू र आशयहरूले विभिन्न समयमा निको पार्ने काम गर्दछन्। कसै कसैलाई एक रात खराब सपना अर्थात समस्याहरू आउन सक्छन् अनि कसै कसैलाई भने एक हप्ता वा महिनौ दिनसम्म यस्ता चुनौतीहरूसँग संघर्ष गर्नुपर्ने हुन सक्छ। दुई हप्ता भन्दा बढी हुने अनिन्द्रा, चिन्ता ठिक्री तथा बेचैनी र आशाविहीनता सामान्यतया रहिरहन सक्छन्। तर त्यस्ता संकटपछि तुरुन्तै शुद्ध हुने चुनौतीहरू सामान्य संकटका प्रतिक्रियाका अंशहरू हुन्। त्यसैले जब तपाईँ यी कुराहरूलाई विचार गर्नुहुन्छ तब तपाईँले थोरै भए पनि दया गर्नुहोस्, थोरै भए पनि समय दिनुहोस्, एकले अर्कालाई सुनिदिनुहोस् र आशा गर्नुहोस्। प्रश्नहरू: विगतका संकटहरूबाट तपाईँले आफ्नो बारेमा के सिक्नुभयो? दुई, विपत्तिबाट निको हुने अवस्थाहरू के हुन्? तीन, निको हुने सम्बन्धमा होसियार हुन तपाईँले आफ्नो र अरूहरूको निम्ति के कस्तो प्रक्रिया अपनाउन सक्नुहुन्छ?
1: प्रिय श्रोता, केही बिन्दुमा धेरै जसो बाँचेकाहरूले भन्दछन्, यी कुराहरू मलाई होइन तर अरू मानिसहरूलाई भएको हो। भजन संग्रहको लेखकले 55 अध्यायमा भनेको छ, ढुकुरको जस्तो मेरो पखेटा भएको भए त म उडेर जाने थिएँ र विश्राम लिने थिएँ, उडेर म टाढा जाने थिएँ र मरुभूमिमा म बस्ने थिएँ, आधी र तुफानबाट म टाढा जाने थिएँ तर म परमेश्वरलाई पुकार्छु र उहाँले मेरो स्वर सुन्नुहुन्छ। परमेश्वरले हाम्रो र तिनीहरूको स्वर सुन्नुहुन्छ। चाहे निको हुने बेलामा त्यो हुरी आँधी बेरी वा हुरी बतास नै किन नहोस्, त्यो हुरी बतास आएको बेला प्रार्थना गरिरहेका ती बाँचेका मानिसहरूले परमेश्वरले तिनीहरूका पुकार सुन्नुहुन्छ भन्ने ज्ञानमा सान्त्वना पाउन् भनेर हामी तिनीहरूको लागि प्रार्थना गरौं। प्रिय श्रोता, टीडब्ल्यूआर नेपालले तपाईलाई भुलेको छैन भन्ने तपाईले थाहा पाउनु भएको होस् भन्ने चाहन्छ।
2: प्रिय श्रोताहरू, तपाईहरूले यो कार्यक्रम TWR360.org मा पनि सुन्न सक्नुहुनेछ।

प्रिय श्रोताहरू, आजको कार्यक्रम सुनि तपाईँलाई कस्तो लाग्यो? आशा गर्छौ निश्चय नै आशिषमय भयो होला। यदि यस कार्यक्रम प्रति तपाईँको कुनै प्रश्न, जिज्ञासा र सुझाव छन् भने, साथै बाइबल सम्बन्धी कुनै पुस्तक पुस्तिका प्राप्त गर्न चाहनुहुन्छ भने निर्धक्क साथ हामीलाई पत्रचार गर्नुहोला। पत्रचारको लागि हाम्रो ठेगाना TWR नेपाल, GPO बक्स नम्बर 8975, EPC 2561, काठमाडौँ नेपाल। SMS को लागि NTC प्रयोगकर्ताको लागि मोबाइल नम्बर 9847036579 भने, एनसेल प्रयोगकर्ताको लागि मोबाइल नम्बर 9813300690, फोन नम्बर 01551100353 र साथै हाम्रो वेबसाइट www.twrnepal.com मा लगइन गरी अनलाइन मार्फत रेडियो पनि सुन्न सक्नुहुनेछ।

0: बुढी हेर त लाऊ
1: आहा कति राम्रो मंगलसूत्र कहाँबाट ल्याएको
0: कहाँबाट हुनु नि मैले दिदी बहिनी सुनसादी घर गहना उद्योगबाट ल्याएको नि
1: हजुर हामी कहाँ नयाँ तथा पुराना आकर्षक डिजाइनमा सुनसादीका गर गहना अर्डर अनुसार तयार गरिन्छ
0: दिदी बहिनी सुनचाँदी गरगहना उद्योग नीलकण्ठ नगरपालिका वडा नम्बर 3 शान्त बजार धादिङ प्रोप्राइटर मेनुका बराइली सम्पर्क नम्बर 9818-3274-73 9861-7549-88 9861-7549-88
2: होइन है भाउजू कता जान लागेको हतार हतार गरेर
3: हेर्नु न बाबु छोराले मोबाइल झार्दैन डिस्प्ले नै फुटाइदिएछ भने त्यही बनाउन जान लागेको नि
2: लौ त्यही पुछार बजारमा रहेको इन्द्र मोबाइल सेन्टरमा जानु न त्यहाँ त सस्तोमा ओरिजिनल डिस्प्ले फेरिदिनुको साथै 200 रुपियाँ पर्ने ग्लास पनि सित्तैमा हालिदिन्छ
3: हजुर तपाईँहरू पनि मोबाइलको डिस्प्ले फुटेर तनावमा हुनुहुन्छ भने हामी कहाँ आउनुहोला साथै विभिन्न ब्रान्डका नयाँ मोबाइल तथा सेकेन्ड ह्यान्ड मोबाइल पनि पाइन्छ अनि सुन्नुहोस् त बिग्रेको मोबाइल र डिस्प्ले फुटेको मोबाइल पनि बेच्न पाइन्छ
2: इन्द्र मोबाइल सेन्टर नीलकण्ठ 3 धादिङ बेसी पुछार बजार काठमाडौँ जाने पुलको ठिक अगाडि शुभलाभ पोलिक्लिनिक सँगै प्रोप्राइटर इन्द्र श्रेष्ठ सम्पर्क नम्बर 9849241111 9849241111 विगत 15 वर्षदेखि निरन्तर तपाईँहरूको सेवामा समर्पित न्यू टिपटप ह्यान्डिक्राफ्ट सिद्धलिक गाउँपालिका 1 बैरेनी धादिङ हामी कहाँ विभिन्न स्कूल कलेज संघ संस्थाका ट्र्याकसुट तथा रेडिमेड सामान पाइनुका साथै धादिङ गोर्खा चितवन र नुवाकोट लगायतका जिल्लाहरूमा सामान डेलिभरीको समेत सुविधा रहेको छ प्रोप्राइटर रामजी परियार फोन नम्बर 9141-68-67-64 9141-68-67-64

0: रेडियो बिहानी 97.6 मेगाहर्ज।
1: बुढा आज इन्टरभ्यू थियो के भयो त?
2: म त सिधै छानियो भने नियुक्ति पत्र पनि आजै दिएछ नि, भोलिबाटै काममा जाने।
1: होइन के भन्छ, कसरी नि?
2: कसरी हुनु नि, आज रिवा रेमन्ड सुटिङ हाउस एन्ड रितेश टेलरमा शिलाको ड्रेस लगाएर गएको सिधै पाए।
3: रिभा रेमन्ड सुटिङ हाउस एन्ड रितेश टेलर्स, हामी कहाँ स्कुल कलेज अफिस तथा पार्टीका लागि स्वदेशी तथा विदेशी कपडाको साथै उच्च स्तरीय कारिगरद्वारा सिलाइ गरिन्छ। प्रोपाइटर रितेश परियार, सम्पर्क मोबाइल नम्बर 9849185810, 9849185810।
4: अफिसको डेकोरेसन त सबै सकियो, अब अफिसको लागि चाहिने कम्प्युटर, ल्यापटप, सिसी क्यामेरा, प्रिन्टर लगायतका सामग्रीहरू खरिद गर्न पर्ने, कहाँ गएर किन्ने होला?
5: छैन सर, के सोचिरहनु भएको छ?
4: हेर न बाबु, अफिसको डेकोरेसन त सबै सकियो, यो टेक्निकल सामानहरू किन्न पर्ने, कहाँ गएर किन्ने होला?
5: ल सर, हाम्रै दार्जिलिङ बेसी बिच बजारमा सुसमर्पण कम्प्युटर सेन्टर भएपछि के को चिन्ता?
6: सुसमर्पण कम्प्युटर एन्ड मोबाइल सप, हामी कहाँ नयाँ पुराना डेस्कटप कम्प्युटर, ल्यापटप, सिसी क्यामेरा, प्रिन्टर, युपिएस, इन्टरनेट जडान, टोनर रिफिल, मोबाइल बिक्री तथा मर्मत गरिनुका साथै कम्प्युटर सम्बन्धी सम्पूर्ण काम गरिन्छ।
4: सुसमर्पण कम्प्युटर एन्ड मोबाइल सप, मेलकन्ठ नगरपालिका, धादिङ। सम्पर्क नम्बर 9851108878 र 9808878778।
7: शरीर फुलेर जागुता जस्तो भएर बसेर उठ्न नमिल्ने, उठेर बस्न नमिल्ने भएको थियो। हस्पिटलको दबाई खाँदा खाँदै म मर्ने र बच्नेको ठेगानै थिएन कि। वैदिकमा औषधि हुन्छ अरे भन्ने सुनेर म वैदिकमा गएँ। 15 दिनको दबाई खानुहोस्, त्यहाँबाट अनि विचार हुन्छ भनेर भन्नुभयो डाक्टरले। अनि दबाई लिएर आएँ, जमानी फर्केछ पहिला जस्तो थियो, मलाई 16 वर्षको उमेर जस्तो लागिरहेको छ अहिले भने। त्यो हाम्रो नेपालको जडीबुटीबाट उत्पादन भएको चिज हो, त्यसलाई कसैले पनि हेलाचो नगरोस्।
8: पहिला मलाई विश्वास लागेन, यस्तो यस्तो हस्पिटलको दबाईले त सन्चन हो नि, त्यस्तो आयुर्वेदिकको दबाईले के सन्चन हुन्छ र जस्तो लाग्थ्यो मलाई। बाबाले जान्छ भन्दा नि खै मलाई त हुन्न होला जस्तो लाग्छ, अब यत्रो यत्रो मेडिसिन औषधिले त नहुने, जडीबुटीले के होला र भन्ने सोच्थेँ। पछि बाबाले त्यहाँदेखि एकचोटि विचार गर्छु खान्छु के हुन्छ भन्नुभयो, अनि गएर ल्याउनु भयो, खानुभयो, पछि सन्चन हुँदा हामी त छक्कै गऱ्यौँ।
9: वैदिक आयुर्वेद सेवा प्रणाली, लाइन्स चोक नारायणगढ, मोबाइल 9855509034, ट्याङ्ला चोक किर्तिपुर काठमाडौँ 9855409034।

0: नयाँ नेपालको नयाँ रेडियो
1: रेडियो बिहानी 97.6 मेगाहर्ज।
2: अब तपाईँ सुन्दै हुनुहुन्छ कार्यक्रम मुक्तिको मार्ग। न्यानो अभिवादन मेरा आदरणीय दाजुभाइ तथा दिदीबहिनीहरूलाई। आज हामी फेरि पनि दुई भाइ हजुरको माझमा पूर्ण उपस्थित भइसकेका छौं र हामी आशा गर्दछौं तपाईहरू पनि सबैजना एकदमै आराम अनि कुशल हुनुहुन्छ र आजको अध्ययनको निम्ति जहाँबाट पनि तपाईँले हामीलाई सुन्दै हुनुहुन्छ, आफ्नो यात्राबाट, आफ्नो कामबाट अथवा परिवारसँग सँगै बसेर हाम्रो यो अध्ययनमा जोडिनु भएको छ, सम्पूर्णलाई हामी हृदयदेखिबाट धन्यवाद भन्न चाहन्छौं। र अब हामी ढिला नगरिकन हाम्रो यो कार्यक्रम मुक्तिको मार्गलाई निरन्तर रूपमा अगाडि बढाउनेछौ, त्यसैले आउनुहोस् हाम्रो यो कार्यक्रमलाई अघि बढाउँ।
3: आदरणीय श्रोताहरू, आज हामी भजन संग्रह 140 देखि 143 सम्मको खण्डहरू लिएर अध्ययन गर्दैछौ। यी भजनहरूले दुष्टताबाट सुरक्षा, परमेश्वरको न्यायको आशा, नम्र हृदय र कठिन परिस्थितिमा परमेश्वरको मार्गदर्शन खोज्ने प्रार्थनालाई गहिरो रूपमा प्रस्तुत गर्दछन्।
2: हजुरले दिनुभएको यो जानकारीको निम्ति धेरै धेरै धन्यवाद दाई। अनि हामीले जति पनि यो अध्ययनहरू हामीले गरिरहेका छौ, आजको अध्ययनहरूको बारेमा पनि हामीलाई जानकारी तपाईँले दिनुभयो। अनि दाई, विशेष गरिकन जीवनमा कहिलेकाहीँ चाहिँ अन्याय, षड्यन्त्र र दबावहरू चाहिँ आउँछन्, तर त्यस्तो समयमा पनि परमेश्वर हाम्रो आश्रय हुनुहुन्छ भन्ने कुरालाई चाहिँ हामी कसरी अझै विश्वास गर्न सक्छौ होला
3: भाइ? भजन संग्रह 140 दाउदले दुष्ट मानिसहरूको हिंसा र षड्यन्त्रबाट बचाउन परमेश्वरसँग पुकार गर्दछन्। उनीहरूका शब्दहरू विष जस्तै छन्, तर दाउदले आफ्नो भरोसा परमेश्वरमा राख्दछन्। उनले स्वीकार गर्छन् कि परमेश्वर नै न्यायी र शक्तिशाली रक्षक हुनुहुन्छ भन्ने सत्यलाई।
2: त्यसो भए दाइ, यी चार भजनहरूले चाहिँ हामीलाई सुरक्षा, पवित्रता, आश्रय र मार्गदर्शनको लागि चाहिँ परमेश्वरप्रति फर्काउन सक्छन्।
3: अवश्य पनि भाइ। त्यसैले आदरणीय श्रोताहरू, आजको अध्ययनले हामीलाई सम्झाउँछ दुष्टता र कठिनाईको बीचमा पनि परमेश्वर हाम्रो सुरक्षा हुनुहुन्छ र उहाँ नै हाम्रो जीवनको सही मार्गदर्शक हुनुहुन्छ। यो कुरालाई ध्यानमा राख्दै आउनुहोस्, यो हाम्रो मुक्तिको मार्ग अध्ययनको यात्रालाई शुरू गरौं।
4: प्रभु येशू ख्रीष्टको मधुर र उच्च नाममा तपाईँ सबैलाई मेरो जय मसीह। साथै यस बाइबल अध्ययन कार्यक्रममा हार्दिक स्वागत गर्न चाहन्छु। मित्र, आज हामी बाइबल अध्ययन भजन संग्रह 140 देखि भजन संग्रह 143 अध्यायसम्मबाट देख्न गइरहेका छौ। सबभन्दा पहिले हामी भजन 140 अध्यायबाट देख्न गइरहेका छौ। यहाँ हामी मुख्य विषयको रूपमा देख्छौ दुष्ट मानिसहरूबाट छुटकाराको लागि प्रार्थना। अमित्र, हामीले भजनहरूका पुस्तकहरूबाट अध्ययन गर्दा हामी भजनहरूका त्यस्ता समूहतिर आयौं जुन अंगुरका वा केराका झुप्पा जस्तै थिए। त्यसमा तिनीहरू एक आपसमा उही झुप्पामा सम्बन्धित थिए। भजन 140 चाहिँ अगाडि 139 भजनहरूसँग कुनै सदृश्य सम्बन्ध छैन। भजन 140 अध्यायले चाहिँ आखिरी दिनको अगमबाडी दिन्छ, जब इसरायलका ईश्वरीय बाँकी रहेका भक्तजनहरू रेमनेन्टहरूले ख्रिस्ट विरोधीलाई सामना गर्नेछन्, जो झुट्टा मसी पापको मानिस हो। यो दाउदको प्रार्थना हो, उसलाई सुरक्षाको प्रदान गरियोस् किनभने दुष्ट मानिसहरू उसका वरिपरि छन्। दाउद यस समयमा केही प्रकारको दबाव, चाप, संकष्टमा थिए र हामी विश्वास गर्छौ कि यो निश्चय नै पागल राजा साउलबाटको सतावट मुनि तिनी थिए। अनि यो भजन संग तपाईँ र मेरो निम्ति पनि आजकल लागू छ। हामी धेरैले यो प्रार्थना गर्न सक्छौ। भजन 140 यो दाउदको प्रार्थना हो, उसलाई सुरक्षाको प्रदान गरियोस् किनभने दुष्ट मानिसहरू उसका वरिपरि छन्। दाउद यस समयमा

18 पदमा भनिएको छ, यसना केटाकेटी हो, आखिरी घड़ी यही हो, ख्रिष्ट विरोधी आउँछ भन्ने तिमीहरूले सुने छै, अहिले पनि धेरै जना ख्रिष्ट विरोधीहरू खड़ा भएका छन्। यसैबाट यो आखिरी घड़ी हो भन्ने हामी जान्दछौ। मलाई यस कुरामा निश्चय छ कि हामी धेरै जनाहरू निश्चय नै खराब मानिसहरूसँग सम्पर्कमा आएका हौला। दाउदको प्रार्थना यो हो कि उसलाई खराब मानिसबाट बचाइयोस्, सुरक्षा गरियोस्। यही नै सेविकाईमा मेरो सधैं प्रार्थना छ, हे परमेश्वर, मलाई खराब दुष्ट मानिसको शक्ति र प्रभाव मुनि पर्नबाट बचाउनुहोस्। आगे 2 र 3 पदमा भनिएको छ, जसले आफ्ना मनमा खराब कल्पना रच्दछन् तिनीहरू निरन्तर लड़ाईको निम्ति भेला हुन्छन्, तिनीहरूले आफ्नो जिब्रो साँपले जस्तै धारिलो पारेका छन्, तिनीहरूका ओठ मुनि साँवे साँपका विष छन्। पावले रोमी 3:10-18 पदमा उही तरिकामा मानव जातिको बारेमा बताउँछन्। मानिसहरूसँग विषले भरिएका जिब्राहरू छन्, ती जिब्राहरूले एरोम यानि एटम बमले जति नै विध्वंस गर्दछ, आणविक बमले जति नै विध्वंस गर्दछ, बर्बाद गर्दछ, यसले मानिसका इमान इज्जतको बर्बाद गर्दछ र उसको जीवनमा दाग कलंक लगाइदिन्छ। यो अति नै भयानक कुरो हो। आज धेरै ख्रिस्टियन भनौदाहरूसँग त्यस्ता जिब्राहरू हुन्छन्, जसले कि सावधान रहन धेरै नै आवश्यक छ। 4 पदमा भन्छन्, हे परमेश्वर, दुष्टहरूका हातबाट मलाई बचाउनुहोस्, अत्याचारी मानिसबाट मलाई जोगाउनुहोस्, जसले मेरा पाइला चिप्लाउने युक्ति गरेका छन्। यो दाउदको प्रार्थना हो र महाक्लेश अवधिमा बाँकी रहेका ईश्वरीय भक्त जनहरूले रेमडन्टहरूले पनि यो प्रार्थना गर्नेछन्। यो अनुग्रहको दिनमा ख्रिस्टियनहरूको निम्ति प्रार्थना गर्ने प्रार्थना होइन, तर महाक्लेश अवधिमा हुने र व्यवस्था मुनि रहने मानिसहरूले ईश्वरीय क्रोधको लागि र ईश्वरीय दण्डको इन्साफको निम्ति यो प्रार्थना गर्न सक्छन् र गर्नेछन्। आगे पद 8-10 भनिएको छ, हे परमप्रभु, दुष्टरको इच्छा पूरा हुन नदिनुहोस्, त्यसको खराब युक्ति सफल नगराउनुहोस्, नत्र त तिनीहरू उच्च हुनेछन्। मलाई चारैतिर घेर्नेहरूका शिर चाहिँ तिनीहरूका आफ्नै ओठको उपद्रवले ढाकोस्, जलजलाउँदो भुङ्रो तिनीहरूमाथि ओहरी हुन्, तिनीहरू आगोमा फाली हुन्, गहिरा खाल्डामा फेरि नउठ्ने गरी तिनीहरू फाली हुन्। भजनकार दुष्ट मानिस ख्रिष्ट विरोधीको विरूद्धमा परमेश्वरसँग प्रार्थना गरिरहेका छन्। मैले पहिले नै भनिसकेको छु कि यो विश्वासीले प्रार्थना गर्ने प्रार्थना होइन, बरु हामीले रोमी 12:19-21 पदमा दिइएको आदेशलाई निर्देशनलाई पछ्याउनु पर्छ, जहाँ भनिएको छ, हे प्रिय हो, बदला नल्याऊ तर परमेश्वरको क्रोधलाई स्थान दियो, किनभने लेखिएको छ, बदला लिने काम मेरो हो, परमप्रभु भन्नुहुन्छ, म बदला फेर्नेछु, तर तिम्रो शत्रु भोकाउँछ भने त्यसलाई खुवाऊ, तिर्खाउँछ भने पियौ, किनभने त्यसो गर्नाले तिमीले त्यसलाई औधी लज्जित तुल्याउँछौ। खराबीबाट पराजित नहो तर खराबीलाई भलाइले जित। अर्को शब्दमा तिमी आफ्नो हृदयमा कटुतालाई स्थान नदेऊ, शत्रुता बदला भावन नल्याऊ जुनले तिमीलाई विश्वासको हृदयबाट अलग गर्दछ। परमेश्वरले हरेक कुराको सम्हाल्नुहुनेछ अनि यो मेरो आफ्नो जीवनको अनुभव हो। बदला लिने काम परमेश्वरको हो, मामलालाई उहाँका सुम्पिदिनुहोस्, उहाँले उचित रूपमा सम्हाल्नुहुनेछ। आगे पद 11 भनिएको छ, पृथ्वीमा बगवादी स्थिर रहने छैन, अत्याचारी मानिसलाई पल्टाउन दुष्ट्याईले त्यसलाई खेर्नेछ। मित्र, यो निश्चित विजय हो यदि हामीले विश्वासको बाटोलाई त्याग्दैनौ भने। पहिले योहन्ना 5:4 पदले भन्छ, किनकि परमेश्वरबाट उत्पन्न भएकोले संसारलाई विजय गर्छ र संसारमाथि विजय हुने विजय चाहिँ हाम्रो विश्वास हो। दुष्ट खराब जिब्रा स्थिर हुन वा सधैं रहने छैन।
झुटको अन्त्यमा पोल

0: खुल्नेछ। शैतान सुरुदेखि नै झूठ थियो र आज धेरै मानिसहरू उसको नमूनाको पछि रहेका छन्। कुनै दिन तिनीहरू झुट्टाहरूको रूपमा प्रकट गरिनेछन्। त्यसपछि 141 अध्यायतिर पनि लागिहालौं। यहाँ हामी मुख्य विषयको रूपमा देख्छौ दुष्टताबाट खराबबाट छुटकाराको लागि प्रार्थना। यो भजन पनि दाऊदले लेखेका थिए। यसले गर्नुपर्ने सरोकार चाहिँ उसको व्यक्तिगत इतिहाससँग छ। उसको प्रार्थना केही अज्ञात अनुभवबाट उठ्दछ, तर सम्भवत ऊ साउलबाट भागी हिँडेको बेला यो प्रार्थना आएथ्यो। यस भजनको लागू चाहिँ दुष्टको विरूद्ध अन्तिम संघर्षमा इसरायलका बाँकी भक्तजनहरू रेमनेन्टहरूसँग छ, तर यससँग आज हाम्रो निम्ति पनि सन्देश छ। 141:1-2 पदमा भनिएको छ, हे परमप्रभु, मैले तपाईँमा पुकार गरेको छु, मेरो निम्ति आतुरी गर्नुहोस्। मैले तपाईँलाई पुकार गर्दा आफ्नो कान मतिर थाप्नुहोस्। मेरो प्रार्थना तपाईँको सामने धूप जस्तै र मैले हात उठाउँदा बेलुकीको पली जस्तै ठहरियोस्। एकजना टिप्पणीकारले भनेका छन्, दाऊद प्रार्थनासँग प्रेममा थिए। उनी महान प्रार्थनाका मानिस थिए मित्र। उसले यो तथ्यको उल्लेख गर्दछन् कि प्रार्थना धूप जस्तै मिठो छ। आज जब हामी येशु ख्रिष्टको नाउँमा प्रार्थना र स्तुति प्रशंसा गर्छौं, त्यो प्रार्थना मिठो धूप जस्तै हो जुन भेट हुने पाल यानी पवित्र वासस्थानबाट टाबरनाकलबाट हारून प्रधान पुजारीले सुनको वेदीमा धूप बाल्दाखेरि माथि जाँदथ्यो। यहाँ भजनकार भन्छन्, मेरो प्रार्थना तपाईँको सामने धूप जस्तै ठहरियोस्। अन्यत्र मिठो धूप हुनुलाई त्यो प्रार्थना एक परमेश्वर प्रति आज्ञाकारी जीवनद्वारा आधार दिएको हुनुपर्दछ। प्रभु येशूले अति नै स्पष्ट बनाउनुभयो कि यदि परमेश्वरले हाम्रा प्रार्थनाहरूको सुन्नु भएर उत्तर दिएको चाहन्छौ भने हामीले त्यस्तो जीवन जिउनुपर्छ जुन उहाँप्रति आज्ञाकारी हुनुपर्छ। मित्र, हामीले आफूले चाहे अनुसार मन लागे अनुसार जीवन जिएर परमेश्वरबाट हाम्रा प्रार्थनाहरूको उत्तरको आशा गर्नु अति नै ठूलो भूल हो। प्रभु येशूले भन्नुभयो युहन्ना 14:14-15 पदमा, तिमीहरूले मेरो नाउँमा केही माग्यो भने त्यो म गर्नेछु। यदि तिमीहरूले मलाई प्रेम गर्छौ भने मेरो आज्ञाहरू पालन गर्नेछौ। मित्र, यदि उहाँले तपाईँको प्रार्थनाको उत्तर दिएको चाहनुहुन्छ भने तपाईँ आज्ञाकारी बन्नै पर्छ। हामीले येशूको नाउँमा प्रार्थना गर्नुपर्छ। हाँ, तर उही समयमा हामीले त्यस्तो जीवन पनि जिउनु पर्छ जुनले यसको आधार दिन्छ, यानि आज्ञाकारिताको जीवन। 3 पदमा भनिएको छ, हे परमप्रभु, मेरो मुखको सामने पाली राखिदिनुहोस्, मेरो ओठको ढोकालाई रक्षा गर्नुहोस्। दाऊद भन्छन्, हे परमेश्वर, मेरो मुख र मेरो जीवनलाई एक आपसको विरूद्ध विपरीत हुन नदिनुहोस्। अर्को शब्दमा मुखले आत्मिक कुरा प्रभुको कुरा गर्ने, तर जीवनले चाहिँ त्यस्तो ठिक विपरीत, त्यस कामको ठिक विपरीतको संसारिक जीवन जिउन शैतानको काम गर्ने जीवन नदिनुहोस्। अनि हामीले पनि यसरी प्रार्थना गर्न आवश्यक छ। भन्छन्, हे परम प्रभु, मेरो मुखको सामने पाले राखिदिनुहोस्, मेरो ओठको ढोकालाई रक्षा गर्नुहोस्। अनि 4-5 पदमा भनिएको छ, अधर्मका काम गर्नेहरूसित र दुष्ट कामहरू गर्न मेरो हृदय कुनै खराब कुरातिर नढल्काउनुहोस् र मैले तिनीहरूका स्वादिलो भोजन खान नपरोस्। धर्मात्माले मलाई पिटोस्, त्यो मेरो निम्ति दया झैं हुनेछ। तिनले मलाई चेतावनी दिउन्, त्यो मेरो शिरमा तेल झैं हुनेछ। मेरो शिरले त्यो इन्कार नगरोस्, किनकि तिनीहरूका विपत्तिमा पनि मेरो प्रार्थना लगातार भइरहनेछ। त्यहाँ धेरै मानिसहरू छन् जो यो खराब दुष्ट संसारमा काम गर्दछन् र आफ्नो जीविकापार्जन गर्दछन्। त्यहाँ कुनै प्रश्न छैन कि तिनीहरू हरेक दिन दुष्ट खराबको विरूद्धमा सामना गर्दछन्। र एक भनाइ छ जुनले यसरी भन्छ, नौका वा नौ समुद्रमा हुनु पर्दछ, तर यो दयनीय कुरा हो जब समुद्र चाहिँ नौका वा नौमा हुन्छ। जब कुनै मानिस संसारमा रहन्छ र संसारले जस्तै काम व्यवहार गर्छ, र पूरा हप्ता भरि शैतानको बच्चा त ज्यौँ छ। उसले आइतबारमा स्वर्गीय पिताबाट आफ्नो प्रार्थनाको उत्तरको आशा गर्न सक्दैन। भजन संग्रह 66 अध्याय 18 पदले भन्छ, यदि मैले मेरो मनमा अधर्म लिएको छु भने परमेश्वरले सुन्नुहुने छैन। परमेश्वरले दुष्टहरूको प्रार्थनाको सुन्न प्रतिज्ञा गर्नुभएको छैन। त्यसको सट्टामा हामीलाई भनिएको छ याकुब 5 अध्याय 16 पदमा, धार्मिक मानिसको निवेदनले यानि प्रार्थनाले धेरै ठूलो काम हुन सक्छ। पहिलो योहन्ना 3 अध्याय 22 पदले भन्छ, औ हामी जे माग्छौ सो उहाँबाट पाउँछौ किनभने हामीले उहाँका आज्ञा पालन गर्छौ र उहाँको दृष्टिमा मन पर्ने कुराहरू गर्छौ। मित्र, दाऊद चाहन्थे कि परमेश्वरले उसको मुखको ओठका ढोका बन्द गर्नुभएको, उनी कुनै खराब दुष्ट कुराहरूमा आफ्ना हृदयलाई झुकाउ गर्न चाहँदैनथे। मित्र, हामीले उसको नमूनालाई पछ्याउनु पर्छ। यदि सर्वशक्तिमान परमेश्वरको सामने हाम्रा प्रार्थनाहरू अति नै प्रभावशाली भएका चाहन्छौ भने, भजन संग्रह 141:8-9 पदमा भनिएको छ, 141:8-9 हे मेरा परमप्रभु परमेश्वर, निश्चय मेरा आँखा चाहिँ तपाईँतिरै रहन्छन्, तपाईँमा नै मैले भरोसा गरेको छु, मेरा आत्मालाई असहाय नतुल्याउनुहोस्। तिनीहरूले मेरो निम्ति थापेको पासुबाट र अधर्म काम गर्नेहरूको धरापबाट मलाई जोगाउनुहोस्। दाऊद प्रार्थना गर्छन् कि उनी दुष्टहरूको पासुमा पर्न नसकुन्। शैतानले हामीलाई हरेक समय पासुमा पार्न प्रयत्न गर्दछ र उसले सबै प्रकारका उपायहरूको प्रयोग गर्छ। अभाग्यवश हामी त्यसको धेरै फन्दा पासुहरूको बारेमा त्यति सचेत छैनौ। मेरो मित्र, दुष्टबाट बचाइनेको निम्ति प्रार्थना गरौं ताकि हाम्रा प्रार्थनाहरू प्रभावशाली प्रार्थना हुन सकोस्। मित्र, त्यसपछि हामी 142 अध्यायतिर पनि लागौं। यसको विषय हो दाउदको कष्टहरूको आरम्भ। यो कुराको याद राखौ कि यो मस्किल नामक भजन हो, यानि शिक्षा दिने भजन। यसबाट तपाई र मेरो केही कुरा सिक्न सक्छौ। यो फेरि दाउदको महान प्रार्थना हो। उसले यो प्रार्थना कहिले र कहाँ प्रार्थना गरे? यस भजनको उपशीर्षकले यसको उत्तर दिन्छ, गुफामा भएको बेला यो प्रार्थना गरे। भजन संग्रह 142:1 पदमा भनिएको छ, उच्च स्वरमा म परमप्रभुलाई पुकार्छु, मेरो उच्च स्वरले म परमप्रभुमा अन्तर्विन्ती गर्छु। हामीलाई भनिएको छैन कि यो समयमा उनी कुन गुफामा छिपिरहेका थिए। पहिलो समुएल 14 अध्यायमा इनगेडीको गुफाको उल्लेख छ, अनि त्यहाँ अदुल्लामको गुफा छ जहाँ सबभन्दा पहिले दाउद साउलबाट भाग्दाखेरि त्यहाँ छिपिने गएका थिए, यानि छिपेका थिए। अनि यी दुवै गुफा छिपिन योग्यका ओडारहरू गुफाहरू थिए। मेरो विचारमा यो भजन लेख्दा दाउद यो अदुल्लामको ओडारमा थिए। अनि हामी जान्दछौ कि यस समयमा पहिलो समुएल 22 अध्याय 2 पद अनुसार कष्टमा परेका, ऋणमा परेका र असन्तुष्ट भएका मानिसहरू प्राय 400 जना तिनी कहाँ आए। कष्टमा परेका, ऋणमा परेका र असन्तुष्ट भएका मानिसहरू प्राय 400 जना दाउद कहाँ जम्मा भए। अहिले यस समयमा उसको प्रार्थनाको सुन्नुहोस्। पद 2 भनिएको छ, म मेरो दुःख पुकार उहाँकै सामने राख्छु, म मेरो दुःख उहाँलाई देखाउँछु। मित्र, अर्को शब्दमा दाउले परमेश्वरको सामने आफ्नो जीवनमा र हृदयभित्र भएका हरेक कुरा राखिदिए। यही नै तरिकामा तपाईँ र मैले प्रार्थना गर्नुपर्छ। दाउले भने, म मेरो दुःख पुकार उहाँका सामने राख्छु, म मेरो दुःख उहाँलाई देखाउँछु। मित्र, तपाईँ हरेक कुरा आफ्नो परीक्षाको बारेमा भन्न सक्नुहुन्छ, आफ्नो जीवनको व्यथाहरू उहाँलाई भन्न सक्नुहुन्छ। मित्र, दाउदसँग सर्वशक्तिमान परमेश्वरसँग अद्भुत सम्बन्ध थियो र उसले आफ्ना हृदयका कुराहरू सबै बताए। मित्र, दाउद किशोर हुँदा उसलाई इसरायलको राजाको रूपमा अभिषेक गरिएका थिए। राजा साउलको महलमा त्यो पागल राजाले दाउदतिर भाला फ्याँके, उसलाई भित्तामा उन्ने हिसाबले, तर उसले निशाना गुमाए र दाउद आफ्नो जीवनको लागि भाग्नु परेको थियो। उसले गुनासो गरे कि उसलाई शिकारीले आफ्नो शिकारलाई पीछा गरे झैं शिकार जस्तै थिए। उसलाई कुनै पनि समय मारिन सकिन्थे, त्यसकारण उसले जीवन बचाउनु भाग्नु पर्यो। त्यस परिस्थितिबाट यो जवान मानिसले आफ्नो हृदयबाट परमेश्वरलाई उच्च स्वरले पुकार्छन् अनि तीन पदमा भन्छन्, मेरो आत्मा म भित्र खिन्न हुँदा तपाईले मेरो बाटो जान्नुहुन्छ, म हिँड्ने बाटोमा तिनीहरूले मेरो निम्ति पासो लुकाइरहेका छन्। तिनीहरूले दाउलाई पासोमा हाल्न प्रयत्न गरे। दाउदले सहायताको निम्ति परमेश्वरतिर हेरे र परमेश्वरले उसलाई अगुवाई गर्नुभयो। चार पदमा भनिएको छ, मेरो दाहिने हातपट्टि आँखा फर्काएर हेर्नुहोस्, किनभने मलाई चिन्ने कोही छैन, मेरो निम्ति कहीँ शरण छैन, कोही मानिसले मेरो आत्माको वास्ता गर्दैन। मित्र, यो नै दाउदको परिस्थिति थियो, उसको स्थिति थियो जब उसले साउलको दरबार महललाई सर्वप्रथममा छोडे थिए आफ्नो जीवन बचाउनको निम्ति। तर त्यसपछि जुन हामीले देखिसकेका छौं, 400 मानिसहरू उनी कहाँ आए। उसले जान्दथ्यो कि यो सहायता सपोर्टको लागि परमेश्वर नै जवाबदेह हुनुहुन्थ्यो, उहाँले नै यो गर्नुभयो। अनि पाँच पदमा भनिएको छ, हे परम प्रभु, मैले तपाईँको पुकार गरे, मैले भने तपाईँ मेरो शरण स्थान र जीवितहरूको देशमा मेरो भाग हुनुहुन्छ। त्यहाँ दुई कुराहरू छन् हामीले नोट गर्नुपर्नेछ। उनी गुफामा छिपिए, यदि उनी त्यहाँ नछिपिएको भए साउले उसलाई मार्नेथे। तर तपाईँ यो सोध्नुहोला, उसले त परमेश्वरमा भरोसा गरिरहेका थिए। हा मित्र, उसले परमेश्वरमा भरोसा गरिरहेका थिए, तर परमेश्वर चाहनुहुन्थ्यो कि उसले आफ्नो चेतनाको आफ्नो कमन सेन्सको प्रयोग गरेको। अनि हामीलाई पनि यही परमेश्वरबाट सन्देश छ। त्यसपछि लगतै भजन 143 अध्यायतिर लागौं। यहाँ हामी देख्छौ सहायताको लागि दाउदको तत्कालिक बिन्ती प्रार्थना। यो दाउदको अर्को महान भजन हो, यो सहायताको लागि तत्कालिक बिन्ती हो। दाउदसँग कुनै समाधानहरू छैन र उसले आफ्नो हृदय परमेश्वर कहाँ खोल्छन्। भजन संग्रह 143 पद 1 भनिएको छ, हे परम प्रभु, मेरो प्रार्थना सुन्नुहोस्, मेरो बिन्तीमा कान थाप्नुहोस्, आफ्नो सत्यता र धार्मिकतामा मलाई जवाब दिनुहोस्। दाउले उत्तरको लागि परमेश्वरको धार्मिकता र विश्वासयोग्यताको अपील गर्दछन्। के त्यही नै विश्वासले गर्नु पर्दैन जब उसले पाप गर्छ? पहिलो युहन्ना 1:9 भन्छ, यदि हामीले आफ्ना पापहरूको स्वीकार गर्छौं भने उहाँ हाम्रा पापहरूको क्षमा गर्न र सम्पूर्ण अधार्मिकताहरूबाट शुद्ध गर्न विश्वासयोग्य र धर्मी हुनुहुन्छ। उहाँ सत्यता यानी विश्वासयोग्य र धार्मिक हुनुहुन्छ। दाउद जस्तै हामी उहाँको धार्मिकता र उहाँको सत्यता विश्वासयोग्यताको आधारमा परमेश्वर कहाँ अपील गर्छौं। यो भजन अद्भुत प्रार्थना हो र यो तपाई र मेरो अनुभवमा फिट हुन सक्छ, मेल हुन सक्छ। अनि यो इसरायल राष्ट्रको पनि बिन्ती हो। यो नै तिनीहरूको आशा हो जब तिनीहरू आफ्ना दुर्दशा संकष्टको समयमा परमेश्वरबाट सहायताको लागि पुकार गर्छन् र परमेश्वरले तिनीहरूलाई निरुत्साह गर्नुहुने छैन। इसरायलसँग व्यवहार गर्ने काम परमेश्वरले सिद्ध्याउनु भएको छैन। मिका 7:20 हामी पढ्छौं, तपाईले तादीका हाम्रा पिता पुर्खासँग गर्नुभएको शपथ अनुसार याकुबमाथि सत्यता र अब्राहममाथि करुणा देखाउनुहुन्छ। अनि प्रस्थान 2:24-25 हामीलाई भनिएको छ, परमेश्वरले तिनीहरूका सुस्केरा सुन्नुभयो र अब्राहम इसहाक र याकुबसित गर्नुभएको आफ्नो करार सम्झनुभयो। अनि परमेश्वरले इसरायलीहरूमाथि नजर गर्नुभयो र उहाँले तिनीहरूको अवस्था थाहा पाउनुभयो। किन परमेश्वरले इसरायलको त्यो अवस्था थाहा पाउनुभयो? किनभने उहाँ विश्वासयोग्य र धर्मी परमेश्वर हुनुहुन्छ। रोमीमा पाउले आज इसरायलको समस्या के हो सो बताउँछन्। रोमी 10:3 भनिएको छ, किनभने परमेश्वरको धार्मिकतामा अजान भएर तिनीहरूको आफ्नै धार्मिकता स्थापित गर्न खोज्दा तिनीहरू परमेश्वरको अधीनतामा रहन सकेनन्। अनि यो नै अन्य जातिहरूको आज समस्या हो। तिनीहरू धर्मको निम्ति काम गरिरहेका छन्। तिनीहरू परमेश्वरलाई खुशी पार्न केही काम गर्न प्रयत्न गरिरहेका छन्। मित्र, उहाँले पहिले नै तिनीहरूको निम्ति सम्पूर्ण कुरा गरिसक्नु भएको छ। उहाँले पापको दण्ड तिर्न क्रुसमा आफ्नो पुत्रलाई मर्न पठाउनु भयो। मित्र, तपाई उहाँलाई तब खुशी पार्न सक्नुहुन्छ जब उहाँले तपाईँको निम्ति गर्नुभएको त्यो क्रुसको कामलाई ग्रहण गर्नुहुन्छ। रोमी 10:4 भन्छ, किनभने विश्वास गर्ने हरेकको निम्ति धार्मिकताको लागि ख्रीष्ट नै व्यवस्थाको अन्त्य हुनुहुन्छ। त्यसपछि 6 भनिएको छ, म मेरो हात तपाईँतिर पसार्छु, मेरो प्राण बाँझो जमिन जै तपाईँको निम्ति तिर्खाउँछ। मित्र, त्यो जग्गा अति नै सुक्खा मरुस्थल स्थान हो। त्यहाँ खाली बालुवा मात्र छ। जब वर्षा हुन्छ, वर्षालाई त्यहाँको त्यो तातो बालुवाले माटोले पिइहाल्छ। यहाँ भजनकार भन्छन्, मेरो प्राण बाँझो जमिन जै तपाईँको निम्ति तिर्खाउँछ। अहिले दाउदको पुकारको सुन्नुहोस्। 7 भनिएको छ, मलाई जवाब दिन चाँडो गर्नुहोस्, हे परम प्रभु, आफ्नो मुख मबाट नलुकाउनुहोस्, नत्र त मेरो आत्मा निराश हुन्छ, नत्र त म खाडलमा पर्नेहरू झै हुनेछु। दाउद परमेश्वरलाई भनिरहेका छन्, तपाईँ मेरो सहायता हुनुहुन्छ। 8-10 भनिएको छ, बिहान तपाईँको करुणा मलाई सुन्न लाउनुहोस्, किनकि तपाईँमा नै म भरोसा गर्छु। जुन मार्गमा मैले चल्नुपर्छ त्यो मलाई जान्न दिनुहोस्, किनकि म मेरो मन तपाईँतिर लगाउँछु। हे परम प्रभु, मलाई मेरा शत्रुहरूबाट छुटकारा दिनुहोस्, म लुक्न भनी तपाईँ कहाँ भाग्दै आउँछु। तपाईँको इच्छा बमोजिम गर्न मलाई सिकाउनुहोस्, किनकि तपाईँ मेरो परमेश्वर हुनुहुन्छ, तपाईँको आत्मा भला छ, मलाई सोझो बाटोमा दोर्याउनुहोस्। मित्र, यसले परमेश्वरमा दाउदको महान विश्वास भरोसाको प्रकट गर्दछ। उसको जीवनमा संसारमा एउटै भरोसा थियो, विश्वास थियो, त्यो परमप्रभु परमेश्वर। उसको एउटै शरण थियो, त्यो हो परमप्रभु परमेश्वर। उहाँ मात्र तिनको केवल आशा र शरण हुनुहुन्छ। तपाईँको इच्छा बमोजिम गर्न मलाई सिकाउनुहोस्, हरेक परमेश्वरको सन्तानको दैनिक प्रार्थना हुनुपर्छ। प्रभु, हामी हरेकलाई यो ज्ञान, यो बुझ्ने मन दिउन्। प्रभु, आफ्नो वचन अध्ययनद्वारा आशिष दिउन्।
1: आजको अध्ययनले चाहिँ हामीलाई सिकाएको छ कि बाहिरी समस्या मात्र होइन, हाम्रो भित्री जीवन पनि परमेश्वरको नियन्त्रणमा चाहिँ हुनुपर्छ। साथै भजन संग्रह 142 चाहिँ धेरै व्यक्तिगत लाग्यो म आफैलाई चाहिँ। जब सबैले साथ छोड्छन् तब पनि परमेश्वर नै साँचो शरण स्थान चाहिँ हाम्रो हुनुहुन्छ र उहाँ नै हामीसँग चाहिँ सधैँभरि रहिरहनुहुन्छ भन्ने कुराले चाहिँ मेरो हृदयलाई एकदमै भित्रदेखि छोएको छ।
2: हुने त भाइ, यी भजनहरूले हामीलाई बाहिरी शत्रुबाट सुरक्षा, हाम्रो बोली र हृदयको पवित्रता साथ परमेश्वरले एक्लोपनको समयमा पनि हामीलाई छोड्नु हुन्न भन्ने सत्यलाई सिकाउँछ। उहाँ हाम्रो सुरक्षित स्थान, हाम्रो आश्रय र हाम्रो बल हुनुहुन्छ भन्ने कुरालाई पटक पटक हामीलाई बताइरहेको छ।
1: साँच्चै नै त्यसो भए आजको सन्देशले चाहिँ हामीलाई परमेश्वरमा सुरक्षा खोज्न, हृदय शुद्ध राख्न, उहाँमा मात्र आश्रय लिन र उहाँको मार्गदर्शन चाहिँ स्वीकार गर्न चाहिँ सिकाउँदछ।
2: त्यसैले आदरणीय श्रोताहरू, आज आफैलाई सोधौं, के हामी हाम्रो डर र समस्यामा परमेश्वरलाई पुकारिरहेका छौं? के हाम्रो हृदय र बोली शुद्ध छ? के हामी उहाँको मार्गदर्शनमा हिँडिरहेका छौं?
1: हजुर, साँच्चै नै आदरणीय श्रोताहरू, यदि तपाईँ आज दबाव, डर वा एक्लोपनमा हुनुहुन्छ भने सम्झनुहोस्, परमेश्वर तपाईँको शरण हुनुहुन्छ, उहाँ तपाईँलाई कहिले छोड्नुहुन्न।
2: हजुर, त्यसैले आउनुहोस्, हामी उहाँमा भरोसा गरौं, उहाँको करुणामा समर्पित हौं र उहाँको आत्माको मार्गदर्शनमा जीवन बिताउ। परमेश्वरले हामी हरेकलाई सुरक्षा दिनुभएको होस्।
1: आजको दिनलाई भने हामी यही नै अन्त्य गर्दै हजुरको माझबाट बिदा लिन चाहन्छौ र हजुरलाई शुभ समयको हामी कामना गर्दछौ। र जसरी तपाईँहरूले निरन्तर रूपमा आफ्नो प्रार्थना विषयहरू र आफ्नो गवाईहरू हामीलाई बाँड्नु भएको छ, आउने आगामी दिनहरूमा पनि यसरी नै आफ्नो गवाई र प्रार्थना विषयहरू हामीलाई बाँड्नुहुनेछ र हामी तपाईँको निम्ति निरन्तर रूपमा प्रार्थना गर्ने अवसर पाउनेछौ भनिकन आशा गर्दै आज भने हामी हजुरको माझबाट बिदा लिन चाहन्छौ। र हामीलाई सम्पर्क गर्नको निम्ति कल अथवा मिस कल गर्नको निम्ति नहिचकिचाउनुहोस्। हाम्रो सम्पर्क नम्बर 97 0420 97 97 9704209797।
3: विगत 15 वर्षदेखि निरन्तर तपाईँहरूको सेवामा समर्पित न्यू टिपटप ह्यान्डिक्राफ्ट सिद्धलिक गाउँपालिका एक बैरेनी धादिङ। हामी कहाँ विभिन्न स्कूल कलेज संघ संस्थाका ट्र्याकसुट तथा रेडिमेड सामान पाइनुका साथै धादिङ, गोर्खा, चितवन र नुवाकोट लगायतका जिल्लाहरूमा सामान डेलिभरीको समेत सुविधा रहेको छ। प्रोपाइटर रामजी परियार, फोन नम्बर 98 41 68 67 64 98 41 68 67 64।

0: होइन है भाउजू, कता जान लागेको हतार हतार गरेर।
1: हेर्नु न बाबु, छोराले मोबाइल झार्दै र डिस्प्ले नै फुटाइदिएछ भने त्यही बनाउन जान लागेको नि।
0: ल हो, त्यही पुछार बजारमा रहेको इन्द्र मोबाइल सेन्टरमा जानु न, त्यहाँ त सस्तोमा ओरिजिनल डिस्प्ले फेरिदिनुको साथै 200 रुपियाँ पर्ने ग्लास पनि सित्तैमा हालिदिन्छ।
1: हजुर, तपाईँहरू पनि मोबाइलको डिस्प्ले फुटेर तनावमा हुनुहुन्छ भने हामी कहाँ आउनुहोला। साथै विभिन्न ब्रान्डका नयाँ मोबाइल तथा सेकेन्ड ह्यान्ड मोबाइल पनि पाइन्छ। अनि सुन्नुहोस् त, बिग्रेको मोबाइल र डिस्प्ले फुटेको मोबाइल पनि बेच्न पाइन्छ।
0: इन्द्र मोबाइल सेन्टर, नीलकण्ठ 3 धादिङ बेसी पुछार बजार, काठमाडौँ जाने पुलको ठिक अगाडि, सुबला पोलिक्लिनिक सँगै। प्रोपाइटर इन्द्र श्रेष्ठ। सम्पर्क नम्बर 9849241111, 9849241111।
2: रेडियो बिहानी समय संकेत, यति बेला बेलुकीको 7 बज्यो।

0: नयाँ नेपालको नयाँ रेडियो
1: रेडियो बिहानी 97.6 मेगाहर्ज
2: नेपाल टेलिकम राष्ट्रको संचार। अब समाचार विस्तारमा। राष्ट्रपति रामचन्द्र पौडेलले भोटेकोशी बाढ़ी प्रभावितहरूको तत्काल व्यवस्थापन, सड़क यातायात संचालन सहित पुननिर्माण र पुनस्थापना लगायतका कामलाई तीव्रता दिन सरकारको ध्यान आकर्षण गराउनु भएको छ। राष्ट्रपति पौडेलले परराष्ट्र मन्त्री शिशिर खनाल र पूर्वाधार विकास मन्त्री सुनिल लम्सालसँग राष्ट्रपति भवन शीतल निवासमा आज छुट्टा छुट्टै छलफल गरी सड़क यातायात संचालन एवं बाढ़ी पीड़ितको बसोबासका लागि होल्डिङ सेन्टर व्यवस्थापनको कामलाई तीव्रता दिन ध्यान आकर्षण गराउनु भएको हो। उहाँले भौगोलिक विकटतालाई ख्याल गरी सड़क यातायात संचालनमा क्षमताले नभ्याए ठूला बेलीब्रिज सहितका पूर्वाधार निर्माणमा अन्तर्राष्ट्रिय समुदायको सहयोग लिन समेत सुझाव दिनुभयो। साथै उहाँले जलवायु परिवर्तनका कारण नेपालले बेहोर्नु परेको क्षतिको क्षतिपूर्ति पाउने गरी प्रधानमन्त्रीले अन्तर्राष्ट्रिय समुदाय समक्ष आवाज उठाउनु पर्ने सुझाव पनि दिनुभयो। भेटमा मन्त्री खनाल र लम्सालले दशैं अघि नै सड़क यातायात पूर्ववत संचालन गर्ने तथा बाढ़ी प्रभावित नागरिकको बसोबासका लागि अस्थायी टहरा निर्माण सकिने गरी दिनरात काम भइरहेको जानकारी दिनुभयो। यसै गरी उहाँहरूले वैकल्पिक सड़क निर्माण कार्यलाई सरकारले तीव्रता दिएको र लामो लामो बेली ब्रिजहरूको लागि मित्र राष्ट्रहरूसँग आग्रह गरिसकेको तथा ती सामग्रीहरू आउने क्रममा रहेको र अन्य आवश्यक योजना सरकारले अघि बढ़ाइएको जानकारी गराउनु भएको थियो। राष्ट्रिय स्वतन्त्र पार्टी रासोपाका सभापति रवि लामिछानेले विपदका समयमा जलवायु न्यायका लागि विश्व समुदायमाझ सबै राजनीतिक दलहरूलाई एक ढिक्का भएर उभिन आग्रह गर्नुभएको छ। प्रतिनिधि सभाको आजको बैठकमा समय लिएर बोल्दै सभापति लामिछानेले विपदको समयमा सत्ता पक्ष र प्रतिपक्ष नभनी राष्ट्रिय एकता र मानवीयताका आधारमा सबै एक हुन आवश्यक रहेको बताउनुभयो। सभापति लामिछानेले विपत्तिमा परेका नागरिकमाथि सामाजिक सञ्जाल मार्फत टिप्पणी, कटाक्ष वा साइबर नगर्न पनि आग्रह गर्नुभयो। आफ्नो कुनै गल्ती नभएर पनि जलवायु परिवर्तनको सबैभन्दा ठूलो मूल्य तिर्न बाध्य भएका निर्दोषहरूलाई मानव सभ्यताले ढिलो चाँडो विशेष दर्जा दिने पनि सभापति लामिछानेले उल्लेख गर्नुभयो।
3: भदौ 10 को विपत्तिमा ज्यान गुमाएका नागरिकहरूलाई हामी प्राकृतिक विपत्तिका मृतक मान्न तयार छैनौं हुनु हुँदैन। ती त जलवायु अन्यायका पीड़ित हुन्। आफ्नो कुनै गल्ती नभए पनि जलवायु परिवर्तनको सबैभन्दा ठूलो मूल्य तिर्न बाध्य भएका ती निर्दोषहरूलाई मानव सभ्यताले ढिलो चाँडो कुनै विशेष दर्जा दिनेछ। यो विपत्तिका कारक उनीहरू थिएनन्। पृथ्वीको तापक्रम उनीहरूले बढ़ाएका थिएनन्। हिमाल पगाल्ने कार्बन उत्सर्जन उनीहरूले गरेका थिएनन्। अहिलेको जलवायु संकट उनीहरूको सृजना थिएन। तर जलवायु संकटको सबैभन्दा ठूलो मूल्य भने तिनै धरती पुत्रहरूले र यो भूगोलसँग कुनै चिन्जान नभएका पर्यटकले आफ्नो जीवन दिएर चुकाए। जलवायु संकटको असमान भारका कारण समाप्त भएका र फेरि पनि समाप्त हुन सक्ने जीवनहरूमाथि हामीले केवल शोक मनाएर अब पुग्दैन। हामीले संकल्प गर्नै पर्छ। यो शहादतलाई न्यायको औजार बनाएर हामीले जलवायु न्यायको ढोका ढकढक्याउनेछौ।
2: यही भदौ 10 गते रसुवाको भोटेकोशी हुँदै आएको विनाशकारी बाढ़ीलाई केवल प्राकृतिक विपत्ति मात्र नभई जलवायु अन्यायको परिणामका रूपमा लिएर विश्वस्तरमा प्रभावकारी पहल गर्न सरकारसँग उहाँले आग्रह गर्नुभयो। सभापति रवि लामिछानेले बाढ़ीबाट प्रभावित नागरिकको आक्रोशलाई सरकार विरूद्धको प्रहारका रूपमा नभई राज्यप्रतिको अपेक्षा र अन्तिम गुहारका रूपमा बुझ्नुपर्ने बताउनु भएको छ। सभापति लामिछानेले जलवायु परिवर्तनका कारण हुने क्षतिको न्यायोचित अन्तर्राष्ट्रिय सम्बोधन हुन आवश्यक रहेको बताउनुभयो। समयमा नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी बल, स्थानीय प्रशासन, जनप्रतिनिधि, स्वास्थ्यकर्मी, स्वयंसेवक तथा आम नागरिकले निर्वाह गरेको भूमिकाको उहाँले प्रशंसा गर्नुभयो। त्यस्तै सीमापार प्रारम्भिक चेतावनी तथा विपदपूर्व सूचना प्रणाली विकास गर्न, हिमाली समुदायको जीवन जीविकोपार्जन र सुरक्षित भविष्य संरक्षण गर्न तथा जलवायु जन्य हानि नोक्सानी सम्बोधनका लागि अन्तर्राष्ट्रिय सहयोग सुनिश्चित गर्न आवश्यक पहल गर्नुपर्ने बताउनुभयो। पुननिर्माणका नाममा नेपाली जनतामाथि थप ऋणको भार थोपार्न नहुने भन्दै उहाँले अनुदानमा आधारित अन्तर्राष्ट्रिय जलवायु वित्त परिचालन गर्नेतर्फ नेपालको ध्यान जानुपर्ने बताउनुभयो। सभापति लामिछानेले राष्ट्रसंघको 81 औं महासभामा नेपाली प्रतिनिधिमण्डलले जलवायु संकट र हिमालयको अवस्थाबारे विश्व समुदायको ध्यान आकर्षण गराउनु पर्नेमा जोड़ दिनुभयो। यसअघि बैठकमा सांसदहरूले जेएनजी विद्रोहको 1 वर्ष पूरा हुँदा उनीहरूको माग अनुसारको काम भएको छ कि छैन भन्नेतर्फ सरकार गम्भीर बन्नुपर्ने बताउनु भएको थियो। सांसदहरूले जेएनजी आन्दोलन जनतामा चुलिएको चरम निराशा, असन्तुष्टि र तत्कालीन सरकारको दमन विरूद्ध रहेको र यो आन्दोलन सरकार परिवर्तनका लागि मात्र नभएको भन्दै संस्कार, सरकारको शैली, मुलुकमा व्याप्त विधि विहीनता र दण्ड विहीनताको विरूद्ध भएको बताउनुभयो। यस्तै सांसदहरूले जेएनजी आन्दोलनपछि मृतकका आफन्त तथा घाइतेहरूसँग गरिएका सम्झौता र सहमति पूरा गर्नेतर्फ सरकार गम्भीर बन्नुपर्नेमा जोड़ दिनुभएको थियो। यस्तै बैठकमा बाढ़ीका कारण विभिन्न स्थानका कनेक्टिभिटी टुट्दा समस्या भएको प्रति सरकारको ध्यानाकर्षण गराउँदै सांसदहरूले ग्यास अभावका कारण कैयौं नागरिकहरू समस्यामा परेको प्रति नै सरकारको गम्भीर ध्यानाकर्षण गराउनु भएको थियो। कानून न्याय तथा संसदीय मामिला मन्त्री सोभिता गौतमले दुवै पक्षले हार र जीतको अवस्था हासिल गराउन मेलमिलाप सम्बन्धी विधेयक संशोधन गर्न लागि बताउनु भएको छ। प्रतिनिधि सभाको आजको बैठकमा मेलमिलाप सम्बन्धी दोस्रो संशोधन विधेयक 2083 विचार गरियोस् भन्ने प्रस्तावमाथिको सैद्धान्तिक छलफलमा उठेका प्रश्नको जवाब दिँदै उहाँले मेलमिलाप बढ़ेमा अदालतमा मुद्दाको चाप घटाउने विश्वास व्यक्त गर्नुभयो। सो विधेयकमाथिको छलफलमा भाग लिनुभएका सांसदहरूले स्थानीय तह नै सरकारको गम्भीर ध्यानाकर्षण गराउनु भएको थियो। कानून न्याय तथा संसदीय मामिला मन्त्री सोभिता गौतमले दुवै पक्षले हार र जीतको अवस्था हासिल गराउन मेलमिलाप सम्बन्धी विधेयक संशोधन

अब संशोधनको सूचना दर्ता र सम्बन्धित समितिमा दफावार छलफलका लागि पठाइनेछ। प्रतिनिधि सभा बैठकमा एसियाली विधायकी संस्थाहरूको परिषदको सदस्यता प्राप्त गर्ने सम्बन्धी प्रस्ताव पेश भएको छ। सभाको आजको बैठकमा प्रस्ताव प्रस्तुत गर्दै कानून न्याय तथा संसदीय मामिला मन्त्री सोभिता गौतमले परिषद एसियाली विधायकी संस्थाहरूबीच कानून तर्जुमा, विधायकी नीति, कानूनी सूचना तथा कानून सुधार सम्बन्धी अनुदान, अनुभव आदान प्रदान र सहकार्यका माध्यमबाट कानूनी शासन तथा कानूनी संस्कृतिको प्रवर्धन गर्ने अन्तर सरकारी निकाय भएको जानकारी गराउनुभयो। राष्ट्रिय सभाको आजको बैठकमा प्रतिनिधि सभाबाट सन्देश सहित प्राप्त नेपाल विशेष सेवा ऐन 2042 साबिकको व्यवस्था जगाउने सम्बन्धी विधेयक 2083 सम्बन्धी समितिको प्रतिवेदन पेश भएको छ। बैठकमा विधान व्यवस्थापन समितिका सभापति कृष्ण बहादुर रोकायले प्रतिनिधि सभाबाट सन्देश सहित प्राप्त विधेयकमाथिको दफावार छलफल सहितको प्रतिवेदन सभामा पेश गर्नुभएको हो। यसअघि राष्ट्रिय सभाको बैठकको विशेष समयमा सांसदहरूले भोटेकोशी बाढ़ी लगत्तै उद्धारका लागि आउन लागेको विदेशी विज्ञ र प्राविधिकहरूलाई सरकारले अनुमति नदिँदा मानवीय क्षति बढ़ेको बताउनु भएको थियो। सांसदहरूले भ्रष्टाचार विरूद्धको अभियानलाई सफल बनाउन राजनैतिक दल तथा सबै पक्ष एकजुट हुनुपर्ने, जेएनजी आन्दोलनका उपलब्धिलाई संस्थागत गर्नुपर्ने तथा विपद प्रभावितको उद्धार, राहत र पुनस्थापनालाई प्रभावकारी बनाउन सरकारको ध्यान आकर्षण गराउनुभयो। यस्तै राष्ट्रिय सभाको बैठकको शून्य समयमा सांसदहरूले रसुवाको भोटेकोशी बाढ़ीबाट प्रभावित नागरिकलाई तत्काल राहत उपलब्ध गराउन, उद्धार तथा पुनस्थापनाका काम प्रभावकारी बनाउन र विपद जोखिम न्यूनीकरणमा दीर्घकालीन योजना बनाउन सरकारको ध्यान आकर्षण गराउनुभयो। राष्ट्रिय सभाको अर्को बैठक भोलि दिनको सभा 1 बजे बस्नेछ। प्रधानमन्त्री बालेन्द्र शाहले तीनवटै सुरक्षा निकायका प्रमुखहरूसँग छलफल गर्नुभएको छ। यही भदौ 10 गते रसुवाको भोटेकोशी नदीमा आएको बाढ़ीपछि सिर्जित परिस्थिति, समग्र खोज उद्धार, राहत वितरण र उपचार लगायतका विषयमा छलफल गर्नुभएको प्रधानमन्त्री तथा मन्त्री परिषदको कार्यालयले जनाएको छ। सिंहदरबार स्थित प्रधानमन्त्री तथा मन्त्री परिषदको कार्यालयमा भएको छलफलपछि आवश्यक निर्देशन समेत दिनुभएको मन्त्री परिषदको कार्यालयले जनाएको छ। रसुवाको भोटेकोशीमा आएको विनाशकारी बाढ़ीका कारण हालसम्म 1367 जनाको शव फेला परेको नेपाल प्रहरीले जनाएको छ। फेला परेका शवहरूको पहिचानका लागि डीएनए नमूना संकलनदेखि आवश्यक प्रक्रिया पूरा गरी हालसम्म 1148 शवको व्यवस्थापन अर्थात माटो मुनि सुरक्षित राखिएको प्रहरीले जनाएको छ। यस्तै शव पहिचानका लागि मृतकका 1286 र आफन्तका 1412 गरी कुल 2698 डीएनए नमूना संकलन गरिएको र पहिचान नभएको 1295 शवहरूको विवरण नेपाल प्रहरीको वेबसाइटमा समेत अपलोड गरिएको छ। यसै गरी हालसम्म बाढ़ीका कारण प्रभावित 13583 जनाको उद्धार गरिएको छ भने बाढ़ीपछि बेपत्ता भएका 4077 जनाको खोजी कार्य भइरहेको प्रहरीले जनाएको छ। प्रतिनिधि सभा अन्तर्गत अर्थ समितिको आजको बैठकले रसुवा बाढ़ीबाट अर्थतन्त्रमा परेको प्रभाव एवं जलवायु वित्त सम्बन्धी अध्ययन र विश्लेषण गरी असोज 2 गतेसम्म सुझाव सहितको प्रतिवेदन पेश गर्न उपसमिति गठन गरेको छ। समितिले सुझाव सहितको प्रतिवेदनका लागि सांसद सुशील खड्काको संयोजकत्वमा 7 सदस्यीय उपसमिति गठन गरेको हो। बैठकमा राष्ट्रिय योजना आयोगका उपाध्यक्ष डाक्टर गुणाकर भट्ट, अर्थ मन्त्रालयका सचिव डाक्टर घनश्याम उपाध्याय र राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका कार्यकारी प्रमुख डाक्टर धर्मराज उप्रेतीले सरकारबाट हालसम्म भएका उद्धार, राहत वितरण तथा पुनस्थापनाका प्रयास र विपदबाट समग्र अर्थतन्त्रमा परेको क्षतिका बारेमा समितिलाई जानकारी गराउनु भएको थियो। परराष्ट्र मन्त्री शिशिर खनालसँग नेपालका लागि श्रीलंकाली राजदूत रुवान्थी डेल्पिटियाले भेट गर्नुभएको छ। परराष्ट्र मन्त्रालयमा आज भएको भेटमा राजदूत डेल्पिटियाले हालैको विनाशकारी बाढ़ीबाट प्रभावित नेपालका लागि श्रीलंका सरकारको तर्फबाट 10 लाख अमेरिकी डलर आर्थिक सहयोग हस्तान्तरण गर्नुभयो। त्यस अवसरमा राजदूत डेल्पिटियाले बाढ़ीका कारण भएको जनधन तथा पूर्वाधारको क्षतिप्रति श्रीलंका सरकार र जनताको तर्फबाट दुःख व्यक्त गर्दै नेपाल सरकार र नेपाली जनताप्रति ऐक्यबद्धता प्रकट गर्नुभयो। त्यस अवसरमा परराष्ट्र मन्त्री खनालले विपदको यस कठिन समयमा नेपालप्रति ऐक्यबद्धता र सहयोग व्यक्त गर्नुका साथै राहत तथा मानवीय प्रयासका लागि आर्थिक सहयोग उपलब्ध गराएकोमा श्रीलंका सरकार र त्यहाँका जनताप्रति गहिरो कृतज्ञता व्यक्त गर्नुभयो।
उद्योग वाणिज्य तथा आपूर्ति मन्त्री गौरी कुमारी यादवले उपभोक्ताले जुनसुकै कम्पनीको खाली ग्यास सिलिण्डर ल्याए पनि ग्यास भरेर उपलब्ध गराउने व्यवस्था गर्न नेपाल आयल निगमलाई निर्देशन दिनुभएको छ। प्रतिनिधि सभा अन्तर्गतको उद्योग तथा वाणिज्य र श्रम

0: उपभोक्ता हित समितिको आज बसेको बैठकमा मन्त्री यादवले निर्देशनको उल्लंघन भएको पाइएमा प्रचलित कानून बमोजिम कार्यवाही हुने बताउनुभयो। बैठकमा मन्त्री यादवले पठाइएका ग्यास सिलिण्डर मध्ये केही बजारमा नपुगेको विषयमा अनुगमन गर्दा पनि स्पष्ट जानकारी प्राप्त हुन नसकेकोमा आपत्ति जनाउँदै नेपाल आयल निगमले आफ्नै मातहतमा ग्यास उद्योग सञ्चालन गर्न आवश्यक पहल गर्नुपर्नेमा जोड़ दिनुभयो। यस्तै बैठकमा सांसदहरूले चाडपर्वको समयमा आम नागरिक तथा विद्यार्थीहरूलाई ग्यासको अभावले भइरहेको असहजता रोक्न ग्यासको आपूर्ति वितरण र मौजदातको प्रभावकारी अनुगमन र कालोबजारी नियन्त्रण गर्नुपर्ने बताउनुभयो। सांसदहरूले विद्युतीय चूलोको प्रवर्धन र ग्यास सिलिण्डरको भर्चुअल ट्र्याकिङ प्रणाली अघि बढ़ाउनु पर्नेमा जोड़ दिनुभयो। शिक्षा विभागले रसुवा जिल्लाको भोटेकोशीमा गएको बाढ़ीबाट प्रभावित विद्यालयका विद्यार्थीलाई मनोसामाजिक परामर्श तथा आवश्यक सहयोग उपलब्ध गराएपछि मात्रै नियमित कक्षा सञ्चालन गर्न सम्बन्धित स्थानीय तह र विद्यालयलाई निर्देशन दिएको छ। शिक्षा तथा खेलकुद मन्त्रालय अन्तर्गत शिक्षा विभागको योजना तथा कार्यक्रम शाखाले आज जारी गरेको पत्रमा बाढ़ीका कारण प्रभावित विद्यार्थीमा भय त्रास तनाव तथा अन्य मनोसामाजिक असर पर्न सक्ने भएकाले नियमित पठन पाठन शुरू गर्नु अघि उनीहरूको मनोसामाजिक अवस्था बुझ्न आवश्यक रहेको भनी उल्लेख गरिएको छ। 5000 मिटर भन्दा अग्लो लाङटाङ लेरुङ हिमालबाट खसेको हिउँ पहिरोले निम्त्याएको विनाशकारी भोटेकोशी बाढ़ीपछि राष्ट्रिय अन्तर्राष्ट्रिय क्षेत्रबाट जलवायु न्यायको विषय टटकारो रूपमा उठेको छ। विगतमा जलवायु न्यायको सवाललाई पर्याप्त प्राथमिकता नदिएको भन्दै अब नेपालले अन्तर्राष्ट्रिय मंचमा आफ्नो आवाज सशक्त बनाएर न्यायको हकदार बन्नुपर्नेमा विज्ञहरूको जोड़ छ। संवाददाता बालिका मादेनको रिपोर्ट।
1: विश्वचर्चित जलवायु अभियन्ता ग्रेटा थनबर्गले जलवायु प्रकोपमा नेपालले हालै बेहोर्नु परेको क्षतिको बारेमा बोल्दै अब पनि विश्वले देख्न सकिन भनेर उम्कन नमिल्ने भन्दै नेपाललाई क्षतिपूर्ति उपलब्ध गराउन विश्व समुदाय समक्ष आग्रह गर्नुभएको छ। सामाजिक सञ्जालमा भिडियो अपील गर्दै थनबर्गले कुनै सहायता तथा उदारताको नाममा नभई अब विकसित मुलुकहरूले नेपाललाई तिर्नुपर्ने जलवायु ऋण भएको बताउनुभयो।
2: Stop calling it generosity. What is owed to Nepal is climate debt. Money that is due because of harm that was caused, not a gift that so-called developed countries get to decide whether or not.
1: विनाशकारी भोटेकोशी बाढीपछि यतिबेला राष्ट्रिय अन्तर्राष्ट्रिय क्षेत्रको राजनीति विज्ञ अध्ययन अनुसन्धानकर्ता वृत्तमा टटकारो रूपमा उठिरहेको विषय हो जलवायु न्याय। जलवायु परिवर्तनको कारण नै नेपालले यतिका क्षति नोक्सानी खेप्नु परेको भन्दै क्षतिपूर्तिको विषय पेचिलो बनेर उठिरहेको सन्दर्भमा नेपाललाई ऋण होइन जलवायु न्याय चाहिन्छ भनिरहँदा यसलाई कसरी बुझ्न सकिन्छ भन्ने प्रश्नमा जलवायु विश्लेषक राजन थापा भन्नुहुन्छ।
3: हाम्रो इमिसन भनेको 0.01% भन्दा तल छ, तथापि हामीले भोगेको समस्या अथवा चुनौतीहरू हेर्ने हो भने हरेक वर्ष ज्यादा देखिरहेको छ। चाहे त्यो दोधारा चाँदनीमा 24 घण्टामा परेको 624 मिलिमिटरको वर्षा किन नहोस्, अब यता रोसी खोलामा आएको अथवा यो गएको वर्ष र यो वर्ष भएको यो वितण्डा, यी कुराहरूलाई हेर्दाखेरि हाम्रो हातै छैन, यसको असर चाहिँ हामीले प्रत्यक्ष रूपमा खेपिरहेको छौँ भने हाम्रो ती संरचनाहरू बगायो भत्कायो अनि त्यसलाई बनाउनका लागि ऋण लिँदैछौँ भने त्यो ऋणकोलाई थुपार्दैछौँ त भन्दाखेरि त्यही असर खेपेका मान्छेलाई हो नि त। तर सहयोग चाहिँ कुन अर्थमा चाहियो त भन्दाखेरि म अनुदानको रूपमा चाहियो, ऋणको रूपमा भएन। यदि ऋण हो भने त्यसमा चाहिँ जलवायु न्याय हामीले गुमायौं र हाम्रा हरेक संरचनाहरू उच्च जोखिममा छन्। त्यसलाई चाहिँ जलवायु मैत्री बनाउनका लागि विश्व समुदायले नेपाललाई सहयोग गर्नुपर्छ र त्यो सहयोग गर्दाखेरि
1: नेपालले आफ्नो कुरा विश्व सामु सशक्त रूपमा राख्न यस क्षेत्रका अध्ययन अनुसन्धानकर्ता विज्ञहरूले एकै आवाज र अडान लिनुपर्ने भन्दै विश्लेषक थापाले नजिकिँदै गरेको संयुक्त राष्ट्रसंघको महासभा जलवायु सम्मेलन COP31 जस्ता महत्वपूर्ण मंचहरूमा नेपालले आफ्नो कुरालाई बलियो गरी राख्न सरकार प्रमुखको उपस्थिति जरूरी र प्रभावकारी हुने पनि बताउनुभयो।
3: सबै कुरालाई एउटै भोइसको रूपमा जानको लागि कोअर्डिनेटेड वे पनि हामीले अप्नाउनु पर्छ। अब निकट भविष्यमा हुने दुईवटा मेजर इभेन्टहरू संयुक्त राष्ट्रसंघको महासभा, त्यसमा चाहिँ हाम्रो सरकार प्रमुखकै नेतृत्वमा हुनुपर्छ र त्यहाँनिर चाहिँ जुन हाम्रो नेशनल स्टेटमेन्ट छ त्यो नेशनल स्टेटमेन्टलाई चाहिँ एज अ अपिलको रूपमा उहाँले प्रस्तुत गर्नुपर्छ। जलवायु सम्मेलन जुन COP31 हुँदैछ टर्कीमा, यसमा सशक्त रूपमा आवाज उठाउनु भयो भने, किन भन्दाखेरि अहिले पछिल्लो समयमा नेपालको सरकार प्रमुखलाई एउटा जेएनजीको नेता त्यो अनुसार सबै हामीले चाहिँ एकदमै ध्यान खिचिरहेको हुँदाखेरि उहाँले बोलेको बोली विक्रय देखेर यो मुद्दालाई अन्तर्राष्ट्रियकरण गर्न सकियो भने जलवायु परिवर्तनमा नेपालले साँच्चीकै एउटा न्यायको जुन माग गरिरहेको छ त्यो चाहिँ प्राप्त गर्न सक्छ।
1: गएको वर्षहरूमा सोलुखुम्बुको थामेमा आएको बाढ़ी, हिमताल विस्फोटबाट गएको रसुवा बाढ़ी र हालै भदौ 10 गतेको हिमपहिरोले सृजित विनाशकारी बाढ़ीलाई जलवायु परिवर्तनले निम्त्याएको चरम घटनाको रूपमा लिएको छ। 0.04% मात्र कार्बन उत्सर्जन गर्ने नेपालले जलवायु परिवर्तनका चरम नोक्सानीहरू बेहोर्नु पर्दा अब जलवायु न्यायको माग दावी गर्न अन्तर्राष्ट्रिय मञ्चहरूमा लाउड एण्ड क्लियर आवाज उठाउन कति पनि ढिला गर्नुहुँदैन। बालिका मादिन, रेडियो नेपाल, काठमाडौं।
0: मुलुकका पहिलो जननिर्वाचित प्रधानमन्त्री बीपी कोइरालाको 113 जन्म जयन्ती विभिन्न कार्यक्रम गरी मनाइएको छ। राणा शासनको अन्त्य गरी 2007 सालमा प्रजातन्त्र स्थापना गर्ने आन्दोलनको नेतृत्व गर्नुभएका बीपीले नेपालको साहित्यिक जगतमा पनि महत्वपूर्ण योगदान दिनुभएको छ। बीपीका नरेन्द्र दाई, सुम्नीमा मोदी आइन, उपन्यास र दोषी चस्मा जस्ता कथाहरू निकै लोकप्रिय रहेका छन्। निर्वाचन आयोगले मतदाता नामावलीमा नाम समावेश भएका तर निर्वाचन क्षेत्रभन्दा बाहिर वा विदेशमा रहेका नेपाली मतदातालाई मतदानको अवसर उपलब्ध गराउने सम्बन्धमा विज्ञ तथा सरकारवालासँग आज छलफल गरेको छ। छलफलमा नीति अनुसन्धान प्रतिष्ठान, नेपाल पोलिसी इन्स्टिच्यूट, विश्वविद्यालयका अध्येता र अनुसन्धानकर्ता, कम्प्युटर एसोसिएशन नेपाल, महासंघ ब्याक चेन एसोसिएशन, सूचना प्रविधि तथा साइबर सुरक्षा विज्ञ तथा अन्य सम्बन्धित क्षेत्रका विज्ञको सहभागिता रहेको थियो। कार्यक्रममा निर्वाचन आयुक्त डाक्टर राजीव सुब्बाले विदेशमा तथा निर्वाचन क्षेत्र बाहिर रहेका मतदाताको मतदानमा सहभागिता सुनिश्चित गर्ने आवश्यकता, सम्भावित मतदानका विभिन्न मोडेल तथा अन्तर्राष्ट्रिय अनुभवका सम्बन्धमा प्रस्तुतीकरण गर्नुभएको थियो। रेडियो नेपालका प्राविधिक अधिकृत प्रकाशलाल थानदारको 57 वर्षको उमेरमा निधन भएको छ। हिजो साँझ सुनसरीको दुहबी नगरपालिका सिमरबना पुल नजिक मोटरसाइकल दुर्घटनामा उहाँको निधन भएको हो। दुर्घटनामा गम्भीर घाइते थानदारलाई उपचारका लागि विराट शिक्षण अस्पताल बुढ़ी गंगा लगिएकोमा अस्पताल पुर्याउन साथ चिकित्सकले मृत घोषणा गरेका थिए। थानदार रेडियो नेपालको तारिणी प्रसाद कोइराला स्मृति संचार ग्राममा प्राविधिक अधिकृतका रूपमा कार्यरत हुनुहुन्थ्यो। पाल्पामा डेंगू संक्रमण तीव्र रूपमा बढ़िरहेको छ। वर्षाको समयमा डेंगू संक्रमण दर बढ़ी हुने भएकाले यो मौसम डेंगू संक्रमणको हिसाबले जोखिमपूर्ण समय रहेको चिकित्सकहरूको भनाई छ। डेंगू संक्रमणबाट बस्न दिउँसोको समयमा लामखुट्टेको टोकाईबाट बस्नका साथै शरीर पूरै छोपिने कपड़ा लगाउनु पर्ने चिकित्सकहरूको सुझाव छ। पाल्पाबाट संवाददाता विष्णु खनालको रिपोर्ट।
4: पछिल्लो तथ्याङ्क अनुसार पाल्पामा यो आर्थिक वर्षमा मात्रै 231 जनामा डेंगू संक्रमण पुष्टि भएको छ। स्वास्थ्य कार्यालयका अनुसार यो आर्थिक वर्ष 2083-84 साउन र भदौ महिनाको 20 गतेसम्ममा 231 जनामा संक्रमण पुष्टि भएको हो। यो तथ्याङ्क लुम्बिनी प्रदेशका जिल्ला मध्ये सबैभन्दा धेरै हो। डेंगू सार्ने एडिस जातको पोथी लामखुट्टेको वृद्धि र विकासका लागि वर्षायाम अनुकूल हुने भएकाले यस समयमा संक्रमणको जोखिम बढ़ी हुने गरेको छ। स्वास्थ्य कार्यालय पाल्पाका ल्याब टेक्निसियन अधिकृत मधुसूदन भट्टराई:
5: अर्थात् पोथी लामखुट्टेले आफ्नो जीवनकालमा 500 देखि 1000 अण्डा पार्छ। यदि लामखुट्टे संक्रमित भइसकेपछि त्यसले अण्डा पारेर जन्मिएका सबै बच्चा लामखुट्टेले पुनः डेंगू रोग गराउन सक्छ। यो एकदमै ऱ्यापिडली फैलिने कारण चाहिँ यो हो।
4: पाल्पा अस्पताल, रामपुर अस्पताल, लुम्बिनी मेडिकल कलेज र युनाइटेड मिशन अस्पतालमा गरिएका परीक्षणमा संक्रमित धेरै भेटिएका हुन्। डेंगूबाट जोगिन घर वरिपरि पानी जम्न नदिने, पानी राख्ने भाँडा छोपेर राख्ने, लामखुट्टेको लार्वा नष्ट गर्ने तथा दिउँसोको समयमा समेत लामखुट्टेको टोकाईबाट बच्न शरीर ढाक्ने कपड़ा लगाउन स्वास्थ्य कर्मीहरूको सुझाव छ। दिउँसोको समयमा लामखुट्टेको टोकाईबाट जोगिनु नै डेंगूबाट जोगिने मुख्य कारण रहेको स्वास्थ्य कार्यालय पाल्पाका प्रमुख गौरव ढकालले बताउनुभयो।
6: हामी जब कार्यालयमा बस्छौँ, कामको सिजनमा बस्छौँ, त्यो लुम्बिनीबाट आएर टोक्यो भने हाम्रो हाम्रो कार्यस्थलमा पनि हामी जोगिनु पर्ने हुन्छ। पुरा सानो छ नि, तर महत्त्वपूर्ण छ। दिउँसो मात्रै टोक्छ र सबैभन्दा उत्तम उपाय भनेको लामखुट्टेको टोकाईबाट बस्ने।
4: उच्च ज्वरो, टाउको दुख्ने, आँखाको पछाडिको भाग दुख्ने, मांसपेशी तथा जोर्नी दुख्ने, अत्याधिक थकान महसुस हुने, वाकवाकी र बान्ता हुने जस्ता लक्षण डेंगू रोगका हुन सक्छन्। गम्भीर अवस्थामा नाक गिजाबाट रगत आउने, शरीरमा रगत जमेको जस्तो दाग देखिने वा बेहोस हुने जस्ता समस्या हुने गरेका छन्। डेंगूको उपचार महँगो र दुखाइ पीड़ादायक हुने भएकाले सामान्य सावधानीले डेंगूबाट जोगिन सकिने बताउनुहुन्छ पुनः स्वास्थ्य प्रमुख ढकाल।
6: दुख्ने
4: वर्षायामसँगै संक्रमण थप फैलिन सक्ने भएकाले स्थानीय तह स्वास्थ्य संस्था र समुदाय बीच प्रभावकारी समन्वय गरी लामखुट्टेको वासस्थान नष्ट गर्ने अभियानलाई तीव्रता दिन आवश्यक देखिन्छ।
0: अमेरिकी सेनाले इराकका पाँचवटा पेट्रोल ट्याङ्करमाथि आक्रमण गरी एउटा ट्याङ्करलाई डुबाइदिएको छ। इरानी सेनाले आफ्ना युद्धपोतमा निशाना साधेको बदलामा अमेरिकी सेनाले इरानी पेट्रोल ट्याङ्करमाथि आक्रमण गरेको हो। अमेरिकी आक्रमणको जवाफमा इरानले जोर्डनमा रहेको अमेरिकी सैन्य अखडा र स्ट्रेट अफ होर्मुजमा अमेरिकी वाहन र पेट्रोल ट्याङ्करहरूमा प्रहार गरेको छ। अमेरिका र इरान बीच छ महिनापछि फेरि एक अर्कामाथि आक्रमण गर्ने क्रम शुरू भएको छ। फलस्वरूप एसियाली बजारमा कच्चा तेलको मूल्य आकाश अब आर्थिक समाचार।
7: यस आर्थिक समाचारको साथमा नेपाल बैंक लिमिटेड, नेपालको पहिलो बैंक।
1: प्रधानमन्त्री राहत कोषमा करिब 12 अर्ब रूपियाँ जम्मा भएको छ। गत भदौ 10 गते रसुवा भोटेकोशी नदीमा आएको बाढ़ीपछि राहत र उद्धारका लागि आह्वान गरिएको प्रधानमन्त्री राहत कोषमा कुल 11,98,97,96,84 रूपियाँ मौजात रहेको प्रधानमन्त्री तथा मन्त्री परिषद कार्यालयले जनाएको छ। कोषमा जम्मा भएको रकम मध्ये 9 वाणिज्य बैंकका खाताहरूमा 8,78,88,58,304 रूपियाँ मौजात रहेको छ। यस्तै दुईवटा वाणिज्य बैंकमा 2,11,43,427 अमेरिकी डलर मौजात रहेको छ। यसअघि बाढ़ी प्रभावित क्षेत्रमा राहत तथा उद्धारका लागि कोषबाट 1 अर्ब रूपियाँ राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणमा निकासा भइसकेको छ। बाढ़ीपछि सरकारले राहत र पुनर्स्थापनाका लागि सहयोग गर्न सार्वजनिक आह्वान गरेसँगै स्वदेश तथा विदेशबाट रकम संकलन भई कोषमा दाखिला भएको हो। उद्योगलाई उखु बेचेका किसानले 6 महिना भइसक्दा पनि पैसा नपाए पछि समस्यामा परेका छन्। सर्लाहीको दौंकोल गाउँपालिका 2 रहेको अन्नपूर्ण चिनी उद्योगले गत वर्ष उखु खरिद गरेको भुक्तानी अझै किसानलाई दिएको छैन। उखु किसानहरूले उद्योगलाई दिएको उखुको आंशिक रकम मात्र पाएको र कबूल गरेको समयमा ठेक्का रकम नतिरे साहूलाई ब्याज बुझाउनुपर्ने चिन्तामा रहेको बताएका छन्। रकम प्राप्त नगरेका विभिन्न उखु किसानको उजुरीपछि सहायक प्रमुख जिल्ला अधिकारी होम प्रसाद घिमिरेको अध्यक्षतामा गठन गरिएको छानबिन समितिले उद्योगबाट 22 करोड़ हारहारीमा किसानको भुक्तानी पाउन बाँकी रहेको प्रतिवेदन सार्वजनिक गरे पनि उद्योग प्रशासनले भने दैनिक किसानको भुक्तानी भइरहेको दावी गरेको छ। यस्तै उद्योगका प्रशासकीय प्रमुख रमेश श्रीवास्तवले किसानको भुक्तानी बाँकी रहेको र भुक्तानी दशैं अगाडिसम्म गरिसक्ने गरी काम भइरहेको पनि बताउनुभयो।
0: वहाँ हुनुहुन्थ्यो बालिका मादेन। अब खेल समाचार अजय बमबाट।
8: काठमाडौँमा जारी नेपाल भलिबल लीग एनबीएलको खेलमा अन्नपूर्ण स्पाइकर किङ्सले खप्तर फाल्कसलाई पराजित गरेको छ। यो खेलमा हार बिहोर्दै खप्तर फाल्कस भने प्रतियोगिताबाट बाहिरिएको छ। राष्ट्रिय खेलकुद परिषदको कभर हलमा भएको खेलमा अन्नपूर्णले खप्तरलाई 3-0 सोझो सेटमा पराजित गरेको हो। प्रतियोगितामा अन्नपूर्ण स्पाइकर किङ्सको यो तेस्रो जित हो। जितसँगै अन्नपूर्ण किङ्स 4 खेलबाट 9 अङ्कका साथ तालिकाको शीर्ष स्थानमा उभिएको छ। पहिलो खेलमा कर्णाली शिवराजसँग पराजित भएको अन्नपूर्ण दोस्रो खेलमा काठमाडौँ रेड्स र तेस्रो खेलमा मधेस वारेसलाई पराजित गरेको थियो। यता लगातार 4 हारसँगै खप्तर प्रतियोगिताबाट बाहिरिने पहिलो टीम बनेको छ। खप्तर यसअघि पहिलो खेलमा सगरमाथा समयस, दोस्रो खेलमा कर्णाली शिवराज र तेस्रो खेलमा मधेस वारेससँग समान 3-0 सोझो सेटमा पराजित भएको थियो। जारी प्रतियोगितामा 6 पुरूष टीम सहभागी छन्। सानै उमेरदेखि प्रतिभावान खेलाड़ीलाई फुटबलको मूलधारमा ल्याउने उद्देश्यसहित राष्ट्रिय अन्तर विद्यालय फुटबल प्रतियोगिता हुने भएको छ। देशभर गरी कुल 300 भन्दा बढ़ी स्कूलका टीमको सहभागिता रहने बताइएको प्रतियोगिता एसियन पेन्ट्स च्याम्पियनशीप अन्तर विद्यालय U18 छात्र तथा छात्र राष्ट्रिय फुटबल प्रतियोगिता 2 चरण गरी सम्पन्न हुने बुधबार आयोजकले पत्रकार सम्मेलन मार्फत जानकारी गराएको छ। राष्ट्रिय खेलकुद परिषदको स्वीकृति प्राप्त प्रतियोगिताको पहिलो चरणमा प्रदेश स्तरको प्रतियोगिता हुनेछ। यही भदौ 25 गतेबाट कर्णाली बाहेक बाँकी 6 प्रदेशमा प्रदेश स्तरका प्रतियोगिताहरू हुनेछन्।
0: अब मौसम। आज राति बागमती प्रदेशको हिमाली र पहाड़ी भूभाग, कोशी र गण्डकी प्रदेशको पहाड़ी भूभागका साथै मध्य प्रदेश तथा कोशी र बागमती प्रदेशको तराई भूभागका एक दुई स्थानमा भारी वर्षाको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। गत 24 घण्टामा देशका पाँच प्रमुख शहरमा रेकर्ड गरिएको तापक्रम र वर्षाको विवरण यस प्रकार छ। धनकुटाको अधिकतम 32, न्यूनतम 20.6, काठमाडौँको अधिकतम 28.7, न्यूनतम 20.9, वर्षा 28.9 मिलिमिटर, पोखराको अधिकतम 31.5, न्यूनतम 22.2 डिग्री सेल्सियस, वर्षा 55.1 मिलिमिटर, वीरेन्द्रनगरको अधिकतम 32.1, न्यूनतम 23.3, वर्षा 4.7 मिलिमिटर र दिपालको अधिकतम 34.6, न्यूनतम तापक्रम 23.6 डिग्री सेल्सियस। अन्त्यमा यस प्रसारणका प्रमुख समाचार फेरि एकपटक। राष्ट्रपति रामचन्द्र पौडेलद्वारा भोटेकोशी बाढ़ी प्रभावितहरूको पुनस्थापना र पुननिर्माणमा तीव्रता दिन सरकारको ध्यान आकर्षण। बाढ़ी प्रभावितको आक्रोशलाई राज्यप्रतिको अपेक्षाका रूपमा लिनुपर्नेमा रासोपा सभापति रवि लामी छानेको जोड़। भोटेकोशी बाढ़ीमा परि मृत्यु भएका मध्ये हालसम्म 1367 जनाको शव फेला। अमेरिका र इरान बीच 6 महिनापछि फेरि शुरू भएको युद्धले एसियाली बजारमा कच्चा तेलको मूल्यमा वृद्धि र काठमाण्डुमा जारी नेपाल भलिबल लीग एनभीएलमा अन्नपूर्ण स्पाइकर किंग्सद्वारा खप्तड फाल्कन्स 3-0 सोझो सेटमा पराजित। रेडियो नेपालबाट साँझ 7 बजेको समाचार सकियो। हवस् त, नमस्कार।

0: ओहो होइन के हो अझ हातमा सुनको औठी पनि
1: ल तलाई थाहा छैन मिलन टोलमा रहेको रोमन मोबाइल पसलमा मोबाइल किन्दा हरेक महिना सुनको औठी पाइन्छ नि
0: ए हो र त्यसो भए म पनि मोबाइल किन्दा गइहाले रोमन मोबाइल पसल धादिङ बेसीमा
1: रोमन मोबाइल घडी पसल नीलकण्ठ नगरपालिका 3 धादिङ बेसी धादिङ हामी कहाँ मोबाइल तथा मोबाइलका सम्पूर्ण पार्टपुर्जा घडी रेडियो टिभी डिस होम आइरन चार्जर पंखा लगायत सम्पूर्ण घरायसी इलेक्ट्रिक सामानहरू बिक्री तथा मर्मत गरिन्छ
0: साथै किस्ताबन्दीमा हरेक ब्रान्डका मोबाइलहरू पाइनुको साथै पुरानो मोबाइलबाट नयाँ मोबाइल पनि साटिन्छ
1: बम्पर उपहारमा हरेक स्मार्टफोनको खरिदमा हरेक महिना सुनको औठी समेत प्राप्त गर्न सक्नुहुनेछ
0: प्रोप्राइटर राम श्रेष्ठ सम्पर्क मोबाइल नम्बर 9841-9797-13 र 9813-1915-19
2: तपाईँको सन्तुष्टि नै हाम्रो सन्तुष्टि हो
3: लसो है मेबे फेबेमा रङमाजे आरसीसी दिम बोरा चहरा दिन प्रे रखोरमा नग फारममा अस्तिम चमटार कि टनेलमा सिङबै सुर सिङजेपल मुबा होले सिङबै सुर मुसम ओम टंकेश्वर इन्टरप्राइजेस धादिङ बेसी सुगम टोलरी सेगो है रोमा हुजुरिमी दिम फिटिङ सिङबै अन्तर्राष्ट्रिय स्तरला जम्मनु सामानमा होलसेल मूल्यारी यङबा अस्तिम दिम सम्मन बोरबरी ढुवानीला सुविधा न मुबा क्रङ्गले बजार कोर्ब आहिन है रोमा सेगो बरो ओम टंकेश्वर इन्टरप्राइजेस धादिङ बेसी सुगम टोलरी सम्पर्क नम्बर चाहिँ 010-520-470 असेम 9851-87-882 फोन सिङजिम सेगो है रोमा
4: जलवायु तथा विपद जोखिम क्षेत्रका रूपमा अन्तर्राष्ट्रिय मान्यता दिलाउन पहल गरौं
5: राप्रपाका चार सांसदलाई पदमुक्त नगर्ने बागमती प्रदेश सभाको निर्णय पूर्व प्रधान न्यायाधीश जबरा विरूद्धको महाअभियोगको सम्बन्धी रिट खारेज जेन्जी आन्दोलनका नाउँमा विध्वंस मचाउनेलाई कार्यवाही गर्न कांग्रेस सभापति थापाको माग
6: आवेगमा व्यक्त भएको प्रतिक्रियाले माफी माग्नुपर्छ तर जसले आवेगलाई प्रयोग गरेर अपराध गरेको छ उसले माफी माग्नु उसले दण्ड पाउनुपर्छ
5: कोशीमा 12 लाख भन्दा बढ़ी पशुमा खोरेत विरूद्धको खोप लगाइने झापा र कैलालीमा असोजको पहिलो साताबाट जापानिज इन्सेफ्लाइटिस विरूद्धको खोप अभियान शुरू हुने बाढ़ी प्रभावित विद्यार्थीलाई मनोपरामर्श सेवा दिन शिक्षा मन्त्रालयको निर्देशन
7: सिक्ने सिकाउनेतर्फ बाला बालाहरूलाई पठाउनुपर्छ भन्ने मानसिकता तयार भएपछि अनि सिकाइ जोड्नुपर्छ भन्ने हिसाबले यो एउटा सोच अगाडि बढ़ाइएको
5: र अन्तर विद्यालय 18 वर्ष मुनिको राष्ट्रिय फुटबल भोलिबाट करिब 300 विद्यालय सहभागी हुने
8: सयौं रेडियो हजारौं रेडियो कर्मी र करोड़ौं नेपालीको माझमा यो हो सामुदायिक सूचना नेटवर्क सीआईएन
5: रसुवाको भोटेकोशी नदीमा आएको विनाशकारी बाढ़ीपछि प्रभावितलाई राहतका लागि देशभित्रबाट मात्र होइन विश्व समुदायको पनि साथ बढ़िरहेको छ तर राहत वितरणमा गर्दा सुत्केरी गर्भवती ज्येष्ठ नागरिक बालबालिका अपाङ्गता भएका व्यक्तिको आवश्यकतालाई पर्याप्त ध्यान दिइरहेको छैन बनी बनाउ खानेकुरा आफैमा स्वास्थ्यका लागि हानिकारक छ राहतको बहानामा बाढ़ी प्रभावितको स्वास्थ्य बिगार्ने कार्य गरिनु हुँदैन यसमा सरकारवालाले समयमा नै ध्यान दिन जरूरी छ अब खबर सन्तोषी रावलबाट
9: भोटेकोशी नदीमा यही भदौ 10 आएको विनाशकारी बाढ़ीबाट प्रभावित भएर विभिन्न जिल्लाका होल्डिङ सेन्टरमा रहेका परिवारको अस्थायी बसोबासका लागि सरकारले सर्वेक्षण शुरू गरेको छ होल्डिङ सेन्टरबाट अब केही हप्ताभित्र प्रत्येक परिवारलाई छुट्टा छुट्टी अस्थायी बसोबासको व्यवस्था गर्ने उद्देश्यले सर्वेक्षण अघि बढ़ाइएको प्रधानमन्त्री तथा मन्त्री परिषदको कार्यालयले जनाएको छ प्रभावित परिवारको इच्छा आवश्यकता र उपलब्ध स्रोत साधनका आधारमा अस्थायी बसोबासको उपयुक्त विकल्प पहिचान गरी व्यवस्थापन गर्ने सरकारको तयारी छ पूर्वाधार विकास मन्त्रालय अन्तर्गतको शहरी विकास तथा भवन निर्माण विभागले प्रभावित जिल्लामा प्राविधिक टोली परिचालन गरी सर्वेक्षण शुरू गरेको हो यसैबीच प्रधानमन्त्री बालेन शाहले भोटेकोशी नदीमा आएको विनाशकारी बाढ़ीपछि सिर्जित असहज परिस्थिति समग्र खोज उद्धार राहत वितरण र घाइतेहरूको उपचारको अवस्थाबारे तीनवटी सुरक्षा निकायका प्रमुखहरूसँग आज छलफल गर्नुभएको छ प्रधानमन्त्री शाह वर्तमान स्थितिको विस्तृत जानकारी लिँदै आवश्यक निर्देशन दिनुभएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ। राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले रसुवा बाढ़ीपछिको विपदको अवस्थासँग लड्न विशेष संसदीय समिति गठनको प्रस्ताव गर्नुभएको छ। प्रतिनिधि सभाको आजको बैठकमा उहाँले बाढ़ीलाई राष्ट्रिय महत्वको जलवायु जन्य विपत्तिको घोषणा गर्दै विपत्तिको कारण क्षति तथा यसको अन्तर्राष्ट्रियकरणका लागि सर्वदलीय संसदीय विशेष समिति गठनको प्रस्ताव गर्नुभयो।
4: सरकारले आफ्नो कूटनीतिक पहल अगाडि बढाइरहँदा हामीले पनि संसदीय कूटनीतिको एउटा नयाँ र ऐतिहासिक अध्याय शुरू गर्नुपर्नेछ। यस सम्मानित संसद समक्ष मेरो प्रस्ताव छ, हिमालयलाई विशेष जलवायु तथा विपद जोखिम क्षेत्रका रूपमा अन्तर्राष्ट्रिय मान्यता दिलाउन पहल गरौं। हिमालयको संरक्षण तथा जलवायु अनुकूलनका लागि ग्रीन क्लाइमेट फण्ड जीसीएफमा विशेष र सहज वित्तीय पहुँच सुनिश्चित गर्न साउथ साउथ कोअपरेशन अर्थात् मार्फत हिमालय सम्बन्धी वैज्ञानिक अनुसन्धान तथा तथ्याङ्क आदान प्रदानलाई अघि बढाउन, सीमा पार प्राविधिक चेतावनी तथा विपद पूर्व सूचना प्रणालीको विकास गर्न, हिमाली समुदायको जीवन जीविकोपार्जन र सुरक्षित भविष्यको संरक्षण गर्न तथा जलवायुजन्य हानि र क्षतिको संवेदनका लागि फण्ड फर रेस्पोन्डिङ टू लस एण्ड ड्यामेज एफआरएलडीबाट न्यायोचित अन्तर्राष्ट्रिय सहयोग सुनिश्चित गर्न आवश्यक पहल गरौं।
9: बैठकमा कांग्रेसले भुटेकोशी नदीमा आएको बाढ़ीपछिको खोज तथा उद्धारलाई थप प्रभावकारी बनाउन सरकारको ध्यान आकर्षण गराएको छ। कांग्रेस प्रमुख सचेतक वासना थापा:
10: आज सिंगो देश शोकमा डुबेको छ। यस्तो राष्ट्रिय विपत्तिको समयमा नागरिक बचाउनु र संकटमा परेका परिवारलाई राज्यको उपस्थिति महसुस गराउनु सरकारको पहिलो दायित्व हो। म सरकारलाई आग्रह गर्न चाहन्छु, उद्धार तथा खोजी कार्यलाई प्रभावकारी र तीव्र बनाइयोस्। सम्पर्क विहीन नागरिकको विवरण तत्काल अध्यावधि गरी परिवारलाई सही सूचना दियोस्। आवश्यक ठाउँमा थप जनशक्ति प्रविधि र उद्धार उपकरण परिचालन गरियोस्।
9: एमालेका सांसद गणेश सिंह थगुनाले अझै जीवितै उद्धारको सम्भावना रहेकाले सरकारले सबै शक्ति खोजीमा लगाउनु पर्ने बताउनुभयो।
11: विपत्ताहरूको अवस्था पत्ता लगाउन, उद्धार कार्यलाई तीव्रता दिन तथा उक्त घटनाका पीड़ितहरूको राहत पुनर्स्थापना खोजी कार्य द्रुत गतिमा सञ्चालन गर्न सरकारको गम्भीर ध्यान आकर्षण गर्दछु।
9: राष्ट्रपा संसदीय दल सचेतक क्रान्ति शिखा धिताले राहत कोषमा जम्मा भएको सहयोग तत्काल परिचालन गरी सुरक्षित अस्थायी आवासको व्यवस्था गर्न सरकारको ध्यान आकर्षण गराउनु भएको छ।
12: विपदमा महिला तथा बालबालिकाहरू असमान रूपमा बढ़ी प्रभावित हुन्छन्। हिंसा र शोषणको जोखिमदेखि पानी हेरचाह र जीविकोपार्जनको अतिरिक्त बोझसम्म उनीहरूमा थोपरिन्छ। त्यसैले महिला तथा बालबालिकाको स्वास्थ्य सुरक्षा गोपनीयता गरिमालाई केन्द्रमा राखेर राहत व्यवस्थापन अझ धेरै संवेदनशील हुनुपर्छ। राहत कोषमा नागरिकको स्वतस्फूर्त सहयोगबाट अरबौं रकम जम्मा भएको छ। यही स्रोत परिचालन गरेर तत्काल अस्थायी आवासको व्यवस्था गरौं, सकेसम्म परिवारलाई एकै ठाउँमा राखौं र उदार राहतसँगै सामाजिक पुनर्स्थापना कामलाई पनि तीव्रता दियो।
9: शिक्षा मन्त्रालयले रसुवा भुटेकोशी तथा त्रिशुलीमा आएको बाढ़ीबाट प्रभावित विद्यालयका विद्यार्थीलाई मनोसामाजिक परामर्श तथा आवश्यक सहयोग उपलब्ध गराएपछि मात्रै नियमित कक्षा सञ्चालन गर्न सम्बन्धित स्थानीय तह र विद्यालयलाई निर्देशन दिएको छ। शिक्षा तथा खेलकुद मन्त्रालय अन्तर्गत शिक्षा विभागको योजना तथा कार्यक्रम शाखाले आज जारी गरेको पत्रमा नियमित पठन पाठन शुरू गर्नु अघि उनीहरूको मनोसामाजिक अवस्था बुझ्न आवश्यक रहेको उल्लेख गरेको छ। सीआईएनसँग कुरा गर्दै मन्त्रालयका सहायक प्रवक्ता वीर बहादुर धामी:
7: कसरी यो पीड़ालाई अलिकति न्यूनीकरण गर्ने, भुल्ने भन्ने कुराहरूमा थोरै भए पनि परामर्श भयो अभिभावकहरूसँग बालबालिकाहरूसँग भइसकेपछि, त्यसपछि बल्ल चाहिँ त्यसको पछिल्लो चरणमा चाहिँ सिकाइ, अब हामीले सिक्ने सिकाउने होइन पढ्ने पढाउने कुरालाई पनि जोड्न सकिन्छ भन्ने सकारात्मक तयारी हुन्छ। मानसिक रूपले सिकारु तयारी हुन्छ, सिकाउने वर्ग शिक्षक तयारी हुन्छ, अभिभावक पनि सिक्नु पनि अब पर्छ, जिन्दगी जोगी नै सक्यो, अब हामी सामान्यकरण रूपमा हाम्रो जिन्दगी सुरु भइसक्यो, हामी बाँची नै सकेका छौँ, त्यसकारण अब हामीले सिक्ने सिकाउने तर्फ बाला बालाहरूलाई पनि पठाउनु पर्छ भन्ने मानसिकता तयार भएपछि अनि सिकाइ जोड्नुपर्छ भन्ने हिसाबले यो एउटा सोच अगाडि बढाइएको।
9: राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका कार्यकारी प्रमुख डाक्टर धर्मराज उप्रेतीले अन्तर्देशीय पूर्व सूचना प्रणालीलाई बलियो बनाउन खाका तयार पारिएको बताउनु भएको छ। प्रतिनिधि सभा अन्तर्गतको अर्थ समितिको आजको बैठकमा सांसदहरूले उठाएका प्रश्नको जवाब दिँदै वहाँले यस्तो बताउनुभयो:
13: सबैका लागि पूर्व सूचनाको रोडम्याप तयार गरेका छौं र त्यो पारित हुने अवस्थामा यो के अरे बाढी आएर अलिकता हाम्रो प्रायोरिटी यतातिर सिफ्ट भएको हुनाले केही चाहिँ हामी थोरै चाहिँ यसबाट विचलित भएको, तर एट द सेम टाइम हामी यसलाई चाहिँ तुरन्तै पास गर्दैछौँ, तुरन्तै यसलाई चाहिँ ल्याउँदैछौँ।
9: काठमाडौँ उपत्यकामा एलपी ग्यासको आपूर्ति सहज बनाउन उद्योग वाणिज्य तथा अर्थ आपूर्ति मन्त्री गौरी कुमारी यादवले माताहतका निकायलाई निर्देशन दिनुभएको छ। मन्त्री यादवले काठमाडौँ उपत्यकाभित्र मात्र लागू हुने गरी एउटा कम्पनीको ग्यास सिलिण्डर उपलब्ध नभएको अवस्थामा अर्को कम्पनीको ग्यास सिलिण्डरसँग उही मूल्यमा साटासाट गरी ग्यास उपलब्ध गराउने व्यवस्था मिलाउन निर्देशन दिनुभएको हो। आजै प्रतिनिधि सभाको उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित समिति को बैठकमा मन्त्री यादवले औद्योगिक र सरकारी कर्मचारीका कारण काम गर्न समस्या भएको गुनासो सुनाउनुभयो।
14: हात जोडेरै सबलाई भनेको छु कि ग्यास आपूर्ति सहज बनाइदिनु, सबै उद्योगीहरूलाई बसाएर चाहिँ सहज बनाइदिनु, हात जोडेर नहुँदो रहेछ भनेर बुझ्यो। उहाँले भन्नुभयो विधेयकहरू ल्याउनुहोस्। विधेयक के को लागि कहाँ ल्याउनुहुन्छ? तपाईँ विधेयक बनाउन चाहिँ कर्मचारीलाई भन्नुहुन्छ, कर्मचारीहरू के गर्छन्? सबै उद्योगीलाई राखेर हाम्रो देशलाई चाहिँ एउटा उनीहरूको हिसाबले चलाउने बनाइदिएको छ।
9: राष्ट्रिय प्रजातन्त्र पार्टी राप्रपाले बागमती प्रदेश सभाका आफ्ना चारजना सांसदलाई पदमुक्त गर्न गरेको सिफारिशलाई बागमती प्रदेश सभा सचिवालयले अस्वीकृत गरेको छ। प्रदेश सभाकी उपसभामुख अप्सरा चापागाईले राप्रपाको निर्णय कानूनी प्रक्रिया र प्राकृतिक न्यायको सिद्धान्त वरिपरि रहेको ठहर गर्दै उहाँहरू पदमुक्त नहुने निर्णय गर्नुभएको हो। नेपाली कांग्रेसका सभापति गगन थापाले भदौ 23 र 24 गते भएको घटनामा संलग्नमाथि निष्पक्ष छानबिन गरी कार्यवाही गर्न सरकारसँग माग गर्नुभएको छ। बीपी स्मृति दिवसको अवसरमा एक भिडियो सन्देश सार्वजनिक गर्दै सभापति थापाले सिंहदरबार अदालत लगायत सार्वजनिक संरचनामा भएको तुंसबारे पनि निष्पक्ष अनुसन्धानको माग गर्नुभयो।
6: भाद्र 23 त्यही घटना पछाडि भाद्र 24 आयो। स्वाभाविक रूपमा त्यो आवेग, त्यो आक्रोश थियो। तपाईँ हामी सबै जान्दछौ, आवेग र आक्रोशलाई प्रयोग गरेर एउटा ठूलो प्रायोजित हिंसा पनि भयो। नेपालले अहिलेसम्म कहिले नदेखेको ध्वंस त्यो दिन देख्यो। कोही सिंहदरबार जलाउ, कोही अदालत जलाउ, यसको जवाबदेता कसरी लिनु पर्दैन, यो गल्ती गर्ने कसरी सजाय पाउनु पर्दैन, अनि त्यत्रो राज्य संयन्त्र काम नलाग्ने बङ्गो कसरी गर्छ, खोजी हामीले गर्नु पर्दैन। आवेगमा व्यक्त भएको प्रतिक्रियाले माफी पाउनु पर्छ, तर जसले आवेगलाई प्रयोग गरेर अपराध गरेको छ उसले माफी पाउनु, उसले दण्ड पाउनु पर्छ।
9: नेकपा एमाले अध्यक्ष केपी शर्मा ओली गत भदौ 24 गतेको विध्वंसले देश कम्तीमा 25 वर्षभन्दा धेरै पछि परेको बताउनु भएको छ। बालकोट स्थित जलाइएको घरमा संचारकर्मीसँग कुरा गर्दै भदौ 24 गते देशको लागि कालो दिन भएको ओलीले टिप्पणी गर्नुभयो। यसैबीच नेपाली कांग्रेसका पूर्व सभापति शेरबहादुर देउवाले देशव्यापी भ्रमणमा निस्किने घोषणा गर्नुभएको छ। भक्तपुरमा आज भएको एक कार्यक्रममा सम्बोधन गर्दै देउवाले देशव्यापी भ्रमणमा निस्किने घोषणा गर्नुभएको हो। जिल्ला भूमि समस्या समाधान समिति मकवानपुरले मकवानपुर गढी गाउँपालिकामा वडा नम्बर 3/6 भूमिहीन सुकुम्बासी परिवारलाई जग्गा धनी पूर्जा वितरण गरेको छ। लामो समयदेखि आफ्नो नाममा जग्गाको स्वामित्व नपाएका स्थानीयले जग्गा धनी पूर्जा प्राप्त गरेपछि कानूनी रूपमा जग्गा धनी बनेका मकवानपुरका सामुदायिक रेडियोहरूले खबर पठाएका छन्। स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयले झापा र कैलालीमा जापानीज इन्सेफ्लाइटिस विरूद्धको खोप सञ्चालन गर्ने भएको छ। संक्रमणका कारण बिरामी तथा मृत्यु बढ़दै गएपछि झापा र कैलालीका तीनवटा स्थानीय तहमा जी विरूद्ध खोप अभियान सञ्चालन गर्न लागेको हो। देशका विभिन्न भूभागमा आज भारी वर्षाको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। महाशाखाका अनुसार कोशी, बागमती र गण्डकी प्रदेशका पहाड़ी भूभागका साथै मधेस प्रदेश तथा कोशी र बागमती प्रदेशका तराई भूभागका एक दुई स्थानमा भारी वर्षा हुन सक्ने सम्भावना छ। मधेस प्रदेश सहित कोशी र बागमती प्रदेशका तराई भूभागका केही स्थान तथा गण्डकी लुम्बिनी र सुदूरपश्चिम प्रदेशका तराई भूभागका थोरै स्थानमा पनि मेघगर्जन चट्याङ सहित मध्यम वर्षाको सम्भावना रहेको मौसमविद विनु महर्जनले जानकारी दिनुभयो।
15: हाल कोशी बागमती गण्डकी र लुम्बिनी प्रदेशमा साधारणतया बादल तथा कर्णाली र सुदूरपश्चिम प्रदेशमा आंशिक बादल लागेको छ। कोशी मधेस बागमती र गण्डकी प्रदेशका थोरै स्थानहरूमा तथा लुम्बिनी कर्णाली र सुदूरपश्चिम प्रदेशका एक दुई स्थानमा हल्कादेखि मध्यम वर्षा भइरहेको छ। मध्य प्रदेश लगायत कोशी र बागमती प्रदेशका तराई भूभागका केही स्थानहरूमा तथा गण्डकी लुम्बिनी र सुदूरपश्चिम प्रदेशका तराई भूभागका थोरै स्थानमा मेघगर्जन चट्याङ सहित मध्यमसम्म वर्षा हुने सम्भावना देखिन्छ। रातिको हकमा बागमती प्रदेशको हिमाली र पहाड़ी भूभाग कोशी र गण्डकी प्रदेशको पहाड़ी भूभागका साथै मधेस तथा कोशी र बागमती प्रदेशका तराई भूभागका एक दुई स्थानमा भने भारी वर्षाको सम्भावना देखिन्छ।
9: साझा खबरमा अब खेल खबर। देशभरका 300 भन्दा बढ़ी विद्यालयको सहभागितामा अन्तर विद्यालय 18 वर्ष मुनिको छात्र तथा छात्रा राष्ट्रिय फुटबल प्रतियोगिता हुने भएको छ। खेल भोलिबाट शुरू हुनेछ। नेपाल राष्ट्रिय खेलकुद परिषद राखेपको स्वीकृतिमा सञ्चालन हुने प्रतियोगिता साथै प्रदेशका विभिन्न खेल मैदानमा आयोजना हुनेछ। प्रदेश स्तरीय छनौट खेल भोलिबाट एक साथ शुरू हुनेछ। कोशी प्रदेशमा विराटनगर र इटहरी, मधेसमा लालबन्दी सिमरा र रौतहट, बागमतीमा चितौन र काठमाडौँ, गण्डकीमा पोखरा र गोर्खा, लुम्बिनीमा गोराही, नेपालगंज र बुटवल तथा सुदूरपश्चिममा धनगढ़ीमा खेल सञ्चालन हुनेछन्। राष्ट्रिय चरणको फाइनल असोज 16 गते काठमाडौँमा हुनेछ।
5: दीर्घ रोगको औषधि खान छुटिरहेको छ भने स्वास्थ्य शाखामा तत्काल सम्पर्क गर्न आग्रह।
16: त्यो माग गर्नुभयो भने हामी यथाशक्ति त्यो औषधि घरसम्म पुर्याउने कोसिस गर्नेछौँ। यदि घरसम्म पुर्याउन सकेनौँ भने तपाईँलाई फोन मार्फत यहीँ बोलाएर भए पनि तपाईँलाई त्यो औषधि पुर्याउने कोसिस गरिराखेका छौँ। हामी पुरै पनि राखेका छौँ।
5: अस्थायी आश्रय स्थल भन्दा कम्तीमा 50 मिटर टाढा शौचालय बनाउन सुझाव, पोषणको अभावले स्वास्थ्यमा पार्ने प्रभाव र सुधारका लागि चाल्नुपर्ने कदम लगायतका सामग्री बाँकी नै छन्। सीआईएनको साझा खबर सुन्दै गर्नुहोला।
17: प्याज त फिर्ता लिनुभयो त? एनसेल प्याक किन्नुभयो त? जहिले पनि जहाँ पनि प्याक खरिद गर्नुहोस् अनि 20% सम्म क्याश फिर्ता एनसेल एपमा क्लेम गर्नुहोस्। शर्तहरू लागू हुनेछन्। एनसेल नेपालकै लागि।
18: शीतल जाउँ बाहिर पसलमा केही खाएर आइहालौ, अहिले फेरि ढिलो होला नि।
19: रमिला सुन न, म त अब प्याकेटमा राखेका रेडीमेड खानेकुराहरू नखाने। आमाले भन्नुभएको पोषणको हिसाबले यस्ता खानेकुरा त खतरा हुँदो रहेछ नि। यी आमाले घरमै बनाइदिएको खाजा ल्याएकी छु।
18: ओहो, तिमी त घरको खाने भएछौ नि।
20: के को सरसल्लाह हो दुईजनाको?
19: होइन के सर, रमिलालाई मैले भनेको प्याकेटमा राखिएका चिल्लो पिरो चिजहरू स्वास्थ्यका लागि हानिकारक हुन्छन् भनेर।
20: सही भन्यौ शीतल, जंक फूडमा चिनी, नुन र अस्वस्थ चिल्लो धेरै हुन्छ। यसमा भिटामिन, खनिज, फाइबर र प्रोटिन पर्याप्त नहुने भएका कारण शरीरलाई आवश्यक पोषण पुग्दैन। धेरै नुन र अस्वस्थ चिल्लोले रक्तचाप बढाउने डाक्टरहरू पनि बताउँछ।
18: ए हो र राम सर, म पनि अब बजारिया बनी बनाऊ खान छोड्न सक्छु होला र?
20: अवश्य सक्छौ। यसका लागि घरमा पाइने फलफूल, तरकारी, दाल, अण्डा, चिउरा मिसाएर खाजा बनाउन सकिन्छ नि। यसरी घरकै खाजा खाइरह्यो भने बानी परिहाल्छ नि।
21: विद्यालयमा जंक फूडलाई निरुत्साहित गरौं, पोसिलो खाजालाई प्रोत्साहन गरौं, विद्यालय वरिपरि जंक फूड बिक्री हुने गतिविधिको निगरानी गरौं। हाम्रो सानो प्रयासले बालबालिकाको स्वास्थ्य सुरक्षित बनाउन सक्छ। ओल्ड भिजन इन्टरनेशनल नेपाल र अकोराब सीआईएन।
22: सामाजिक रूपान्तरणका लागि यो हो सामुदायिक सूचना नेटवर्क सीआईएम।
5: तपाई सामुदायिक सूचना नेटवर्क सीआईएन ले काठमाडौँमा तयार पारेको साझा खबर सुनिरहनु भएको छ। साझा खबरमा अब विशेष श्रृंखला मिलिजुली नेपाली।
23: साझा खबरमा अब मिलिजुली नेपाली। तपाईँको क्षेत्रमा अस्थायी आश्रय स्थल बनाउने काम शुरू भएकी छैन? छैन भने शौचालयको दूरी चाहिँ कम्तीमा 50 मिटर परै राख्नुहोस् है। नुवाकोटको स्वारा डाँडामा प्रभावित आफैले बनाएको अस्थायी आश्रय स्थलमा पनि शौचालय टाढै छ।
24: बस्तीको लागि शौचालय भनेर अहिले भएको यो दायाँतिर चारवटा,
0: दुईटा महिला र दुईटा पुरुषको शौचालय चाहिँ करिबन हामीले बनाउँदाखेरि चाहिँ 50 मिटर भन्दा पर थियो। यो बस्तीबाट नजिक हुँदा यसको दुर्गन्ध अनि त्यसबाट चाहिँ निस्किने त्यो हाम्रो फर्मुलाले हामी आफै चाहिँ रोगीबाट चाहिँ रोगबाट पीडित नहोस् भन्नको निमित्त हामीले 50 मिटर चाहिँ करिब टाढा हुनुपर्छ भनेर चाहिँ निर्माण गरेका हौ। अब चाहिँ बस्ती बढ्दै गयो भने साह्रो पर्ने हुन्छ। त्यतिखेर चाहिँ हामीले 17 टेन्ट चाहिँ टाँगेका थियौँ। 17 चाहिँ टेन्टमा हामी 36 चाहिँ परिवार जोइन भएर बसेका थियौँ र अब यो हराएका मान्छेहरूको खोजी कार्य सकिएर उहाँहरूको काजकिर सकिएर हिजोबाट चाहिँ उहाँहरू फर्किने क्रम भएपछि यहाँ 17 दुना भइसकेछ। हिजो हामीले चाहिँ 80 जनामा चाहिँ सदस्य साथीहरूलाई खाना सेयरिङ गरेर एउटा किचन सेयरिङ किचन बसेर खाना खाइरहेका छौँ र आज फेरि चाहिँ 8-10 जना फेरि प्लस हुने भन्नुभयो भने अब अहिले यहाँले पनि देख्न सक्नुहुन्छ यहाँ चाहिँ अहिले ट्रेन चाहिँ अब प्राप्त भएको ट्रेन चाहिँ बनाउँदै गर्नु भएको छ। त्यो बन्दै गर्दा त अरू आएको प्लस हुन्छ हामी होल्डिङ सेन्टरमा चाहिँ यहाँसँग एड हुन्छौँ भन्नुभयो भने त उहाँहरूले नबस् भन्ने कुरा हुन्न। हाम्रो चाहिँ होल्डिङ सेन्टरको नियमअनुसार बस्न चाहनुभयो भने चाहिँ उहाँहरूले चाहिँ बस्न दिनु पर्ने हुनाले यो ठाउँ भरियो भने त्यो अहिले बनेको अस्थायी शौचालय अझ त्योभन्दा 50 मिटर पर सार्न पर्छ।
23: नुवाकोट स्वारा डाँडाका अस्तमान डङ्गोल अस्थायी आश्रय स्थल भन्दा कम्तीमा 50 मिटर टाढा शौचालय बनाउँदाको फाइदा बताउनुहुँदै तपाई विदुर नगरपालिकामा बस्नुहुन्छ र दीर्घ रोगको औषधि खान छुटिरहेको छ भने स्वास्थ्य शाखामा तत्काल सम्पर्क गर्न सक्नुहुन्छ। तपाईले खाँदै आएको औषधिको खोल वा डाक्टरले लेखिदिएको पूर्जा पठाउनु भयो भने तपाईँकै घरसम्म औषधि आइपुग्छ।
16: तपाईँहरूले दीर्घ रोगको औषधि खाइराख्नु भएको छ भने तपाईँसँग डाक्टरले लेखेको प्रिस्क्रिप्सन तपाईँसँग छ अथवा प्रिस्क्रिप्सन हरायो तपाईँले खाइरहनु भएको औषधिको खोल छ भनेदेखि हाम्रो विदुर नगरपालिकाको स्वास्थ्य शाखामा ल्याएर तपाईँले त्यो बुझाउन माग गर्न सक्नुहुन्छ। त्यो माग गर्नुभयो भने हामी यथाशक्ति त्यो औषधि घरसम्म पुर्याउने कोसिस गर्नेछौँ। यदि घरसम्म पुर्याउन सकेनौँ भने तपाईँलाई फोन मार्फत यहीँ बोलाएर भए पनि तपाईँलाई त्यो औषधि पुर्याउने कोसिस गरिराखेका छौँ। हामीले पुरै पनि राखेका छौँ। फेरि अनुरोध गर्छौँ तपाईँहरूले यहाँसम्म आउन सक्नु भएन भने 98510-13038 सम्पर्क राखेर तपाईँले अथवा 98510-13038 व्हाट्सएपमा त्यो प्रिस्क्रिप्सन अथवा औषधिको खोल पठाएर यो औषधि हामीलाई खाँचो पर्यो भन्न सक्नुहुन्छ। यो बाढीमा परेको मान्छेलाई मात्रै होइन उहाँले किन्न पाउनु भएन भने पनि हामीलाई सम्पर्क राख्न सक्नुहुन्छ।
23: उहाँ हुनुहुन्थ्यो विदुर नगरपालिका नुवाकोटका स्वास्थ्य निरीक्षक रामराजा भण्डारी। तपाईँलाई आफूले खाँदै आएको दीर्घ रोगको औषधि चाहिएको छ भने 98-15-013-038 सम्पर्क गर्न सक्नुहुनेछ। तपाईँ यदि रसुवा भोटेकोसी बाढी प्रभावित हुनुहुन्छ र होल्डिङ सेन्टरमा बसिरहनु भएको छ भने सरकारले इच्छा अनुसार अस्थायी बसोबासको व्यवस्थाका लागि सर्वेक्षण थालेको छ। अब केही हप्ताभित्रै प्रत्येक परिवारलाई छुट्टा छुट्टै अस्थायी बसोबास व्यवस्था गर्न सर्वेक्षण शुरू भइसकेको बताइएको छ। पूर्वाधार विकास मन्त्रालय अन्तर्गत शहरी विकास तथा भवन निर्माण विभागले हिजो मंगलबारदेखि प्रभावित जिल्लाहरूमा टोली खटाएर सर्वेक्षण थालेको हो। यसका लागि आफ्नो वडा कार्यालयमा सम्पर्क राख्न सक्नुहुनेछ।
5: तपाई सामुदायिक सूचना नेटवर्क सीआईएन ले काठमाडौँमा तयार पारेको साझा खबर सुनिरहनु भएको छ। पोषण सुधारका लागि सरकारले गरेको अध्ययन र अबको बाटो
1: कौल लिएपछि जो वर्गीकरण गर्ने हाम्रो अहिले प्रचलन छ त्यो अनुसारले कुन उसमा पर्छन् त्यो अनुसारले तयारी खानेकुराहरू दिने।
5: कुपोषणका कारण र घर परिवारदेखि राज्य स्तरबाट ध्यान दिनुपर्ने पक्ष कुराकानी सहितको विशेष श्रृंखला पोषण संवाद लगायतका सामग्री बाँकी नै छन्। सीआईएनको साझा खबर सुन्दै गर्नुहोला।
2: 3 महिना तिर्नुहोस्, 7 महिना चलाउनुहोस्। क्लासिक टेकको 200 MBPS इन्टरनेट 7 महिनाको लागि मात्र ₹5,700। साथै क्यारो टिभी एपमा पाउनुहोस् 200 भन्दा बढी HD र SD टिभी च्यानलहरू, वाइफाई 6 सहितको सुपर फास्ट इन्टरनेट र IPTV अब क्लासिक टेकमा। आजै जडान गर्नुहोस्, कल गर्नुहोस् 9709184147। शर्तहरू लागू हुनेछन्।
5: आजकल बाल विवाहको कुरा आउँदा धेरैले भागेर विवाह गर्ने किशोर किशोरीलाई मात्रै दोष दिन्छौ।
3: तर के हामीले कहिले सोचेका छौ उमेर नपुग्दै उनीहरू किन विवाह गर्न बाध्य हुन्छन्?
5: किशोर अवस्थामा आकर्षण, मित्रता र प्रेम भावना विकास हुनु स्वाभाविक हो, तर हाम्रो समाजमा यसलाई लुकाउने, दबाउने वा सजाय दिने विषय बनाइन्छ।
3: अभिभावकसँग खुला संवाद नहुनु, यौन तथा प्रजनन स्वास्थ्य सम्बन्धी सही जानकारी र परामर्शको अभाव हुनु, परिवार र समाजको अनावश्यक दबाव तथा गलत सामाजिक मान्यताले धेरै किशोर किशोरीलाई बाल विवाहतर्फ धकेलिरहेको छ।
5: बाल विवाह रोक्न दोष होइन, विश्वास आवश्यक छ।
3: छोरा छोरीसँग साथी जस्तै संवाद गरौं, वृहत यौनिकता शिक्षा र यौन तथा प्रजनन स्वास्थ्य सम्बन्धी सही जानकारी उपलब्ध गराउँ र कानूनको प्रभावकारी कार्यान्वयन गरौं।
5: बाल विवाह रोकौं, छोरा छोरीको सपना जोगाऊ, शिक्षित सक्षम र जिम्मेवार पुस्ता निर्माण गरौं। जनहितका लागि महिला सशक्तिकरण स्रोत केन्द्र ओआरसी, सामुदायिक रेडियो उदयपुर र सीआईएन।
22: सामाजिक रूपान्तरणका लागि यो हो सामुदायिक सूचना नेटवर्क सीआईएन।
5: तपाईँ सामुदायिक सूचना नेटवर्क सीआईएनले काठमाडौँमा तयार पारेको साझा खबर सुन्दै हुनुहुन्छ। साझा खबरमा अब विशेष श्रृंखला पोषण संवाद। सरकारले गएको वैशाख महिनादेखि सञ्चालन गरेको राष्ट्रिय पोषण लेखाजोखा अभियानले अझै पनि पोषणमा सुधारका लागि थप प्रयास गर्नुपर्ने देखाएको छ।
4: सरकारले सञ्चालन गरेको राष्ट्रिय पोषण लेखाजोखा अभियानका क्रममा करिब 18,000 बालबालिकामा शीघ्र कड़ा कुपोषण रहेको देखिएको छ। उक्त अभियानको तथ्याङ्क सार्वजनिक गर्दै 18,309 बालबालिकामा कड़ा शीघ्र कुपोषण देखिएको स्वास्थ्य सेवा विभागको पोषण शाखाले जनाएको हो। अभियानको क्रममा 10,35,201 बालबालिकामा परीक्षण गरिएको थियो, जसमध्ये 18,309 जना बालबालिकामा शीघ्र अर्थात कड़ा खालको कुपोषण देखिएको हो। मध्य प्रदेशका 136 पालिका मध्ये 109 पालिकाका बालबालिकामा शीघ्र कुपोषणको समस्या देखिएको छ। रेडियो एकता सर्लाहीबाट जनार्दन खत्रीको रिपोर्ट।
8: मध्य प्रदेशमै सबैभन्दा बढी सर्लाहीको हरिपुर नगरपालिकामा 8.8% बालबालिकामा कड़ा किसिमको कुपोषण देखिएको छ। हरिपुर नगरपालिकाको स्वास्थ्य शाखाका प्रमुख नवल किशोर रायका अनुसार भर्खरै पोषणको लेखाजोखा गर्दा पालिकाभित्रका मुस्लिम र दलित बस्तीका बालबालिका बढी कुपोषित पाइन्छ।
10: सबभन्दा बढी अहिले मुस्लिम समुदायमा अलि बढी छ, त्यहाँ मजुरबा उता मजुरबा अनि तपाईँको यो लक्ष्मीपुर फरादबातिर अलि बढी छ। दुई नम्बरको यो दलित बस्तीहरू छ नि, अनि दलित बस्ती
8: मधेसमा प्राय मुस्लिम र दलित बस्तीमा कुपोषणको समस्या बढ़ी देखिने गरेको स्वास्थ्य कर्मीले बताएका छन्। चन्द्रनगर गाउँपालिका छ कामद निवासी मुसहर समुदायका अगुवा एवं राष्ट्रिय मुसहर संघका अध्यक्ष ऋतुराज ऋषि मुसहरले गरीबीका कारण मधेसका अधिकांश दलित बस्तीमा अभिभावकसँगै बालबालिका पनि भोकै सुत्नुपर्ने बाध्यता रहेको गुनासो गर्नुहुन्छ।
10: खानै नपाएर कुपोषित भएको छ। अब हेर्नुहोस् न, अब तपाईँको एउटा घरमा तपाईँको अब उमेर नपुगिकन अब बसेनी अब बच्चाहरू जन्माउँछन्, एउटा तपाईँको घरमा 6-7 कमाउने मान्छे एउटै हुन्छ, त्यसले तपाईँ खायो कि भोकै बस्छन् कि, यस्तो छ अवस्था।
4: पालिकाहरूले पनि आफ्नो तयारी थालेका छन्। महोत्तरीको औरई नगरपालिकामा 12% बालबालिकामा कुपोषण रहेकोमा विशेष कार्यक्रम शुरू गरेको महोत्तरीको औरई नगरपालिकाका स्वास्थ्य शाखा प्रमुख रविन्द्र कुमार यादव बताउनुहुन्छ।
11: सूक्ष्म तरिकाले अध्ययन गर्दैछु कि वास्तविकता के कारण छ। जुन हामीहरूले पोषण कार्यक्रम अन्तर्गत किशोरी अवस्थादेखि नै हामीहरू आइरन फोलिक एसिडको चेक खुवाइराखेकै छु, ब्रेस्ट फिडिङ छ, स्तनपानको सबै हाम्रो भइराखेकै छ।
4: मध्य प्रदेश चाहिँ लुम्बिनी प्रदेशको तल्लो भेगहरूमा पनि कुपोषणको अवस्था उस्तै देखिन्छ। कुल 20,725 बालबालिका मध्ये 1400 भन्दा बढी बालबालिकामा मध्यम तथा गम्भीर खालको कुपोषण भेटिएको हो।
3: बैजनाथ गाउँपालिकामा 4,399 मध्ये 168 जना मध्यम र 43 गम्भीर कुपोषित भेटिएका छन् भने जानकी गाउँपालिकामा 4,120 मध्ये 175 जनामा मध्यम र 36 जनामा गम्भीर कुपोषण देखिएको छ। बैजनाथ गाउँपालिका नौबस्ता स्वास्थ्य चौकीका इन्चार्ज दिलबहादुर बिक:
24: तयारी उपचारात्मक खाना हुन्छ, त्यो खानाको माध्यमबाट हामीले चाहिँ बच्चाको तौल अनुसारको त्यो दिन्छौ। अलिकति चाहिँ गम्भीर खालका त्यस्ता मेडिकल जटिलताहरू भएका त्यस्ता केसलाई चाहिँ हामीले पोषण पुनः स्थापना केन्द्र भेरी अस्पतालमा चाहिँ रिफर गर्ने गर्छौँ।
23: स्थानीय सरकारले पनि पोषण सुधारका लागि विभिन्न कार्यक्रम चलाउँदै आए पनि प्रभाव कमजोर देखिएको छ। यसको कारणका बारेमा बताउँदै राप्ती सोनारी गाउँपालिकाकी उपाध्यक्ष मनिषा सिंह थारू,
6: छोरी त अर्को घर जाने जात हो, यसले किन राम्रो खुवाउनु पर्यो र भन्ने हिसाबले चाहिँ छोरीले चाहिँ अलिकति पोषणयुक्त खानाहरू कम खुवाउने भएको हुनाले चाहिँ छोरीहरूमा चाहिँ त्यो पोषण समस्या देखिएको चाहिँ तथ्याङ्कले भेटा।
23: कुपोषण घटाउन कतिपय स्थानीय सरकारले परिवारलाई मासु अण्डामा आत्मनिर्भर बनाउने योजना कार्यान्वयनमा ल्याएका छन्। खोज अध्ययनका क्रममा मध्यम खालको कुपोषणमा अभिभावकलाई सल्लाह दिइन्छ भने कड़ा कुपोषण देखिँदा स्वास्थ्य संस्थामा राखेर बालबालिकाको तौल सुधारका लागि उपचार प्रक्रिया शुरू गर्ने गरिएको छ।
21: स्वास्थ्य सेवा विभाग पोषण शाखा प्रमुख लीला विक्रम थापाले अभियानको प्रारम्भिक प्रतिवेदनमा विगतमा भन्दा यसपटक कुपोषणको संख्या निकै बढेकाले विशेष खालको कार्यक्रमहरू ल्याउन लागेको बताउनु भएको छ।
1: पहिचान भएका बालबालिकाको विभिन्न जुन वर्गीकरण अनुसार घरैमा स्थानीय तहमा भएका खानेकुराहरूको प्रमोसन गर्ने, त्यो खानाका लागि जुन विभिन्न तहमा परामर्श गर्ने कुरा र यदि कडा शीघ्र कुपोषण भन्छौ हामी, कडा शीघ्र कुपोषण भएको अवस्थाका बच्चाहरूलाई तयारी खाना नेपाल सरकारले अहिले पनि वर्गीकरण अनुसारको उचाइ र लम्बाई तौल लिएपछि त्यो वर्गीकरण गर्ने हाम्रो अहिले प्रचलन छ, त्यो अनुसारले कुन उसमा पर्छन् त्यो अनुसारले तयारी खानेकुराहरू दिने। अझै बढी कडा शीघ्र कुपोषण पनि छ र अब निमोनियादेखि लिएर ज्वरोहरू अझै पनि कम्प्लिकेसन छ भने पोषण प्रस्थापना केन्द्र भनेर 24 पोषण प्रस्थापना केन्द्र छन् हाम्रो पूर्वदेखि पश्चिमसम्म सबै सम्पूर्ण ठाउँमा देशैभरिमा, र त्यो केन्द्रमा गएर निशुल्क रूपमा आमा र बच्चा दुवैलाई राखेर बाल रोग विशेषज्ञकै निगरानीमा भर्ना गरेर बाल रोग विशेषज्ञ निगरानीमा गर्ने चाहिँ यो खालको हामीले धेरै वर्षदेखि गरिरहेका छौँ। नगरपालिका जिल्लाको सम्पूर्ण डाटा अहिले मैले त्यो गरिसकेपछि र त्यसपछि पनि अनि अरू मन्त्रालयहरू सम्बद्ध मन्त्रालयहरूसँग पनि हामीले छलफल गर्यौँ र यहाँ कसको रोल के हुनसक्छ, यो खालि एउटा मात्रै मन्त्रालयको विषय भएर बहुआयामिक विषय भएको उनले अब कसरी कार्ययोजना बनाएर कसरी जाने सहितको त्यो नाम सहितको हामीले परिपत्र पनि गर्यौं।
21: कडा शीघ्र कुपोषण भएका बालबालिका ख्याउटे करङ देखिने खालका हुन्छन्। यस्तो किसिमको कुपोषण लागेका बालबालिकालाई तयारी उपचारात्मक खाना दिने भएकाले उक्त तयारी खाना खाएपछि बालबालिका निरोगी हुने भएकाले उपचार र प्रचारात्मक कार्यक्रमको आवश्यकता छ। दीपक आचार्य, सीआईएन, काठमाडौँ।
5: भोटेकुसी बाढ़ी प्रभावितलाई अस्थायी बसोबासको व्यवस्था गर्न प्रक्रिया शुरू भएको छ। राप्रपाका 4 सांसदलाई पदमुक्त नगर्ने बागमती प्रदेशले निर्णय गरेको छ भने कोशीमा 12,00,000 भन्दा बढ़ी पशुमा खोरेत विरूद्धको खोप लगाइने भएको छ। झापा र कैलालीमा असोजको पहिलो साताबाट जापानिज इन्सेफ्लाइटिस विरूद्धको खोप अभियान शुरू हुनेछ। बाढ़ी प्रभावित विद्यार्थीलाई मनोपरामर्श सेवा दिन शिक्षा मन्त्रालयले निर्देशन दिएको छ र अन्तर विद्यालय 18 मुनिको राष्ट्रिय फुटबल भोलिबाट शुरू हुनेछ। हस्त आजलाई साझा खबरको समय सकियो। प्राविधिक साथी राजेन्द्र रिजाललाई धन्यवाद। भोलि भदौ 25 गति बिहान 6 बजेको साझा खबरमा फेरि भेटौँला। अहिलेलाई सन्तोष गन्धर्व विदा हुन्छु। तपाईँ नमस्कार, शुभरात्री।